0: पठाएका छन्। आरजीआरले विश्वका कुना कुनामा पुगेर शान्ति स्थापनाका लागि भूमिका खेल्दै आएको छ। आरजीआरको भूमिका बारे गोर्खा मेजर पुन।
1: हामी आरजीआर बटालियन चाहिँ इन्फेन्ट्री बटालियन हो। हामी ब्रिटिस आर्मीमा सब भएपछि जति पनि जुनै ठाउँमा पिस अपरेसन होस् अथवा जति पनि एकदम काइनेटिक अपरेसन होस् अथवा कुनै पनि क्लस्टर अथवा क्राइसिसहरूमा चाहिँ हामीले त्यहाँ म्यानेजमेन्ट गर्छौँ अनि हामी डिप्लो रेडिली डिप्लोएबल एनीवेयर।
0: आरजीआरको जन्मोत्सवमा मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो। आरजीआरसँग जोडिएका सेवारत पूर्व सैनिक र परिवारले आजको कार्यक्रममा अनुभव सम्झना र गौरवका कथा पनि साटासाट गरेका छन्। सन् 1994 जुलाई 1 स्थापना भएको रोयल गोर्खा राइफल्सले बेलायती सेनामा गोर्खा सैनिकको परम्परालाई निरन्तरता दिँदै आएको छ।
2: स्पीड फायरका लागि आजको दिन ऐतिहासिक बनेको छ। यसको 90 वार्षिक उत्सव मनाउने क्रममा बेलायतमा यो प्रतिष्ठित लडाकु विमानका विभिन्न संस्करणहरूको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शनी आयोजना गरिएको छ। बेडफोर्डशायरको शटलवर्थ कलेक्सन्स एयर शोबाट जोन नाइटन।
3: 9 flying Spitfires ranging from the Mark 1A built in 1939 with 19 Squadron based with the Imperial War Museum right through to the Mark 19 Supermarine Spitfire built in 1945 taking to the skies in a magnificent tribute to the delight of 8,000 sellout crowd here at the Shuttleworth Collection. They were joined by more than a dozen other vintage aircraft spanning the golden age of flight and a variety of static displays. But today was the Spitfire's day. John Lyson, BFDS Forces News, Old
2: War. How's that? Listen, my guy. Khabar iti nahi. Namaskar. Ma Krishna.

0: आज बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै भोलि देशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। महाशाखाका अनुसार भोलिसम्म केही ठाउँमा मात्रै ठूलो वर्षाको सम्भावना रहे पनि धेरै जसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने कम छ। बिस्तारै ठूलो पानी पर्ने क्रम पनि घट्दै गएको छ। बागमती प्रदेशले वन तथा वातावरण मन्त्रालयले एक वर्षीय समयावधिमा 82% प्रगति हासिल गरेको छ।
1: मन्त्रालयले सार्वजनिक गरेको एक वर्षीय समयावधिको प्रगति विवरण अनुसार यस अवधिमा चालू खर्चतर्फ 73% र पुँजीगत खर्चतर्फ 86% प्रगति भएको छ। यस अवधिमा प्रदेश वन ऐन र वातावरण संरक्षण विधेयक प्रदेश सभामा पुगेको मन्त्रालयले जनाएको छ। नवप्रवर्तन अनुसन्धान तथा विशेष अभियान अन्तर्गत हरेक जिल्ला एक टिमुर बगैंचा एक फलफूल वन अभियान सञ्चालन गरिएको छ। एक किसान पाँच बोधी चित्त पाँच रुद्राक्ष अभियान सुनाखरी उद्यान स्थापना गरिएको जनाइएको छ। हरित अर्थतन्त्र उद्यम तथा रोजगारी अन्तर्गत भुवनजन्य उद्यम जडीबुटी धुनाटपरी मिनरल वाटर पर्यटन प्रवर्धन राजमार्ग आसपास हरित उद्यम विकास निजी तथा कबुलियती वन प्रवर्धन बाँस अलैची लगायत बहुउपयोगी प्रजातिको विस्तार जस्ता कार्यक्रम अघि बढाइएको मन्त्रालयको वार्षिक प्रगति विवरणमा उल्लेख छ।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले रासोपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार लामो समयसम्म नटिक्ने दावी गर्नुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पोखरेल
2: आज बालेन्द्र सरकार पपुलिजम एनआरकिजम र अपर्चुनिजमको जगमा जसरी खडा भएको छ यो लामो समयको चुनौती हो भन्ने म ठान्दिन। किन कुनै पनि शक्ति जति छिटो उदय हुन्छ त्यसको पतन त्यति नै छिटो हुने सम्भावना रहन्छ। यो विज्ञानको कुरा हो। उनीहरू जसरी नाटकीय रूपमा नेपालको राजनीतिमा स्थापित भएका छन् उनीहरूको पतन त्यसै गरी हुन्छ। यसमा ढुक्क हुँदा हुन्छ। तर सवाल के हो त भने उनीहरूको पतन पछाडिको भविष्य के हुने त्यो भविष्य हामीले चाहे जस्तो हुन्छ कि हुँदैन बनाउन सक्छौ कि सक्दैनौ यो प्रश्न मुख्य प्रश्न हो भन्ने मलाई लाग्दछ।
0: एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच अर्को सत्ता समीकरणका लागि राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ।
1: एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हिजो हस्ताक्षर गरेको राष्ट्रिय सहमतिले यसअघि गरिएको प्रदेशको सत्ता समीकरण प्रभावित हुने भएको हो। त्यसको प्रत्यक्ष प्रभाव कर्णालीमा परेको छ। कर्णाली प्रदेश सरकारबाट काँग्रेसले गत असार 31 समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामालाल कर्णेल नेतृत्व सरकार अल्पमतमा परेको थियो। असार 32 गते मुख्यमन्त्री कर्णेल विरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। काँग्रेस कर्णाली प्रदेश सभा दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा सरकार निर्माण गर्ने भन्दै नेकपाका 11 र काँग्रेसका 5 गरेर 16 प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कर्णेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। सो दर्ता प्रस्तावमाथिको छलफल गर्न कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशनको 22 बैठक बोलाइयो थियो। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कर्णेलले पदबाट राजीनामा दिनुभएको थियो। प्रदेश सरकारबाट मुख्यमन्त्री कर्णेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार निर्माणको ढोका खुलेको छ। सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश सभाको बैठक केही साउन 14 गति बिहिबार दिउँसो 3 बजे बस्ने बताउनु भएको छ।
0: भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि 5 हप्तादेखि चलिरहेको कक्रोच जनता पार्टी सीजेपीको आन्दोलन स्थगित भएको छ। आन्दोलनकारीले लोकतन्त्रको जीत भन्दै प्रदर्शन अन्त्यको घोषणा गरेका बीबीसीले जनाएको छ। दिल्लीको जन्तर मन्तरमा आन्दोलनरत हजारौं प्रदर्शनकारीहरूले शिक्षा मन्त्रीको राजीनामापछि नाचगान नाराबाजी र मिठाई बाँडेर उत्सव मनाएका छन्। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत राजीनामा घोषणा गर्दै पछिल्ला घटनाले आफू दुखी भएको र विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको बताउनु भएको छ। भारतको शिक्षा प्रणालीमा सुधार परीक्षा पत्र चुहावट रोक्न कड़ा कानून तथा शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै शुरू भएको अभियानले व्यापक समर्थन पाएको थियो। शिक्षाविद तथा अभियन्ता सोनम वाङचुकले आन्दोलनलाई समर्थन गर्दै आमरण अनसन बसेपछि प्रदर्शन थप सशक्त बनेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा पत्र प्रश्नपत्र चुहावट संलग्नलाई कड़ा सजाय दिन द्रुत अदालत गठन गर्ने घोषणा गर्नुभएको छ। खबर यति नै, नमस्कार।

0: बाढ़ी पहिरो र कचनका कारण मुलुकका विभिन्न प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट नेपालथोक कटुञ्जे बेसी सड़क खण्डमा बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार इलामको राजदुवाले स्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको बोटेकुसी गाउँपालिका 4-0 किलो तथा वडा नम्बर 2 को दारी स्थित अरनीको राजमार्गमा पहिरो खसेकाले सो खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। लामो सागु रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात सेवा अवरूद्ध भएको छ। खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। पासाङ लामो सड़क खण्डमा पहिरो खस्ता त्रिशुली मैलुङ स्याफ्रुबेसी कच्ची सड़क खण्ड पनि अवरूद्ध भएको छ। त्यसै गरी मोस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 ग्याकर खोलामा जलसतह बढेपछि जोमसोम कोरला सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्ति सम्बन्धी डाक्टर गोविन्द केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गर्दै गोदावरी नगरपालिका 5 कैलालीमा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे नकारात्मक टिप्पणी र अफवाह फैलिँदा अन्योल बढेको भन्दै डाक्टर केसीका मागबारे प्रष्ट पार्न आग्रह गरेको हो। विशेष गरी उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति चिकित्सा शिक्षा ऐन 2075 को प्रतिकूल नभएको भन्ने आरोपले विश्वविद्यालय सञ्चालनबारे अन्योल सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ। गएको वर्ष दिनमा 12,09,000 बढ़ी विदेशी पर्यटकले नेपाल घुमेका छन्।
1: नेपाल पर्यटन बोर्डका अनुसार पोहोर साउनदेखि गएको असारसम्ममा भारतबाट 3,11,500 जना, अमेरिकाबाट 1,11,300 र चीनबाट 1,09,900 पर्यटक नेपाल आएका हुन्। यो अवधिमा बंगलादेशबाट 58,000, बेलायतबाट 56,600, अस्ट्रेलियाबाट 53,000, श्रीलंकाबाट 43,000 र भूटानबाट 36,000 सँगै म्यानमारबाट 30,700 पर्यटक नेपाल आएका छन्। त्यस्तै जर्मनीका 29,300, थाइल्याण्डका 27,000, जापानका 25,700 र मलेसियाका 25,600 पर्यटकले नेपाल घुमेका छन्।
0: सर्वोच्च अदालतका 3 जना वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन वा महाअभियोग सामना गर्न धम्की दिएको खबरपछि न्याय क्षेत्र तरंगित भएको छ। इन्टरनेशनल कमिशन अफ जुरिस्ट ह्युमन राइट्स वाच र एमनेस्टी इन्टरनेशनलले संयुक्त रूपमा सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन स्वीकार गरेमा महाअभियोगको धम्की दिएको बताएपछि कानून व्यवसायीले आपत्ति जनाएका हुन्। वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गोपीलाल,
2: यो खबर कतिको बिझाउने खालको हो?
3: एकदमै यो नराम्रो कुरा हो, किनभने सरकार मेजोरिटीमा छ भन्दैमा अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने यो षड्यन्त्र हो होइन। यो षड्यन्त्रको पर्दाफास जो विभिन्न संस्थाहरूले गरेका छन् त्यो सही छ, र इन्डिपेन्डेन्ट जुडिसियरी जो नेपालको संविधानले कल्पना गरेका छन् त्यसमा सरकारले, संसदले अथवा दल कसैले पनि हस्तक्षेप गर्न मिल्दैन, त्यो सरासर 101% गलत काम हो।
2: तर सरकारको कानून मन्त्रीको कुरा सुन्दाखेरि त हामीलाई केही पनि थाहा छैन भनेर उहाँले भन्नुभएको छ यो विषयमा। अब सरकार र ती 3 जना न्यायाधीशले खुलाउन चाहिँ पर्छ कि पर्दैन?
3: होइन, त्यो त नभनिकन सरकारले दबाब नदिइकन, अब त्यस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले त्यसै त भनेनन्, र किनभने एउटा एउटा एउटा सन्देह हो सरकारप्रति के छ भने 3-4 जना वरिष्ठतम न्यायाधीश हुँदा हुँदै तपाईँले सरकारले आफ्नो पक्षमा वकालत गराउनको लागि, आफ्नो पक्षमा फैसला गराउनको लागि 4-5 नम्बरको न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउनुको मतलब नै त्यहाँ केही अप्ठ्यारो केही नराम्रो नियत देखिन्छ सरकारको। त्यसैले यो त स्वाभाविक हो, यो प्रमाणित त न्यायाधीशहरूले गर्ने होइन नि, यो प्रमाणित त सरकारले आफूले गर्नुपर्छ। सरकारलाई आरोप लागिसकेपछि उनले चाहिँ आफ्नो आरोप अस्वीकार गर्ने अथवा हो भन्ने के हो उनले प्रमाणित गर्ने हो, न्यायाधीशहरूले होइन।
2: न्यायाधीशहरू चाहिँ बोल्नु पर्दैन, हामीलाई दबाब आएको हो भनेर
3: अनि यो विषयमा उनीहरूले भनेरै त ती संस्थाहरूले भने होला नि त, उनीहरूले दुखेसो पोखे होला नि त, नत्र भने चाहिँ सेक्युरिटीको कुरो होला, न्यायाधीशहरूले भोलि काम गर्न नसक्लान् होइन, उनीहरूलाई जबरजस्ती सार्वजनिक विवादमा छाडेर उनीहरूले काम गर्न नसक्ने वातावरण तयार गर्नु पनि त हुँदैन।

0: हजुर धुन बज्यो, कार्यक्रम शुरू भयो। संचालक विनोद यस कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित भएको छु। यहाँलाई स्वागत छ र नमस्कार पनि।
1: हजुर हजुर नमस्कार छ मेरो पनि र सम्पूर्ण आदर श्रोतालाई कार्यक्रममा स्वागत छ। र हामी फेरि पनि एक हप्ता पछि आइसकेका छौँ, श्रावणे झरी सँगसँगै हामी पनि आइसकेका छौँ दाजु। र श्रावणमा त साह्रै नै झरी परेको अवस्था पनि छ
0: अवस्था त्यस्तो तर पहिला पहिलाको जस्तो चाहिँ झरी परेन भनिएको छ के?
1: ए हजुर हजुर है। काठमाडौँ उपत्यकाको कुरा गर्नु पर्दाखेरि काठमाडौँमा विभिन्न स्थानमा झरी परिरहेको छ, तर दिउँसो फेरि टन्टला पुगेर घाम लाग्छ होइन, बेलुकी भएपछि झरी पर्छ।
0: ओके, अब इतिहासको कुरा गर्दाखेरि चाहिँ अब श्री तीन सरकार हो थाहा भएन, राणाकालको मात्रै कुरा सुनेको थिएँ होइन। यति धेरै बाढीले दुःख दियो रे, त्यतिखेरको घरहरू पनि अलि जस्तो पक्की थिएन, छिङ्गटीको घर माटोको घर हुन्थ्यो, अलिअलि भयो भने भनौँ न अब पोलेको इट्टा भनेर भन्ने चलन थियो होइन। यहाँबाट डुबानको डरले चाहिँ नागार्जुन चाहिँ गएको रे बस्नलाई भनेर भर गरे मैले कता कता देखे, खोज्नु पर्ला होइन। जाँदाखेरि बागमती बढेर त्यो बेलामा के हुन्थ्यो भने नदी चाहिँ फैलिने मौका पाउँथ्यो के होइन, नदी फैलिँदा के हुन्थ्यो धनजनको क्षति हुन्थेन, त्यसले चाहिँ मलिलो माटो पनि ल्याउँथ्यो होइन। र बागमती विष्णुपती जति पनि हनुमन्ते खोलादेखि काठमाडौँ भ्यालीका र अन्य ठाउँका नदीहरूले चाहिँ फैलेपछि एकदम मलिलो माटो ल्याउने अलिअलि त भगवान् त गर्थ्यो नि, नगर्ने त होइन होइन, तर त्यो चाहिँ सोचिने होइन, वाटर रिचार्ज हुने मौका पाइन्थ्यो पाउँथ्यो कि होइन, त्यहाँदेखि ठुलो क्षति हुन्थेन। खैर अब इतिहासविदले के भन्छन्, जियोग्राफरले के भन्छन्, साइन्टिस्टले के भन्छन् त्यो अर्कै कुरा होइन, तर जे होस् खिर खाने दिन चाहिँ आउँदैछ नि होइन र दही चुरा त खायौँ हामीले असारमा, तपाईँले खानुभयो नि?
1: हजुर हजुर मैले पनि खाएँ दाजु।
0: अब यो साउनमा चाहिँ खाने चाहिँ खिर खाने दिन चाहिँ आउँदैछ, त्यो चाहिँ कहिले हो भने शुक्रबार 15 गते साउन महिनाको है।
1: हजुर हजुर
0: तपाईँले चाहिँ खिर बनाउनु पर्यो भने कसरी बनाउनु छ बहिनी ल भन्नु?
1: हजुर मैले एकदमै सिम्पल तरिकाले दाजु, अहिले चाहिँ चिनी अलिक कम खाने भएको कारणले गर्दाखेरि चिनी चाहिँ थोरै थोरै राखेर मात्रै, र त्यो किसमिसहरू पनि राख्छु दाजु बेला
0: बेलुकामा
1: होइन।
0: तर एक दुईजनाले बनाएको देखाएको छु अरे बहिनी, चिनी एक थोपा नराख्ने तर बाक्लो दुध होइन, त्यसको चाहिँ आफ्नै स्वादिलोपन भन्नुपर्छ। एनिवे खानेकुराको कुरा धेरै नगरौँ, तर हाम्रो चलनमा खिर खाने त छ भनेर भन्नु त पाइयो नि होइन। ओके, विशेष गरी दिदीबहिनीहरूलाई यसपालि यो बेलामा सम्झिनुपर्छ, उहाँहरू आमाहरू बिहानै उठेर दुधको जोहो गर्दै कता कताबाट ल्याउँदै होइन, अझ गाउँ घरमा त पहिला नै एक दुई दिन अगाडि नै तयार गर्नुपर्छ क्यारे होइन, कसको घरमा दुना गाई छ होइन, ल्याएर अनि मनज्ञ बनाउनु पर्यो नि त होइन। ओके, यो बेलामा ज्वाइँ साहबहरूलाई पनि बोलाउने चलन छ कि छैन त?
1: छ दाजु, यता हाम्रो स्याङ्जा जिल्लातिर चाहिँ छोरी ज्वाइँ होइन अनि भान्जा भान्जीहरू सबैलाई बोलाउने चलन छ र एकदमै रमाइलो हुन्छ। अब हाम्रो गाउँतिर चाहिँ धेरै जसो गाई भन्दा पनि भैँसी पालन गर्छन् दाजु।
0: ओके,
1: है भैँसीको प्योर दुधबाट बनेको खिर चाहिँ खाने चलन छ
0: हो नि।
1: हजुर
0: ओके, मिसावट भनेको अलिअलि पानी त होला नि,
1: अहिले त पानी मिसावट हुन्छ।
0: दुधमा पानी कि पानीमा दुध भन्ने पनि एउटा कथा अर्कै छ है होइन, के मिसाएको भनेको पानीमा दुध मिसा भनेर के एउटा
1: एकचोटि त्यो सिरियल पनि आएको थियो नि दाजु दाजुहरूको
0: ल त। अब यो मिसावटको कुरा गर्दाखेरि सरकारले चाहिँ चारैतिर नजर दौडाइरहेको छ, हामीलाई खुसी लाग्छ किनभने आफ्नो जिम्मेवारी हो होइन, गर्दाखेरि मिसावटी दुधदेखि अन्य पदार्थहरू चाहिँ जनताले चाहिँ सेवन गर्नु नपरोस् खानु नपरोस् भन्ने धारणाले सबै सक्रिय छन्। हाम्रो अल द बेस्ट भन्नुपर्छ, हामीले पनि साथ सहयोग गर्नुपर्छ बहिनी होइन, सिर्फ यति मात्रै होइन कि यो भएन त्यो भएन मात्रै होइन के, वाट ह्याभ यु गिभन, के दिएको छ त आफ्नोबाट कन्ट्रिब्युसन के त होइन, खालि प्रब्लम मात्रै लिएर आउने सल्युसन चाहिँ नदिने त भएन नि होइन। एनिवे अब फेरि हाम्रा सम्पूर्ण श्रोतालाई नमस्कार भन्दै अब ठेगाना दिनुहोस् त बहिनी।
1: हजुर ठेगाना भन्नुपर्छ, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल एचक्यूबिजिएन बिएफपिएफओ, इमेल आइडी छ बिएफपिएस गोर्खा @bfps.com, फेसबुक रहेको छ बिएफपिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक। हाम्रा सम्पर्क नम्बर छन् 54280555, 54337364 र 54339330।
0: ठेगाना भयो टेलिफोन नम्बर पाउनुभयो सम्पर्क गर्नुहोला कतिले चाहिँ यो कार्यक्रम कहाँबाट बन्छ कसले बनाउँछ कसको लागि भनेर चाहिँ नयाँ नयाँ श्रोतकलाई कौतूहल होला होइन बहिनी
1: ल
0: छोटकरी भन्नुहोस् त तपाईँ नै भन्नुहोस् त कसको लागि हो कसले हामी को हौ भनिदिनुहोस् त
1: पक्कै पनि र विशेष गरी हाम्रा नयाँ श्रोता जस्तै निशा लामा हुनुहुन्छ है उहाँले फोन गरिरहनुहुन्छ अनि फोन गर्ने बित्तिकै यो रेडियो नेपाल हो भनेर सोध्नुहुन्छ कि अनि मैले निशाजीलाई सम्झाउँछु मेरै नाम राशिको हुनुहुँदो रहेछ होइन उहाँले आज पनि एउटा मिठो गीत गाउनु भएको छ हामी अन्तमा सुनाउँछौँ मिठा मिठा गीतहरू सुनाउनु हुन्छ र उहाँले के सोच्नु हुँदो रहेछ भन्दाखेरि परदेशीको सन्देश चाहिँ रेडियो नेपालबाट प्रसारण हुने भएकोले रेडियो नेपालकै कार्यक्रम हो कि भन्ने चाहिँ उहाँले सोच्नु भएको रहेछ है त्यसैले अब निशाजी जस्ता हाम्रा श्रोता धेरै श्रोता हुनुहुन्छ जसले अलिक बुझ्नु भएको छैन होइन हामी चाहिँ कार्यक्रम परदेशीको सन्देश सञ्चालन गर्छौँ र हामी बिएफबिएस गोर्खा रेडियो ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस हाम्रो रेडियोको नाम हो यो कार्यक्रम प्रोड्युस गर्छौँ र रेडियो नेपालमा पुर्याउने गर्छौँ र
0: ओके तपाईँले त्यो चाहिँ हामी को भन्नुभयो कसको लागि त
1: कसको लागि त हामी चाहिँ ब्रिटिस आर्मीमा कार्यरत हाम्रा दाजुभाइ दिदीबहिनीहरू उहाँहरूको परिवार र रिटायर्ड लाइफमा जो हुनुहुन्छ अहिले आमा बुवाहरू हुनुहुन्छ होइन अहिले युकेमा बसिराख्नु भएको छ उहाँहरूको साथी भनेको अहिले बिएफबिएस गोर्खा रेडियो
0: हो
1: उहाँहरूको लागि हामी 24 घन्टा 7 दिन 365 दिनै छौँ
0: ओके यो त हाम्रो र हाम्रो श्रोताको बारेमा भनिदिनुभयो इतिहासको कुरा गर्नु पर्दाखेरि हामी 1952 अप्रिल फर्स्टदेखि होइन 1952 इस्वीसम्मदेखि बिएफएस एक्जिस्टेन्समा छ अस्तित्वमा छ सिङ्गापुर हुँदै हङकङ हुँदै हामी ब्रुना युके काठमाडौँमा छौँ र एकदमै ठुलो साथ सहयोग गर्नुहुने रेडियो नेपाललाई हामीले धन्यवाद गर्नुपर्छ धेरै वर्षदेखि करिब 20-25-30 वर्षदेखि नै यो परदेशको सन्देश कार्यक्रम उहाँहरूले हामीलाई बजाउन दिइरहनु भएको छ होइन यो सहकार्य अझ अनन्त कालसम्म जाओस् किनभने जहाँ चाहे गोर्खाली हौ आखिर नेपाली हौ होइन नेपाली भाषी हौ देशको कुना काप्चा मात्र होइन धेरै जस्तो ठाउँ र चाहिँ पपुलेसनले सुन्नुहुन्छ नेपालमा र विदेशमा रेडियो नेपाल पनि सुन्नुहुन्छ अनलाइनबाट हाम्रो कार्यक्रम पनि सुन्नुहुन्छ गर्दाखेरि यो सब आम नेपालीको लागि हो गोर्खाली हामी सानो एउटा चाहिँ उसमा छौँ तर हाम्रो निम्ति भने पनि आखिर त हामी नेपाली हौ त्यसले गर्दाखेरि सबै नेपालीहरू विदेशमा हुनुहुन्छ स्वदेशमा हुनुहुन्छ सहभागिता भइरहेको छ हामी यसमा खुसी छौँ हाम्रो म्यानेजमेन्ट खुसी छ रेडियो नेपाल खुसी छ हामीले पुऱ्याएको योगदान यदि योगदान ठान्नुहुन्छ भने अझै तपाईँहरूको पनि के भन्छ सहकार्यको आवश्यकता छ होइन बहिनी ओके आज अलिकति बिएफएस गोर्खा रेडियोको बारेमा जानकारी गराउनु भयो र हाम्रो स्टेसन काठमाडौँमा यहाँ ब्रिटिस क्याम्प जौलखेलमा छ ब्रुनाईमा छ ब्रुनाईमा हामी आउटपुटमा त्यहाँ गोर्खा पल्टन छ त्यहाँ सुनाउँछौँ दुईवटा फ्रिक्वेन्सी छ युकेमा 22 ठाउँमा हाम्रो फ्रिक्वेन्सी अझ बढ्दैछ बहिनी होइन अनि हाम्रो विभिन्न लोकेसनमा भएका बेलायतमा भएका पल्टनहरू परिवारहरूले सुन्नुहुन्छ र पल्टन भएको नजिकका सबै साथीभाइहरूले पनि जो 10-12 किलोमिटरको सेरोफेरमा हुनुहुन्छ उहाँले पनि सुन्नुहुन्छ बहिनी र जर्मनी जिब्राल्टर साइप्रसदेखि फोकल्यान्ड टापुसम्म प्रत्यक्ष प्रसारण छ बहिनी यदि कतै हाम्रा पल्टनका साथीहरू डिप्लोय हुनुभयो अब अपरेसन जानुभयो एक्सर्साइजमा जानुभयो भने हामीले त्यहाँ पनि सुनाउँछौँ प्रत्यक्ष र अनलाइनबाट त संसारभरि नै बहिनी
1: यदि
0: भन्दाखेरि अलिकति इन्फर्मेसन पाउनु भयो होला होइन निशा बहिनीले अब के भन्नु छ यानि कि निशा लामाले विनोद दाई चाहिँ को भन्नुहुन्छ पल्टनको रिटायर भनेर भन्नुहोस् है
1: राम्रो मौसम खुन्दुङ दाई हुनुहुन्छ दाजु उहाँ पनि पल्टनकै सदस्य हुनुहुन्छ है उहाँ पूर्वबाट बिलोङ गर्नुहुन्छ र अहिले युकेमा हुनुहुन्छ र अहिले 1-2 हप्ताको लागि चाहिँ 2 हप्ताको लागि भन्नु भएको थियो बुनु म चाहिँ अहिले जर्मनीमा छु भन्दै हुनुहुन्थ्यो दाजु सायद उहाँ सर्भिसबाटै जानुभएको
0: लाग्यो चौतारी हो के बहिनी पल्टनमा भएका रिटायर्ड भएका परिवारजन र उहाँका नातागोता गाउँले आफन्तजन जो जहाँ हुनुहुन्छ गाउँदेखि विदेशसम्म अमेरिकाको वासिङटनमा हुनुहुन्छ कि न्युयोर्कमा हुनुहुन्छ कि टोकियोमा हुनुहुन्छ कि सबैको लागि हो
1: होइन
0: गर्दाखेरि यसरी हामीले उहाँहरूलाई एकै ठाउँमा एउटा चौतारीमा ल्याउन सक्छौँ गर्दाखेरि प्लिज टेक पार्ट एन्ड से हेलो टु यु फ्यामिली एन्ड फ्रेन्ड्स होइन त बहिनी ओके आजको यो बसाइमा पहिलो पत्रलाई स्थान दिइहालौँ है त को हुनुहुन्छ बहिनी
1: हामीले अर्ग्यानिक कुरा गरिरहेका छौँ दाजु हामी अर्ग्यानिक तरकारी पाउने ठाउँतिर जान्छौँ आज.
0: टिस्टुङ पालुङतिर जस्तो लाग्यो मलाई, होइन? ओके, दामनको कुरा मैले सोधेको, कहिले कहिले चाहिँ जवाफ आउँछ बहिनी. थाहा नगरपालिका 3 शिखरकोट पालुङ मकवानपुरबाट आउनुहुने हाम्रा मित्र हुनुहुन्छ राजाराम रामाजी लेख्नुहुन्छ. आदरणीय विनोद सर हजुर लगायत निशाजी मिनाजी सुजन बालाजी लगायत सबैमा मेरो नमस्कार भन्नुहुन्छ.
1: ओहो राजारामजी नमस्कार छ तपाईँलाई, कार्यक्रममा स्वागत छ. अब टिस्टुङतिर होइन, टिस्टुङ भन्दा पनि पालुङतिर अब जाने भन्दा भन्दै अलिकति समय बितेको छ र उहाँले घुम्न आउनुहोस् भनेर भनिराख्नु भएको छ दाजु. उहाँले
0: अस्ति मैले एउटा रिसोर्टको नाम ल्याएको थिएँ नि, नाम बिर्सिएको थिएँ होइन, ओ मारदे हो के भने टिस्टुङमा छ है, एकदम राम्रो रहेछ है.
1: हजुर हजुर,
0: त्यो चाहिँ अनलाइन पाइन्छ. एनिवे त्यो त्यस्तो राम्रो ठाउँमा जानु पनि पर्छ किनभने आन्तरिक पर्यटक भए पो त देशको चाहिँ अर्थतन्त्र चलायमा होइन, सबले सबलाई सपोर्ट गर्नुपर्छ. ट्राभल गर्दाखेरि ट्रान्सपोर्टेसनमा भएकाहरूको सपोर्ट हुन्छ, कतै जानुभयो भने त्यहाँको स्थानीय बासिन्दाको खाना खाइन्छ, किनेर घर ल्याइन्छ, होइन त बहिनी? गर्दाखेरि यी कुराहरूलाई हामीले ध्यान दिनुपर्छ. लेख्नुहुन्छ, म हजुरको नियमित श्रोता हुँ राजाराम रायमाजी पालुङ शिखरकोटबाट. विनय सर यता घुम्न आउनुभएको कुरा सुनेको थिएँ तर भेट हुन सकेन, दुःख लागेको छ भन्नुभएको छ बहिनी. मैले 2-3 तालिका आएको छु त्यहाँ, होइन, इन्द्र सरोवर गए. आजकल त बहिनी त्यहाँ एउटा एउटा झरना निकै फेमस है टिकटकमा,
1: हो
0: त्यो छेउछाउमा त्यहाँसम्म पुगेको थिएँ तर त्यो झरना टिकटकै झरना चाहिँ जान पाइनँ, कुनै दिन मिल्ला होइन. र अरू अरू ठाउँ चाहिँ बिस्तारै घुम्नु पर्ला भन्नु पर्यो, तपाईँलाई पनि सरप्राइज दिउँला. लेख्नुहुन्छ, मलाई गुलाम अलीको गाजुलो ती ठुला ठुला आँखा भन्ने गीत सुन्न मनपर्छ, सुनाइदिनु होला. यो गीत मेरो जीवनसाथी किशोर रायमाझी लभ छोरा राम राजा रायमाझी अनि स्याङ्जाको नरेन्द्र रिमाल, काठमाडौँका हुनुहुन्छ अरुण नदी खत्री, दक्षिणकालीका सुखराम लामा र उहाँको श्रीमती, नवलपुरको ओममणि सापकोटा, चितवनको रामबहादुर खड्का, सुमी लिम्बू, मुना मुखिया, सृजना मुखिया, रेन्द्र बान्त बराई र थाहा नगरपालिका 7 सूर्य लामा, अर्चन बाबा थाम, पालुङका चन्द्रबहादुर बोमजमलाई र मलाई राजा राम रायमाझी भनेर चिन्ने सबैलाई सुनाउन चाहन्छु. हस्तलाई फेरि भेट्ने बाचा गर्दै यसलाई बिदा लिए भन्नुभएको छ बहिनी उहाँले.
1: आज त छोटो मिठो लेख्नु भएको रहेछ दाजु, मिठो गीत पनि रोज्नु भएको छ. थाहा नगरपालिका 3 पालुङ शिखरकोटका हाम्रा श्रोता राजाराम रायमाझीजीले पठाउनु भएको यो पत्र हामीले पढ्यौँ र एकदमै मिठा मिठा भावना पनि बेला मौकामा कोर्नुहुन्छ. उहाँले चाहिँ घुम्न आउनुहोस् है भनेर हामीलाई जहिले पनि बोलाउनुहुन्छ, त्यसको लागि धन्यवाद छ. अवश्य पनि दाजु त जानुहुन्छ, हामी पनि अवश्य आउँछौँ दाजुको पछि पछि आएर
0: सँगै जाउँला होइन. उहाँले आफ्नो छोरालाई पनि सम्झना गर्नुभयो, उहाँको सुपुत्र होइन लभली छोरा राम राजा रायमाझी अमेरिका जानुभएको थियो, अहिले पनि उतै हुनुहुन्छ कि पढाइ सक्यो कि काममा लाग्नुभयो, स्वदेश आउनुभयो, के छ खबर बहिनी?
1: हजुर, उहाँ अहिले अध्ययनको सिलसिलामा युएसएमै हुनुहुन्छ दाजु, अमेरिकामै हुनुहुन्छ.
0: ल त, ठुला ठुला पोस्टमा पुगेको सुन्न पाऊ, राम्रो पढेको सुन्न पाऊ, होइन आइटीको सेक्टरमा भए पनि मेडिकल सेक्टरमा जे गरे पनि नेपालीले राम्रो गरिनु भएको छ, उहाँको छोराले पनि राम्रो गरेको सुन्न पाऊ है बहिनी, हाम्रो आशीर्वाद मैले भन्नु पर्यो होइन. अनि यहाँ एकजनाको नाम लिनु भएको छ बहिनी, उहाँले कहाँको नाम लिनु भएको छ भने ठ्याक्कै म त्यहाँ कुनै बेलामा दक्षिणकालीमा थिएँ कि बहिनी, दक्षिणकालीको सुखराम लामाको नाम लिनु भएको छ, दक्षिणकालीको त्रिभुवन आदर्श विद्यालय भन्ने विद्यालयलाई अस्ति हेर्न पाउँदा मनै कटक्कै खायो क्या बहिनी. हामी बोर्डर भएको स्कुल हो के,
1: है
0: हामी बोर्डिङ हुँदाखेरि केटाकेटीमा बसेको स्कुल हो, त्यहाँ त्यतिखेरका राजा त्रिभुवन सरकारबाट त्यो प्रधान भएको स्कुल हो के बहिनी, बनाइदिएको स्कुल हो, आवासीय हो, पहिलो बोर्डिङ स्कुल भन्नुपर्छ. त्यहाँ आँप लिचीदेखि लिएर पुरा खेत के भन्छ फलफुलहरू होइन, अनि हामी केटाकेटीहरू क्या मिठो छ खान्थ्यौँ कि बहिनी. अस्ति हेर्दाखेरि सबै भथा भुङ भएको देख्दाखेरि दुईवटा ठुल्ठुलो चाहिँ एउटा पाइन ट्री भनेर फलको रुख भनेर भनिन्छ, त्यो पनि काटेछ कि बहिनी, मनै कटक्क भयो. के गर्नु, यस्तै हो, समय परिवर्तन भयो, मान्छेहरू परिवर्तन भए, तर स्कुल पनि परिवर्तन भएको सुन्दाखेरि एकदमै दुःख लाग्यो. एनिवे गाडी बढौँ, ल कुन चाहिँ गीत राख्ने
1: भन्नुहोस् त, गाजर विधि ठुला ठुला आँखा,
0: ल त गीत प्रस्तुत गरिहालौँ.

0: अत्यन्तै मन पराएको हिट गीत भनेर भन्नुपर्छ, होइन त? गुलाम मलिकको यो गीत नै हाम्रो श्रोताले माग्नुभयो र सुन्न पाउनुभयो भन्ने आशा पनि गरौँ, होइन?
1: हजुर हजुर, हाम्रो राजाराम रायमाझीजीले एकदमै मिठो गीत गजल भन्छौँ होइन, गजल रोज्नु भएको छ र सुन्न नि पाउनु भयो होला, उहाँलाई धेरै धन्यवाद छ।
0: अघि मैले दक्षिणकाली फर्मीको कुरा तपाईँ पनि पुग्नु भएको रहेछ नि, होइन?
1: 1997 मेरो साथीसँग हामी गएका थियौँ
0: पिकनिकलाई,
1: पिकनिक भन्दा पनि मेरो साथीको घर फर्पिङ छ है, अहिले पनि छ, ऊ अहिले चाहिँ अस्ट्रियामा छ। त्यो बेला चाहिँ हामी क्लास 7 पढ्थ्यौँ दाजु, अनि क्लास 7 इक्जाम सकेपछि जाउँ मेरो घर भन्नुभयो, अनि उहाँ साथीले भनेपछि चाहिँ हामी 3-4 साथीहरू मिलेर
0: कुन सिजनमा जानुभएको थियो भन्नुहोस् त,
1: त्यो नास्पति फलेको थियो मलाई याद आउँछ होइन, नास्पति एकदम धेरै फल्दो रहेछ नि दाजु, त्यो
0: काठमाडौँ भ्यालीमा नास्पति कहीँ फल्छ भने नास्पति फर्पिङकै टप के बहिनी,
1: हजुर हजुर,
0: मकै आदि यति छँदैछ होइन, नास्पति चाहिँ एकदम फेमस छ, त्यो पनि चारैतिर बगैँचै बगैँचा छ के बहिनी, एउटा दुइटा मात्रै रुख होइन कि, हरेक गाउँलेहरूको घरमा बगैँचा छ, विशेष गरी त्रिभुवन आदर्श विद्यालय त्यो पुरा वनाजकोमा त झन् धेरै फल्थ्यो कि बहिनी, अनि अब त्यहाँ चाहिँ नारायण थानमा स्विमिङ खेल्थ्यौँ हामी होइन, माछा कस्तो थियो त्यहाँ, अहिले पनि छ बहिनी, बहिनी असला माछा छ, अहिले नयाँ कुरा दिएको चाहिँ डल्ले खोर्सानी पाउँदो रहेछ कि बहिनी, होइन, अस्ति भर्खर मैले अलिअलि किनेर ल्याएँ, आदि आदि बडो राम्रो छ, बाटो राम्रो छ पहिला भन्दा,
1: होइन
0: एकैछिनमा पुगिन्छ, त्यो चाहिँ अब त्यो त एउटा चाहिँ सहरै जस्तो बनेको छ बहिनी, गर्दाखेरि अहिले चाहिँ एकदमै पहिला पहिला गाउँ घर भन्थ्यो भने अहिले सहर बजार भनेर भन्नुपर्छ, होइन? आज फर्मिङको हामीले कुरा गर्दाखेरि फर्मिङवासीहरूले कतै रेडियो नेपाल सुन्नुहुन्छ भने तपाईँहरूलाई भेट्न होला फेरि, होइन?
1: एकदमै, र हाम्रो श्रोता हुनुहुन्छ नि अमेरिका निवासी मणिराज बस्नेत, उहाँ चाहिँ फर्पिङ निवासी हुनुहुन्छ, उहाँकै बहिनी पढ्नुहुन्छ कि मेरो साथी चाहिँ, अनि उहाँले नि यहाँ हामीलाई जब भेट आउनुभयो, ओ मेरो साथीको दाजु पो पढ्नु हुँदो रहेछ, अब त्यो बोल्दै जाँदाखेरि चाहिँ उहाँले चिन्नुहुँदो रहेछ साथीलाई, अनि दाजु पढ्नु हुँदो रहेछ है, अनि उहाँको भाइ पनि हुनुहुन्छ, उहाँले चाहिँ फिल्महरू बनाउनुहुन्छ है, कलाकारै हुनुहुन्छ, अनि मेरो साथीको घरमा चाहिँ दाजु त्यो एउटा काठे भन्ने फल्ने कि धेरै, त्यो सानो है, त्यस्तो धेरै फल्थ्यो, अनि हामीले झोला झोला लिएर आएको थियौँ त्यो, अनि नास्पति होइन,
0: हजुर, ओके, अब गाउँघरको कुरा गर्दा फर्पिङको बढी चर्चा भयो होइन, खेल कसले गर्दाखेरि भन्दाखेरि दक्षिणकालीको सुखराम लामाजीले गर्दाखेरि, अब कुनै दिन सुखराम लामाजीले पनि हामीलाई लेख्नुहुन्छ होला, भन्दै अब अर्को पत्रमा जो बहिनी,
1: हजुर, मेरो हातमा छवि थापा दाजुले पत्र लेख्नु भएको छ, उहाँको पत्र मेरो हातमा परेको छ दाजु, उहाँले फोक्सटन केन्ट बेलायतबाट लेख्नु,
0: ओके, बेलायती बाबुले के भन्नुहुन्छ,
1: हजुरको छिमेकी पढ्नुहुन्छ होइन, कुशल रही कुशलताको कामना गर्दछु भनेर सुरुवात गर्नु भएको छ, धन्यवाद छ दिदी र बहिनीहरू, अब नजिकै आउँदै गरेको नारीहरूको महान पर्वको तयारी गर्दै हुनुहुन्छ, नाच्नु हाँस्नु र धेरै लामो वर्षसम्म बाँच्नु यही नै मेरो शुभकामना हजुरहरूप्रति भनेर सबैभन्दा पहिला हामी दिदीबहिनीहरूलाई उहाँले यसैसँग दिनुभएको छ,
0: तपाईँले नै पहिला धन्यवाद भन्नुहोस् भाइ,
1: हजुर धन्यवाद छ सबैलाई, हरितालिका तीजको बेलामा चाहिँ पत्र लेख्नुहुन्छ, अरू बेला पनि लेख्नुहुन्छ तर विशेष विशेष यो बेला किन लेख्नुहुन्छ भन्दाखेरि उहाँले हामीलाई चिपेस्ट टिकट काटिदिन्छौँ, तपाईँहरू यही आउनुहोस् भन्नुहुन्छ कि बेला मौकामा,
0: हुँदा हुँदा चिपेस्ट टिकट चाहिँ यो कोभिड लागेदेखि चाहिँ झन् डबल ट्रेभल भइसक्यो होइन, र पहिला पहिला म पनि जाँदाखेरि नि बहिनी 500 pound 400 pound जान्थ्यो, अहिले चाहिँ 1200 पुगिसक्यो कि बहिनी, होइन, त्यसले गर्दाखेरि अब चिपेस्ट टिकट चाहिँ अब सपनामा मात्र है बहिनी,
1: हजुर हजुर, उहाँले सुरुवातमै शुभकामना दिनुभएको छ, धेरै धन्यवाद छ दाजु, कार्यक्रम
0: बडो राम्रो कुरा गर्नुभयो उहाँले, सबभन्दा पहिला हाँस्नुहोस् नाच्नुहोस् अनि धेरै बाँच्नुहोस्
1: मेरो परिचय भन्नुपर्दा छवि थापा नेपालको ठेगाना गुल्मी जिल्ला हंसरा पम्फुका हो र हाल पनि कर्मभूमि बेलायतको फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु, सम्झना भन्नुपर्दा विशेष मलाई सधैँ सम्झिरहनु हुने मेरो नम्बरी कृष्ण चामलिङ, दाई धनवीर पुन, राजेन्द्र बान्तवराई र उहाँहरूका परिवारजनहरू, त्यसै गरी स्वदेश र विदेशका विभिन्न ठाउँमा बसेका छरिएर बस्नुभएका सबै मेरा आफन्तजनहरूमा साइन अनुसारको ढोक आशीर्वाद माया अनि धेरै धेरै सम्झना छ, छवि दाईले दिदी बहिनीहरूलाई सम्झने क्रममा दाईलाई बिर्सनु भएछ,
0: होइन हामी त साथी हौ होइन छिमेकी हौ, उहाँले बिर्से पनि म नजिकै छु के उहाँको, होइन मनमा पनि नजिक छु अनि उहाँको गाउँमा पनि नजिक छु के, गर्दाखेरि नो वरिज, सिर्फ यसो मिल्यो भने वान पाइन्ट फाइन होइन,
1: त्यही त म त यहाँ हेर्छु है, छैन दाजुको नामै
0: वान पाइन्ट फाइन होइन, ओके अगाडि बढौँ,
1: हजुर अगाडि उहाँले जीवन साथी सम्झनु भएको छ, जीवन साथी गीता लगायत सबै मेरा परिवारहरूमा मुठीभरिको न्यानो माया अनि धेरै धेरै आशीर्वाद छ, अन्य सम्झनामा बेलायतमा रहनुहुने दाईहरू हुनुहुन्छ भक्त राई, यामदास मुलिचा, प्रेम ध्वज गुरुङ, मदन लिम्बू जसले संसारको जुनै पनि देशमा गए पनि बीएफएस गोर्खा रेडियो सुनिरहनुहुन्छ, नेपालमा रहनुहुने अरुणदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोष, सुषमा सुस्केरा, जुनिना राई र उहाँहरूका सम्पूर्ण परिवारहरू लगायत मलाई चिन्नुहुने र नचिन्नु हुने सम्पूर्ण परदेशी वा परदेशीको सन्देशलाई माया गरी सुन्नुहुने श्रोतालाई मिठो मिठो सम्झना छ। अन्तमा रेडियो नेपाल, बीएफएस गोर्खा रेडियो काठमाडौँ, ब्रुनाई र बेलायतका सम्पूर्ण रेडियो परिवारहरूप्रति हार्दिक धन्यवाद अनि आभार प्रकट गर्दछु। फेरि फेरि पनि आउने बाचा गर्दै आजलाई बिदा लिन्छु। मिल्छ भने सावनको झरी बनी तिमी आऊ न बुलको गीत सुन्न चाहन्छु। स्वर सम्राट नारायण गोपालले गाउनु भएको यो गीत सुनाउँदै आजको कार्यक्रमबाट म ओझेल पढ्न चाहन्छु। हवस् त, धन्यवाद भन्नुभएको छ छवि थापा दाजुले फोक्सटन केन्द्र बेलायतबाट हामीलाई लेख्नु भएको छ।
0: उहाँले मलाई बिर्सिनु भएको होइन बहिनी, तपाईँलाई बढी ध्यान दिएको के दिदी बहिनीहरू, फेरि यो तिजको बेलामा अलिकति सम्झना गर्नै पर्छ भनेर तपाईँलाई फोकस बढी गरे है बहिनी। हामी दाजुभाइ त हाम्रो कुरा मिलिहाल्छ होइन, त्यसमाथि पल्टने हाम्रो धेरै अनुभव छ। लडाइँमा हामी सँगै बस्छौँ, लडाइँमा सँगै खायौँ होइन, अनि ट्रेनिङमा दैनिकीमा गर्दाखेरि वी क्यान अन्डरस्ट्यान्ड इच अदर, नो प्रब्लम। ल अगाडि बढौँ, उहाँलाई चाहिँ के रे
1: उहाँलाई हामीले गीत राखिदिएका छौँ, स्वर सम्राट नारायण गोपालले गाउनु भएको सावनको झरी बनी तिमी आऊ न।
0: गीत हामी राखिहालौँ आजको बसाइमा।

0: Radio, BFBS Gorkha Radio.
1: हजुर, बिएबिएस गोर्खा रेडियोको यो मध्यभाग भन्नुपर्छ, म आइपुग्यौँ. अब फेरि पनि हाम्रा श्रोतालाई नमस्कार छ, कार्यक्रममा स्वागत छ. सञ्चालक विनोद खड्काको तर्फबाट
2: हजुर, साथमा छु म निशा गुरुङ. यहाँहरू सबै सबैलाई पुनः स्वागत तथा अभिवादन भन्दै कार्यक्रममा फेरि पनि हामी छोटकरीमा ठेगाना दिन चाहन्छौँ. हजुर, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल. हाम्रा सम्पर्क नम्बर छन् 54 28 0 55 54 37 364 54 33 930.
1: ओके, ठेगाना पाउनुभयो भने यसपालि त हाम्रो पुरस्कार दिने पालो त थियो बहिनी. के भएछ त, अगाडि हाम्रो श्रोता नबढेको बहिनी?
2: हजुर, हाम्रो एक दुईजना श्रोताले त प्रश्नको उत्तर पठाउनु भएको थियो दाजु, तर के भयो भन्दाखेरि आइतबार फाइनल भयो अनि सोमबार उहाँहरूले पठाउनु भयो,
1: त्यसले गर्दा क्वालिफाई भएन, डिसक्वालिफाई होइन.
2: हजुर हजुर,
1: गर्दाखेरि यसपालि हाम्रो प्रश्न चाहिँ के थियो, नेरेस्ट एउटा चाहिँ गेस हो, यसपालिको फिफा वर्ल्ड कपको फाइनलमा कुन देश पुग्छ र कति गोल हुन्छ भन्दाखेरि मैले पनि 2-1 भनेको थिएँ स्पेनलाई, म हारे के बहिनी, 1-0 भन्नेले जित्यो होइन त.
2: हो, अरुणजीले पनि आइतबारको बेलुकी चाहिँ के लेख्नु भएछ, तपाईँले भने जस्तै उत्तर लेख्नु भएछ है, र उहाँले एकदम साह्रो त्यहाँ भाँटी पुऱ्याएर फेरि के गर्नुभएछ, सोमबारको बिहान ट्याक्कै फेरि 1-0.
1: हाम्रो पुरस्कार त बच्यो. अब यसो गर्नु पर्ला, यसपालिको प्रश्न दिउँ त.
2: हुन्छ हजुर,
1: वर्ल्ड कप फिभर त गइसक्यो, तर पनि अब रहल पहल यसो सोध्नु पर्ला है बहिनी,
2: होइन.
1: यसपालिको जुन चाहिँ फिफा वर्ल्ड कप 3 देशमा मेक्सिको, युएसए र क्यानाडा सम्पन्न भयो, लास्टमा चाहिँ अन्तिम दिन 19 तारिक आइतबारको दिन भन्नुपर्छ होइन, 2 देश अर्जेन्टिना महारथी र चाहिँ स्पेन बिचको खेलमा 1-0 भएर स्पेनले जित्यो. त्यो आफ्नो ठाउँमा छ, स्पेनलाई धेरैले सपोर्ट पनि गरेका थिए र पछि जुन चाहिँ खेल पछिको विवादले गर्दाखेरि अलिकति कता कता अर्जेन्टिनाको उसमा चाहिँ फेभर त्यति गएको छ, नपाइएको छ बहिनी होइन सपोर्टमा. तर सबैले चाहिँ फी के भन्छ, यसपालि मेसीले गरेको जादुमय खेलको प्रशंसा सबैले गरेका छन्, उहाँ चाहिँ अल टाइम ग्रेट फुटबलर पनि भनेका छन् बहिनी. तर आज फुटबलकै विषयमा, तर फुटबलरको विषयमा होइन, खेलाडीको विषयमा होइन, यसपालि चाहिँ थुप्रै पुरस्कार दियो के बहिनी. 2026 फिफा वर्ल्ड कपमा चाहिँ टोटल रेकर्ड पुरस्कार दियो. कति दियो, मिलियनमा भन्नु पर्यो बहिनी. ओके, जम्मा जम्मा एकजना जित्यो होइन, उसले के भन्छ स्पेनले जित्यो, स्पेनले 50 मिलियन पायो युएस डलर है बहिनी. त्यसै गरेर 33 मिलियन रनर्स अपले, यानि कि अर्जेन्टिनाले थर्ड प्लेस पाउने बेलायत भयो होइन, बेलायतले 29 मिलियन पायो, फोर्थ प्लेस फ्रान्स भयो 27 मिलियन. यसै गरेर क्वार्टर फाइनलिस्ट, राउन्ड अफ 16, राउन्ड अफ 32 अनि ग्रुप स्टेजका सबैले पुरस्कार पाएका छन् होइन. टोटल मनी भनिदिनु पर्यो. ओके, त्यसले गर्दाखेरि टोटल मनी कति चाहिँ सबैलाई बाँडियो इन डलर्स, युएस डलर्समा, जसले मिलाउनुहुन्छ त्यति त पैसा दिन सक्दैनौँ हामी होइन. त्यो नजिक नजिक सम्झाउने एउटा चाहिँ केही एउटा पुरस्कार दिउँला है त बहिनी. ओके, भने मतलब टोटल मनी होइन, टोटल पटबाट चाहिँ फर्स्ट सेकेन्ड थर्डदेखि चाहिँ राउन्ड अफ 16 र वान अफ राउन्ड अफ 32 र चाहिँ ग्रुप स्टेज बाट एक्सिट भएका टिमले पनि 9 मिलियन पाउनु भएछ कि बहिनी. ओके, त्यसले गर्दाखेरि यति धेरै पैसा उठेछ भनेर भन्नुपर्छ. अर्को ताली चाहिँ कति उठ्यो, फिफालाई चाहिँ कति फाइदा भयो भने पनि एउटा चाहिँ प्रश्न राख्न सकिन्छ नि होइन बहिनी,
2: एकदमै राख्न सकिन्छ,
1: अहिले नै राखिदिउँ. फिफालाई चाहिँ कति यो चाहिँ मिलाउनै पर्छ भन्ने छैन, फिफाको चाहिँ गोजीमा कति गएछ, एकाउन्टमा ब्याङ्क एकाउन्टमा कति गएछ त्यो पनि खोजेर

0: 4,909 करोड हुँदो रहेछ बहिनी, करोड भारतीय रुपियाँ है। ओके, अगाडि बढौँ।
1: अब हुन्छ, अब हामी आवाजमा रहेको सन्देशतर्फ लाग्छौँ दाजु। मैले चाहिँ कुराकानी गरेको छु कोसँग भन्दाखेरि, हाम्रो भाइ हुनुहुन्छ 2025 भर्ती भएर जानुभएको भाइ हुनुहुन्छ 3044503 राजेन्द्र जबेगु। उहाँको जन्मदिन चाहिँ यो 30 जुलाईको दिन बिहिबारको दिन परेको रहेछ। त्यसैले हामीले एडभान्समा उहाँलाई ह्याप्पी बर्थडे भन्नको लागि चाहिँ उहाँको बुवा धनबहादुर जबेगु जो 5 थरमा हुनुहुन्छ उहाँलाई हामीले फोन गरेका थियौँ दाजु। र हामी दुवैजनाको कुराकानी यति लामो भयो कि ओहो, त्यहाँ त कोदो रोप्नेदेखि लिएर मकै भाँच्नेसम्मको कुराकानी भयो, त्यसैले अलिकति लामो भएको छ। र भाइलाई पनि बुवाले आशीर्वाद र शुभकामना दिनुभएको छ।
0: ओके, राम्रो कुरा हो नि।
1: हजुर,
0: राम्रो कुरा त जति लामो भयो नि के फरक पर्यो होइन।
1: हजुर,
0: गर्दाखेरि यो लामो तपाईँको कुराकानी कुन ठाउँ भन्नुभयो तपाईँले?
1: 5 थर दाजु,
0: 5 थर हामी लाग्ने त
1: लाग्छौँ। र 5 थर र यो स्याङ्जाको जुन तपाईँ कोलमा पुग्नु भएको छ नि दाजु,
0: कोलमा,
1: हजुर, यो 5 थर पनि सेम त्यस्तै रहेछ होइन। ठाउँ चाहिँ लेक भन्छौँ हामी है, यसो कोदो मकै सबै हुँदो रहेछ। अनि कोदो रोप्ने कसरी रोप्नुहुन्छ त तपाईँहरूले भन्दाखेरि एकदमै एक्ज्याक्ट त्यो सेम हुँदो रहेछ कि
0: तरिका।
1: हजुर, कुनै कुनै ठाउँमा फरक हुन्छ दाजु यो रोप्ने
0: तरिका।
1: हाम्रो 13 र 5 थरतिर एउटै हुँदो रहेछ। कसरी भन्दाखेरि, जस्तै अगाडि अगाडि बाउसेले खन्दै जान्छ दाजु बारी होइन, त्यहाँ फेरि कस्तो हुन्छ नि 2 थरीको हुन्छ कि, जस्तै म मकै पनि रोपिरहेको हुन्छ, मकै पनि फलिरहेको हुन्छ, र अर्को क्रपको रूपमा हामीले चाहिँ कोदोलाई लिन्छौँ होइन। अनि बाउसेले खन्दै खन्दै जान्छ, अनि रोपारहरूले चाहिँ रोप्दै रोप्दै जान्छन् है। अब कसरी जान्छन् भन्दाखेरि, रोप्दै अगाडि अगाडि जान्छन् के दाजु। अनि अगाडि अगाडि गएपछि त त्यो कोदो कुल्चिन्छ भन्ने हुन्छ नि त होइन, तर त्यो कुल्चिए पनि के फरक पर्दैन, त्यो आफै उठ्छ कि। अनि कस्तो हुन्छ नि, यता अर्को पूर्वतिर चाहिँ अर्कै तरिकाले रोप्नु हुँदो रहेछ। उहाँहरूको चाहिँ मकै बाली नभइकन उहाँहरूको कोदो बारी मात्रै हुँदो रहेछ है। र होल बारीभरि उहाँले जब बाउसेले खन्दै खन्दै गयो, उहाँहरूले चाहिँ के गर्नु हुँदो रहेछ, पहिला खन्ने अनि रोप्दाखेरि उहाँहरू पछि सर्नु हुँदो रहेछ है, कोदो कुल्चिन्छ भनेर। हजुर, र यो कुरामा हाम्रो योगराज दाजु र मैले कुराकानी गर्दा गर्दै हाम्रो डिस्कसन पर्यो दाजु। हेर्नुहोस्, हामीले चाहिँ यसरी रोप्छौँ दाजु भन्दाखेरि कसरी हुन्छ, कोदो अगाडि अगाडि रोप्दै गएपछि कोदो कुल्चिन्छ, कोदो मर्छ भन्नुभयो होइन। अनि मैले हुँदैन दाजु, त्यो मर्दै मर्दैन, एक दिन ढले पनि अर्को दिन उठ्छ भनेर मैले भने, अनि उहाँलाई पत्ता
0: पूर्वको ढल्ने होइन
1: दाजु, अनि उहाँले पत्याउनु भएन होइन। अनि मैले चाहिँ युट्युब खोलेर देखाइदिएँ कि दाजु, युट्युबमा त हुन्छ नि त भिडियो होइन, ल हेर्नुहोस् दाजु यसरी रोप्छ भनेर। तर केही हुँदैन रहेछ, 5 थरमा पनि त्यस्तै गर्नु हुँदो रहेछ।
0: अनि धान रोप्दाखेरि गीत गाइन्छ होइन, कोदो रोप्दा गीत गाइन्छ गाइन्न त?
1: कोदो रोप्दा पनि पश्चिमी भाकाहरू हाम्रो दिदी बहिनीहरू आम बुवाहरूले चाहिँ गाउनुहुन्छ दाजु।
0: ओके ओके, ल त कोदो रोप्नतिर लागौँ त अब। ओके,
1: हजुर, कार्यक्रम परदेशीको सन्देशमा आज हामी 5 थरतर्फ लाग्दैछौँ श्रोता। र 5 थरमा हुनुहुने हाम्रा दाजु धनबहादुर जबेगु अहिले लाइनमा आउनु भएको छ। उहाँको छोरा 3044503 राजेन्द्र जबेगुको 30 जुलाईको दिन जन्मदिन परेको छ। 30 जुलाई भनेको बिहिबारको दिन, र यो कार्यक्रम प्रसारण होउन्जेल भने उहाँको जन्मदिन आउन बाँकी 3-4 दिन बाँकी हुन्छ होइन। उहाँलाई एडभान्समा हामी जन्मदिनको शुभकामना दिनको लागि उहाँको बुवा धनबहादुर दाजुलाई हामीले फोन गरेका छौँ। नमस्ते धन दाई।
2: नमस्कार,
1: सन्चै हुनुहुन्छ? 5 थरको कुन ठाउँमा हुनुहुन्छ दाई?
2: यो 5 थरको फालिलोङ 1 वार्ड नम्बर पनि 1 हो।
1: ओहो, भनेपछि अहिले 5 थरमै हुनुहुन्छ। अहिले 5 थरमा के गर्दै हुनुहुन्छ दाई?
2: 5 थरमा त अब यस्तै खेतीपातीहरू केहरू गरिन्छ।
1: अहिले खेतबारीमा के रोप्नु भएको छ दाई?
2: खेतबारीमा त अब धान, त्यस्तै मकैहरू, कोदो, त्यस्तै मात्रै हुन्छ।
1: हजुर, अब मकै पाक्ने बेला भइसक्यो होला होइन दाजु? हरियो मकै खाइसक्नु भयो कि छैन? अलिक ढिलो हुँदो रहेछ तपाईँकोतिर है? लेकमा त कोदो पनि एकदमै खेती हुन्छ होइन दाजु, कोदो रोपिसक्नु भयो? ए, भनेपछि तपाईँहरूकोतिर अलिक ढिलो ढिलै हुँदो रहेछ कि क्या हो है? हजुर हजुर, म चाहिँ यता पश्चिम स्याङ्जाको भएको कारणले गर्दाखेरि स्याङ्जातिर भने अहिले कोदो रोपिसकेको अवस्था छ है दाजु। हामी लेकमै छौँ माथि, कोदो रोप्न बाँकी भएकाहरूलाई चाहिँ रोप्दै हुनुहुन्छ, तर म्याक्सिममको सकियो भन्ने कुरा गर्दै हुनुहुन्थ्यो, र मकै पनि पाक्न थालिसके, सुकी पनि सके पनि भन्नुभएको थियो है. हजुर, अब तपाईँहरूकोतिर चाहिँ
2: हजुर
1: हजुर.

0: हजुर, कोदो रोप्दाखेरि कम्प्लिटली यो कोदो बारी नै हुन्छ कि मकैको तल तल रोप्नुहुन्छ दाजु?
1: मकैको तल तल,
0: त्यही त हाम्रोतिर पनि त्यस्तै गरिन्छ कि, खोटाङतिर भयो होइन, यतातिर चाहिँ कोदो बारी नै हुँदो रहेछ कि, कोदो नै मात्र रोप्ने है त्यस्तो गर्नुहुँदो रहेछ, मैले चाहिँ युट्युबमा हेरेको थिएँ। अनि दाजु यो कोदो रोप्दाखेरि जस्तै हामी यता स्याङ्जातिर कस्तो गर्छौँ भन्दाखेरि अगाडि अगाडि बाउसीले खन्दै खन्दै जान्छ अनि कोदो रोपारेहरू चाहिँ पछाडि पछाडि रोप्दै रोप्दै अगाडि अगाडि सर्छन् क्या, तपाईँहरूकोतिर के गर्नुहुन्छ?
1: सेम त्यही हो, बाउसी भन्छन्
0: हजुर,
1: खन्दै जाने अनि त्यहाँदेखि अगाडि खन्दै जाने पछाडि रोप्दै आउने।
0: ए ओके ओके, अनि मैले एकजना हाम्रो दाजु हुनुहुन्छ बिएफबिएस सोलनकिफमा है स्टेसन म्यानेजर योगराज राई दाजु हुनुहुन्छ, अनि दाजु चाहिँ खोटाङको हुनुहुन्छ, दाजु र मेरो चाहिँ एकचोटि चाहिँ यहाँ नेपालमा भेट हुँदाखेरि डिस्कस जस्तै भयो कि है। मैले के भने भन्दाखेरि हाम्रोतिर चाहिँ कोदो रोप्दै हामी अगाडि अगाडि सर्छौँ भने है, अनि उहाँले के भन्नुभयो भने होइन कोदो रोप्दै हामी त पछाडि पछाडि सर्छौँ, अब त्यो कोदोलाई किच्दै गयो भने त कोदो रोपेको के अर्थ भयो र, कोदो त मारिहाल्छ नि भन्ने कुरा गर्नुभयो क्या उहाँले। अनि हामी दुईजना अलिक डिस्कस जस्तै पर्यो, अनि मैले चाहिँ उहाँलाई चाहिँ एउटा हुन्छ नि प्रमाणको स्वरूप युट्युब देखाइदिएँ है दाजु, अनि युट्युबमा चाहिँ पश्चिमको मान्छेहरूले कसरी रोप्छन् त भनेर मकैको तल तल यो चाहिँ अब दुई बाली होस् भन्ने हिसाबले होइन, मकै खाएपछि सकेपछि फेरि अर्को बाली हुन्छ नि त होइन दाजु, अनि अगाडि अगाडि रोपेको देखाइदिएँ मैले भिडियो है, अनि उहाँ छक्क पर्नुभयो, अनि यो कोदो कुल्दै कुल्दै गएपछि यो कोदो मर्दैन त भनेर प्रश्न गर्नुभयो उहाँले है। अब यसबारे तपाईँले के भन्न चाहनुहुन्छ दाजु, मर्छ त कोदो?
1: अगाडि अगाडि रोप्दै जाँदा त अनि पौषेभन्दा अगाडि जाँदा त सबै टेकिन्छ नि त।
0: हो टेक्दै पनि गइन्छ त, टेक्दै गयो भने कोदो चाहिँ मरिन्छ भनेर चाहिँ उहाँले भन्नुभयो कि, मरिन्छ त दाजु कोदो टेक्दाखेरि?
1: होइन अब उखेलिन्छ नि त।
0: त्यस्तो खासै टेक्दैमा त्यो कोदो मर्ने होइन नि हेर्ने दाजु,
1: कोदो त मर्नु त मर्दैन तर सबै टेकेर लतर पतर हुन्छ,
0: पछि त आफै उठिहाल्छ नि त्यो त होइन दाजु,
1: उठ्नु त उठिहाल्छ तर पनि सबै मारिन्छ।
0: पाँच थर र यता स्याङ्जातिरको रोप्ने चलन चाहिँ एउटै स्टाइलको रहेछ होइन दाजु?
1: हजुर हजुर, एउटै स्टाइल, अघि तपाईँले भन्नुभएको ठ्याक्कै त्यही स्टाइल हो।
0: हजुर हजुर, त्यो मकैको तल तल सिमीहरू बोडीहरू पनि रोपिन्छ नि दाजु, तपाईँ त्यसै गर्नुहुन्छ?
1: सिमीहरू त हाटै रोपिन्छ यहाँ चाहिँ होइन, बोडी छेउछेउमा रोपिन्छ।
0: ए हाम्रो चाहिँ त्यो थाँक्राको लागि त्यो लहरा जान्छ नि त, थाँक्रा हुन्छ नि त त्यो मकैको बोट है, त्यो पनि हुन्छ भनेर चाहिँ बोडीहरू होइन त्यसरी सिमीहरू लगाउने चलन छ कि दाजु उतातिर? गाउँनै गएको जस्तो फिल भयो कि, म सानो बेलामा काठमाडौँ आएको दाजु, अनि मेरो मम्मीहरूले रोपेको चाहिँ देखेको, मैले आफैले चाहिँ रोपेको छुइनँ कोदो है, त्यो देखे अनुसारको याद गरेको मैले। अब यो कोदोको बिउ हामीले जसरी हातमा लिन्छ नि दाजु होइन, देब्रे हातमा कोदोको बिउ लिन्छ अनि दाहिने हातले जुन रोपिन्छ नि त्यो एउटा बिउ लियो, अनि कसरी त्यो माटोभित्र कसरी गाड्नुहुन्छ दाजु तपाईँहरूकोतिर? ओके, मैले पनि त्यस्तै गरेको देखेको थिएँ, जस्तै बुढी औँलाले यसरी लियो एउटा बिउ अनि त्यसपछि त्यो माटोभित्र यसरी खाँदियो अनि चोर औँलाले फेरि पुर्ने होइन दाजु, त्यो भिजुअलाइजेसन मेरो आँखा अगाडि आयो कि त्यो रोपेको जस्तो होइन, एकदमै मलाई पनि गाउँ पुगेकै जस्तो भान भयो। अनि यसपालि हजुरले कि बाउसीको काम गर्नुभयो कि रोपारको काम गर्नुभयो दाजु?
1: म त त्यति रोपारको त गर्दिनँ, कोही कोही बेला बाउसी आफ्नै खेती चाहिँ गरिन्छ।
0: हजुर हजुर ओके, अनि त्यतातिर यो पर्मा जाने भन्ने चलन हुन्छ नि, खेताला जाने चलन हुन्छ कि हुँदैन दाजु?
1: जति जति अर्मा पर्मा भन्छन्,
0: अब एउटा घरको सक्यो भने फेरि अर्को घरको सुरु होइन, पालै पालो त्यसरी चलन छ। अनि हजुरले चाहिँ यो खेताला जाँदा अनि यो पर्मा जाँदा खाजा चाहिँ के खानुहुन्छ दाजु?
1: यहाँ त जे अब मकै भयो मकै, अहिले त अब बजारै चलन हुन्छ चिउरा चाउचाउ त्यस्तै अहिले त।
0: पहिला पहिला त धेरै अर्ग्यानिक खाना खानेकुराहरू हुन्थ्यो नि होइन दाजु?
1: पहिला पहिला त अब जस्तै अहिले पनि यहाँ चल्छ आलुहरू मकै भुटेकोहरू त्यस्तै चल्छ,
0: गुन्द्रुक भटमासहरू पनि हुन्छ होला दाजु है?
1: हुन्छ
0: एकदमै हजुर, अब गाउँघरको भनेपछि अर्ग्यानिक त कति मिठो हुन्छ होइन?
1: हजुर हजुर
0: हो नि, मुखमा पानी आइसक्यो त्यो कुरा गर्दा गर्दै। हजुर अब धन्दाइसँग बोल्न थालेको, खेताला र पर्मुको कुरा गऱ्यौँ, अनि कोदो रोपेको कुरा गऱ्यौँ, होइन, गाउँमै पुगेको जस्तो भान भयो मलाई. र आज हामीले फोन गरेको कारण, होइन, अब त्यो कारण पनि बिर्सनु हुँदैन दाजु. र विशेष गरी हाम्रो भाइ हजुरको छोरा हुनुहुन्छ, होइन, उहाँको आर्मी नम्बर 30 44 53 03 हो. उहाँको नाम हो राजेन्द्र जबेगु र उहाँको चाहिँ आउने बिहिबार, होइन, बिहिबारको दिनमा चाहिँ यो 30 तारिक उहाँको जन्मदिन परेको छ. भाइलाई के भन्न चाहनुहुन्छ?
1: ऊ त अब नेपालको गोर्खाली भएपछि, नेपालको नाच गोर्खाली यता युकेमा भएपछि उसले त राम्रो गर्नु पर्यो, देशको सेवा गर्नु पर्यो, त्यहाँका पर्यटनको साथीहरूसँग सबैसँग मिलेर जस्तै भए पनि दुःख सुख कष्ट काटेर पनि उसले पुरा गर्नुपर्छ तालिमहरू सबै.
0: हजुर हजुर, अब जन्मदिनको अवसरमा विशेष विशेष के भन्न चाहनुहुन्छ भाइलाई?
1: विशेष त अब जन्मदिनको लागि हार्दिक शुभकामना दिन्छु, उसलाई दीर्घायु समान बाँची रहोस् त्यही भन्न चाहन्छु. अब उहाँको मम्मी पनि तल हुनुहुन्छ अहिले, होइन?
0: हजुर, मम्मी चाहिँ काम गर्दै हुनुहुन्छ,
1: तल काम गर्दै हुनुहुन्छ.
0: त्यस मम्मी बुवाको तर्फबाट भाइलाई जन्मदिनको धेरै धेरै शुभकामना अनि आशीर्वाद भन्नुहुन्छ, होइन दाजु? ओके, अब जाँदा जाँदै छोरालाई त आशीर्वाद छँदैछ, जन्मदिनको शुभकामना पनि छँदैछ. जन्मदिनको कुनै एउटा गीत राखिदिन्छ, हुँदैन? हजुर, अन्जु पन्त र प्रताप दासले गाउनु भएको छ, निकै मिठो गीत छ जन्मदिनको अवसरमा. हस्, धन्यवाद हजुरलाई. हजुरको अब कतितिर काम थियो होला, काम छोडेर भए पनि हाम्रो फोनको प्रतीक्षामा बस्नुभयो, आफै कल गर्नुभयो, यति लामो कल गर्नुभयो, है दाजु? म आफै यहाँबाट कल ब्याक गर्छु दाजु भनेको होइन, होइन, म यति ठिक छु भन्नुभयो, अब 15-20 मिनट गइहाल्यो. अब त्यहाँ एनटिसी एनसेलको पैसा झ्वाम भयो, है दाजु? केही छैन, हाम्रो लाउरी भाइको बुवा पो पढ्नु भयो त, होइन र? हजुर, हुन्छ हजुर. अनि दिदीलाई फेरि पनि धन्यवाद छ, नमस्कार छ, अनि तपाईँहरू स्वस्थ भएर बस्नुहोला है दाजु. हस्, धन्यवाद, हस्, नमस्कार, बाई बाई. EFBS गोर्खा रेडियो.
2: नमस्ते, हेभ अ ग्रेट डे, बाइ बाइ.
0: सम्पूर्ण दिदीबहिनीहरूलाई ह्याप्पी श्रावण भन्दै निशा गुरुङ आगा चाहन्छु. नमस्ते, शुभ दिन, बाइ बाइ.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा
3: भन्नुहोस् तीनजना वेलफेयर पेन्सनरका पुराना जीर्ण घरलाई मर्मत सम्भारसँगै नयाँ स्वरूप दिएको छ। ट्रस्टले रेजी होम इन्सेसमेन्ट प्रोजेक्ट अन्तर्गत घरको मर्मत सम्भार, रंगरोगन, शौचालय निर्माण लगायतका काम गरेको हो। भोजपुर सडानन्दका वेलफेयर पेन्सनर बद्री बहादुर राई, भोजपुर साल्पा सिली छोका मछिन्द्र राई र सङ्खुवासाबा चैनपुरका श्री प्रसाद राईको घर मर्मत सम्भार गरी हस्तान्तरण गरिएको हो। एरिया वेलफेयर सेन्टर खादबारीका वेलफेयर अफिसर क्याप्टेन रिटायर्ड प्रताप सिंह राई,
4: इक्यु इन्हान्समेन्ट भन्छ जुन चाहिँ 2015 सालमा ठुलो भूकम्पले हाम्रो नेपालमा निकै क्षति पुर्याएको थियो, सोही क्रममा हाम्रो वेलफेयर पेन्सनहरूको घर पनि बिगारेको थियो। त्यही समयमा हाम्रो 21-14-76-47 राइफलमेन बद्री बहादुर राई, उहाँ 10 GR को छाप्ले गाउँ साम्पाङको चाहिँ जुन चाहिँ सडानन्द गाउँपालिका भसु पर्छ त्यहाँ बस्नुहुन्थ्यो र त्यो चाहिँ 2016 सालमा बनाएको थियो। तर त्यतिखेर बनाएको इक्यु होम अहिलेको समयमा त्यति स्ट्यान्डर्डको थिएन, त्यसलाई अलिकति इन्हान्समेन्ट प्रोजेक्ट ल्याएर फुल्ली रिफर्बिस गरेर व्हील चेयर एक्सेस, टोयलेट, किचनहरू बनाइदिएर रिप्लास्टरिङ गरेर अलिकति भरन्डालाई एक्सपेन्ड गरेर रिफर्बिसमेन्ट पुरा गरिदिएको थियौँ र त्यसको लागि कुल लागत चाहिँ 3,76,830 रुपियाँ लागेको थियो। र अर्को चाहिँ छ 21-15-58-27 राइफलमेन मछिन्द्र राई, उहाँ पनि 10 GR र उहाँ चाहिँ सालेवा दोभाने भन्ने ठाउँको, यो चाहिँ साल्पा सिलिछो गाउँपालिका भोजपुर जिल्लामा पर्छ र उहाँको पनि 2016 सालमै बनेको इक्यु होम, त्यो पनि अहिलेको समयलाई मध्यनजर गर्दाखेरि अप टु स्ट्यान्ड नभएको कारणले इन्हान्समेन्ट गरिएको थियो। टोयलेट अनि किचन साथै रिप्लास्टरिङ, सिलिङ, भरन्डा सानो थियो, भरन्डालाई अलिकति एक्सपेन्ड गरेर व्हील चेयर एक्सेसिबिलिटी बनाएर राम्रो स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि समयमा ह्यान्डओभर गऱ्यौँ र उहाँ पनि एकदम नै खुसी हुनुहुन्थ्यो। त्यसको लागि जम्मा लागत 2,56,425 रुपियाँ लागेको थियो। अर्को चाहिँ हुनुहुन्छ 21-15-20-97 राइफलमेन श्री प्रसाद राई, उहाँ चाहिँ 7 GR र उहाँ चाहिँ चापा भुइँ चैनपुर 11 जुन चाहिँ सङ्खुवासभा जिल्ला पर्छ त्यहाँ बस्नुहुन्छ र उहाँको पनि 2016 सालमै बनेको घर थियो र त्यो पनि अर्थक्वेक रेजिस्टेन्ट होम्सको इन्हान्समेन्ट गरेर उहाँको पनि किचन भरन्डालाई अलिकति एक्सप्यान्ड गरियो, सिलिङहरू लाइयो, रिपेन्टिङ गरेर उहाँलाई एकदम राम्रो बनाएर स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि ह्यान्डओभर गऱ्यौँ र त्यसको चाहिँ कुल लागत चाहिँ 5,60,600 रुपियाँ लागेको थियो। र अघिको जस्तै यसको लागतहरू अलिकति फरक छ, त्यो चाहिँ अब ठाउँ हेरी अनि प्रोजेक्टको रिक्वायरमेन्ट हेरेर अनि ढुवानी खर्च हेरेर फरक फरक हुन्छ। यसरी हामीले 3 पहिली बनेको इक्यु होमलाई चाहिँ इन्हान्समेन्ट प्रोजेक्ट गरेर हाम्रो प्रोजेक्ट सुपरभाइजर मोहन थापा अहोरात्र खटेर स्ट्यान्डर्डको इक्यु होमलाई इन्हान्समेन्ट गरेर बुझाउन सफल भएको थियौँ।
3: गएको वर्ष दिनमा 12,09,000 बढी विदेशी पर्यटकले नेपाल घुमेका छन्।
5: नेपाल पर्यटन बोर्डका अनुसार पोहोर साउनदेखि गएको असारसम्ममा भारतबाट 3,11,500 जना, अमेरिकाबाट 1,11,300 र चीनबाट 1,09,900 पर्यटक नेपाल आएका हुन्। यो अवधिमा बंगलादेशबाट 58,000, बेलायतबाट 56,600, अस्ट्रेलियाबाट 53,000, श्रीलंकाबाट 43,000 र भूटानबाट 36,000 सँगै म्यानमार बाट 30,700 पर्यटक नेपाल आएका छन्। त्यस्तै जर्मनीका 29,300, थाइल्याण्डका 27,000, जापानका 25,700 र मलेसियाका 25,600 पर्यटकले नेपाल घुमेका छन्।
3: भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि पाँच हप्तादेखि चलिरहेको कक्रोच जनता पार्टी सीजेपीको आन्दोलन स्थगित भएको छ। आन्दोलनकारीले लोकतन्त्रको जीत भन्दै प्रदर्शन अन्त्यको घोषणा गरेका बीबीसीले जनाएको छ। दिल्लीको जन्तर मन्तरमा आन्दोलनरत हजारौं प्रदर्शनकारीहरूले शिक्षा मन्त्रीको राजीनामापछि नाचगान, नाराबाजी र मिठाई बाँडी र उत्सव मनाएका छन्। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत राजीनामा घोषणा गर्दै पछिल्ला घटनाले आफू दुखी भएको र विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको बताउनु भएको छ।

पारिन्छ सत्ता जब खात खातो सिद्धिन्छ शोभा अनि फूल बाटो पारिन्छ सत्ता जब खण्ड खण्ड रहन्छ कि राष्ट्र त्यहाँ अखण्ड पारिन्छ सत्ता जब खण्ड खण्ड रहन्छ कि राष्ट्र त्यहाँ अखण्ड थुतिन्छ पत्ता जब खात खातो सिद्धिन्छ शोभा अनि फूल बाटो विशाल नेपाल म रचु रचु कहाँ छ मृत्युञ्जयलाई मृत्यु विच्छिन्न विच्छिन्न हुने प्रवृत्ति सन्न भाइ म त एक रती विशाल नेपाल म रचु रचु कहाँ छ मृत्युञ्जयलाई मृत्यु। नमस्कार, हामी बीएफबीएस रेडियोबाट बोलिरहेका छौँ। म कार्यक्रम प्रस्तुता प्राध्यापक डाक्टर नवराज कट्टेल। यो हो कार्यक्रम दोभान। हामी यस कार्यक्रममा नेपाली साहित्यका विभिन्न पक्षमा कुरा गर्छौँ, कविता गीत गजल सुन्छौँ र सम्भव भएसम्म कवि कवयित्रीहरूकै स्वर पनि प्रस्तुत गर्दछौँ। आज हामीले मूलत दुईजना प्रतिभाको बारेमा चर्चा गर्नेछौँ, धरणीधर कोइराला र सिद्धिचरण श्रेष्ठको बारेमा कुराकानी गर्नेछौँ र समय रहेमा हामी माधव प्रसाद घिमिरेका पनि एकाध कविता प्रस्तुत गर्नेछौँ।

श्रोता अब आउनुहोस् कार्यक्रम सुरु गरौँ। धरणीधर कोइराला एउटा क्रान्तिकारी कविका रूपमा चिनिन्छन्। उसले खासै धेरै कविताहरू लेखेनन्। जम्मा दुईटा कविता सङ्ग्रह उनका प्रकाशित छन्। नैवेद्य कविता सङ्ग्रह 1977 र स्पन्दन कविता सङ्ग्रह 2004। ती धरणीधर प्रसाद कोइराला विषम 1949 सालमा हालको जनकपुर अञ्चलको सिन्धुली जिल्लाको दुम्जा गाउँमा जन्मिएका थिए र यिनको देहावसान 2036 साल माघ महिनामा काठमाडौँमा नै भएको थियो। उनले शिक्षामा चाहिँ बिटी उत्तीर्ण गरेको पाइन्छ। उनीले आफ्नो प्रारम्भिक शिक्षा दार्जिलिङ आफ्नै घरमा लिए भने पछि केही समय दार्जिलिङतिर पनि बिताएको भन्ने पाइन्छ र उनी परिष्कारवादी धाराका कविका रूपमा चिनिन्छन् र पछि उनको शिक्षा बनारसमा भएको थियो र उनी विशेषतः भारतीय नेपाली समाज दार्जिलिङलाई बनाएका थिए उनले आफ्नो कार्यक्षेत्र। उनी युवा उमेरदेखि नै नेपाली नेपालका विषयमा ज्यादै चिन्ता लिने कवि हुन्। नेपालमा जागरण आओस्, नेपालीहरूमा जागरण आओस्, नेपाल एउटा स्वतन्त्र मुलुकको रूपमा, प्रजातान्त्रिक मुलुकको रूपमा अगाडि बढ्न सकोस्, उन्नति र प्रगति होस् भन्ने उनको चाहना उनका कविताहरूमा हामी तत्कालै रूपमा देख्न सक्दछौँ। युवा उमेरदेखि नै नेपाल र भारतका विभिन्न भूभागमा बस्ने नेपालीहरूका यिन अवस्थासँग परिचित धरणीधरले सुरुदेखि नै आफ्नो कविताका माध्यमबाट जागरणको शङ्खघोष गरेको हामी पाउँछौँ। त्यो जागरण, उठ जाग अगाडि बढ, संसार धेरै अगाडि बढिसक्यो, संसारले धेरै काँचुली फेरिसक्यो, नेपालीहरू लमतन्न भएर नसुत, उन्नति र प्रगतिका अनेक चरणहरू हिँड्नु छ, हिम श्रृङ्खला पार गर्नु छ, त्यसो भएर उठ जाग उन्नति विषय लाग भन्ने जागरण नै उनका हरेक कवितामा कतै न कतै अनुसित भएको हामी पाउन सक्दछौँ। र नेपालीहरू मध्ययुगीन निद्रामा निदाइरहेको अवस्थामा राज्य व्यवस्थाले पनि नेपालीहरू निदाइरहन् र हामीले चाहिँ राज्यको हालीमुहाली गर्न पाइरहँ भन्ने यस्तो किसिमको विषम परिस्थिति थियो र अलिकति केही जागरणका कुरा गर्ने, परिवर्तनका कुरा गर्ने, प्रजातन्त्रका कुरा गर्ने त कुनै किसिमको वातावरण देशभित्र थिएन। राणा शाहीले देशलाई एउटा बन्दीगृह जस्तै बनाइरहेको अवस्था थियो। न त्यहाँ वाक स्वतन्त्रताको कुरा थियो, न त्यहाँ प्रकाशन स्वतन्त्रताको कुरा थियो, न त्यहाँ कुनै सङ्घ सङ्गठन गर्ने स्वतन्त्रताको कुरा थियो, केही कुरा थिएन। खेती किसानी गरेर आफ्नो जीवन यिन किन धान्ने बाहेक अरू कुनै किसिमको नयाँ वातावरण त्यो राणा शासनकालीन समयमा थिएन। त्यसो भएको हुनाले उनले चाहिँ नेपालीहरूलाई बिउजाउने, जगाउने र हिँडाउने एउटा प्रयत्न चाहिँ गरेका हुन्। उनले चाहिँ साहित्यिक परिवर्तन गर्नु थियो, भाषिक परिवर्तन गर्नु थियो, सामाजिक सुधार गर्नु थियो। त्यसो भएको हुना उन यस्तै विषयवस्तुहरूलाई, प्रजातन्त्रको विषयलाई, साहित्यको सुधारको विषयलाई, समाज सुधारको विषयलाई, राजनीतिक सुधार र क्रान्तिको विषयलाई नै धरणीधर कोइरालाले कविताको आफ्नो विषय बनाएको हामी पाउँदछौँ। उनको कवित्वमा नैतिक र आध्यात्मिक चेतना प्रवाह गरेको पाइन्छ किनभने उनले गीता जस्तो उत्कृष्ट दार्शनिक ग्रन्थको राम्रो अध्ययन गरेका थिए र पौरस्त्य दर्शनका अनेक ग्रन्थहरूको अध्ययन उनले गरेका थिए र गीता दर्शनको उनले नेपालीमा अनुवाद गरेर प्रकाशित पनि गराएका थिए। त्यसो भएको हुनाले उनमा पौरस्त्य दर्शनमध्ये वेदान्त दर्शनको राम्रो प्रभाव रहेको हामी पाउन सक्छौँ। त्यसो भएको न त्यो उनको कवितामा पनि त्यो सामाजिक सुधारको चेत सँगसँगै एउटा हाम्रो चाहिँ धार्मिक आध्यात्मिक चेतनाको प्रवाह पनि भएको हामी पाउँछौँ।
र उनी शिक्षाको प्रचार होस् भन्ने चाहन्थे, उनी चाहिँ कुव्यसनको नियन्त्रण होस् भन्ने चाहन्थे, र उनी नेपालको नवनिर्माण होस्, नेपालको भौतिक रूपमा नवनिर्माण होस्, साहित्यिक रूपमा नवनिर्माण होस् र शैक्षिक रूपमा नेपालको नवनिर्माण होस् भनेर यस्तो कामना गर्दथे। यस्ता यिनै विषयवस्तुहरूलाई धरेन्द्रधर कोइरालाले आफ्नो साहित्यको विषय बनाएको हामी पाउन सक्छौँ।

त उनको कविताहरूमध्ये एउटा ज्यादै प्रसिद्ध कविता साहित्य सुधा रहेको छ र त्यसबाट एउटा दुईवटा श्लोक भनौँ अनि त्यसपछि फेरि उनको विषयमा केही चर्चा गरौँ ल। त उनी लेख्छन् अति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्नु कसो गरी हो गरेका व्यसुधा रस पान रे गर मानव जीवन सार्थक रे न त झाँक्री न वैद्य न ज्योतिषीले उपचार गरिकन शान्ति दिने मन रोग निरोग गराइदिने बुझका व्यसुधा रस औषधि हो। यसो कविता उनले लेखेको हामी पाउँछौँ। उनको चाहिँ कविताका बारेमा भन्नुपर्दा उनी वर्णमात्रिक छन्दमा कविता लेख्न मन पराउँछन्, अर्थात् उनी एक किसिमको छन्दवादी कविका रूपमा उनलाई हामी चिन्न सक्दछौँ। उनका सबै जसो रचनामा कुनै न कुनै छन्दको स्वाद हामी प्राप्त गर्न सक्दछौँ र उनका कविता रचनामा एउटा सहजता, सरलता र स्वाभाविकपन हामी प्राप्त गर्न सक्दछौँ। त उनीले छन्दको निर्वाह भए पनि शब्द सय्या र शिल्पसज्जाबाट उनको कवित्व खारिन सकेको छैन भन्ने पनि समीक्षकहरूको टिप्पणी छ। तैपनि उनका कविताहरू त्यति दुर्बल भने छैनन्। उनी कविताको परिष्कार परिमार्जन भन्दा भाव र विचार उद्घोष गर्न चाहन्छन्, परिवर्तनको त लहर ल्याउन चाहन्छन्। त्यसो भएको हुन उनले वैचारिक सङ्घर्षलाई, वैचारिक तीव्र प्रवाहलाई जोड दिएका छन्। त्यसर उनी कविताको परिमार्जन र परिष्कारतिर न भाव घनत्व र विचारको सशक्त प्रक्षेपणतिर उनको दृष्टि चाहिँ केन्द्रित भएको हामी पाउन सक्दछौँ। त्यसो भएको हुनाले होला उनका कवित्व त्यति नखारिएका पनि होलान्, त भावनाको तीव्रताभन्दा उदात्त विचारको प्रवक्ता कवि हुन् भनेर हामी धरणीधर कोइरालालाई भन्न सक्दछौँ। भावको रम्यता र शैली शिल्प वा सौन्दर्यको संयोजनद्वारा प्राप्त हुने उच्च परिष्कृत कवित्व उनले प्राप्त गर्न सकेका छैनन् भन्ने समीक्षा पनि पाइन्छ। तैपनि उनका कविता नेपाली समाजलाई जगाउने, उठाउने, हिँडाउने र रगीन जागृतिका गीतका रूपमा मेचीदेखि महाकालीसम्म नयाँ जागरणको उद्घोष गर्ने भावबिन्दुमा केन्द्रित रहेका छन्। यही हिसाबले नै क्रान्तिकारी चेतको हिसाबले, नेपालीहरूलाई जगाउने हिसाबले, नेपालीलाई उठाउने, हिँडाउने र नयाँ नेपाल सृजना गर्ने हिसाबले उनका कविताहरू ज्यादै महत्त्वपूर्ण छन् र उनले छन्दका अनुशासनहरूलाई राम्रैसँग पालना गरेको जस्तो हामी प्राप्त गर्न सक्दछौँ।

0: BFBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS गोर्खा रेडियो
2: यो साहित्य सुधा कवितामा अहिले मैले दुईटा श्लोक प्रस्तुत गरेँ त यो नैवेद्य कविता सङ्ग्रहमा सङ्कलित छ र यो चाहिँ 1977 सालतिर छापिसकेको थियो भनेपछि त्यो युग जुन बेलामा यहाँ प्रकाशनको चाहिँ सामान्य अवस्था मात्रै थियो नेपालमा सबैले सहज रूपमा चाहिँ छाप्न पनि कहाँ पाउँथे र स्वयं बालकृष्ण समलाई आफ्नो नाटक छाप्ने अनुमति लिनलाई 1 वर्षभन्दा बढी समय लागेको थियो त उसले आफ्नो चाहिँ पहिलो नाटक छाप्नको लागि अनुमति लिँदा लामो टाइम लागेको हुने झन्डै वर्ष दिन लागेको हुनाले त्यो 85 छापिसकिने नाटक गएर 86 मात्रै छाप्न सम्भव भएको थियो भनेर उनले आफ्नो जीवनीमा उल्लेख गरेका छन् भने त्यो बेलामा 77 78, 79, 80, 85, 86 होइन 77 उनको चाहिँ नैवेद्य कविता सङ्ग्रह छापिसकेको थियो भनेपछि त एउटा महत्त्वपूर्ण कुरा हामीले मान्नुपर्दछ त उनी आफ्नो कवितामा अगाडि भन्छन् सबकल मसना शिशु काउँछ यो मनमोद विनोद भराउँछ यो दुःख दुर दुर पारी हटाउँछ यो मन फुर फुर पारी नचाउँछ यो झगडा तकरा छिनाउँछ यो सबनी चराउँछ भुलाउँछ यो अति उत्तम ज्ञान दिलाउँछ यो मणि तुल्य छ यो नलिने पशु हो महाझै छ मिठो बह पार्छ पिठो तह लाउँछ यो मनलाई छिटो पढी भाइ सबै अब काव्य मिठो मनमा जे गरौँ निज वृत्ति ढिटो यस्ता कविताहरू धरेन्द्र कोइरालाले लेखिएका छन् र यो कविता वास्तवमा चाहिँ तोटक छन्दमा लेखिएको छ र यो अन्त्यानुप्रास युक्त कविता को रचना यहाँ भएको छ र कविले वास्तवमा मानव जीवनलाई सुन्दर र सार्थक बनाउनको निम्ति सबैलाई साहित्य चाहिँ पढ्नुपर्छ साहित्य नपढिकन त जीवनको मूल्यबोध गर्न सकिँदैन साहित्यले चाहिँ मानिसलाई आह्लादित पनि गर्छ ज्ञान पनि दिन्छ र मनका चाहिँ नि कल्मसहरू पनि समाप्त गरिदिन्छ र यो दुःखहरूलाई पनि हटाइदिन्छ भनेर यसरी उनले यो कविताका माध्यमबाट साहित्यको जागरणको उद्घोष गरेका छन् त उनको कवितामा एकतिर शैक्षिक जागरणको उद्घोष पाइन्छ भने अरूतिर साहित्यिक जागरणको अरूको राजनैतिक जागरणको उद्घोष उनका कविताहरूले गरेका छन् त्यसर्थ साहित्य र सुधाका बीचमा रूपक अलङ्कारको प्रयोग गरिएको छ यो साहित्य सुधा मान्छेका मनका रोगहरूको उपचार गर्ने औषधि हो र यसरी मानव मनका सम्पूर्ण क्लेश कल्मश र पीडा दूर गरी मानव मनलाई आनन्दित परिष्कृत र उदात्त पार्न सक्छ भन्ने कुरा कविले विभिन्न किसिमका बिम्ब र प्रतीकहरू प्रयोग गरेर उल्लेख गरेका छन् र उनी अगाडि भन्छन् मनलाई नमाझे हुँदैन हरे मनलाई नमाझे हुँदैन हरे मन स्वच्छ नभई सुख छैन भरे यहाँ अलिकति दार्शनिक कुरा पनि पढ्न गएको छ किन भन्दाखेरि मन एव मनुष्याणम कारणम जन्ममोक्ष यो भन्ने हाम्रो चाहिँ वेदान्त दर्शनको उद्घोष रहेको छ। मन चाहिँ स्वच्छ नभइकन मनका वृत्तिहरूलाई चाहिँ समाप्त नगरिकन मुक्तिको ढोका खुल्दैन भन्ने पाइन्छ। यता योग सूत्रमा पनि योगश्चित्त वृत्ति निरोधः, त्यो चित्त वृत्तिको निरोध नै योग हो। चित्त वृत्तिको योगबाट नै के हुन्छ, तदा द्रष्टु स्वरूपी अवस्थानम्, अर्को सूत्र आउँछ। चित्त वृत्ति निरोध भएपछि नै द्रष्टाले दृश्यलाई अर्थात् चाहिँमा ईश्वर तत्त्वलाई चाहिँ भेट्न सक्छ। तदा द्रष्टु स्वरूपी अवस्थानम्, होइन, द्रष्टाको स्वरूपको अवस्थामा चाहिँ रहन सक्छ भन्या हुनाले त यहाँ उनले मनलाई चाहिँ माझ्नु पर्दछ, मनलाई स्वच्छ बनाउनु पर्छ। मन चाहिँ स्वच्छ नभइकन हाम्रो मृत्युको समयमा पनि मुक्तिको समयमा पनि हामीलाई चाहिँ सुख छैन। त्यो मन स्वच्छ सुन्दर परिष्कृत हुनुपर्छ र मनका वृत्तिहरू चित्तका वृत्तिहरू निषेधित हुनुपर्छ र चाहिँ एकदमै कल्मस रहित मन भएपछि अनि अर्को स्टेपमा गएर अर्को चरणमा गएर मानिस मुक्ति चाहिँ प्राप्त गर्न सक्छ अथवा चाहिँ त्यो अध्यात्म साधनाको नयाँ चाहिँ अध्यायमा प्रवेश गर्न सक्छ। त्यसो भएर उनले यो मनलाई ज्यादै महत्त्व दिएका छन्। उसले भन्छन्, मनलाई नमाझी हुँदैन हरे, मन स्वच्छ नभई सुख छैन भरे, मन शूल निवारण कारण यो गुण काव्य शरी अरू के छ मिठो। त्यो मनमा अनेक किसिमका शूलहरू छन्। मनले नै मानिसलाई दुष्ट पनि बनाउँछ, मनले नै मानिसलाई सुखी पनि बनाउँछ, मनले नै मानिसलाई आह्लादित पनि बनाउँछ। त्यसो भएको हुनाले मनको शूल, मनको चाहिँ यसले दुईटै अर्थ आउँछ। मनलाई चाहिँ मनमा गढेको शूललाई निको पार्न पनि यो काव्य रस आवश्यक छ। मन नै शूल भएर अरूलाई चाहिँ विद्वेष गर्ने, अरूलाई चाहिँ दुःख दिने, अरूलाई चाहिँ भेद हाल्ने, यस्तो किसिमको वृत्ति पनि त हुन्छ आखिर मानिसमा। सबै सज्जन त कहाँ हुन्छन्, हो त्यस्तो चाहिँ मनलाई नै शूल बनाएर अन्यत्र चाहिँ प्रहार गर्ने व्यक्तिहरू छन् भने त्यस्तो चाहिँ मनलाई नै शूल बनाएको अवस्था

यसमा भने छन् भने हामीले एउटै मात्रै साहित्य पढेर पुग्दैन, हामीलाई त पूर्वको साहित्य पनि जान्न आवश्यक छ, पश्चिमको साहित्य पनि जान्न आवश्यक छ, उत्तरको साहित्य पनि जान्न आवश्यक छ, दक्षिणको साहित्य पनि जान्न आवश्यक छ।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: ओ, यो त अति राम्रो कुरा सुनाउनु भयो।

0: हो त नि यो एप द्वारा रेगुलर वा रिजर्भ ब्रिटिश फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोज गर्न सक्नुहुन्छ।
1: विश्व साहित्य भण्डारमा अनगिन्ती किसिमका खजानाहरू छन्। ती खजानाहरूलाई हामीले चाहिँ टिप्नुपर्छ, ग्रहण गर्नुपर्छ, प्रयोग गर्नुपर्छ, त्यसबाट हामी चाहिँ ज्ञानी बढ्नुपर्छ, त्यसको आस्वाद हामीले लिनुपर्छ। ती चाहिँ विश्व साहित्यको खजाना अध्ययन गरेर हामीले हाम्रो साहित्यको चाहिँ खजानाको भण्डारलाई पनि भर्दै जानुपर्छ, नयाँ नयाँ चाहिँ रचनाहरू रच्दै अगाडि बढ्नुपर्छ। हाम्रो साहित्यलाई, नेपाली साहित्यमा ठुलो भण्डार चाहिँ भर्नुपर्छ भन्ने यो पनि कविको आशय छ। हामी एकल काटे भएर बस्नु हुँदैन, हामी नेपाली साहित्यको मात्रै साहित्य पढेर तीभित्र मात्रै रुमल लिनु हुँदैन। हामीले संसारभरिका चाहिँ राम्रा राम्रा साहित्यिक कृतिहरूलाई हामीले नेपाली साहित्यमा ल्याउनुपर्छ र नेपाली साहित्यलाई धनी बनाउनुपर्छ। नेपाली साहित्यका राम्रा राम्रा कृतिहरूलाई हामीले अन्यत्र अरू भाषाका कृतिहरूमा चाहिँ हामीले अनुवाद गरेर पठाउनुपर्छ। त्यसो भएपछि हाम्रा कुराहरूलाई पनि संसारले बुझ्न पाउँछ, हाम्रो कुरालाई नेपाली साहित्य, नेपाली कवि, नेपाली भावनालाई पनि संसारले बुझ्न पाउँछ, पढ्न पाउँछ। संसारको भावनालाई पनि हामीले चाहिँ उत्तर दक्षिण पूर्व पश्चिमका कविताहरू साहित्यहरू पढ्यौँ भनेदेखि संसारभरको मनलाई, संसारभरको मस्तिष्कलाई, संसारभरको भावनालाई नेपाली मनहरूले पनि, नेपाली कविहरूले पनि पढ्न पाउँछन् र नयाँ इतिहास रच्न सक्छन् भन्ने उनको चाहिँ यस्तो आशय देखिन्छ। त्यसरी उनी भन्छन्, पढ पूर्व र पश्चिम उत्तरका अरू दक्षिणका कविका कविता कविका कृति वा कविता सरिता बिचहे लिनुपर्छ है अब त अति निर्मल ज्योति विकास गरी परिमा मातृ भण्डार प्रकाश गरी अति निर्मल ज्योति विकास गरी भरि मातृ भण्डार प्रकाश गरी मनका शुभ भाव अनेक थरी छरे जाति सुधार गरौँ नडरी। त कविले अघिल्लो श्लोकमा चाहिँ साहित्य सुधारको, साहित्यको विविधताको चाहिँ चर्चा गरेका छन् भने त यहाँ यो श्लोकमा चाहिँ छरी जाति सुधार गरौँ नडरी, यहाँ चाहिँ क्रान्ति चेत छ, सामाजिक परिवर्तनको कुरा छ र चाहिँ नडरिकन चाहिँ यो जातिको सुधार गरौँ, नेपाली जातिको सुधार गरौँ, नेपाली जातिलाई अगाडि लैजाउँ, नेपाली जाति अगाडि बढाउँ भन्ने यसमा चाहिँ साहित्यको मात्र कुरो छैन, यहाँ सामाजिक परिवर्तनको पनि कुरो गरेका छन् र राजनैतिक परिवर्तनको पनि यहाँ कुरा कविले गरेका छन्। त्यसो भएर उनीहरूले मनका शुभ भाव अनेक थरी छरी जाति सुधार गरौँ नडरी, किन भन्दाखेरि राणा शासनको समय चलिरहेको बेला थियो, राणाहरूको समयमा भित्तको पनि कान हुन्छ, त्यसर्थ तौली तौलीकन बोल्नुपर्छ है भन्ने यो कुरा चाहिँ छरिएको थियो। त्यसो भएको हुनाले नडराइकन हामीले चाहिँ हाम्रो जातिको सुधारको मार्गमा अगाडि बढ्नुपर्छ, हामी डराउनु हुँदैन, हामीले चाहिँ अनेक किसिमका प्रयत्नहरू गरेर हाम्रो जातिको, हाम्रो देशको, हाम्रो समाजको सुधार गर्नुपर्छ, अगाडि बढ्नुपर्छ, अगाडि हिँड्नुपर्छ र हामीले चाहिँ नयाँ नयाँ अध्यायमा, नयाँ नयाँ उचाइमा हाम्रो यात्रालाई अगाडि बढाउनुपर्छ भन्ने भावना यहाँ यसरी कविले व्यक्त गरेका छन्। त कवि त्यतिले मात्रै चाहिँ पुग्दैन, अझ अगाडि भन्छन्, नहीं त यस मानव जीवन को गति व्यर्थ छ यो अकृतार्थ भयो यस हेतु यहाँ विनती यही हो पिब काव्य सुधा मधुमानव हो। त यो काव्य सुधा पान गरेर हामीले चाहिँ परिवर्तनको ढोका खोल्नुपर्छ, हामीले नयाँ अध्यायको यात्रा गर्नुपर्छ। हामीले यदि चाहिँ काव्य पढेनौँ, जीवनलाई नयाँ मार्गमा लान सकेनौँ, जीवनलाई नयाँ उचाइमा लान सकेनौँ भनेदेखि हाम्रो कुनै पनि जीवनको केही पनि अर्थ रहँदैन, त्यो चाहिँ निरर्थक चाहिँ हुन्छ।

त्यसो भएको हुनाले हामीले चाहिँ यो साहित्यको त चाहिँ अवश्यम्भावी सेवा गर्नुपर्दछ, साहित्यको चाहिँ अध्ययन गर्नुपर्दछ। यो साहित्यको अध्ययन नगरिकन हाम्रो दिमाग चङ्ख पनि हुँदैन, हामी चाहिँ सशक्त पनि बन्दैनौँ। त्यो साहित्यले हामीलाई चाहिँ चौतर्फी हेर्ने नयाँ दृष्टिकोण दिन्छ, नयाँ भावना दिन्छ, नयाँ विचार दिन्छ। त्यसो भएर यो साहित्य चाहिँ सुधा जस्तै भाइ अमृत जस्तै हो, हामीलाई अमर बनाउँछ। काव्य पढेर पनि हामी अमर बन्छौँ, काव्य लेखेर पनि हामी अमर बन्छौँ, काव्यको प्रचार प्रसार गरेर त्यसका माध्यमबाट समाज परिवर्तन, राष्ट्र परिवर्तन, देश परिवर्तन अध्यायमा हामी अगाडि बढ्न सक्छौँ भन्ने यस्तो चाहिँ पवित्र भावनाका साथ त चाहिँ धरणीधर कोइरालाले आफ्नो यो साहित्य सुधा कवितामा बिजोड भावलाई त यो तोटक छन्दका माध्यमबाट व्यक्त गरेको हामी पाउँदछौँ। त श्रोताहरू, अब हामीले आज कवि धरणीधर कोइरालाको बारेमा चर्चा गऱ्यौँ, त यो चर्चासँगै अब हामी आजको यो साहित्यिक कार्यक्रमबाट चाहिँ बिदा लिने बेला भइसकेको छ। म यहाँहरू सबैलाई हार्दिक नमन गर्दछु र आजको यो साहित्यिक कार्यक्रमबाट म यहीँ विश्राम लिन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।

अनलाइन एप्स तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो बीएफपीएस गोरखा रेडियो हो।

0: Me Live Buddy. On Air. Atma.
1: Rulpama Pahiro Vandlik Margama, Hijo Diuso Gai Bakra Charauna Gaika, Sun Chahari Gaupalika Eki, 51 Barsya असौजी खर्ती मगर र 36 वर्षीय अमरा खर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। अर्का 60 वर्षीय कुले खर्ती मगर घाइते हुनु भएको छ। खर्तीको स्थानीय सिरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 2082-83 झन्डै 4,500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले सार्वजनिक गरेको वार्षिक विवरण अनुसार मुलुकभर 965 अनुगमन टोली परिचालन गरी 4,481 व्यावसायिक फर्म अनुगमन गरिएको हो। उपभोक्ता संरक्षण ऐन 2075 तथा नियमावली 2076 बमोजिम गरेको बजार अनुगमनका क्रममा 537 व्यावसायिक फर्मलाई कारबाही सहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट 2,61,23,300 जरिवाना असुल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ। त्यस्तै 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात मागिएको छ। विभागले उपभोक्ताबाट आएको गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ। जस अन्तर्गत विभागको गुनासो प्रणालीमा आएका 980 गुनासो मध्ये 921 फर्चुट भइसकेका छन् भने 58 गुनासो प्रक्रियामा छन्। त्यस्तै हेलो सरकार मार्फत विभागमा आएका 320 गुनासो मध्ये 46 समाधान भएका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेशमा नेतृत्व बाँडफाँड गर्ने सहमति गरेका छन्। सहमति अनुसार कोशी बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्। मधेस र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको स्वरूप तय गर्ने सहमति भएको छ। दुवै दलले राजनीतिक स्थिरता सुशासन र विकासका लागि सहकार्य गर्ने बताएका छन्। कांग्रेसले भने तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनीतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ। त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुने अवस्था छैन। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले उत्पन्न समस्या समाधान गर्दै सुशासन श्रम समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको एमाले र नेकपाको भनाइ छ। सिराहाको लहान हस्पिटल चोकमा बिहिबार दिउँसो गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएका 5 नेपाली र 1 भारतीय व्यक्तिमध्ये 2 विरूद्ध गम्भीर आपराधिक मुद्दा रहेको खुलेको छ। पक्राउ परेका मध्ये सप्तरीको रूपनी 1 42 वर्षीय मोहम्मद नाजिर मिया ज्यान सम्बन्धी कसुरमा दोषी ठहर भई 2080 साउन 32 गते सप्तरी जिल्ला अदालतबाट 25 वर्ष कैद सजाय सुनाएका व्यक्ति रहेको खुलेको छ। झुम्का कारागारमा कैद सजाय भोगिरहेका बेला 2082 भदौ 24 गते जे जी आन्दोलनका क्रममा कारागारबाट फरार भएको पाइएको छ। त्यसै गरी बोधे बसाई नगरपालिका 2 नेङडाका सम्भव प्रसाद यादव विरूद्ध इलाका प्रहरी कार्यालय कजर बोना सप्तरीमा ज्यान मार्ने उद्योगका 2 मुद्दा दर्ता रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। प्रहरीले उनीहरूसँगै बोधे बसाइन 2 24 वर्षीय बैजनाथ प्रसाद यादव, डाक्नेश्वरी नगरपालिका 2 28 वर्षीय जमाहिर आलम र 32 वर्षीय मो इमामुद्दीन तथा भारत बिहारका 22 वर्षीय विद्यानन्द यादवलाई पनि पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट 243 ग्राम ब्राउन सुगर बरामद भएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले 1 वर्ष समय अवधिमा 82% प्रगति हासिल गरेको छ।
2: मन्त्रालयले सार्वजनिक गरेको 1 वर्ष समय अवधिको प्रगति विवरण अनुसार यस अवधिमा चालू खर्चतर्फ 73% र पुँजीगत खर्चतर्फ 86% प्रगति भएको छ। यस अवधिमा प्रदेश वन ऐन र वातावरण संरक्षण विधेयक प्रदेश सभामा पुगेको मन्त्रालयले जनाएको छ। नवप्रवर्तन अनुसन्धान तथा विशेष अभियान अन्तर्गत हरेक जिल्ला 1 टिमुर बगैचा 1 फलफूल वन अभियान सञ्चालन गरिएको छ।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नु नै तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर हामीलाई सुनिराख्ने सम्पूर्ण आदरणीय श्रोताहरूमा कार्यक्रम सङ्गीत गङ्गाको आजको यो व्यवसायमा म तुलसीको सङ्गीतमय अभिवादन।

त आदर्श श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौं र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहन्छौं निहालिरहन्छौं। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू, गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा संगीत दुःखमा संगीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत संगीतको यो एउटा छुट्टै प्रस्तुति, संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा श्रृंखलामा सधैँ जस्तै आज पनि म उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत संगीतको साथमा। आज पनि यो व्यवसायको पूर्ण समय सुमधुर नेपाली गीत संगीत मात्रै राख्नेछु कार्यक्रम संगीत गंगामा। आशा छ तपाईँ आदरणीय श्रोताहरूले कार्यक्रम सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशाको साथ साथै विश्वास पनि लिएको छु। हजुर, यही विश्वासको साथ अब नै म यो व्यवसायको उठान अर्थात् कार्यक्रम संगीत गंगाको उठान सधैँ जस्तै एउटा देशभक्ति गीतबाट गर्न गइरहेको छु, देश बोलेको गीतबाट गर्न गइरहेको छु, माटोको सुगन्ध पोखिएको गीतबाट गर्न गइरहेको छु। र आज भने मैले नारी हस्ताक्षर गीतकार उन्नति शिला बोराले लेख्नुभएको एउटा देशभक्ति गीत यो व्यवसायको उठानमा राख्न गइरहेको छु, फर्की आऊ शान्ति तिमी लाली गुराँस भन्छन्। यो गीतमा सुर कडदासको रहेको छ भने संगीत यसमा शम्भुजित बास्कोटाको रहेको छ।

हजुर, फर्किआउ शान्ति तिमी लाली गुराँस भन्छन्, फर्किआउ शान्ति तिमी भन्दै डाफे मुनाल रुन्छन्। आदरणीय श्रोताहरू, हामी नेपाली शान्तिका पुजारी, हामी हाम्रो भूगोललाई सधैँभरि शान्त भएको हेर्न चाहन्छौँ अनि यो ब्रह्माण्ड, यो विश्व समेत शान्तिमय रमेको हेर्न चाहन्छौँ। हामी यहाँ बाँच्नको लागि शान्ति अनि हाँस्नको लागि शान्ति चाहिएको छ। यही भएर बुद्धको त्यो चाहना पूरा भएन भने उल्टो शान्ति तिमीलाई पाप लाग्न सक्नेछ, श्राप लाग्नेछ यो जन्मभूमिको। त्यसैले त हामी शान्तिको खोजीमा छौँ, नत्र फेरि हामीलाई हाम्रै पीडेको बात लाग्न सक्नेछ। यहाँका डाफे मुनालको त्यो बोलीमा समेत त्यही शान्तिको कामना हामी भेटिरहेका हुन्छौँ। युद्ध र अशान्तिमा पुछिएका ती सिउँदोहरूले समेत त्यही शान्तिको कामना गरिरहेका छन्। अनाथ, असहाय र टुहुराले समेत आज शान्तिकै काखमा रमाउन चाहिरहेको बेला यदि साँच्चै शान्ति तिमी आएनौ भने त्यो पाप तिमीलाई नै लाग्नेछ र नै त हामी पटक पटक भन्ने गर्छौँ एउटै आवाजले, फर्किआउ शान्ति तिमी यो भूमिमा, यो माटोमा, यो देशमा अनि यो विश्वमा। कडदासको स्वर, उन्नति शिला बोराको शब्द रचना र शम्भुजित बास्कोटाको सङ्गीतमा रहेको यो देशभक्ति गीतबाट मैले कार्यक्रम सङ्गीत गङ्गाको उठान गरिसकेको छु। अब नै व्यवसायलाई सङ्गीतमय बनाउनको लागि आदरणीय श्रोताहरू, फेरि पनि अर्को एउटा सुमधुर गीत यहाँहरू माझमा राखिहाल्छु र यस क्रममा राख्न गइरहेको छु अरुण थापा मगरले गाउनुभएको एउटा बहुचर्चित गीत, ऋतुहरूमा तिमी हरियाली बसन्त हौ, नदीहरूमा तिमी पवित्र गङ्गा हौ। गीत रचना रहेको छ राजेन्द्र रिजालको भने यसमा सङ्गीत रहेको छ राम थापाको।

एउटा सुन्दरताले मनलाई तानी दिएपछि मनभित्र उठेका अनेकौं छालहरूले बगाउन खोज्दै गर्दा त्यो रूप, त्यो रङ्ग अनि ती हाउभाउ सबै सबै निष्कलङ्क अनि स्वच्छ लाग्न पुग्दा त्यो लाज पनि गहना जस्तै देखिनु अनि छरपष्ट चानाहरू पोखिएको देखेपछि आलादित भएको मन अझ भनौँ श्रोताहरू, त्यो वैश्य अनि त्यो यौवनले तानिदिँदा त्यो सिउँदो सिँगार्ने हात समेत आफ्नै पो हो कि भन्दै पुलकित मनको गीत थियो अरुण थापा मगरको स्वरमा, राजेन्द्र रिजालको गीत रचना अनि राम थापाको सङ्गीतमा। वास्तवमा आदरणीय श्रोताहरू, मनभित्र छोएर दुवै आँखा चिम्म गरी मनभरि रोइदिन पुग्दा मायाका छालहरू उर्लिएको पत्तो कहाँ हुन्छ र

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk
1: हजुर आदरणीय श्रोताहरू बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक उडानमा तपाईँ यो क्षणी भेला हुनुहुन्छ र यसै क्रममा श्रोताहरू एउटा सुमधुर गीत यहाँहरू माझमा मैले राखेँ गीतकार प्रकाश जङ कार्कीको गीत रचना राजु सिंहको सङ्गीतमा गायिका विमला राईको स्वर रहेको थियो र जुन गीतले श्रोताहरू मनभित्र छोएर बसेको मायालुको त्यो रङ त्यो रूप अनि त्यही हाउभाउ र स्नेहले छोएपछि अनि मायाको जितको लागि लड्दा लड्दै यात्रा बिचमा कतै एक्लो हुन पुग्दाको एउटा दुखेसो अझ भनौँ प्रेमिल दुखेसो थियो हुन त आदरणीय श्रोताहरू यो माया भनेकै अनौठो हुने गर्दछ कहिले दुखेसो र गुनासो मात्रै हुन्छ त अनि फेरि कहिले मन चोर्ने र दित पुराएर त्यही मन परेको मान्छेलाई त्यो मायालाई हेरौँ हेरौँ लागिदिन्छ

एउटा सुन्दरताले बेसरी मनलाई तानिदिएपछि आफ्नै मन आफूसँग भएर पनि नभए जस्तै गरी त्यो सुन्दरतामा लोभिन पुग्दा, हाम फाल्न पुग्दा, आदरणीय श्रोताहरू, दुनियाँ सारा बिर्सेर लट्ठ हुन पुग्दा, मोहनीले नै बाँधे जस्तो गरी एकोरिएर मायाको एकतर्फी करारनामा समेत स्वीकार गरेर आफैले आफूलाई नै बन्धक राख्नसम्म तयार प्रेमी मनको भाव प्रस्तुत गीत थियो अशोक मुकारुमको स्वरमा। हुन त आदरणीय श्रोताहरू, जब सुटुक्कै मन कतै अल्झिन पुग्छ नि, अझ भनौँ नचिने पनि अलिअलि लजाएर आँखा जुदाउनेको मायाले मन तानिदियो भने चाहिँ सम्हालिन गाह्रो मात्र होइन, साँच्चै गाह्रो भइदिन सक्दछ।

हजुर, एउटा परदेशीले अलिकति आँखाको भाका बोलेर गइदिँदा उसैको त्यो हेराई, त्यो पाइला पाइलामा समेत आदरणीय श्रोताहरू मायाकै प्रतिबिम्ब देख्न पुग्दा सम्हालिन समेत उल्टो गाह्रो भएर थोरै पछुतोले पिरोलिन पुग्दा बेलामा नै बोली नफुट्दा त्यही फर्की फर्की हेर्ने, पर्खी पर्खी हिँड्ने त्यही अन्जान मान्छेको खोजीमा कतै दौडेको जस्तो गीत, अझ भनौँ त्यो एउटा अन्जान परदेशीसित एकाएक लोभिन पुग्दा मन भित्रबाट एक किसिमको पछुतो पनि पोखिरहेको अनि त्यही परदेशीले मन चोरिरहेको एउटा सग्लो बिम्ब टिपेको गीत कार्यक्रम संगीत गंगाको यो संगीतमय बसाईमा यहाँहरू माझमा राखेँ मैले गायिका अस्मिता अधिकारीको स्वरमा। यस गीतका गीत रचना अनि संगीत भने सुनिल गिरीको रहेको थियो। वास्तवमा आदरणीय श्रोताहरू, हो यसरी नै हो, यसै गरी नै हो। मन कतिखेर कहाँनिर अल्झिन पुग्छ, कहाँनिर पोखिन पुग्छ, त्यसको पत्तो मेलोमेसो त केही हुँदैन। अझ भन्नु श्रोताहरू, कतिपय अवस्थामा त नाम बिना पनि कति नाताहरू यस्तो भइदिन्छ कि जसको गहिराई नाप्नै गाह्रो हुन्छ, सागरभन्दा पनि गहिरो भएर त्यो नाता सम्बन्ध गाँसिए जस्तो लाग्न पुग्दछ। कार्यक्रम संगीत गंगाको व्यवसायमा अब भने हो यस्तै यस्तै एउटा भाव टिपिएको अर्को एउटा गीत पनि राखिहाल्छु व्यवसायमा। गीतकार नारी हस्ताक्षर राखी गौचनको कलमबाट राखी गौचनले लेख्नुभएको यो गीतमा स्वर रहेको छ सुरज कुमार थापाको भने श्रोताहरू, यसमा संगीत रहेको छ नारायण सुवेदी आवासको। नाम बिना कति नाता गहिरो हुन्छ, पक्कै पनि नाता सम्बन्ध गहिरो हुनको लागि कुनै नाम चाहिँदैन, कुनै दाम पनि चाहिँदैन, बस मन मिले पुग्छ, मन झाङ्गिए पुग्छ, मन लोभिए पुग्छ, महन बकिए पुग्छ, यति भए त पुगिहाल्छ नि श्रोताहरू। अब भने बाँकी कुरा गीतैबाट सुनौ है त।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय बसाई कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक उडानमा तपाईँ यो क्षण बेला हुनुहुन्छ र यसै क्रममा श्रोताहरू भर्खरै मैले सुरज कुमार थापाको स्वरमा रहेको एउटा सुमधुर गीत राखे जसमा शब्द रचना राखी गौचनको रहेको थियो भने सङ्गीत थियो नारायण सुवेदी आवाजको नाम बिना कति नाता गहिरो हुन्छ। अर्थात् श्रोताहरू, एउटा सम्बन्धले कसिलो गरी मन जित्न पुग्दा त्यही मनको साथीको साथले थोरै पुलकित भएर मन छता छुल्ल भई पोखिँदा त्यसलाई अनि बुझ्न सके, महसुस गर्न सके, अझ भनौँ त्यो चाहना, त्यो इच्छा, त्यो रहरलाई छुन पुग्दा त्यो माया आफैमा अथाह हुन पुग्छ। तर त्यसैलाई बुझ्न नसक्दा उल्टो पहिरो जान सक्छ। अनेकौँ प्रश्नै प्रश्नहरू बीच मनलाई छुँदा पोखिएको खुसी थियो। त्यसो त आदरणीय श्रोताहरू, मायाको अनेकौँ रूप स्वरूप र प्रवृत्ति हुने गर्दछ। जस्तो कि कति कुरा बुझ्नको लागि इसारा काफी भइदिन्छ त कतिलाई त्यही इसारा पहिरो हुन्छ, अनि फेरि कति भने

कोही आँसु बगाएर त्यो मन जित्न भनी आउला। आदरणीय श्रोताहरू, एउटा चाहना अनि थुप्रै रहर बोकेर फुल जस्तै कसैको काखमा कसैको आगनीमा फुल्न चाहँदै गरेकी एउटी प्रेयसीको त्यो चाहना कतै रेटिने पो हो कि कतै टुट्ने पो हो कि भन्ने डर अनि मायाको रहर फुलेको गीत थियो। प्रस्तुत गीत मिलन नेवारको स्वरमा गीत रचना थियो श्रोताहरू। प्रस्तुत गीतमा निलम आङभुआङ राईको भने यसमा सङ्गीत रहेको थियो बिबी अनुरागीको। वास्तवमा श्रोताहरू, यस्ता चाहना यस्ता रहर अनि इच्छा हुँदा हुँदै पनि कस्तो हुरी चल्ने हो अनि कस्तो आँधी आउने हो र त्यो हुरी त्यो आँधीले जीवनका खुसीहरू जीवनका लयहरूलाई कतातिर लैजाने हो कतातिर पुर्याउने हो त्यसको मेलो मेसो चाहिँ पाउन सकिँदैन। कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुच्छारमा बिसौनीमा हो यस्तै भावको एउटा गीत यहाँहरू माझमा सन्तोष लामाको स्वरमा छाड्दै म बिदाउन चाहन्छु। र यो गीतमा शब्द रचना अर्थात् गीत रचना रहेको छ गीतकार घनबहादुर थापा मगरको अनि सङ्गीत यसमा राजकुमार बगरको रहेको छ। र यही गीत यहाँहरू माझमा छाड्दै म भने आजको व्यवसायबाट ओझेल पर्न चाहन्छु बिदाउन चाहन्छु। सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pelaajan pari.
1: Poner.
0: Atma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho. Sanya samudayma.
0: Pelaajan pari. शनिबार राति सुदुदन गाउँपालिका छ हुलाकी सड़क खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। बाघेको नेपालगंजबाट काठमाडौँ तर्फ आउँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए। घाइते दुवैजनालाई उद्धार गरी जिल्ला अस्पताल तौलिहवामा लगिएको थियो। उपचारका क्रममा शनिबार उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवैको पहिचान खुल्न बाँकी छ। बस चालक सुर्खेत गुर्बाकोट दुईका 28 वर्षीय श्याम कुमार कामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रोल्पामा पहिरोमा पुरिदा दुई महिलाको मृत्यु भएको छ। सेरङ दवाङ लेक मार्गमा हिजो दिउँसो गाई बाख्रा चराउन गएका सुनछहारी गाउँपालिका 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। अर्का 60 वर्षीय कुले घरती मगर घाइते हुनुभएको छ। घरतीको सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेशमा नेतृत्व फाँडफाँड गर्ने सहमति गरेका छन्। सहमति अनुसार कोशी बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्। मधेस र गण्डकी प्रदेशमा पनि अन्य दलसँग परामर्श गरेर सरकारको स्वरूप तय गर्ने सहमति भएको छ। दुवै दलले राजनीतिक स्थिरता सुशासन र विकासका लागि सहकार्य गर्ने बताएका छन्। कांग्रेसले भने तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनीतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ। त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुने अवस्था छैन। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले समस्या उत्पन्न समस्या समाधान गर्दै सुशासन समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको एमाले र नेकपाको भनाइ छ। एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच अर्को सत्ता समीकरणका लागि राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ।
3: एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हिजो हस्ताक्षर गरेको राष्ट्रिय सहमतिले यसअघि गरिएको प्रदेशको सत्ता समीकरण प्रभावित हुने भएको हो। त्यसको प्रत्यक्ष प्रभाव कर्णालीमा परेको छ। कर्णाली प्रदेश सरकारबाट कांग्रेसले गत असार 31 समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामालाल कर्णेल नेतृत्व सरकार अल्पमतमा परेको थियो। असार 32 गते मुख्यमन्त्री कर्णेल विरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। कांग्रेस कर्णाली प्रदेश सभा दलका नेता जीवनबहादुर साईको नेतृत्वमा सरकार निर्माण गर्ने भन्दै नेकपाका 11 र कांग्रेसका 5 गरेर 16 प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कर्णेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। यसो दर्ता प्रस्तावमाथिको छलफल गर्न कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशनको 22 बैठक बोलाइएको थियो। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कर्णेलले पदबाट राजीनामा दिनुभएको थियो। प्रदेश सरकारबाट मुख्यमन्त्री कर्णेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार निर्माणको ढोका खुलेको छ। सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश सभाको बैठक केही साउन 14 गते बिहिबार दिउँसो 3 बजे बस्ने बताउनु भएको छ।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 2082/83 झन्डै 4,500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले सार्वजनिक गरेको वार्षिक विवरण अनुसार मुलुकभर 965 अनुगमन टोली परिचालन गरी 4,481 व्यावसायिक फर्म अनुगमन गरिएको हो। बजार अनुगमनका क्रममा 537 व्यावसायिक फर्मलाई कार्यवाही सहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट 2,61,23,300 जरिवाना असुल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ। त्यस्तै 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात मागिएको छ। विभागले उपभोक्ताबाट आएको गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ। जस अन्तर्गत विभागको गुनासो प्रणालीमा आएका 980 गुनासो मध्ये 921 फर्जी फर्जोट भइसकेका छन् भने 58 गुनासो प्रक्रियामा छन्। त्यस्तै हेलो सरकार मार्फत विभागमा आएका 320 गुनासो मध्ये 46 समाधान भएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha Radio.

बिया बिया गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता। आइतबार हामी भगवान् सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताका रूपमा पूजित भगवान् सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी चर्चाहरू गर्ने गर्दछौँ विविध विषयहरूको। ती विषयहरू हाम्रा लागि जागरणको काम गर्ने हुनुपर्छ, हामी त्यसमा सचेत छौँ। त्यसैले त्यस्ता विषयहरूको हामी निरन्तर रूपमा चर्चा गर्ने गर्दछौँ, जो धर्म, संस्कृति, संस्कार र हाम्रो हृदयको जो भाव छ त्यसलाई शुद्ध भावलाई परिष्कार गरेर अझ परिशुद्ध गर्ने जो तागत ती शास्त्रहरूमा ती शब्दहरूमा छन्, ती शब्दहरूको श्रवण हामी गर्न चाहन्छौँ। त्यसैले आजको यस कार्यक्रममा केही वैदिक शिक्षाहरूको चर्चा गर्नेछु जुन मनुष्यका लागि अमृत समान छन्। मा गता नामा दिधि था ए नयन्ती परावतम आरोह तमसो ज्योति रेह्या ते हस्तो रमामहे। अथर्व वेद भन्छ, यो पद्य अथर्व वेदले भनेको पद्य हो, यसको अर्थ हो अथवा यसले भन्न खोजेको भाव हो, हे मनुष्य जो मरिसकेका छन् यस संसारबाट गइसकेका छन् तिनीहरूको चिन्ता नगर, उनीहरूको ध्यान नगर, उनीहरूका लागि विलाप नगर। ती मरिसके, उनीहरूले अब हाम्रो लाभ र हानि दुवै गर्न सक्दैनन्, हामीले पनि तिनीहरूको केही बिगार्न अथवा सपार्न सक्दैनौँ। अत रुनु, चिन्ता गर्नु गर्नाले कुनै लाभ छैन। वास्तवमा यो एउटा मार्मिक प्रसङ्ग हो र यो सार्वजनिक रूपमा यी चर्चाहरू गर्न पनि कठिन हुन्छ, किनभने मनुष्य मोहमा यसरी फसेको छ जसबाट निस्किने उसको कुनै सोच विचार छँदै छैन। त्यस्तो व्यक्तिले यी कुराहरूको मर्मलाई कसरी बुझ्न सक्छ र कसरी यी कुराहरूलाई उसले मान्न सक्छ र कसरी यी कुराहरूलाई उसले जीवनमा कार्यान्वयन गर्न सक्छ? वास्तवमै कठिन छ जीवन। जीवन कठिन हामीले नै बनाएको हो। मोहमा फसेर आफैले आफूलाई मालिक घोषणा गरेर यी सब दुःखका हालहरूको निर्माण मनुष्य स्वयंले गरेको हो। त्यसैले यस हालबाट निस्किएर घाम ताप्रका लागि मनुष्य लालायत छैन भने कसले उसलाई उठाएर डिलमा ल्याउन सक्छ? किनभने जो डिलमा ल्याउन सक्छ त्यसले पानीमा आफू पनि डुब्नुपर्छ। पानीमा डुबेको व्यक्ति फेरि ऊ पनि त परिशुद्ध रहेको हुँदैन, किनभने चिसोले उसलाई पनि आक्रमण गरिसकेको हुन्छ। तर शास्त्र अथवा सन्तहरू भगवत कृपाको आडमा, भगवत कृपाको नियन्त्रणमा, भगवत कृपाको आश्रयमा रहेर मनुष्यहरूको कल्याणका लागि यति विघ्न र कारुणिक हुन सक्दछन्। वास्तवमा शास्त्रले यसलाई उजागर गरेको छ। त्यसैले यो अथर्व वेदको हे मनुष्य जो मरिसकेका छन् यस संसारबाट गइसकेका छन् तिनीहरूको चिन्ता नगर, उनीहरूको ध्यान नगर, उनीहरूका लागि विलाप नगर। ती मरिसके, उनीहरूले अब हाम्रो लाभ र हानि दुवै गर्न सक्दैनन्, हामीले पनि तिनीहरूको केही बिगार्न अथवा सपार्न सक्दैनौँ। अत रुनु, चिन्ता गर्नु गर्नाले कुनै लाभ छैन। यो कुरालाई बुझ्न कठिन छ, बुझेपछि कार्यान्वयन गर्न कठिन छ, अनि कार्यान्वयन नगर्ने कुराको शिक्षा लिएर मनुष्यले के लाभ प्राप्त गर्न सक्छ र? त्यसैले यो वास्तवमा एउटा विचारणीय पक्ष हो, जो हामी सुन्छौँ त्यसलाई बुझ्ने चेष्टा गर्नुपर्छ र बुझ्ने चेष्टा गर्दा गर्दै बुझियो भने त्यसलाई कार्यान्वयन गर्नुपर्दछ र कार्यान्वयन गर्दै जाँदा हृदयको एउटा अवस्था कठोरतम अवस्थामा प्रवेश गराउनु पर्दछ। त्यो कठोरतम अवस्थामा हृदयको चिन्तन धारालाई प्रवेश गराउँदाखेरि संसारले तिमीलाई लखेट्न सक्छ, त्यो लखेटाइबाट पनि तिमी निडर भएर निरन्तर रूपमा लखेटिँदै भए पनि आफ्नो जो मूल कार्य हो त्यसलाई बिर्सनु हुँदैन, छोड्नु हुँदैन र त्याग गर्नु हुँदैन भनेर उल्लेख गरिएको छ। त्यसैले मरेका व्यक्तिको चिन्तनले जीवनलाई टाढा लिएर जान्छ भनेर अझ अथर्ववेद यसैको व्याख्यामा भन्छ। जस्तो मरेका व्यक्तिको चिन्तन गर्नाले के हुन्छ त? किन हामीले त गर्छौँ,
मरेका व्यक्तिहरूलाई श्राद्ध दिन्छौँ, पिण्ड पानी दिन्छौँ, उनीहरूका विषयमा चर्चा गर्छौँ, अथवा सुरु सुरुमा रुन्छौँ, कराउँछौँ, अनि फेरि बिस्तारै बिस्तारै थाक्छौँ र थाक्दै थाक्दै थाक्दै एक दिन उसलाई बिर्सने चेष्टा गर्छौँ। तर जीवनभरि हामी बिर्सन सक्दैनौँ, हाम्रो अवस्था यही हो। तर शास्त्रले त्यसो भन्दैन, किनभने त्यस्ताको चिन्तन नगर, जो शास्त्रले बोलेको वचन छ, जो शास्त्रले दिएको निर्देश छ त्यसलाई मान, पिण्ड पानी देऊ, वर्षमा एक दिन त्यो व्यवस्था छ त्यसलाई मान, र अरू वर्ष दिनभरि त्यसको चिन्तन नगर, त्यसको शोक नगर, त्यसको लाई नसम्झ, किनभने तँ र तिम्रो सम्बन्ध यही शरीर रहँदासम्मको मात्र थियो। तँ खत्तम भइसक्यो, तँ नाश भइसक्यो, तँ चुडिसक्यो भनेर यो शास्त्रले यसरी भनेको छ, र यो वास्तवमा गम्भीर चिन्तनधारा हो। सहजै यसलाई बुझ्न सकिँदैन, त्यसैले बिस्तारै बुझ्ने चेष्टा गर्दै अगाडि बढियो भने अवश्य पनि यसैको कृपाले त्यसको मर्म हाम्रो हृदयमा आउने गर्दछ भनिएको छ। त्यसैले त्यतातर्फ सचेत रहँदै हामी पनि यी चिन्तनधारामा जोडिने चेष्टा गरिरहेका छौँ। आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। यस कार्यक्रममा हामी अथर्व वेदको एउटा पद्यको चर्चा गरिरहेका छौँ, जसले मनुष्यलाई सचेत गराइरहेको छ। र यसैले अगाडि भन्छ, मृत्यु र पाप अन्धकार हो, जीवन ज्योति हो, प्रकाश हो, अन्धकारलाई छाडेर प्रकाशतर्फको यात्रा गर। प्रकाशको लागि, ज्योतिका लागि उद्योग तथा पुरुषार्थको आवश्यकता छ, अतः अगाडि बढ। तिमी केही गर, तिम्रो हातमा बल छैन, तिम्रो खुट्टामा शक्ति छैन, तिम्रो अगाडि बढ्न सक्ने असमर्थता तिमीसँग व्याप्त छ, तर यसमा कुनै चिन्ता छैन, न डराऊ, आऊ अगाडि बढ। हामी तिम्रो हातलाई वेगयुक्त बनाउँछौँ, हामी ज्ञानीहरू जो ज्ञान प्राप्त गरेर बसेका छौँ तिमीहरूलाई सहारा दिन्छौँ, आऊ हामीसँग आऊ भनेर सन्तहरूले बोलाउनुहुन्छ, त्यहाँ जाऊ भनेर अथर्ववेदले मनुष्यलाई निर्देश गरिरहेको छ। त्यसैले सन्तहरूको महिमालाई यहाँ कुनै खाना पिउनका लागि एउटा विशिष्टता दिएको होइन, किनभने खाने पिउने या कसैले खुवाएर कसैले खान पाउँदैन, केवल भगवान्को कृपाले नै मनुष्यले सम्पूर्ण जीवनका गतिविधिलाई सञ्चालन गर्न पाउँछ। किनभने भगवान्ले मनुष्यभित्रबाट आफू निक्लिने जुन दिन निर्णय गर्नुहुन्छ, मनुष्य त्यो दिन मृत्युको शिकार बन्ने गर्दछ। त्यो मनुष्यले के ठुला कुरा गर्ने हो र, किनभने आयुको कुनै ठेगाना छैन। कुरा ठुला गर्दा गर्दै भुकलुक्क ढलेका दिन हाम्रो सम्पूर्ण रूपमा सम्पूर्ण अहङ्कार, सम्पूर्ण हाम्रा ममता र अहङ्कारहरू सम्पूर्ण खत्तम हुन्छन्, र त्यसले बोकेका झाडी कर्कट कुडाहरू मलहरू जो क्लेशहरू छन् तिनीहरू लिएर फेरि हामी अर्को शरीरमा 84 यात्रामा अगाडि झोलीटुम्बा बोकेर जानुपर्छ। त त्यसैले सन्तको चरणमा शरण पर र उहाँले भनेको कार्य गर, तिम्रो कल्याणै कल्याण हुनेछ, त्यसमा सन्देह नगर भनेर यो अथर्ववेदको पद्यले भनेको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

हामी केही वैदिक शिक्षाहरूको चर्चा गरिरहेका छौँ बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा। आदरणीय श्रोता, अब यजुर्वेदको यो एउटा प्रसङ्गलाई हामी चर्चा गरौँ। नमः तु ते निरिते तिग्मे तेजोस्यमयम विचृता बन्धमेतम यामेनतम यम्या संविधानोत्तमे नाके अधिरोह ऐ नम। अर्थात् संसारमा दुःख र सुख सबैमाथि आउने गर्छन्। दुःख पाउँदा मूर्खहरू रुन्छन्, तर ज्ञानी दुःखलाई स्वागत गर्छन्। कसैले भनेको छ, देह धरेका दण्ड है सब काहुको होय, ज्ञानी भुगते ज्ञान से मूर्ख भुगते रोय भनेर। ज्ञानीहरू ज्ञानद्वारा भोग गर्छन् र मूर्खहरू रोएर भोग गर्छन्। भोग्न त शरीर धारण गरेपछि दुःख सुख सबैले भोग्नै पर्दछ, तर भोगाइको अवस्थामा फरक पर्दछ भनेर कुनै कविले आफ्नो भाव प्रकट गरेका छन्। र यो यजुर्वेद भन्छ, दुःख आउँदा ज्ञानी तथा धीर अथवा वीर भन्छन्। दुःखहरू हो, आपत्तिहरू हो, आऊ तिमीहरूलाई स्वागत छ, नमस्कार छ भनेर ज्ञानीहरूले उनीहरूको स्वागत सत्कार गर्छन्। र उनीहरूले ज्ञानीहरूलाई कुनै पीडा पुर्याउन सक्दैनन्। निरिते अर्थात् तेरो धार धेरै तेज छ, तेरो तीक्ष्ण धारले मेरा सबै बन्धनहरूलाई काटिदे। हे दुःखहरू, तिमीहरूले मेरो बन्धनलाई काट्न प्रयास गरिरहेका छौ, त्यसलाई काटिदेऊ। अवश्यमेव भोक्तव्यम कृतम कर्म शुभा शुभम, कर्मलाई भोगेर नै छुटकारा पाउन सकिन्छ, कष्टलाई सहेर नै बन्धनबाट मुक्त हुन सकिन्छ। त्यसैले हे दुःख कष्टहरू, आऊ मलाई शुद्ध बनाऊ भनेर ज्ञानीहरूले उनीहरूलाई स्वागत सत्कार गरेर उनीहरूको सहन गर्ने चेष्टा गर्छन्। त्यसैले त उनीहरू मुक्त हुन्छन्। हे कृच्छा पते, आऊ दुःख रूपी भट्टीमा परेर नै मन र बुद्धि निर्मल र पवित्र बन्ने गर्छन्। निर्मल मन र बुद्धिद्वारा सद्ज्ञान र सद्विवेक प्राप्त हुन्छ, त्यस्तो सद्विवेकद्वारा उच्चतम अवस्थामा पुग्न सकिन्छ। अत आऊ स्वागत छ भनेर ज्ञानीहरूले दुःखलाई कष्टलाई क्लेशलाई स्वागत गर्ने कारणका रूपमा यहाँ उल्लेख गरिएको छ। त्यसैले ज्ञानीहरूको भाव पक्रेर तुरुन्तै ज्ञानी हुन सकिँदैन। यो कुनै एकछिनको एउटा आवेशको परिणाम होइन, यो त निरन्तर भगवानको स्मरणको परिणाम हो। भक्तहरूको सन्तहरूको त्यो उच्चतम हृदयको अवस्थाको परिणाम हो जो करुणाले भरिएको छ र संसारलाई मायाको रूपमा उहाँहरूले बुझिसक्नु भएको छ। त्यस्तो मायाको पछि उहाँहरू लाग्नुहुन्न, चाहे पैसा होस्, चाहे धन सम्पत्ति जग्गा जमिन रुख बिरुवा हात्ती घोडा जे भए पनि सन्तहरूलाई कुनै असर छैन, कुनै प्रभाव छैन तिनीहरूको उनीहरूको हृदयमा। त्यसैले सन्तहरू आफ्नै लहरमा आफ्नै मस्तीमा आनन्दित भएर घुमिरहनुहुन्छ, विचरण गरिरहनुहुन्छ र पवित्र यो धरतीलाई अझ निरन्तर पवित्र पारिरहनुहुन्छ। र संसारीहरूले धरतीलाई निरन्तर लुसिरहेका छन्, निरन्तर अपवित्र बनाइरहेका छन्, अशुद्ध पारिरहेका छन्, फोहोर मैला गन्दगीले भरिरहेका छन् र निरन्तर रूपमा अर्काको ईर्ष्या द्वेष रेस क्रोध आखिर यी सबै चिजहरूको लडाइँ द्वन्द चलिरहेको छ। र यिनीहरूको जो प्रताप छ, यिनीहरूको जो अनिष्ट गर्ने क्षमता छ, त्यसलाई निस्तेज पार्ने सन्तहरूको त्योभन्दा धेरै ठुलो क्षमता भएको हुनाले नै यो संसार निरन्तर रूपमा अगाडि बढिरहेको छ। त्यसैले दुःखहरूसँग नडराऊ, दुःखहरूलाई स्वागत गरेर जीवनलाई एउटा सही बाटोमा अगाडि बढाउने चेष्टा गर, त्यसबाट तिमी सुखी र आनन्दित हुनेछौ भन्ने यो अथर्ववेद र यजुर्वेदको पङ्क्तिले भनेको मर्मतर्फ हाम्रो दृष्टि जान सकोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल विदा माग्छ। सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज, अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि वासुतः। नमस्कार।

0: One person has died and more than a dozen others have been injured after a van drove into crowds in Berlin. It happened last night during the German capital's gay pride celebrations. The suspect is known to police who have confirmed he has...
1: ...dieko rajinama swikrit bhayepachi Karnali Pradesh ma naya sarkar gathanko prakriya aghi badheko cha. Pradesh pramukh ko karyalay le parsi mangalbar beluki 5 baje samma mukhyamantri ka lagi dabi pesh garna agrah gareko cha. Pradesh sabha ma pratinidhitwa garne दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदको लागि दावी पेश गर्न आह्वान गरेको सचिव प्रदेश सचिव हिरालाल चौधरीले जानकारी दिनुभएको छ। प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावपछि मुख्यमन्त्री कार्यालयले पदबाट राजीनामा दिनुभएको थियो। असार 32 गते नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका 16 जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री कार्यालय विरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। कार्यालय पहिलो पटक 2080 चैत 27 गते नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनमा मुख्यमन्त्री बन्नुभएको थियो। झण्डै 4 महिनापछि केन्द्रमा समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसको समर्थनमा आधा आधा कार्यकाल भागबण्डा गरी दोस्रो पटक 2081 साउन 21 गते दोस्रो पटक विश्वासको मत लिएर मुख्यमन्त्री बन्नु भएको थियो। कपिलवस्तुमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। शनिबार राति सुदोदन गाउँपालिका छहुलाकी सड़क खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। भागेको नेपालगंजबाट काठमाडौँतर्फ आउँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए। घाइते दुवैजनालाई उद्धार गरी जिल्ला अस्पताल तौली हवामा लगिएको थियो। उपचारका क्रममा शनिबार राति नै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुबईको पहिचान खुल्न बाँकी छ। बस चालक सुर्खेत गुरबाकोट दुईका 28 वर्षीय श्याम कुमार कामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 2082-83 झन्डै 4,500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले सार्वजनिक गरेको वार्षिक विवरण अनुसार मुलुकभर 965 अनुगमन टोली परिचालन गरी 4,481 व्यावसायिक फर्म अनुगमन गरिएको हो। बजार अनुगमनका क्रममा 537 व्यावसायिक फर्मलाई कार्यवाही सहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट 2,61,23,300 जरिवाना असुल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ। त्यस्तै 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात मागिएको छ। विभागले उपभोक्ताबाट आएको गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ। जस अन्तर्गत विभागको गुनासो प्रणालीमा आएका 980 गुनासो मध्ये 921 फर्चोट भइसकेका छन् भने 58 गुनासो प्रक्रियामा छन्। त्यस्तै हेलो सरकार मार्फत विभागमा आएका 320 गुनासो मध्ये 46 समाधान भएका छन्। स्थानीय बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। सुन तोलामा 1,600 र चाँदी 60 रूपियाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुन 2,87,100 र चाँदी 4,410 रूपियाँमा कारोबार भइरहेको छ। बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्ष समयावधिमा 82% प्रगति हासिल गरेको छ।
2: मन्त्रालयले सार्वजनिक गरेको एक वर्ष समयावधिको प्रगति विवरण अनुसार यस अवधिमा चालू खर्चतर्फ 73% र पुँजीगत खर्चतर्फ 86% प्रगति भएको छ। यस अवधिमा प्रदेश वन ऐन र वातावरण संरक्षण विधेयक प्रदेश सभामा पुगेको मन्त्रालयले जनाएको छ। नवप्रवर्तन अनुसन्धान तथा विशेष अभियान अन्तर्गत हरेक जिल्ला एक टिमुर बगैंचा एक फलफूल वन अभियान सञ्चालन गरिएको छ। एक किसान पाँच बोधी चित्त पाँच रुद्राक्ष अभियान सुनाखरी उद्यान स्थापना गरिएको जनाइएको छ। हरित अर्थतन्त्र उद्यम तथा रोजगारी अन्तर्गत भुवनजन्य उद्यम जडीबुटी धुनाटपरी मिनरल वाटर पर्यटन प्रवर्धन राजमार्ग आसपास हरित उद्यम विकास निजी तथा कबुलियती वन प्रवर्धन बाँस अलैची लगायत बहुउपयोगी प्रजातिको विस्तार जस्ता कार्यक्रम अघि बढाइएको मन्त्रालयको वार्षिक प्रगति विवरणमा उल्लेख छ।
1: सिराहाको लहान हस्पिटल छोकमा बिहिबार दिउँसो गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएका पाँच नेपाली र एक भारतीय व्यक्तिमध्ये दुईजना विरूद्ध गम्भीर आपराधिक मुद्दा रहेको खुलेको छ। पक्राउ परेका मध्ये सप्तरीको रूप पनि एका 42 वर्षीय मोहम्मद नाजिर मिया ज्यान सम्बन्धी कसुरमा दोषी ठहर भएका पाइएको हो। खबर यति नै, नमस्कार।

BFB is going to be ready soon. The end of the day, that is Sampranale Dere Dere Swagat Karna Chahansu. As a good morning breakfast show, ma, Mose Dikatar Fabata. Ra you interesting song ra gudu khabar da yani kumar kharka ko awaz ma ra isi geet ko sath ma karyakram sunole bihani ko pani arambha bhayeko cha ra aaja 26th of july 2026 sunday ko din raheko cha ra samay 7 baje ra 12 minute gayeko cha mera mera geet sangeet bibhinna jankari haruko sath ma rahnu hune cha aaja ko yo weekend morning breakfast show ma ra karyakram sunole bihani bhane harek shanibar ani aitabar ko din sunna saknuhuncha uk time ra बिहानको सात बजेदेखि दस बजेसम्म तीन घण्टाको कार्यक्रम र तपाईँले हामीलाई लोकली 105.4 मेगाहर्ज टिन गरेर सुन्न सक्नुहुन्छ तपाईँको एरियामा लोकली रेडियो मार्फत एक्सेस नभएको खण्डमा सिम्पली पिएफपिएस एप डाउन गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये पिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि प्ले पिएफपिएस गोर्खा भनेर चाहिँ तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ र कार्यक्रममा रद्द गर्नुहोस् मेरा मेरा गीत सङ्गीत विभिन्न जानकारीहरू पनि तपाईँको समक्षमा रहने नै छ यो फर्स्ट आवरमा पनि त्यस्तै इन्फर्मेसनहरू म राख्दै नै गर्नेछु आज भोइस अफ गोर्खा छैन हाउ एभर कार्यक्रमको दोस्रो घन्टामा पनि कार्यक्रम टिपन टापन एजुकेसनल प्रोग्राम तपाईँले पाउन सक्नुहुनेछ र कार्यक्रममा आउनुहोस् शैलीलाई भने हामी अगाडि बढ्ने नै छौँ खुसीका फुल बटुलेर रहेको छ नेपाली चलचित्र खुस्माबाट

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

BFB's Gorkha Radio, Gary Cromer, Lehami Johnson, or Behani Maris, around the Sabo, weather go by my pretty gators, a gary hallo, Folkestone Cassanda Roman, Piano Cassami Mount, the Hiris, a legacy cheese to you, about August good time, my pretty weather, on and off near Egusab, as a legacy colder so weather, Paris in Novice de He. पानी पर्न सक्ने सम्भावना छ 12 बजेको समयसम्म र अहिले पनि टेम्परेचर 19 डिग्री सेल्सियस मोस्टली क्लाउडी र विन्ड 23 किलोमिटर पर आवर ह्युमिडिटी 85% रहेको छ र यो थ्रु आउट विक नाइस एन्ड सनी वेदर नै छ क्लाउडी पनि एट टाइम्स तर फ्राइडेको दिनमा फेरि पानी पर्ने सङ्केत रहेको छ र लन्डनको सन्दर्भमा पनि वेदरको जानकारी अहिले लन्डनमा 19 डिग्री सेल्सियस क्लाउडी वेदर र भरे त्यहाँ पनि 11 बजेसम्म चाहिँ पानी पर्ने सङ्केत रहेको छ यसै अनुसार वेदर फोरकास्ट तपाईँको माझमा राखिसकेको छु जानकारी पाइसक्नु भएको छ र अब पनि फेरि पनि आउनुहोस् लागौँ अर्को एउटा मिठो गीत गर्ने सुने क्रमतर्फ र यो रहेको छ तृष्णा गुरुङको आवाजमा गाइने दाजु

0: एक्सप्रेस गोरखा रेडियो। साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् टेकभेट्स.com।
1: यो BFBS गोरखा रेडियो हो।

BFB स्कोरका रेडियो सुन्ने अनुसार अगाडि क्रमलाई हामी छौँ श्रोता यो समय सुनौली बिहानीमा र समय हामीहरूसँग 8 बजेको लागि 9 मिनट बाँकी रहेको छ. यसै क्रममा यो समय हामीलाई विभिन्न ठाउँहरूबाट पनि लिसनर्सहरूले सुनेर साथी रहनु भएको छ. जुम बहादुर गुरुङ दाजुले पनि ह्याप्पी सन्डे गुड मर्निङ भनेर पठाउनु भएको छ. र यसै गरी अहिलेको यो समयमा चाहिँ हामीलाई यहाँ पठाउनु भएको छ मेसेजेसहरू विभिन्न ठाउँहरूबाट. र यसै गरी नुतन भूषाल उहाँ दिदीले पनि गुड मर्निङ नमस्कार ह्याभ अ ब्लेस सन्डे भनेर भन्नुभएको छ. कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि भने फेरि पनि हामी लाग्ने नै छौँ यो अर्को एउटा मिठो गीत सुन्ने क्रमतर्फ. सोल्टी जीव रहेको छ प्रमिला राई र देवेश राईको आवाजमा.

पीएफपी स्कोरका रेडियो कार्यक्रम अहिले हामी सुनौले बिहानीको पहिलो घण्टाबाट बिदा लिने समय आइसकेको छ. हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्ने नै छौँ. एजुकेसन प्रोग्राम टेबन टापन तपाईँको माझमा रहने नै छ श्रोता. र अहिलेको यो समय भने यो आरबाट बिदा लिँदा लिँदै एउटा गीत पनि राख्ने नै छु तपाईँको माझमा. साकार रहेछ गरी दीक्षिता कार्कीको आवाजमा रहेको छ. अहिले भेट्न आऊ, एन्जोय गर्नुहोस्, स्टे ट्युन र समाचार प्रसाद भेट्ने नै छौँ कार्यक्रमको सेकेन्ड आवर.

नेपालको पहिलो सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग जापान अन्तर्राष्ट्रिय सहयोग निकाय जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीलाई मात्र सुरुङमा प्रवेश दिने सड़क विभागले जनाएको छ। मुख्य सुरुङ 2.68 किलोमिटर रहेको छ, तर सुरुङभित्रको निकास मार्ग र क्रस प्यासेजहरू समेत गणना गर्दा सुरुङको लम्बाई झन्नै 5.5 किलोमिटर छ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 सालदेखि यो आयोजनाको निर्माण शुरू गरेको थियो। सड़क विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिने र अभ्यास सफल भएपछि झन्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी सञ्चालन गरिनेछ। सबै प्रक्रिया पूरा गरेपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ। सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका गाड़ीलाई गुड्न निषेध गरिएको छ। भारतमा प्रह्लाद जोशी नयाँ शिक्षा मन्त्री बन्नु भएको छ। हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्ने भनिएको छ। धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रोज जनता पार्टी सीजेपीले आन्दोलन गरेको थियो। हिजो केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता र प्रधानको राजीनामासँगै सीजेपीले आन्दोलन रोकेको हो। प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरका प्रदर्शनकारीले उत्सव समेत मनाएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दिग्पेले आफूको जीत भएको प्रतिक्रिया दिनुभएको छ। लमजुङमा आदिकवि भानुभक्त आचार्य र घाँसी खड्क बहादुर ठाडा मगरको सालिक तोडफोड गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ। तनहुँको ब्यास नगरपालिका साथका 34 वर्षीय रोशन कुँवरलाई भानु घाँसी सम्वाद पार्कभित्र रहेका सालिकहरूमा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको हो। कुँवरलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर छेत्रीले जानकारी दिनुभयो। शनिबार मुख्यमन्त्री एमलाल कडेलले दिएको राजीनामा स्वीकृत भएपछि कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। प्रदेश प्रमुखको कार्यालयले पर्सि मंगलबार बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गरेको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदको लागि दावी पेश गर्न आह्वान गरेको सचिव हिरालाल चौधरीले जानकारी दिनुभयो। प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावपछि मुख्यमन्त्री कडेलले पदबाट राजीनामा दिनुभएको थियो। असार 32 गते नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका 16 जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री कडेल विरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। कडेल पहिलोपटक 2080 चैत 27 गते नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनमा मुख्यमन्त्री बन्नु भएको थियो। झन्डै 4 महिनापछि केन्द्रमा समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसको समर्थनमा आधा आधा कार्यकाल भागभण्डा गरी दोस्रो पटक 2081 साउन 21 गते मुख्यमन्त्री बन्नु भएको थियो। स्थानीय बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। आज सुन्तोलामा 1600 र चाँदी 60 रूपियाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुन 2,87,100 र चाँदी 4,410 रूपियाँमा कारोबार भइरहेको छ। कपिलवस्तुमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार 2 जनाको मृत्यु भएको छ। शनिबार राति सुदोधन गाउँपालिका छौलाकी सड़क खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। बाँकेको नेपालगंजबाट काठमाडौँतर्फ आउँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार 2 जना गम्भीर घाइते भएका थिए। घाइते 2 जनालाई उद्धार गरी जिल्ला अस्पताल तौली हावामा लगिएको थियो। उपचारको क्रममा शनिबार उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक 2 को पहिचान खुल्न बाँकी छ। बस चालक सुर्खेत
गुरुबाकोट दुईका 40 वर्षीय श्याम कुमार कामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

FBS Kirkar Video, Kylie Cromwell, Hemi Tonstrata, Yo Sami, Suno Libi Haniko Second Hour, Yisema Babaniki, Jankare Primurakni Nisopem Even Sarko Barima, Alikwis Sami Mazi, 1st of August Mahonagare Gusa, Lomjung Samazi UK Gusi, Yo Even Tonagare Gusa, Project, Housing Project, Charity Dina Night Ho, Venichi Regusa Alderwood Leisure Center, Aldershot Mahunisa, 1st of August 2026. Tisuko Same, Barabasi, the Kimberuki, Das Pandra Samam. Isanusar, Sankai Lina Hala. इसगरी कार्यक्रम को अलिकेजन में 8:28 ज्यादा खेरे हुने नै छ आज तपाईले पाउन सक्नुहुन्छ एजुकेशनल प्रोग्राम टिप एन्ड टपन पार्ट 1 हुने छ र पार्ट 2 सी 9 बजेको लागि 13 मिनेट बाकी हुदा र यसको साथमा अब भने आउनुस हामी कार्यक्रम अगाडि बढ्ने नै छौ तपाईको मासमा यो मिठो गीत पनि म राख्ने नै छु इन्जोय गर्नु होला पूर्ण राईको आवाजमा तिमीलाई इन्जोय गर्नुहोस्

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर, साप्ताहिक कार्यक्रम टिपन टापनबाट नमस्कार, म योगराज राईको आज यो कार्यक्रम सञ्चालन गर्नको लागि चाहिँ म योगराज राई अनि हाम्रो गेस्ट प्रेजेन्टर पहिलोचोटि हाम्रो यशोदा गुरुङ दिदी आउनुभएको छ र उहाँ चाहिँ बिएबिएसको पूर्व प्रसारिका पनि हुनुहुन्छ, ब्रुनाईमा पहिला काम गर्नुभएको थियो, अहिले यहाँ रेडिङमा बसोबास गरिराख्नु भएको छ, उहाँसँग कार्यक्रम गर्दैछौँ। दिदी नमस्कार हजुरलाई।
1: हजुर योगराज भाइ नमस्ते, र टिपन टापन सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोता वृन्दमा पनि म यशोदा गुरुङको नमस्ते र टिपन टापन कार्यक्रममा हार्दिक स्वागत गर्दछु।
0: हजुर, अब दिदीले बिएबिएस पनि सुनिराख्नुहुन्छ, कहिले काहीँ प्रतिक्रिया पनि दिनुहुन्छ, कतिको सुन्नुहुन्छ दिदी? अब 24/7 त सुन्ने कुरा भएन, कहिले काहीँ सुन्नुहुन्छ होला फुर्सद हुँदा, होइन?
1: हजुर, म चाहिँ प्रायः सुनिरहेकै हुन्छु भाइ।
0: ए, अनि अब तपाईँले पहिला ब्रुनाईमा कति सालमा पो गर्नु भएको, 6 महिना भन्दै हुनुहुन्थ्यो?
1: 1989 भाइ।
0: ए, को हुनुहुन्थ्यो त्यति बेला ब्रुनाईमा? हाम्रो खेम दाई हुनुहुन्थ्यो कि?
1: हजुर हजुर, खेम उहाँ हुनुहुन्थ्यो त्यतिखेर हामीलाई जुन ट्रेनिङ दिनुहुँदाखेरि चाहिँ। हजुर, अरू चाहिँ हामीहरूकै अब जुन त्यो बेलाको साथी सर्कलहरू चाहिँ ट्रेनिङमा जाँदाखेरिको त्यो समयमा चाहिँ।
0: कस्तो प्रोग्रामहरू गर्नुहुन्थ्यो दिदी, लाइभहरू अनि रेकर्डेडहरू कस्तो गर्नुहुन्थ्यो?
1: हजुर, लाइभमा चाहिँ हामी त्यो बिहान गएर जुन प्रोग्राम स्टार्ट गर्छौँ नि त्यस्तो हुन्थ्यो, अनि यस्तै यो आर्टिकल्सहरू पढ्ने अनि गीतहरू प्रेजेन्ट गर्ने त्यो तरिकाको बाटो हुन्थ्यो।
0: ए राइट, रेडिङमा बस्नु भएको छ कति भयो तपाईँहरू?
1: रेडिङमा म 2014
0: त्यही नै, अब थुप्रै नेपालीहरू हुनुहुन्छ नि त्यहाँ त, होइन?
1: हजुर एकदमै, रेडिङ त नेपालीहरूको सहर नै
0: हो। एकदम टाउन पनि राम्रो छ। ल दिदी, धेरै धेरै धन्यवाद आज जस मेरो चाहिँ अनुरोधलाई स्वीकार गर्नुभयो, धेरै धेरै धन्यवाद दिदी। अब हामी विषयवस्तुतर्फ लागौँ है त।
1: हजुर
0: हजुर, आजको सामग्रीहरू चाहिँ अन्नपूर्ण पोष र रातो पार्टीबाट साभार गरेका छौँ। पहिलो विषय चाहिँ खानपानमा ध्यान दिउँ अनि यो रोगसँग लड्ने क्षमता बढाउँ भन्ने शीर्षकमा चाहिँ पहिलो विषयवस्तु हुनेछ। अनि करेला खाएपछि चाहिँ के कुरा चाहिँ खान हुँदैन, स्वास्थ्यलाई असर गर्छ, त्यो दोस्रो विषय हुनेछ भने कब्जियत भएको बेला चाहिँ केरा खानुहुन्छ कि हुँदैन, त्यो पनि छोटो प्रसङ्ग हामी राख्नेछौँ। भने मान्छेले नरिवल पानी चाहिँ जस खानु हुँदैन, कस्तो मान्छेले चाहिँ अथवा कस्तो रोग भएको मान्छेले, त्यस सम्बन्धी हामी छोटो चर्चा गर्नेछौँ। भने अन्तमा चाहिँ समय बाँकी रह्यो भने चाहिँ यो निन्द्राको प्रसङ्ग रहेको छ, यदि तपाईँलाई कन्टिन्यू निन्द्रा लाग्छ भने त्यो के कारणले हुन्छ त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। ल त दिदी, अब लेडिज फर्स्ट हजुरबाटै सुरु गरौँ।
1: हजुर धन्यवाद भाइ। हजुर आउनुहोस्, अब खानपानबाट सुरु गरौँ। खानपानमा ध्यान दिउँ, रोगसँग लड्ने क्षमता बढाऊ। रोगसँग लड्ने क्षमता बढाउने सक्रिय जीवनशैली र स्वस्थ खानपानमा ध्यान दिनुपर्छ। स्वस्थ र शरीर रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन दैनिक कम्तीमा 5 प्रकारका फलफुल तथा हरियो सागपात सेवन गर्न सिफारिस गरिएको छ।
0: तर अधिकांश नेपालीले आवश्यक मात्रामा फलफुल र तरकारी सेवन गर्नेतर्फ ध्यान दिँदैनन्। यसको परिणामस्वरूप भिटामिन ए लगायतका आवश्यक सूक्ष्म पोषक तत्वको कमी देखिने गरेको छ। यस्तो कमीले विशेष गरी बालबालिका, गर्भवती महिला र वृद्धाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने जोखिम बढाउँदछ।
1: प्रोटिन युक्त खाना खाऊ। प्रोटिन शरीरको वृद्धि, विकास र मांसपेशी निर्माण तथा रोगसँग लड्ने क्षमताका लागि अत्यावश्यक पोषक तत्व हो। नेपाल बहुसूचक सर्वेक्षण 2019 अनुसार नेपालीको प्रति व्यक्ति दैनिक औसत प्रोटिन आपूर्ति 66 ग्राम भए पनि यसको अधिकांश करिब 55 ग्राम अन्न, दाल र गेडागुडी जस्ता वनस्पति स्रोतबाट प्राप्त हुन्छ।
0: माछा, मासु, अन्डा, दुध जस्ता उच्च गुणस्तरका प्रोटिनयुक्त खाद्य वस्तु धेरैको दैनिक भोजनमा नियमित रूपमा समावेश हुँदैनन्। यसले विशेष गरी महिला र बालबालिकामा कुपोषण तथा आइरनको कमी हुने जोखिम बढाएको छ।
1: दुध तथा दुग्धजन्य पदार्थको सेवन। दुध क्याल्सियम, प्रोटिन र विभिन्न आवश्यक भिटामिनको महत्वपूर्ण स्रोत हो। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO को प्रतिवेदन 2018 अनुसार दक्षिण पूर्वी एसियामा प्रति व्यक्ति दुधको वार्षिक उपभोग निकै कम छ। नेपालमा पनि दुध तथा दुग्धजन्य पदार्थको अपर्याप्त सेवनका कारण हड्डी, दाँत र समग्र पोषण अवस्थासँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्या बढ्ने जोखिम रहेको छ।
0: अनि घिउ र तेलको सन्तुलित प्रयोगको कुराकानी गर्नुपर्दा, घिउ, तेल तथा अन्य चिल्लोयुक्त खाद्य वस्तुको अत्याधिक सेवनले रगतमा कोलेस्ट्रोल र अन्य बोसोको मात्रा बढाउँदछ। यसले मुटु रोग, उच्च रक्तचाप, स्ट्रोक तथा अन्य नसर्ने रोगको जोखिम बढाउँदछ। विशेष गरी सहरी क्षेत्रमा प्रशोधित तथा चिल्लो खानेकुराको बढ्दो प्रयोगसँगै मोटोपनाको समस्या पनि तीव्र रूपमा बढिरहेको छ।
1: नुनको न्यून उपभोग गरौँ। विश्व स्वास्थ्य संगठन WHO ले एक व्यक्तिले दैनिक अधिकतम 5 ग्राम नुन मात्र सेवन गर्न सिफारिस गरेको छ। तर नेपालमा सन् 2019 सर्वेक्षण गरे अनुसार प्रति व्यक्ति दैनिक औसत र नुन सेवन केवल 9.1 ग्राम पुगेको छ। अत्याधिक नुन सेवनले उच्च रक्तचाप, मुटु रोग, मृगौला सम्बन्धी समस्या तथा स्ट्रोकको जोखिम बढाउँछ।
0: हजुर, मधुमेहका बिरामीको संख्या क्रमशः बढिरहेको छ। यसको एउटा प्रमुख कारण अत्याधिक चिनी तथा गुलियो खाद्य पदार्थको सेवन हो। नियमित रूपमा मिठाई, चिनी, मिसिएको पेय पदार्थ तथा प्रशोधित गुलिया खानेकुरा सेवन गर्दा मोटोपना, मधुमेह र अन्य नसर्ने रोगको जोखिम उल्लेखनीय रूपमा बढ्दछ। त्यसैले यस्ता खाद्य वस्तुको सेवन सकेसम्म सीमित गर्न आवश्यक छ।
1: स्वच्छ खाना र शुद्ध पानीको प्रयोग गरौं। दूषित खाना र असुरक्षित पानी नेपालमा अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौती बनेका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको वार्षिक प्रतिवेदन अनुसार दूषित सँगलेका तथा अत्याधिक विषादी प्रयोग गरिएका खाद्य वस्तु, पहिचान नखुलेका उत्पादन र असुरक्षित खानेपानी खाद्यजन्य रोगका प्रमुख कारण हुन्। सुरक्षित पानीको प्रयोग खाना राम्रोसँग पकाउने, सफा तरिकाले भण्डारण गर्ने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिने हो भने अधिकांश खानाजन्य रोगबाट बच्न सकिन्छ।
0: हजुर, टिपन टापन सुन्दै हुनुहुन्छ। म अनि हाम्रो गेस्ट प्रेजेन्टर दिदी पहिलोचोटि रेडेङवासी हुनुहुन्छ यहाँ बेलायतमा, यशोदा गुरुङ दिदीसँग कुराकानी गरिरहेको छु। सेकेन्ड जिआरको हुनुहुन्छ उहाँको श्रीमान दिदी। हजुर चाहिँ फ्यामिलीवाला टुर ब्रुनाईमा बस्नु भयो, हङकङमा पनि बस्नुभयो?
1: हजुर, ब्रुनाईमा डाइरेक्ट ब्रुनाईमा गयो, त्यसपछि 1 वर्ष ब्रुनाईमा बस्यो, त्यसपछि तामी क्याम्पमा।
0: ए, पर क्याम्प त कुनामा थियो होइन?
1: हजुर, तामी क्याम्पमा बसियो, त्यसपछि चाहिँ 1.5 वर्ष, त्यसपछि चाहिँ हामी फर्किएको।
0: तपाईँलाई चाहिँ ब्रुनाई फ्यामिली टुर रमाइलो लाग्यो हङकङ?
1: एक प्रकारले ब्रुनाई पनि रमाइलो छ, क्वाइट बस्ने ठाउँ एरियाहरू, अनि त्यहाँको हावा पानी पनि सधैँ एकनास भएको हुनाले राम्रो थियो ब्रुनाईको हावा पानी पनि। अनि तामी क्याम्पमा पनि अब जुन हाम्रो आर्मी क्याम्पहरू चाहिँ अलिकति कुनामा नै हुने भएकोले एकान्त रमाइलो नै थियो साथीभाइहरूसँग त्यो दिनहरू।
0: ओके, अब भने दोस्रो विषयतर्फ लागौं। यो करेला खाएपछि के कुरा चाहिँ खानु हुँदैन, यस सम्बन्धी हामी जानकारी गरौँ। दुध र दुग्धजन्य पदार्थ पहिलो। करेलासँग कहिले दुध पिउनु हुँदैन, किनकि यसले पेटको समस्या निम्ताउन सक्दछ। यसले पेट दुख्ने समस्या ल्याउन सक्दछ र पखाला पनि निम्ताउन सक्दछ। अर्को छ मिठाई। मिठाई भनेपछि स्विट कुरा आयो। करेलाले रगतमा चिनीको स्तरलाई असर गर्दछ। यसलाई खाएपछि तपाईँले मिठाई, चिनी वा अन्य कुनै पनि मिठाईबाट बस्नु पर्दछ। यसले मुड स्विङ गर्न सक्दछ।
1: मतिरा, करेला र रक्सी सँगै सेवन गर्न उचित हुँदैन। यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ। यदि तपाईँ मधुमेहको बिरामी हुनुहुन्छ भने, औषधि खाइरहनु भएको छ भने रक्सीको सेवनबाट बस्नुहोला।
0: हजुर, अर्को भुटेको र भारी खानाको कुरा छ। करेला हल्का र फाइबरयुक्त खाना हो। यसको साथमा धेरै भुटेको वा मसलादार खाना खाएपछि तुरुन्तै अपच वा पेट भारी भएको महसुस हुन सक्दछ। करेलाले रगतमा चिनी कम गर्न सक्दछ। यदि तपाईँ पहिले नै मधुमेहको औषधि वा इन्सुलिन लिइरहनु भएको छ भने धेरै करेला खाँदा रगतमा चिनीको मात्रा आवश्यक भन्दा धेरै नै कम हुन सक्दछ। भने यो करेला खाएपछि चाहिँ के कस्तो खानेकुराहरू चाहिँ खान हुँदैन, त्यस सम्बन्धी तपाईँले छोटो जानकारी सुन्दै हुनुहुन्छ, टिपन टापन सुन्दै हुनुहुन्छ। अब यो बिचमा छोटो विश्राम लिउँ, साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड फेजमा चाहिँ यो कब्जियतको हामी कुराकानी गर्दैछौँ।

0: एफबीएस गोर्खा रेडियो।
1: कुनै भोजको निम्तिलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तिलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तिलाई चाहिँ के? यो निम्तिलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

0: पहिलो पार्ट अनि सेकेन्ड पार्ट चाहिँ 6:47 जाँदा अनि विकेन्डमा सन्डे बिहान 8:28 जाँदा अनि 8:47 जाँदा दोस्रो पार्ट चाहिँ सुन्दै आउनुभएको छ। गेस्ट प्रेजेन्टर आज पहिलोचोटि हाम्रो दिदी यशोदा गुरुङ हुनुहुन्छ र उहाँले ब्रुनाईमा बिएबिएसमा पनि काम गर्नुभयो, त्यसले गर्दा बिएबिएसकै उहाँ चाहिँ एउटा हाम्रो फ्यामिली हुनुहुन्छ, अहिले रेडिङमा हुनुहुन्छ। दिदी, अनि वर्ल्ड कप त अब सकियो भन्दा पनि भयो, अनि तपाईँले फुटबल कतिको हेर्नुहुन्छ, कतिको फलो गर्नुभयो नि यसपल्ट?
1: हजुर भाइ, म खेलकुद पहिलाको अब जुन खेलाडी नै हो, तर फुटबलमा चाहिँ अलिक त्यति साह्रो मलाई विशेष छैन।
0: पहिला के खेल्नुहुन्थ्यो हजुरले?
1: पहिला म चाहिँ यो नेपालमा प्रथम ह्यान्डबल को चाहिँ बेस्ट अवार्ड प्लेयर पनि हो। हजुर, त्यो बेला चाहिँ हाम्रो पालोको जुन ह्यान्डबलमा चाहिँ हामी चाहिँ प्रथम पटक नेपालमा पहिलो नेपाली ह्यान्डबल संघले आयोजना गरेको
0: काठमाडौँ इन्टरनेसनलमा।
1: हजुर, त्यो चाहिँ हाम्रो चाहिँ नेसनल नै हो।
0: नेसनल नै
1: हजुर, जुन इन्टर यो जुन हुन्छ नि अञ्चल स्तरीय ह्यान्डबल प्रतियोगितामा चाहिँ बेस्ट ह्यान्डबल प्लेयर अवार्ड मैले पाउन।
0: कुन अञ्चलबाट खेल्नु भएको थियो हजुर चाहिँ?
1: गण्डकी अञ्चलबाट।
0: त्यही त मान्छे पनि तपाईँ एकदमै ह्यान्डबल खेल्ने जस्तो मजाको हुनुहुन्छ नि त, एकदम ठुलो।
1: अनि हामी चाहिँ यो दोस्रो राष्ट्रिय खेलकुदबाट गण्डकीबाट पनि भलिबल खेल्ने हामीले मैले मौका पाएको।
0: भलिबल पनि खेल्नुहुन्छ?
1: हजुर, यसै सन्दर्भमा भन्नुपर्दा चाहिँ पृथ्वीनारायण क्याम्पसमा 1983 बेस्ट बास्केटबल प्लेयर पनि पाएको थिएँ।
0: तपाईँ त सोचपटा चाहिँ खेल्नु हुँदो रहेछ त है?
1: हजुर,
0: ए बास्केटबल पनि खेल्नुभयो, यता ह्यान्डबल अनि अर्को के भन्नुभयो?
1: त्यसमा चाहिँ बेस्ट प्लेयरको अवार्ड मैले पाएको थिएँ।
0: यो ह्यान्डबल पहिला हाम्रो पनि स्कुल लेभलमा खेल्थ्यो, इन्टर स्कुल, अहिले आई डोन्ट नो खेल्छ खेल्दैन नेपालमा? दिदी,
1: हुन्छ नि ह्यान्डबल प्रतियोगिताहरू भइरहन्छ अहिले नेपालमा पनि।
0: ए राइट, अनि आर्मीमा भर्ती भएर चाहिँ खेल्नु भयो कि खेल्नु भएन? हुन्छ नि कम्पनी लेभलको भलिबलहरू।
1: पहिला गोर्खा हाई स्कुलमा चाहिँ हामी जुन क्याम्पहरूमा खेल्न जान्थ्यो स्टुडेन्ट्सहरूको उसमा, त्यसपछि चाहिँ जुन आर्मीमा गएपछि पनि हामी भलिबल खेल्नको लागि सेकङ क्याम्पमा गयो, सेकेन्ड जियरबाट जुन उता इन्जिनियर क्याम्पसँग पनि हामी खेलेका थियौँ। ब्रुनेबाट तामी क्याम्पमा सिफ्ट भएपछिको कब्जियत भएको बेला किन खानु हुँदैन खेरा? यदि तपाईँलाई कब्जियत भएको छ भने काँचो केरा वा खानाबाट बस्नुहोस्। काँचो केरामा स्टार्चको मात्रा धेरै हुन्छ, जसलाई पचाउन धेरै समय लाग्छ। यसले केही मानिसहरूमा कब्जियतको समस्या बढाउन सक्छ।
0: राम्ररी पाकेको केरा फाइबर र प्राकृतिक चिनीले भरिपूर्ण हुन्छ। यसमा रहेको घुलनशील फाइबरले दिशालाई नरम बनाउन मद्दत गर्दछ। तर पानी नपी धेरै पाकेको केरा खाँदा केही मानिसहरूमा पनि समस्या हुन सक्दछ।
1: पेट सफा कसरी गर्ने? बिहान खाली पेटमा 2 गिलास मनतातो पानी पिउनाले आन्द्रा सक्रिय हुन्छ र दिशा सजिलो हुन्छ। यस पानीमा तपाईँ कागती पनि थप्न सक्नुहुन्छ, यसले पनि पेट सफा गर्न मद्दत गर्छ। निभारा वा किसमिसमा प्राकृतिक फाइबरको मात्रा राम्रो हुन्छ। यसलाई रातभरि भिजाएर बिहान पानीमा मिसाएर पिउनाले तपाईँलाई पेटलाई धेरै राहत मिल्छ।
0: अनि कब्जियतबाट बच्न चाहिँ के गर्न सकिन्छ त श्रोताहरू? आफ्नो खानाको तालिका बनाउनुहोस् र भुटेको वा तारेको खानेकुरा खानाबाट बस्नुहोस्। आफ्नो दैनिक आहारमा ताजा फलफुल र तरकारी समावेश गर्नु राम्रो हुन्छ। प्रशस्त पानी पिउनुहोस् र आफ्नो पेट सफा राख्ने प्रयास गर्नुहोस्। हजुर, छोटो जानकारी थियो कब्जियतको। आदरणीय श्रोताहरू, आज टिपन टापन सुन्दै हुनुहुन्छ, पहिलोचोटि हाम्रो यशोदा दिदी चाहिँ जो आउनु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। रिडिङ त दिदीको पहिलोचोटि, ओहो कस्तो राम्रो रहेछ, पक्का प्रोफेसनल जस्तै रहेछ है दिदीको। थ्याङ्क यू,
1: धन्यवाद भाइ।
0: तपाईँ एसएलसी त्यहीँबाट दिनुभएको भन्नुभयो कि कसो भन्नुभयो?
1: एसएलसी गोर्खा हाई स्कुल सेकङ क्याम्पबाट दिएको।
0: ए, नेपाली चाहिँ कतिवटा सब्जेक्ट पढ्नु पर्थ्यो दिदी? एउटै मात्रै होला, महेन्द्रमाला भन्थ्यो त्यति बेला, तपाईँले त्यही पढ्नु पर्थ्यो?
1: हजुर, महेन्द्रमाला हुन्थ्यो। हजुर,
0: ओके, ल त दिदी नरिवल पानीको कुराकानी गरौँ अब।
1: हजुर, के मान्छेले खानै हुँदैन नरिवल पानी? नरिवल पानी स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। यसको सेवनले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ र यसमा पोटासियम सहित धेरै आवश्यक इलेक्ट्रोलाइटहरू हुन्छन्। मानिसहरू गर्मीको समयमा यसलाई स्फूर्ति र ऊर्जाको लागि पिउन मन पराउँछन्।
0: धेरै जसो मानिसहरू बाल बालिकादेखि वयस्कसम्म नरिवल पानीलाई स्वास्थ्य पेय मान्दछन्, तर यी सबैको लागि समान रूपमा फाइदाजनक हुँदैन। केही मानिसहरूले नरिवल पानी पिउनु अघि विशेष सावधानी अपनाउनु पर्दछ। यसमा पाइने पोटासियम र प्राकृतिक चिनीले कसैको लागि जटिलताहरूको जोखिम बढाउन सक्दछ।
1: मृगौलाका बिरामीहरूले नरिवल पानीमा पोटासियमको मात्र बढी हुन्छ। मृगौला रोग भएका व्यक्तिहरूले शरीरबाट अतिरिक्त पोटासियम हटाउन असमर्थ हुन्छन्। यसले पोटासियमको स्तर बढाउन सक्छ, जसले अनियमित मुटुको धड्कन र मुटुसँग सम्बन्धित अन्य समस्याहरूको जोखिम बढाउन सक्छ।
0: अनि कम रक्तचाप बिपीको लागि औषधि खाइरहेको लागि चाहिँ के हुन सक्छ? नरिवल पानीले प्राकृतिक रूपमा रक्तचाप कम गर्न मद्दत गर्दछ। यदि कसैले पहिले नै उच्च रक्तचाप नियन्त्रण गर्न औषधि खाइरहेको छ भने नरिवल पानी पिउनाले अत्याधिक रक्तचाप गर्न सक्दछ। यसले चक्कर लाग्ने, कमजोरी हुने वा बेहोश हुने सम्भावना हुन्छ।
1: मधुमेहका बिरामीहरू नरिवल पानीमा प्राकृतिक चिनी हुन्छ। मधुमेहका बिरामीहरूले अत्याधिक मात्रामा नरिवल पानी पिएमा उनीहरू को रगतमा चिनीको स्तर प्रभाव पार्न सक्छन्। त्यसैले आफ्नो आहारमा यसलाई समावेश गर्नु अघि डाक्टर या आहारविदहरूसँग परामर्श गर्नु राम्रो हुन्छ।
0: अनि एलर्जी भएका मानिसहरूको लागि पनि यहाँ सुझाव छ। केही मानिसहरूलाई नरिवल र यसका उत्पादनहरूबाट एलर्जी हुन सक्दछ। यी मानिसहरूले नरिवल पानी पिएपछि छालामा दाग, पेटको समस्या वा गम्भीर अवस्थामा एलर्जी प्रतिक्रिया अनुभव गर्न सक्छन्। त्यसैले यदि तपाईँलाई एलर्जी छ भने सावधानी अपनाउन महत्वपूर्ण हुन्छ। यो ब्रुनाईमा नरिवल पानी त खुब पिउनु भयो होला दिदी, निकै पाउँछ नि?
1: एकदमै, त्यो टुक्रे बजारतिर हुन्थ्यो शनिबारतिर, हजुर, एकदमै त्यहाँको चाहिँ त्यो चाहिँ एकदमै राम्रो र एकदमै थियो।
0: हो, यो ट्रपिकल कन्ट्रीतिर निकै पाउँछ, म पनि त्यहाँ बुढामा हुँदा खुब पिएको थिएँ। अब यतातिर त नरिवल पानी साउथ हलतिर पाउँछ कि कतै खानु भएको छ दिदीले?
1: यता बेलायतमा त्यस्तो खै मलाई थाहा भएन,
0: त्यति साह्रो पाउँदैन होला होइन? हजुर, ल त दिदी आजको अन्तिम विषयतर्फ लागौ, यो निन्द्राको कुरा छ।
1: हजुर, के जति बेला पनि निन्द्रा लागिरहन्छ, पानीको कमी अत्याधिक थकान अनि निन्द्रा लाग्ने प्रमुख कारण हुन सक्छ। शरीरमा पानीको कमी र फलस्वरूप निरन्तर थकानले पनि निरन्तर निन्द्रा लाग्ने कारण हुन सक्छ। निर्जलीकरणले अक्सिजनलाई तन्तुहरूमा राम्रोसँग पुग्नबाट रोक्छ, जसले गर्दा थकान हुन्छ।
0: अनि अर्को खराब आहारको कुरा छ, खानेकुराको। शरीरमा पोषक तत्त्वहरूको कमीको कारण निन्द्रा लाग्न सक्दछ। विशेष गरी फलाम र भिटामिन बीको कमी छ भने मेटाबोलिजममा एनर्जी सपोर्ट छैन भने पनि शरीरले सुस्त महसुस गर्न थाल्दछ।
1: शारीरिक गतिविधिको कमी, शरीरमा शारीरिक गतिविधिको कमीले मांसपेशीहरू कमजोर बनाउँछ, यसले मेटाबोलिजमलाई सुस्त बनाउँछ र ऊर्जामा कमी ल्याउँछ। शारीरिक गतिविधिले निन्द्राको गुणस्तर सुधार गर्छ र दिउँसो निन्द्रा लाग्नबाट रोक्छ।
0: अनि अर्को छ खराब हाइजिन। धेरै मानिसहरू खराब निन्द्रा बानीबाट ग्रस्त हुन्छन्, जसले गर्दा सुस्ती र थकानको अनुभूति हुन्छ। रातमा फोन प्रयोग गर्नु वा अनियन्त्रित निन्द्रा तालिका हुनु पनि यसको कारण हुन सक्दछ।
1: तनाव, अत्याधिक तनावले पनि निन्द्रा नलाग्ने हुन सक्छ। तनाव र चिन्ताबाट पीडित व्यक्तिहरूले राम्रो निन्द्रा पाउँदैनन्, कमजोर महसुस गर्छन् र सधैँ निन्द्रा लागिरहन्छ।
0: हजुर, अन्तमा स्लिपिङ डिसअर्डर छ। धेरै मानिसहरू स्लिप डिसअर्डरबाट ग्रस्त हुन्छन्, तर आफूलाई के भएको छ भन्ने बारे अनभिज्ञ हुन्छन्। स्लिप एप्निया अनिन्द्रा वा रेस्टलेस लेग सिन्ड्रोमको कारणले गर्दा ओछ्यानमा जतिसुकै लामो समय सुते पनि तपाईँलाई पूर्ण निन्द्रा लाग्दैन, जसले गर्दा दिनभर जति बेला पनि निन्द्रा लागिरहन्छ भनेर आजको अन्तिम सामग्री तपाईँले सुन्दै हुनुहुन्थ्यो। दिदी, अब यो पहिलोचोटि यसरी फोनमा रेडियो प्रोग्राम गऱ्यौँ है, कस्तो अनुभव?
1: हजुर, मलाई त एकदमै खुसी, अनि जुन यो जुन आफ्नो इच्छाको आफ्नो हबी जस्तो पनि हो नि त, भनेपछि मलाई चाहिँ एकदमै राम्रो, एकदमै ह्याप्पी।
0: काम पनि गर्नुहुन्छ नि होइन कि अहिले के छ तपाईँको?
1: होइन, अहिले चाहिँ म छैन भाइ, अहिले चाहिँ नाति नहेर
0: हुन्छ। दिदी, धेरै धेरै धन्यवाद। पछि पनि हामी जस रेकर्ड गराउँला, आजको लागि चाहिँ एकदमै थ्याङ्क यू दिन चाहन्छु दिदी। हजुरलाई धेरै धेरै
1: धन्यवाद भाइ। हजुरलाई पनि एकदमै धन्यवाद भाइ, अवसर दिनुभयो, हृदयबाट नै धन्यवाद ज्ञापन गर्दछु।
0: हजुर, फेरि कुनै दिन भेटौँला दिदी, थ्याङ्क यू है त। उहाँ हुनुहुन्थ्यो हाम्रो रेडिङ निवासी, पूर्व चाहिँ अब बेबेस प्रसारीकै नै हुनुहुन्छ हाम्रो दिदी यशोदा गुरुङ, सेकेन्ड इयरको हुनुहुन्छ। अलिकति आर्मीको कुरा पनि गऱ्यौँ, भलिबल राम्रो खेल्नु हुँदो रहेछ, अनि त्यस्तै गएर चाहिँ अब ह्यान्डबल अनि बास्केटबलको कुरा पनि उहाँले सुनाउनु भयो। दिदीलाई धेरै धेरै धन्यवाद, र अर्को हप्ता फेरि यस्तै सामग्री लिएर आउने बाचा राख्दै कार्यक्रम टिटीबाट मैले बिदा मागेँ। हस्त, नमस्ते।

नेपालको पहिलो सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग जापान अन्तर्राष्ट्रिय सहयोग निकाय जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीलाई मात्र सुरुङमा प्रवेश दिने सड़क विभागले जनाएको छ। मुख्य सुरुङ 2.68 किलोमिटर रहेको छ, तर सुरुङभित्रको निकास मार्ग र क्रस प्यासेजहरू समेत गणना गर्दा सुरुङको लम्बाई झन्नै 5.5 किलोमिटर छ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 सालदेखि यो आयोजनाको निर्माण शुरू गरेको थियो। सड़क विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप नमूना अभ्यास गरिने र अभ्यास सफल भएपछि झन्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी सञ्चालन गरिनेछ। सबै प्रक्रिया पूरा गरेपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ। सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील पदार्थ बोकेका गाड़ीलाई गुड्न निषेध गरिएको छ। शनिबार मुख्यमन्त्री एमलाल कडेलले दिएको राजीनामा स्वीकृत भएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ। प्रदेश प्रमुखको कार्यालयले पर्सि मंगलबार बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गरेको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई दावी पेश गर्न भनिएको सचिव हिरालाल चौधरीले जानकारी दिनुभएको छ। प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावपछि मुख्यमन्त्री कडेलले पदबाट राजीनामा दिनुभएको थियो। असार 32 गते नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका 16 जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री कडेल विरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। कडेल पहिलो पटक 2080 चैत 27 गते नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनमा मुख्यमन्त्री बन्नु भएको थियो। झन्डै 4 महिनापछि केन्द्रमा समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसको समर्थनमा आधा आधा कार्यकाल भाग बन्ना गरी दोस्रो पटक 2081 साउन 21 गते विश्वासको मत लिएर मुख्यमन्त्री बन्नु भएको थियो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 2082-83 झन्डै 4500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले सार्वजनिक गरेको वार्षिक विवरण अनुसार मुलुकभर 965 अनुगमन टोली परिचालन गरी 4481 व्यावसायिक फर्म अनुगमन गरिएको हो। बजार अनुगमनका क्रममा 537 व्यावसायिक फर्मलाई कार्यवाही सहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट 2,61,23,300 जरिवाना असुल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ। त्यस्तै 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात मागिएको छ। विभागले उपभोक्ताबाट आएको गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ। जस अन्तर्गत विभागको गुनासो प्रणालीमा आएका 980 गुनासो मध्ये 921 फर्चोट भइसकेका छन् भने 58 गुनासो प्रक्रियामा छन्। त्यस्तै हेलो सरकार मार्फत विभागमा आएका 320 गुनासो मध्ये 46 समाधान भएका छन्। भारतमा प्रह्लाद जोशी नयाँ शिक्षा मन्त्री बन्नुभएको छ। हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्ने भनिएको छ। धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन गरेको थियो। हिजो केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता र प्रधानको राजीनामासँगै सीजेपीले आन्दोलन रोकेको हो। प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरमा प्रदर्शनकारीले उत्सव समेत मनाएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दिप्केले आफूहरूको जीत भएको प्रतिक्रिया दिनुभएको छ। लमजुङमा आदिकवि भानुभक्त आचार्य र घाँसी खड्क बहादुर ठाडा मगरको सालिक तोडफोड गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ। तनहुँको ब्यास नगरपालिका 7 का 34 वर्षीय रोशन कुँवरलाई भानु घाँसी सम्वाद पार्कभित्र रहेका सालिकहरूमा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको हो। कुँवरलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

एफपी स्कोरका रेडियो सुन्ने अनुसार र कार्यक्रमलाई हामी छौँ श्रोता यो समय सुनौलो बिहानीमा र समय 9:15 गएको छ। छैन र माया यो गीत रहेको थियो प्रकाश सुसराज र मिलिना राईको आवाजमा। हरेक शनिबार अनि आइतबारको दिन युके टाइम सुन्न सक्नुहुन्छ 7 बजेदेखि 10 बजेसम्म 3 घन्टाको कार्यक्रम र विषय पनि हामी यो कार्यक्रमको थर्ड आवरमा पनि यस्तै भरपूर मनोरञ्जन तपाईँलाई गराउँदै गर्ने नै छु श्रोता। मिठा मिठा गीत सङ्गीतहरूको साथ र यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि म तपाईँको माझ जानकारी राख्दै गर्नेछु र कार्यक्रममा अहिलेको लागि तपाईँले हामीलाई 105.4 MHz ट्युन गरेर सुन्नुहोला। लोकली तपाईँको एरियामा रेडियो एक्सेस छैन भने सिम्पली पिएफएस एप गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये पिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र स्मार्ट स्पिकर मार्फत पनि प्ले पिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ। अहिलेलाई पनि बादल सरी स्वप्न शर्मा र जन राईको आवाजमा

अनमोल गुरुङको आवाजमा यो मिठो गीत रहेको छ थासेन कसरी र समय हामीहरूसँग अहिले यो समय 9:27 गएको छ. केही सूचनाहरू फेरि पनि तपाईँको माझमा अब भने वान आजिया लेडी स्टेज पार्टी हुँदैछ 4 सेप्टेम्बर फ्राइडेको दिन पेनिची सेन्ट्रल कुक हाउस सर्जमो बार्क्समा हुन गइरहेको छ. यसअनुसार अवश्य पनि वान आजिया लेडिजको लागि जानकारी र कार्यक्रममा हामी फेरि पनि अगाडि बढ्ने नै छौँ. अहिलेको यस समयमा तपाईँको समक्ष फेरि पनि अर्को एउटा मिठो गीतको साथमा अभय एन्ड द स्टीम इन्जिन्स रहेको छ सधैँभरि.

नीति शंकर का आवाज में यो गीत रहेको छ तिमी मेरे र समय हामीसँग अहिले यो बेला 10 बजेको लागि 25 मिनट बाँकी रहेको छ. यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा जानकारी तपाईँको माझ राखि नै रहेको छु, जसमध्ये चाहिँ किरात राई या यो खाको चाहिँ यो यलम्बर समृद्धि दिवस हुँदैछ. फर्स्ट अफ अगस्ट स्याटरडेको दिन कार्यक्रममा चाहिँ विभिन्न आकर्षणहरू रहेको छ. सांस्कृतिक तथा समकालीन कला सङ्गीत र नृत्य प्रस्तुति हुनेछ. फ्री चिल्ड्रेन एक्टिभिटिज पनि रहेको छ. यसअनुसार जानकारी लिनुहोला. र यसै गरी फ्री पार्किङ हो. एन्ट्रीको लागि भने 5 पाउन्ड मात्रै छ. एडभान्स बुकिङ गर्नु होला तपाईँले क्याम्पिङ बिबिकी पुरानी बिजनेस स्टल्सको लागि. समय चाहिँ बिहानको 11 बजेदेखि साँझ 8 बजेसम्म रहेको छ. भेनी चाहिँ किरात राई हाउस क्यामल लेन शर्मा हुन गइरहेको छ. कुनै इन्क्वायरी छन् भने कल गर्नुहोला 07575747999 यसै गरी वेबसाइटमा पनि गएर kryuk.org पनि तपाईँले क्वेरिजहरू पाउन सक्नुहुनेछ. भन्दै अहिलेलाई राइनीलाई लाने सल्लाह मिलिना राई र सय लिम्बू

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्।

रबिन यसैको साथमा कार्यक्रम सुनौली बिहानी बारेन बिदा लिने समय आएको छ श्रोता 10:04 जाँदासाँदै एउटा मिठो गीत पनि राख्नेछु तिम्रो मुस्कान एन्जोय गर्नुहोला एकदम लिम्बूको आवाजमा र हामी अवश्य पनि नेक्स्ट विक भेट्ने नै छौँ कार्यक्रम सुनौली बिहानीमा र आजको बाँकी पल तपाईँको शुभ रहेको होस् रामसँग बिताउनुहोला आजको विकेन्ड भन्दै म सुनै पनि बिदा लिनेछु नमस्ते बाई

0: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संघले स्नातकोत्तर तह प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्ने भएको छ। संघले घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको जनाएको छ। प्रश्नपत्र सामाजिक सञ्जालमा छरपष्ट भएको घटनापछि समिति बनाइएको छ। परीक्षा सञ्चालन समितिको बैठकले प्रश्नपत्र बाहिरिनेको वास्तविकता, गैर कानूनी कार्यमा संलग्न व्यक्ति र दोषीमाथि आवश्यक कानूनी कार्यवाहीको सिफारिस गर्ने जनाएको छ। प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। गएको साउन 8 गते परीक्षा सञ्चालन भइरहेकै समयमा प्रश्नपत्र आउट गरेको आरोपमा दुईजनालाई साइबर ब्युरोले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको नाम भने खुलाइएको छैन। सिन्धुपाल्चोकको भोटेको सीमा सडकबाट नदीमा एउटा गाडी खसेपछि केन्द्र सरकारका गृहमन्त्री घटनास्थल पुग्नु भएको छ। हिजो साँझ चालकसहित भोटेको सीमा गाडी खस्दा चालक 22 वर्षीय सबिन तामाङ बेपत्ता हुनुभएको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि 10 ड्रोनसहित 3 सुरक्षा नैकाका कर्मचारी गोताखोरका साथ परिचालन भएका छन्। जिल्ला विपद व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ। दुर्घटनास्थल गहिरो खोज, धमिलो पानी र नदी किनारका विशाल चट्टानले खोजी तथा उद्धारमा चुनौती थपेका समितिले जनाएको छ। गएको एक दिनमा देशभर भएका गाडी दुर्घटनामा 4 मृत्यु भएको छ भने 124 घाइते भएका छन्। आगामी एक दिनमा मनसुन धेरै सक्रिय नहुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय नभए पनि केही ठाउँमा भारी पानी पर्न सक्ने अनुमान गरेको छ। बागमती र गण्डकीको पहाडी तथा हिमाली भागका केही ठाउँमा भारी वर्षाको पूर्वानुमान गरिएको वरिष्ठ मौसमविद मीन कुमार अर्यालले बताउनु भएको छ।
1: बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना चाहिँ छ। अलिकति सचेत चाहिँ हुन पर्यो। बागमती र मनसुन त्यति सक्रिय चाहिँ अबको 24 चाहिँ देखिँदैन।
0: मुख्यमन्त्री यामलाल कण्डेलले दिएको राजीनामा स्वीकृत भएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। प्रदेश प्रमुखको कार्यालयले पश्चिम मङ्गलबार बेलुका 5 मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गरेको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने 2 or 2 बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई दावी पेश गर्न भनिएको सचिव हिरालाल चौधरीले जानकारी दिनुभएको छ। प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावपछि मुख्यमन्त्री कौडेलले पदबाट राजीनामा दिनुभएको थियो। असार 32 नेकपा र काङ्ग्रेसका 16 प्रदेशसभा सदस्यले मुख्यमन्त्री कौडेल विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। कौडेल पहिलोपटक 2080 चैत 27 एमाले र माओवादीको गठबन्धनमा मुख्यमन्त्री बन्नुभएको थियो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 82-83 झन्डै 4,500 व्यावसायिक फर्म अनुगमन गरेको छ।
2: विभागले सार्वजनिक गरेको वार्षिक विवरण अनुसार मुलुकभर 965 अनुगमन टोली परिचालन गरी 4,481 व्यावसायिक फर्म अनुगमन गरिएको हो। बजार अनुगमनका क्रममा 537 व्यावसायिक फर्मलाई कारबाही सहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट 2,61,23,300 जरिवाना असुल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ। त्यस्तै 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात मागिएको छ। विभागले उपभोक्ताबाट आएको गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ। जस अन्तर्गत विभागको गुनासो प्रणालीमा आएका 980 गुनासो मध्ये 921 फर्चुट भइसकेका छन् भने 58 गुनासो प्रक्रियामा छन्। त्यस्तै हेलो सरकार मार्फत विभागमा आएका 320 गुनासो मध्ये 46 समाधान भएका छन्।
0: जर्मनीको बर्लिनमा समलिङ्गीहरूको जुलुसमा गाडी टोकाइँदा एक महिलाको मृत्यु भएको छ। 16 घाइते भएका छन्। ब्रान्डेनबर्ग गेट नजिकै भेला भएकाहरूमाथि गाडी टोकाइँदा हताहती भएको हो। सहरका मेयर काई बेन्गरले घटनालाई खुला समाजमाथिको आक्रमण भन्नुभएको छ। जर्मन राजधानीमा बस्दै आएका लेखक पिटर कार्भेलले घटनाको असर आगामी दिनमा पनि देखिने अनुमान गर्नुभएको छ।
3: There would have been 50,000-60,000 people here. I cannot imagine that the Berlin police would not have had plans for security at this. This will ripple out. People will come to terms with not only what's happened, but the fact that this has happened in a place where they assumed that they would be safe.
0: भारतमा प्रह्लाद जोशी नयाँ शिक्षा मन्त्री बन्नुभएको छ। हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। राष्ट्रपति भवनले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

गोर्खा रेडियो। साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

0: यो BFBS गोरखा रेडियो हो।
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BFBS, the forces station. Backs the music. The forces.

0: Pelaajan buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नारायणी अस्पतालमा हिजो भएको घटनाको छानबिन गर्न 5 सदस्यीय समिति गठन गरिएको छ। अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बेगन्ज 25 निवासी 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका थिए। आफन्तले अक्सिजनमा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन हटाएका कारण मृत्यु भएको दावी गरेका छन्। छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासक अधिकृत विनय कुमार राम समेत रहेको समिति बनाइएको छ राखिएको छ। अस्पतालले घटनाका बेला उपचारमा संलग्न 5 स्वास्थ्य कर्मीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि जिम्मेवारीबाट हटाएको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको शिलालेखबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटेको विषयमा उहाँ सम्बद्ध पार्टीका नेताले गुनासो गरेका छन्। एमालेका महासचिव शंकर पोखरेलले शिलालेखबाट ओलीको नाम हटाइनु सरकारको पूर्वाग्रह र प्रतिशोधको राजनीति हो भन्नुभएको छ। जननेता मदन भण्डारीको प्रतिशोध र पूर्वाग्रह प्रजातान्त्रिक गुण होइनन् भन्ने सत्य वचनलाई वर्तमान सरकारले मनन गर्न नसकेको उहाँको ठम्ब्याइ छ। 2076 साल कार्तिक पहिलो हप्ता तत्कालीन प्रधानमन्त्री ओलीले शिलान्यास गरेको सुरुङ मार्ग भोलि उद्घाटन गर्ने तयारी छ। मुख्यमन्त्री यमलाल कर्णेलले राजीनामा दिएकोमा स्वीकृत भएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। प्रदेश प्रमुखको कार्यालयले पर्सि मंगलबार बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गरेको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई दावी पेश गर्न भनिएको सचिव हिरालाल चौधरीले जानकारी दिनुभएको छ। प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावपछि मुख्यमन्त्री कर्णेलले पदबाट राजीनामा दिनुभएको थियो। असार 32 गते नेकपा र कंग्रेसका 16 प्रदेशसभा सदस्यले मुख्यमन्त्री कर्णेल विरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। कर्णेल पहिलोपटक 2080 चैत 27 गते एमाले र माओवादीको गठबन्धनमा मुख्यमन्त्री बन्नुभएको थियो। झण्डै 4 महिनापछि केन्द्रमा समीकरण परिवर्तन भएपछि कंग्रेसको समर्थनमा आधा आधा कार्यकाल भागभण्डा गरी दोस्रो पटक 2081 साउन 21 गते विश्वासको मत लिएर उहाँ मुख्यमन्त्री बन्नुभएको थियो। काठमाडौँको हनुमान ढोका दरबार सङ्ग्रहालय पुनर्निर्माण सम्पन्न भएसँगै सबै प्रदर्शनी कक्ष सञ्चालन गरिने भएको छ। 2072 सालको भूकम्पले क्षतिग्रस्त सङ्ग्रहालय पुनर्निर्माण गरिएको सङ्ग्रहालयका अधिकृत शारदा शिवाकोटीले जानकारी दिनुभएको छ।
4: सङ्ग्रहालय सेटअप गरिसकेका छैनौँ, हामीले पुनर्निर्माणको काम भर्खर सक्यौँ। अब बिस्तारै क्रमबद्ध तरिकाले हामी सङ्ग्रहालय पुनः स्थापना गर्ने उस योजनामा छौँ। 27 सेप्टेम्बरसम्म चाहिँ राजा त्रिभुवनको सङ्ग्रहालय चाहिँ फेरि पुनः सञ्चालनमा ल्याउने हाम्रो कार्य योजना छ र त्यसपछि महेन्द्र वीरेन्द्र र त्यस्तै अरू मल्लकालीन शाहकालीन विविध खालका जात्रा पर्वहरू त्योसँग सम्बन्धित सङ्ग्रहालयहरू खोल्ने हाम्रो कार्यालयको योजना रहिआएको छ।
3: हाल पर्यटकका लागि विभिन्न चोक गरगहना कक्ष र गद्य बैठक मात्र खुला गरिएको छ। हनुमान ढोका दरबार सङ्ग्रहालय क्षेत्र काठमाडौँ घुम्न आउने प्रत्येक पर्यटकको पहिलो रोजाइमा पर्ने गन्तव्य हो। स्विजरल्यान्डबाट आएका पर्यटक याहिल पवन
5: It's a very nice museum. I really like the handcraft parts. You see the towers, the gardens, and the history. I think the most important part for me at the museum is the history, and the people are so kind, so respectful, and that's a lot of things that I like.
3: हनुमान ढोकामा गएको वर्ष आन्तरिक र विदेशी गरी 2,92,000 पर्यटकले टिकट काटेर सङ्ग्रहालयको अवलोकन गरेका छन्। आगामी एक दिनमा मनसुन धेरै सक्रिय नहुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय नभए पनि केही ठाउँमा भारी पानी पर्न सक्ने अनुमान गरेको छ। बागमती र गण्डकीको पहाडी तथा हिमाली भागका केही ठाउँमा भारी वर्षाको पूर्वानुमान गरिएको वरिष्ठ मौसमविद मिन कुमार अर्यालले बताउनु भएको छ।
6: बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना चाहिँ छ। अलिकति सचेत चाहिँ हुन पर्यो, बागमती र मनसुन त्यति सक्रिय चाहिँ अबको 24 घन्टामा चाहिँ देखिँदैन।
3: आगो नियन्त्रणमा कठिनाई आएपछि स्पेनका प्रधानमन्त्रीले मड्रिड नजिकको क्षेत्रमा आपतकाल लगाउनु भएको छ। बर्दो क्षेत्रमा आगलागीका कारण 1/4 मानिस विस्थापित भएपछि आगो निभाउन फ्रान्सेली वायुसेनाको जहाज खटिएको छ। बिबिसीका जेम्स वाटर हाउस।
2: Despite a military mobilization in France, these fires are far from being under control, if you ask officials. Wind is blowing smoke towards Bordeaux, 40 kilometers away, where thousands of people have been evacuated to.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछुडौ।
1: यो BFPS कुल खर्वाइडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFBS Gorkha Radio
4: BFBS The Forces Station
5: Backs the Music
4: The Forces Soundtrack

0: अस्पताल प्रशासनले वीरगंज नारायणी अस्पतालका डाक्टर प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारवाहीको माग गरेको छ। संघले विज्ञप्ति जारी गर्दै डाक्टर राममाथि हिजो साँझ 40-50 जनाको समूहले मरणासन्न हुने गरी साङ्घातिक आक्रमण गरेको जनाउँदै घटनाको भत्सर्ना गरेको छ। आकस्मिक कक्षमा भर्ना गरिएका मुटु सम्बन्धी समस्याका बिरामी र घटनाको यथार्थ नबुझी तोडफोड गरी डाक्टर राममाथि साङ्घातिक आक्रमण गरिएको संघको भनाइ छ। संघले सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। वीरगंजका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। नारायणी अस्पताल वीरगंजमा चिकित्सकमाथि भएको आक्रमण र तोडफोडको विरोधमा भएको आन्दोलनका कारण आकस्मिक सेवा समेत प्रभावित भएको छ। वीरगंजबाट शंकर आचार्य।
1: हिजो शनिबार वीरगंज महानगरपालिका वडा नम्बर 25 45-वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न डाक्टर प्रमोद राममाथि कुटपिट गरेका थिए। गम्भीर घाइते डाक्टर राम हाल आइसियुमा उपचाररत छन्। घटनापछि अस्पताल प्रशासन, पीडित पक्ष र प्रहरी प्रशासन बीच बसेको बैठकले घटनाको छानबिन गर्न 6-सदस्यीय समिति गठन गर्नुका साथै आकस्मिक कक्षमा कार्यरत 5 चिकित्सक तथा स्वास्थ्य कर्मीलाई 1 साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। यही निर्णयको विरोध गर्दै नेपाल चिकित्सक संघ नारायणी शाखाले माग पूरा नभएसम्म आकस्मिक सेवा समेत बहिष्कार गरी सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। संघले अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिमाथि मुलुकी अपराध संहिता 2074 र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2079 बमोजिम तत्काल मुद्दा दर्ता गरी कडा कारवाही गर्न माग गरेको छ। यस्तै निलम्बन गरिएका 5 चिकित्सक तथा स्वास्थ्यकर्मीको निलम्बन तत्काल फिर्ता लिन छानबिन समिति खारेज गर्न तथा चिकित्सकमाथि हुने अनधिकृत हस्तक्षेप र दबाव अन्त्य गर्न पनि संघले माग गरेको छ।
0: कैलालीको धनगढीमा अनशनरत डाक्टर गोविन्द केसी पक्षसँग नेपाल सरकारका प्रतिनिधिको वार्ता जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चिटामणी पौडेलसहितको टोलीले वार्ता गरिरहेको छ। डाक्टर केसीलाई उपचारका लागि राखिएको सेती प्रादेशिक अस्पतालमै उहाँका प्रतिनिधि डाक्टर अमृत जैशी र पवन थापासँग वार्ता जारी रहेको शिक्षा सचिव पौडेलले जानकारी दिनुभएको छ। डाक्टर केसी विभिन्न 5 माग राखेर गएको बिहिबारदेखि अनसनमा हुनुहुन्छ। स्वास्थ्यमा समस्या देखिएपछि हिजोदेखि सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा राखेर उहाँको उपचार भइरहेको छ। केसीले गेटासहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाजिने गरी भएका नियम विपरीतका नियुक्ति बदर गर्न भन्नुभएको छ। मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्ताव तत्काल खारेजीको माग पनि उहाँले गर्नुभएको छ। रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका 2 शव आज फेला परेको छ। हिजो दवाङ लोकमार्गमा गाई बाख्रा चराउन गएको बेला पहिरोमा पुरिएर बेपत्ता भएका असोजी घरती मगर र अमरा घरती मगरको शव आज फेला परेको प्रहरीले जनाएको छ। उहाँहरूको शव परीक्षणका लागि रोल्पा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। पहिरोमा परी घाइते भएका 60-वर्षीय कुले घरती मगरको स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातकोत्तर तह प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्ने भएको छ। संकायले घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको जनाएको छ। प्रश्नपत्र सामाजिक सञ्जालमा छरपष्ट भएको घटनापछि समिति बनाइएको छ। परीक्षा सञ्चालन समितिको बैठकले प्रश्नपत्र बाहिरिनेको वास्तविकता, गैर कानूनी कार्यमा संलग्न व्यक्ति र दोषीमाथि कानूनी कारवाहीको सिफारिस गर्ने जनाएको छ। प्रश्नपत्र आउट गरेको आरोपमा 2 पक्राउ परेका छन्। अस्ति परीक्षा सञ्चालन भइरहेका समयमा प्रश्नपत्र आउट गरेको आरोपमा 2 साइबर ब्युरोले नियन्त्रणमा लिएको हो। पक्राउ परीक्षाको नाम भने खुलाइएको छैन। जर्मनीको बर्लिनमा समलिङ्गीहरूको भेलामा गाडी ठोक्काउने मानिसको खोजी भइरहेको छ। बर्लिन प्राइड नाम दिएको जुलुसमा गाडी ठोक्काइँदा 1 मृत्यु हुँदा 16 घाइते भएका छन्। अधिकारीहरूले इस्लामिक वृत्तका 21 पुरुषको मृत्यु पहिचान भइसकेको जनाएका छन्। सो प्राइडमा सहभागी जेम्स ज्याक्सनले घटनाको वर्णन गर्नुभएको छ।
2: The whole Pride event was evacuated by the Brandenburg Gate, the legendary landmark of Berlin. It actually had evacuation written in big letters. So,
0: cover it, Dine. Namaskar.

0: French officials are considering ordering the total evacuation of Bordeaux if wildfires start to threaten the city. Almost 300,000 people have been forced to flee their homes in France and Spain
1: as AINले ग्रे लिस्टमा परेको अवस्थालाई मौकाको रूपमा लिन सुझाव दिएको छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा भने वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सुझाव दिइएको हो। कार्यक्रममा एआईएनकेको सदस्य सुजिता माथेमाले वित्तीय सुशासन कायम गर्नु कुनै एक संस्था वा सरकारी निकायको मात्र जिम्मेवारी होइन भन्नुभएको छ। फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको ग्रे लिस्टमा परेको अवस्थालाई नकारात्मक सन्देशका रूपमा मात्र लिन नहुने उहाँको मत छ।
2: जुन ग्रे लिस्टमा हामी परेका छौँ, धेरैले यसलाई केवल एउटा अन्तर्राष्ट्रिय सूचीको रूपमा मात्रै लिइराखिरहेको अवस्थामा हामी सबैले चाहिँ यसलाई चेतावनी भन्दा पनि अवसरको रूपमा लिनुपर्दछ भन्दछु। हाम्रा प्रणालीहरू अझ प्रभावकारी बनाउने अवसर, हाम्रा कानुन र अभ्यासलाई अझ अन्तर्राष्ट्रिय मापदण्डसँग मिलाउने अवसर र नेपाल एउटा विश्वसनीय, पारदर्शी र जिम्मेवार राष्ट्र हो भन्ने सन्देश विश्व सामु अझ मजबुत रूपमा प्रस्तुत गर्ने अवसर पनि हो। किनभने ग्रे लिस्टिङको प्रभाव कुनै एक क्षेत्रमा मात्रै हुँदैन।
1: उहाँले ग्रे लिस्टिङको प्रभाव विदेशी लगानी, अन्तर्राष्ट्रिय ब्याङ्किङ कारोबार, रेमिटेन्स प्रवाह, विकास साझेदारी तथा नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयतासम्म पुग्ने भन्दै सचेत बनाउनु भएको छ। नागडुङ्गा सिस्नेखोला सुरुङ मार्गको शिलालेखबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएपछि उहाँ सम्बद्ध पार्टीका नेताले गुनासो गरेका छन्। एमालेका महासचिव शङ्कर पोखरेलले शिलालेखबाट ओलीको नाम हटाइनु सरकारको पूर्वाग्रह र प्रतिशोधको राजनीति हो भन्नुभएको छ। जननेता मदन भण्डारीको प्रतिशोध र पूर्वाग्रह प्रजातान्त्रिक गुण होइनन् भन्ने सत्य वचनलाई वर्तमान सरकारले मनन गर्न नसकेको उहाँको ठम्म्याइ छ। 2076 साल कार्तिक पहिलो हप्ता तत्कालीन प्रधानमन्त्री ओलीले शिलान्यास गरेको सुरुङ मार्ग भोलि उद्घाटन गर्ने तयारी छ। काठमाडौँको हनुमान ढोका दरबार सङ्ग्रहालय पुनर्निर्माण सम्पन्न भएसँगै सबै प्रदर्शनी कक्ष सञ्चालन गरिने भएको छ। 2072 सालको भूकम्पले क्षतिग्रस्त सङ्ग्रहालय पुनर्निर्माण गरिएको सङ्ग्रहालयका अधिकृत शारदा शिवाकोटीले जानकारी दिनुभएको छ।
3: सङ्ग्रहालय सेटअप गरिसकेका छैनौँ, हामीले पुनर्निर्माणको काम भर्खर सक्यौँ। अब बिस्तारै क्रमबद्ध तरिकाले हामी सङ्ग्रहालय पुनः स्थापना गर्ने उस योजनामा छौँ। सेप्टेम्बर 27 चाहिँ राजा त्रिभुवनको सङ्ग्रहालय चाहिँ फेरि पुनः सञ्चालनमा ल्याउने हाम्रो कार्य योजना छ। र त्यसपछि महेन्द्र, वीरेन्द्र र त्यस्तै अरू मल्लकालीन, शाहकालीन विविध खालका जात्रा पर्वहरू त्योसँग सम्बन्धित सङ्ग्रहालयहरू खोल्ने हाम्रो कार्यालयको योजना रहिआएको छ।
1: हाल पर्यटकका लागि विभिन्न चोक, गरगहना कक्ष र गद्य बैठक मात्र खुल्ला गरिएको छ। हनुमान ढोका दरबार सङ्ग्रहालय क्षेत्र काठमाडौँमा आउने पर्यटकको पहिलो रजाइमा पर्ने गन्तव्य हो। स्विजरल्यान्डबाट आएका पर्यटक याहिल पवन:
4: I feel very peaceful. It's a very nice museum. I really like the handcraft parts. You see the towers, the gardens, and the history. I think the most important part for me at the museum is the history, and the people are so kind, so respectful, and that's a lot of things that I like.
1: हनुमान ढोकामा गएको वर्ष आन्तरिक र विदेशी गरी 2,92,000 पर्यटकले टिकट काटेर सङ्ग्रहालयको अवलोकन गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको हमला अरू नचर्काउने निष्कर्षमा पुग्नु भएको खबर छ। आक्रमणका कारण पेट्रियोट प्रतिरक्षा क्षेपास्त्रको घट्दो संख्यालाई अधिकारीहरूले चासोका साथ हेरेपछि ट्रम्प सो निष्कर्षमा पुग्नु भएको भनिएको छ। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन उसेरले थप व्याख्या गर्नुभएको छ।
5: This is a pattern that has become familiar ever since President Trump launched the US war on Iran. Threats of major escalation are made by the president only to be retracted hours later. The question always is whether such moves have any impact on efforts to end the conflict. The tit-for-tat exchanges between the US and Iran, which have ceased for the past two nights, could be reactivated at any moment. The fact that vessels have again all but stopped going through the Strait of Hormuz may mean that the trigger for such exchanges may be absent for now, while 13 days of US attacks have failed to shift Iran's position. Once again, there may be a brief window for diplomacy.
1: आगो नियन्त्रणमा कठिनाई भएपछि स्पेनका प्रधानमन्त्रीले मड्रिड नजिकको क्षेत्रमा आपतकाल लगाउनु भएको छ। बढ्दो क्षेत्रमा आग लागेका कारण एक चौथा मानिस विस्थापित भएपछि आगो निभाउन फ्रान्सले वायुसेनाको जहाज खटिएको छ। बिएफएस गोर्खा रेडियोमा अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

ran it.

0: The beat of the armed forces.
1: Ready for the beat.
0: BFBS beats.

0: Germany's interior minister has confirmed one person has died and 29 others have been injured after a vehicle ramming and stabbing attack near Berlin's main pride celebrations last night. He said,
1: आफ्ना मागप्रति सरकारको ध्यान आकर्षण गराउन देशभरबाट आएका उनीहरूले राजधानी मार्च आयोजना गरेका हुन्। बल्कुबाट सुरु भएको मार्च भद्रकाली पुगेर कोण सभामा परिणत भएको छ। सभा मार्फत सहभागीहरूले आफ्ना माग सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। मार्चमा विभिन्न उमेर समूहका व्यक्ति सहभागी भएका थिए। काखी शिशु बोकेका आमा स्वास्थ्य समस्याबाट ग्रस्त व्यक्ति लगायत विभिन्न जिल्लाबाट आएका पीडित पनि आन्दोलनमा सहभागी बनेका छन्। चितवनको बाटुली पोखरी र कुमाल तालमा 455 जलचर प्रजातिका चराको गुण फेला परेको छ। बाटुली पोखरीमा 440 र कुमाल तालमा 15 गुण भेटिएका छन्। नेपाल पञ्चविद संघ बागमती प्रदेशका संयोजक वासु बिनारीका अनुसार डाटर, श्वेतकण्ठ गरुड र घुङ्गीफोर गरुडका गुण भेटिएको छ। उहाँका अनुसार पाटुली पोखरीमा पानीको सतहभन्दा 3 मिटर माथिदेखि 30 मिटर माथिसम्म गुण फेला परेको हो। भरतपुर महानगरपालिका 13 बाटुली पोखरीमा गुण गणनाका लागि बर्ड एजुकेसन सोसाइटी, नेपाल पञ्चविद संघ र नेचर गाइड एसोसिएसनका 42 परिचालन गरिएको थियो। पोखरी गरुड प्रजातिको महत्त्वपूर्ण प्रजनन स्थलका रूपमा पुष्टि गरिएको उहाँले बताउनु भएको छ। बाटुली पोखरी बरण्डा भार जैविक मार्ग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा अन्तर्राष्ट्रिय महत्त्वको 20,000 तथा आसपासका ताल पर्दछन्। घुङ्गीफोर बसेर कोरल्ने समयमा एकै स्थानमा जम्मा भएर सामूहिक रूपमा बच्चा कोरलेर हुर्काउने गर्छन्। नेपालमा 902 प्रजातिका चरा पाइने गरेकामा चितवनमा 667 प्रजाति रहेको तथ्याङ्क छ। रोल्पामा पहिरोमा पुरेर बेपत्ता भएका 2 शव आज फेला परेको छ। दोबाङ लेक मार्गमा गाई बाख्रा चराउन गएको बेला पहिरोमा परेर बेपत्ता भएका असोजी घरतीमगर र अमरा घरतीमगरको शव फेला परेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि रोल्पा अस्पतालमा लगिएको प्रहरीको भनाइ छ। पहिरोमा परी घाइते भएका 60 कुले घरतीमगरको स्थानीय सिरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातकोत्तर तह प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्ने भएको छ। संकायले घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको जनाएको छ। प्रश्नपत्र सामाजिक सञ्जालमा छरपष्ट भएको घटनापछि समिति बनाइएको छ। परीक्षा सञ्चालन समितिको बैठकले प्रश्नपत्र बाहिरिनेको वास्तविकता, गैर कानुनी कार्यमा संलग्न व्यक्ति र दोषीमाथि कानुनी कारवाहीको सिफारिस गर्ने जनाएको छ। प्रश्नपत्र आउट गरेको आरोपमा 2 पक्राउ परेका छन्। अस्ति परीक्षा सञ्चालन भइरहेका समयमा प्रश्नपत्र आउट भएको भनिएको छ। जर्मनीको बर्लिनमा समलिङ्गीहरूको भेलामा गाडी ठोकाउने मानिसको खोजी भइरहेको छ। बर्लिन प्राइड नाम दिएको जुलुसमा गाडी ठोकाइँदा 1 मृत्यु हुँदा 16 घाइते भएका छन्। अधिकारीहरूले इस्लामिक वृत्तका 21 पुरुषको पहिचान भइसकेको जनाएका छन्। सो प्राइडमा सहभागी जेम्स ज्याक्सनले घटनाको वर्णन गर्नुभएको छ।
2: The whole Pride event was evacuated by the Brandenburg Gate, the legendary landmark of Berlin. It actually had evacuation written in big letters. So the police have had to do a major operation because of this. I've never seen something quite like it.
1: डडेलोका कारण फ्रान्समा 6 नगर क्षेत्रबाट थप 55,000 मानिस विस्थापित भएका छन्। स्पेनमा डडेलोको प्रकोपका कारण कतिपय ठाउँमा आपतकाल लगाइएको छ। स्पेनका रक्षा मन्त्री मार्गरिता रभेल्सले आगलागी प्रतिक्रिया जनशक्तिको प्रशंसा गर्नुभएको छ।
3: Que las evacuaciones son precisamente para evitar riesgos.
4: The public are behaving in an exemplary manner. Evacuations are precisely to avoid risks. Everyone here, military personnel, the civil guard and the forest fire brigades, everyone is giving their all. So despite the gravity of the situation, we must remain confident and keep our spirits high.
1: काभा भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय पुरुष टिम लगातार 4 खेलमा पराजित भएको छ। पाकिस्तानमा भइरहेको प्रतियोगिता अन्तर्गत आज नेपाल बङ्गलादेशसँग 3-2 सेटमा पराजित भएको छ।
5: Nepalese were down but they are definitely not out, making a great comeback. 4 points ke khasare se sirf 2 points ka khasara baki reh gaya aur agar yahan se Nepal somehow barabar karne mein kamyab hoti hai to phir bada dilchasp muqabla hoga. Chance hai Bangladesh ke paas, deflect hokar ball side court se bahar.
1: यो हारपछि नेपाल सेमिफाइनल पुग्नबाट वञ्चित भएको छ। नेपालले यसअघि कजाकिस्तान र श्रीलङ्कासँग 3-2 तथा पाकिस्तानसँग 3-0 हार बेहोरेको थियो। 4 खेल 4 हार भएपछि अब नेपालका लागि बाँकी खेल प्रतिष्ठाको लागि मात्रै हुनेछन्। यस्तै
6: BS, Gorkha Radio.

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको प्रतीक्षामा बस्नु नै तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर हामीलाई सुनिराख्ने सम्पूर्ण आदरणीय श्रोताहरूमा कार्यक्रम संगीत गंगाको आजको यो व्यवसायमा म तुलसीको संगीतमय अभिवादन।

त आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम, जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहन्छौँ, निहालिरहन्छौँ। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू, गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा संगीत दुःखमा संगीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत संगीतको यो एउटा छुट्टै प्रस्तुति, संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा श्रृंखलामा सधैँ जस्तै आज पनि म उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत संगीतको साथमा। आज पनि व्यवसायको पूर्ण समय सुमधुर नेपाली गीत संगीत मात्रै राख्नेछु कार्यक्रम संगीत गंगामा। आशा छ तपाईँ आदरणीय श्रोताले कार्यक्रम सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशाको साथ साथै विश्वास पनि लिएको छु। हजुर, यही विश्वासको साथ अब नै म व्यवसायको उठान अर्थात् कार्यक्रम संगीत गंगाको उठान सधैँ जस्तै एउटा देशभक्ति गीतबाट गर्न गइरहेको छु, देश बोलेको गीतबाट गर्न गइरहेको छु, माटोको सुगन्ध पोखिएको गीतबाट गर्न गइरहेको छु। र आज भने मैले नारी हस्ताक्षर गीतकार उन्नति शिला बोराले लेख्नुभएको एउटा देशभक्ति गीत व्यवसायको उठानमा राख्न गइरहेको छु, फर्की आऊ शान्ति तिमी लाली गुराँस भन्छन्। यो गीतमा सुर कडदासको रहेको छ भने संगीत यसमा शम्भुजित बास्कोटाको रहेको छ।

हजुर, फर्किआऊ शान्ति तिमी लाली गुराँस भन्छन्, फर्किआऊ शान्ति तिमी भन्दै डाफे मुनाल रुन्छन्। आदरणीय श्रोताहरू, हामी नेपाली शान्तिका पुजारी, हामी हाम्रो भूगोललाई सधैँभरि शान्त भएको हेर्न चाहन्छौँ अनि यो ब्रह्माण्ड, यो विश्व समेत शान्तिमय रमेको हेर्न चाहन्छौँ। हामी यहाँ बाँच्नको लागि शान्ति अनि हाँस्नको लागि शान्ति चाहिएको छ। यही भएर बुद्धको त्यो चाहना पूरा भएन भने उल्टो शान्ति तिमीलाई पाप लाग्न सक्नेछ, श्राप लाग्नेछ यो जन्मभूमिको। त्यसैले त हामी शान्तिको खोजीमा छौँ, नत्र फेरि हामीलाई हाम्रै पीडेको बात लाग्न सक्नेछ। यहाँका डाफे मुनालको त्यो बोलीमा समेत त्यही शान्तिको कामना हामी भेटिरहेका हुन्छौँ। युद्ध र अशान्तिमा पुछिएका ती सिउँदोहरूले समेत त्यही शान्तिको कामना गरिरहेका छन्। अनाथ, असहाय र टुहुराले समेत आज शान्तिकै काखमा रमाउन चाहिरहेको बेला यदि साँच्चै शान्ति तिमी आएनौ भने त्यो पाप तिमीलाई नै लाग्नेछ र नै त हामी पटक पटक भन्ने गर्छौँ एउटै आवाजले, फर्किआऊ शान्ति तिमी यो भूमिमा, यो माटोमा, यो देशमा अनि यो विश्वमा। कडदासको स्वर, उन्नतिशिला बोराको शब्द रचना र शम्भुजित बास्कोटाको सङ्गीतमा रहेको यो देशभक्ति गीतबाट मैले कार्यक्रम सङ्गीत गङ्गाको उठान गरिसकेको छु। अब नै व्यवसायलाई सङ्गीतमय बनाउनको लागि आदरणीय श्रोताहरू, फेरि पनि अर्को एउटा सुमधुर गीत यहाँहरू माझमा राखिहाल्छु र यस क्रममा राख्न गइरहेको छु अरुण थापा मगरले गाउनुभएको एउटा बहुचर्चित गीत, ऋतुहरूमा तिमी हरियाली बसन्त हौ, नदीहरूमा तिमी पवित्र गङ्गा हौ। गीत रचना रहेको छ राजेन्द्र रिजालको भने यसमा सङ्गीत रहेको छ राम थापाको।

एउटा सुन्दरताले मनलाई तानी दिएपछि मनभित्र उठेका अनेकौं छालहरूले बगाउन खोज्दै गर्दा त्यो रूप, त्यो रङ्ग अनि ती हाउभाउ सबै सबै निष्कलङ्क अनि स्वच्छ लाग्न पुग्दा त्यो लाज पनि गहना जस्तै देखिनु अनि छरपष्ट चानाहरू पोखिएको देखेपछि आलादित भएको मन अझ भनौँ श्रोताहरू, त्यो वैश्य अनि त्यो यौवनले तानिदिँदा त्यो सिउँदो सिँगार्ने हात समेत आफ्नै पो हो कि भन्दै पुलकित मनको गीत थियो अरुण थापा मगरको स्वरमा, राजेन्द्र रिजालको गीत रचना अनि राम थापाको सङ्गीतमा। वास्तवमा आदरणीय श्रोताहरू, मनभित्र छोएर दुवै आँखा चिम्म गरी मनभरि रोइदिन पुग्दा मायाका छालहरू उर्लिएको पत्तो कहाँ हुन्छ र

0: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ, जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: हजुर आदरण श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरण श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक उडानमा तपाईँ यो क्षणी भेला हुनुहुन्छ। र यसै क्रममा श्रोताहरू, एउटा सुमधुर गीत यहाँहरू माझमा मैले राखेँ, गीतकार प्रकाश जङ कार्कीको गीत, रचना राजु सिंहको सङ्गीतमा, गायिका विमला राईको स्वर रहेको थियो, र जुन गीतले श्रोताहरू मनभित्र छोएर बसेको मायलुको त्यो रङ, त्यो रूप, अनि त्यही हाउभाउ र स्नेहले छोएपछि अनि मायाको जितको लागि लड्दा लड्दै यात्रा बिचमा कतै एक्लो हुन पुग्दाको एउटा दुखेसो, अझ भनौँ प्रेमिल दुखेसो थियो। हुन त आदरणीय श्रोताहरू, यो माया भनेकै अनौठो हुने गर्दछ। कहिले दुखेसो र गुनासो मात्रै हुन्छ त, अनि फेरि कहिले मन चोर्ने र दित पुराएर त्यही मन परेको मान्छेलाई त्यो मायालाई हेरौँ हेरौँ लागिदिन्छ।

एउटा सुन्दरताले बेसरी मनलाई तानिदिएपछि आफ्नै मन आफूसँग भएर पनि नभए जस्तै गरी त्यो सुन्दरतामा लोभिन पुग्दा, हाम फाल्न पुग्दा, आदरणीय श्रोताहरू, दुनियाँ सारा बिर्सेर लट्ठ हुन पुग्दा, मोहनीले नै बाँधे जस्तो गरी एकोरिएर मायाको एकतर्फी करारनामा समेत स्वीकार गरेर आफैले आफूलाई नै बन्धक राख्नसम्म तयार प्रेमी मनको भाव प्रस्तुत गीत थियो अशोक मुकारुमको स्वरमा। हुन त आदरणीय श्रोताहरू, जब सुटुक्कै मन कतै अल्झिन पुग्छ नि, अझ भनौँ नचिने पनि अलि अलि लजाएर आँखा जुदाउनेको मायाले मन तानिदियो भने चाहिँ सम्हालिन गाह्रो मात्र होइन, साँच्चै गाह्रो भइदिन सक्दछ।

हजुर, एउटा परदेशीले अलिकति आँखाको भाका बोलेर गइदिँदा उसैको त्यो हेराई, त्यो पाइला पाइलामा समेत आदरणीय श्रोताहरू मायाकै प्रतिबिम्ब देख्न पुग्दा सम्हालिन समेत उल्टो गाह्रो भएर थोरै पछुतोले पिरोलिन पुग्दा बेलामा नै बोली नफुट्दा त्यही फर्की फर्की हेर्ने, पर्खी पर्खी हिँड्ने त्यही अन्जान मान्छेको खोजीमा कतै दौडेको जस्तो गीत, अझ भनौँ त्यो एउटा अन्जान परदेशीसित एकाएक लोभिन पुग्दा मन भित्रबाट एक किसिमको पछुतो पनि पोखिरहेको अनि त्यही परदेशीले मन चोरिरहेको एउटा सग्लो बिम्ब टिपेको गीत कार्यक्रम संगीत गङ्गाको यो सङ्गीतमय बसाइमा यहाँहरू माझमा राखेँ मैले गायिका अस्मिता अधिकारीको स्वरमा। यस गीतका गीत रचना अनि सङ्गीत भने सुनिल गिरीको रहेको थियो। वास्तवमा आदरणीय श्रोताहरू, हो यसरी नै हो, यसै गरी नै हो। मन कतिखेर कहाँनिर अल्झिन पुग्छ, कहाँनिर पोखिन पुग्छ, त्यसको पत्तो मेलोमेसो त केही हुँदैन। अझ भन्नु श्रोताहरू, कतिपय अवस्थामा त नाम बिना पनि कति नाताहरू यस्तो भइदिन्छ कि जसको गहिराई नाप्नै गाह्रो हुन्छ। सागरभन्दा पनि गहिरो भएर त्यो नाता सम्बन्ध गाँसिए जस्तो लाग्न पुग्दछ। कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायमा अब नै हो यस्तै यस्तै एउटा भाव टिपिएको अर्को एउटा गीत पनि राखिहाल्छु व्यवसायमा। गीतका नारी हस्ताक्षर राखी गौचनको कलमबाट राखी गौचनले लेख्नुभएको यो गीतमा स्वर रहेको छ सुरज कुमार थापाको भने श्रोताहरू, यसमा सङ्गीत रहेको छ नारायण सुवेदी आभासको। नाम बिना कति नाता गहिरो हुन्छ। पक्कै पनि नाता सम्बन्ध गहिरो हुनको लागि कुनै नाम चाहिँदैन, कुनै दाम पनि चाहिँदैन। बस मन मिले पुग्छ, मन झाङ्गिए पुग्छ, मन लोभिए पुग्छ, मन बकिए पुग्छ, यति भए त पुगिहाल्छ नि श्रोताहरू। अब नि बाँकी कुरा गीतैबाट सुनौ है त।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय बसाई कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक उडानमा तपाईँ यो क्षण बेला हुनुहुन्छ र यसै क्रममा श्रोताहरू भर्खरै मैले सुरज कुमार थापाको स्वरमा रहेको एउटा सुमधुर गीत राखेँ जसमा शब्द रचना राखी गौचनको रहेको थियो भने सङ्गीत थियो नारायण सुवेदी आवासको नाम बिना कति नाता गहिरो हुन्छ। अर्थात् श्रोताहरू, एउटा सम्बन्धले कसिलो गरी मन जित्न पुग्दा त्यही मनको साथीको साथले थोरै पुलकित भएर मन छता छुल्ल भई पोखिँदा त्यसलाई अनि बुझ्न सके, महसुस गर्न सके, अझ भनौँ त्यो चाहना, त्यो इच्छा, त्यो रहरलाई छुन पुग्दा त्यो माया आफैमा अथाह हुन पुग्छ। तर त्यसैलाई बुझ्न नसक्दा उल्टो पहिरो जान सक्छ। अनेकौँ प्रश्नै प्रश्नहरू बीच मनलाई छुँदा पोखिएको खुसी थियो। त्यसो त आदरणीय श्रोताहरू, मायाको अनेकौँ रूप स्वरूप र प्रवृत्ति हुने गर्दछ। जस्तो कि कति कुरा बुझ्नको लागि इसारा काफी भइदिन्छ त कतिलाई त्यही इसारा पहिरो हुन्छ अनि फेरि कति भने श्रोताहरू आँसु आँखाभरि छल्काएर मन जित्न मन चोर्न आइपुग्न सक्दछ।

कोही आँसु बगाएर त्यो मन जित्न भनी आउला। आदरणीय श्रोताहरू, एउटा चाहना अनि थुप्रै रहर बोकेर फुल जस्तै कसैको काखमा कसैको आगनीमा फुल्न चाहँदै गरेकी एउटी प्रेयसीको त्यो चाहना कतै रेटिने पो हो कि कतै टुट्ने पो हो कि भन्ने डर अनि मायाको रहर फुलेको गीत थियो प्रस्तुत गीत मिलन नेवारको स्वरमा। गीत रचना थियो श्रोताहरू प्रस्तुत गीतमा निलम आङभुआङ राईको भने यसमा सङ्गीत रहेको थियो बिबी अनुरागीको। वास्तवमा श्रोताहरू यस्ता चाहना यस्ता रहर अनि इच्छा हुँदा हुँदै पनि कस्तो हुरी चल्ने हो अनि कस्तो आँधी आउने हो र त्यो हुरी त्यो आँधीले जीवनका खुसीहरू जीवनका लयहरूलाई कतातिर लैजाने हो कतातिर पुर्याउने हो त्यसको मेलो मेसो चाहिँ पाउन सकिँदैन। कार्यक्रम संगीत गंगाको युवसायको पुच्छारमा बिसौनीमा हो यस्तै भावको एउटा गीत यहाँहरू माझमा सन्तोष लामाको स्वरमा छाड्दै म बिदा हुन चाहन्छु। र यो गीतमा शब्द रचना अर्थात् गीत रचना रहेको छ गीतकार घनबहादुर थापा मगरको अनि संगीत यसमा राजकुमार बगरको रहेको छ र यही गीत यहाँहरू माझमा छाड्दै म भने आजको युवसायबाट ओझेल पर्न चाहन्छु बिदा हुन चाहन्छु। सुखमा संगीत दुःखमा संगीत अनि संगीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho. Sanya Samudayma.
0: Pelaajan pari.
3: Nepal chikitsak sabhi virgan samaharani.
1: Ani smart speaker ma bunhos.
3: Gram mati akraman garne lai kada karbahi ko maag gareko cha. संघले विज्ञप्ति जारी गर्दै डाक्टर राममाथि हिजो साँझ 40-50 जनाको समूहले मरणासन्न हुने गरी साङ्घातिक आक्रमण गरेको जनाउँदै घटनाको भत्सना गरेको छ। आकस्मिक कक्षमा भर्ना गरिएका मोटु सम्बन्धी समस्याका बिरामी र घटनाको यथार्थ नबुझी तोडफोड गरी डाक्टर राममाथि साङ्घातिक आक्रमण गरिएको संघको भनाइ छ। संघले सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। यहीबीच वीरगंजका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। नारायण अस्पताल वीरगंजमा चिकित्सकमाथि भएको आक्रमण र तोडफोडको विरोधमा भएको आन्दोलनका कारण आकस्मिक सेवा समेत प्रभावित भएको छ। वीरगंजबाट शंकर आचार्य।
4: हिजो शनिबार वीरगंज महानगरपालिका वडा नम्बर 25 45 राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न डाक्टर प्रमोद राममाथि कुटपिट गरेका थिए। गम्भीर घाइते डाक्टर राम हाल आइसियुमा उपचाररत छन्। घटनापछि अस्पताल प्रशासन, पीडित पक्ष र प्रहरी प्रशासन बीच बसेको बैठकले घटनाको छानबिन गर्न 6-सदस्यीय समिति गठन गर्नुका साथै आकस्मिक कक्षमा कार्यरत 5 चिकित्सक तथा स्वास्थ्य कर्मीलाई 1 लागि निलम्बन गर्ने निर्णय गरेको थियो। यही निर्णयको विरोध गर्दै नेपाल चिकित्सक संघ नारायणी शाखाले माग पूरा नभएसम्म आकस्मिक सेवा समेत बहिष्कार गरी सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। संघले अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिमाथि मुलुकी अपराध संहिता 2074 र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2079 बमोजिम तत्काल मुद्दा दर्ता गरी कडा कारवाही गर्न माग गरेको छ। त्यस्तै निलम्बन गरिएका 5 चिकित्सक तथा स्वास्थ्यकर्मीको निलम्बन तत्काल फिर्ता लिन छानबिन समिति खारेज गर्न तथा चिकित्सकमाथि हुने अनधिकृत हस्तक्षेप र दबाब अन्त्य गर्न पनि संघले माग गरेको छ।
3: अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको साझा सञ्जाल एआइएनले ग्रे लिस्टमा परेको अवस्थालाई मौकाको रूपमा लिन सुझाव दिएको छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सुझाव दिइएको हो। कार्यक्रममा एआइएनकी कोषाध्यक्ष सुजिता माथेमाले वित्तीय सुशासन कायम गर्न कुनै एक संस्था वा सरकारी निकायको मात्र जिम्मेवारी होइन भन्नुभएको छ। फाइनान्सियल एक्सन टास्क फोर्स एफटिएफले ग्रेलिस्टमा रहेको अवस्थालाई नकारात्मक सन्देशका रूपमा मात्र लिन नहुने उहाँको मत छ।
5: जुन ग्रे लिस्टमा हामी परेका छौँ, धेरैले यसलाई केवल एउटा अन्तर्राष्ट्रिय सूचीको रूपमा मात्रै लिइराखिरहेको अवस्थामा हामी सबैले चाहिँ यसलाई चेतावनी भन्दा पनि अवसरको रूपमा लिनुपर्दछ भन्दछु। हाम्रा प्रणालीहरू अझ प्रभावकारी बनाउने अवसर, हाम्रा कानुन र अभ्यासलाई अझ अन्तर्राष्ट्रिय मापदण्डसँग मिलाउने अवसर र नेपाल एउटा विश्वसनीय, पारदर्शी र जिम्मेवार राष्ट्र हो भन्ने सन्देश विश्व सामु अझ मजबुत रूपमा प्रस्तुत गर्ने अवसर पनि हो। किनभने ग्रे लिस्टिङको प्रभाव कुनै एक क्षेत्रमा मात्रै हुँदैन।
3: उहाँले ग्रे लिस्टिङको प्रभाव विदेशी लगानी, अन्तर्राष्ट्रिय ब्याङ्किङ कारोबार, रेमिटेन्स प्रवाह, विकास साझेदारी तथा नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयतासम्म पुग्ने भन्दै सचेत बनाउनु भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बिजुलीको बिल तिर्न बाँकी उद्योगीबाट रकम वसुल्न सरकारले ढिलाइ गरेको भन्दै आलोचना गर्नुभएको छ। देश लोड सेडिङको अध्ययारमा रहेको बेला डेडिकेटेड र ट्रङ्क लाइनको सुविधा प्रयोग गरी विद्युत उपभोग गरेका उद्योगहरूको प्रिमियम महसुल बकेता असुलीमा सरकार किन माउँछ भन्नुभएको छ। पहिलो किस्ता बुझाइसकेका उद्योगहरूबाट बाँकी किस्ता उठाउन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले पहल नगरेको उहाँको आरोप छ। करिब 2/3 बहुमतको सरकार भएका बेला कानून बमोजिम बकेता उठाउन कसले रोकेको छ भन्दै उहाँले अर्कोतिर मासिक 50 युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताबाट बढी शुल्क लिनु विरोधाभासपूर्ण छ भन्नुभएको छ। लघुवित्त पीड़ित किसानहरूले काठमाडौँमा मार्च पास गरेका छन्। आफ्ना मागप्रति सरकारको ध्यान आकर्षण गराउन देशभरबाट आएका उनीहरूले राजधानी मार्च आयोजना गरेका हुन्। बल्खुबाट सुरु भएको मार्च पत्रकारले पुगेर कोण सभामा परिणत भएको छ। सभामार्फत सहभागीहरूले आफ्ना माग सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। मार्चमा विभिन्न उमेर समूहका व्यक्ति सहभागी भएका थिए। काखी शिशु बोकेका आमा, स्वास्थ्य समस्याबाट ग्रस्त व्यक्ति लगायत विभिन्न जिल्लाबाट आएका पीड़ित पनि आन्दोलनमा सहभागी भएका छन्। दुग्ध विकास संस्थान डीडीसीले काठमाडौँ उपत्यकामा 30 बिक्री केन्द्र सञ्चालन गर्ने भएको छ। यही साउनभित्र पूर्णा नीलकण्ठ, वनस्थली, कलङ्की लगायत ठाउँमा उत्पादन बेचिने डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेले जानकारी दिनुभएको छ। डीडीसीले बसन्तपुर डबलीमा आजदेखि नयाँ सजावट सहितको आउटलेट सञ्चालनमा ल्याएको छ। डीडीसीले साधारण र गाईको दुध, मही, दही, पनिर, घिउ, आइसक्रिम, रसबरी, फ्रेस दुध लगायत दुधजन्य उत्पादन बिक्री गर्दै आएको छ। डीडीसीले आफ्ना उत्पादनलाई अनलाइन माध्यमबाट पनि बिक्री गर्ने योजना अघि सारेको छ। केही समय अघि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत डीडीसीका उत्पादन प्रवर्धन गर्ने सन्देश दिनुभएको थियो। अब खबर फटाफट।
2: मधेसमा प्रहरीले लागू औषध विरूद्ध विशेष अभियान शुरू गरेपछि सेवनकर्ता र कारोबारीहरू धमाधम पक्राउ। 3 वर्षमा 3,000 जना समातिए। बितेको आर्थिक वर्ष 2082-83 मात्र 871 जना पक्राउ। 630 लागू औषध सम्बन्धी मुद्दा दर्ता। यात्रीलाई बासी खाना खुवाउने दाङ देउखुरी क्षेत्रका होटललाई 25,000 जरिवाना। अनुगमनका क्रममा बासी खाना खुवाएको, कृत्रिम रंग प्रयोग गरेको र भान्सामै नालीमा फोहोर पानी जमेको भेटियो। सातामा 2 दिन सार्वजनिक विदा भएसँगै वर्षायाममा पनि चितवनमा पर्यटकको चहल पहल। आन्तरिक तथा विदेशी पर्यटक बढेपछि पर्यटन व्यवसाय उत्साहित। डिभिजन वन कार्यालय बाँकेद्वारा गत आर्थिक वर्ष 2082-83 76 कोब्रा सहित 200 वन्यजन्तुको उद्धार। उद्धार गरिएका वन्यजन्तुलाई उपचारपछि विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनस्थापना गरियो। बागलुङ नगरपालिका 1 निर्णय घाटमा आफन्तको सम्झनामा 108 तुलसीको मोठ निर्माण। सुनसान हुने निर्णय घाट अहिले नयाँ धार्मिक गन्तव्य बन्यो। र इलामको माई जोगमाई गाउँपालिकाको थुम्के रानी क्षेत्रमा समुद्री सतहदेखि 2,500 मिटर उचाइमा दुर्लभ हिमाली कालो भालु भेटियो।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको हमला अरू नचर्काउने निष्कर्षमा पुग्नु भएको खबर छ। आक्रमणपछि पेट्रियट प्रतिरक्षा शेपास्त्रको घट्दो संख्यालाई लिएर अधिकारीहरूले चिन्ता जनाएका कारण ट्रम्प सो निष्कर्षमा पुग्नु भएको भनिएको छ। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन उसरले थप व्याख्या गर्नुभएको छ।
6: This is a pattern that has become familiar ever since President Trump launched the US war on Iran. Threats of major escalation are made by the president only to be retracted hours later. The question always is whether such moves have any impact on efforts to end the conflict. The tit-for-tat exchanges between the US and Iran, which have ceased for the past 2 nights, could be reactivated at any moment. The fact that vessels have again all but stopped going through the Strait of Hormuz may mean that the trigger for such exchanges may be absent for now, while 13 days of US attacks have failed to shift Iran's position. Once again, there may be a brief window for diplomacy.
3: बर्लिनको समलिङ्गी परेडमा गाडी ठोकाएको घटना इस्लामिक आतंकवादसँग सम्बन्धित रहेको जर्मनीका आन्तरिक मामिला मन्त्रीले बताएका छन्। एक महिलाको मृत्यु भएको घटनामा 16 घाइते भएका छन्। आक्रमणकारी 21 लेबनानी मूलका जर्मन नागरिक विगतमा पनि आपराधिक पृष्ठभूमिका भएको रेकर्ड भेटिएको छ। आक्रमण हुने समयमा एरिक मुलर बर्लिनको मुख्य रेल सञ्जाल भएको ठाउँतिर जाँदै हुनुहुन्थ्यो।
7: We saw a big crowd of people come towards us, and at first we didn't know what they happened, and then we saw many faces, sad faces, crying faces.
3: काभा भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय पुरुष टिम लगातार 14 खेलमा पराजित भएको छ। पाकिस्तानमा भइरहेको प्रतियोगिता अन्तर्गत आज नेपाल बङ्गलादेशसँग 3-2 सेटमा पराजित भएको छ। यो हारपछि नेपाल सेमी फाइनल पुग्नबाट वञ्चित भएको छ। र पुरुष भलिबल फ्रेन्चाइज लिग नेपाल भलिबल लिग एनबीएलमा क्लबहरूले प्रति खेलाडी 1,20,000 रुपियाँसम्म तिर्न तयार भएका छन्। केडिया ग्रुपको आयोजनामा पहिलो पटक हुन लागेको लिगको लागि भएको खेलाडी अनुबन्ध कार्यक्रममा कर्णाली सुब्बाले संजोग चौधरी र सुरज
8: चुनारा.

0: हजुर, धुन बज्यो, कार्यक्रम सुरु भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित भएको छु। यहाँलाई स्वागत छ र नमस्कार पनि।
1: हजुर हजुर, नमस्कार छ मेरो पनि र सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत छ। र हामी फेरि पनि एक हप्ता पछि आइसकेका छौँ। श्रावणे झरी सँगसँगै हामी पनि आइसकेका छौँ दाजु, र श्रावणमा त साह्रै नै झरी परेको अवस्था पनि छ।
0: अवस्था त्यस्तो तर पहिला पहिलाको जस्तो चाहिँ झरी परेन भनिएको छ के?
1: ए हजुर हजुर, है काठमाडौँ उपत्यकाको कुरा गर्नु पर्दाखेरि काठमाडौँमा विभिन्न स्थानमा झरी परिरहेको छ, तर दिउँसो फेरि टन्टला पुर घाम लाग्छ, होइन, बिरेकी भएपछि झरी पर्छ।
0: ओके, अब इतिहासको कुरा गर्दाखेरि चाहिँ अब श्री तीन सरकार हो थाहा भएन, राणाकालको मात्रै कुरा सुनेको थिएँ, होइन, यति धेरै बाढीले दुःख दियो रे। त्यतिखेरको घरहरू पनि अलि जस्तो पक्की थिएन, छिङ्गटीको घर, माटोको घर हुन्थ्यो, अलिअलि भयो भने भनौँ न अब पोलेको इट्टा भनेर भन्ने चलन थियो, होइन। यहाँबाट डुबानको डरले चाहिँ नागार्जुन चाहिँ गएको रे बस्नलाई भनेर भर गरे मैले कता कता देखेँ, खोज्नु पर्ला, होइन। जाँदाखेरि बागमती बढेर त्यो बेलामा के हुन्थ्यो भने नदी चाहिँ फैलिने मौका पाउँथ्यो के,
1: होइन,
0: नदी फैलिँदा के हुन्थ्यो, धनजनको क्षति हुन्थेन, त्यसले चाहिँ मलिलो माटो पनि ल्याउँथ्यो, होइन, र बागमती विष्णुपति जति पनि हनुमन्ते खोलादेखि काठमाडौँ भ्यालीका र अन्य ठाउँका नदीहरूले चाहिँ फैलेपछि एकदम मलिलो माटो ल्याउने अलिअलि त भगवान् त गर्थ्यो नि, नगर्ने त होइन, होइन, तर त्यो चाहिँ सोचिने, होइन, वाटर रिचार्ज हुने मौका पाइन्थ्यो, पाउँथ्यो कि, होइन, त्यहाँदेखि ठुलो क्षति हुन्थेन। खैर, अब इतिहासविदले के भन्छन्, जियोग्राफरले के भन्छन्, साइन्टिस्टले के भन्छन्, त्यो अर्कै कुरा होइन। तर जे होस्, खिर खाने दिन चाहिँ आउँदैछ नि, होइन, र दही चुरा त खायौँ हामीले असारमा, तपाईँले खानुभयो नि?
1: हजुर हजुर, मैले पनि खाएँ।
0: अब यो साउनमा चाहिँ खाने चाहिँ खिर खाने दिन चाहिँ आउँदैछ, त्यो चाहिँ कहिले हो भने शुक्रबार 15 गते साउन महिनाको है।
1: हजुर हजुर,
0: तपाईँले चाहिँ खिर बनाउनु पर्यो, कसरी बनाउनु छ बहिनी, ल भन्नु।
1: हजुर, मैले त एकदमै सिम्पल तरिकाले दाजु, अलि चाहिँ चिनी अलिक कम खाने भएको कारणले गर्दाखेरि चिनी चाहिँ थोरै थोरै राखेर मात्रै, र त्यो किसमिसहरू पनि राख्छु दाजु बेला
0: बेलुकामा,
1: होइन,
0: तर एक दुईजनाले बनाएको देखाएको छु कि बहिनी, चिनी एक थोपा नराख्ने, तर बाक्लो दुध थियो बहिनी, होइन, त्यसको चाहिँ आफ्नै स्वादिलोपन भन्नुपर्छ। एनिवे, खानेकुराको कुरा धेरै नगरौँ, तर हाम्रो चलनमा खिर खाने त छ भनेर भन्नु त पाइयो नि, होइन। ओके, विशेष गरी दिदी बहिनीहरूलाई यसपालि यो बेलामा सम्झिनुपर्छ, उहाँहरू आमाहरू बिहानै उठेर दुधको जोहो गर्दै कता कताबाट ल्याउँदै, होइन, अझ गाउँ घरमा त पहिला नै एक दुई दिन अगाडि नै तयार गर्नुपर्छ, होइन, कसको घरमा दुना गाइछ, होइन, ल्याएर अनि मनज्ञ बनाउनु पर्यो नि त, होइन। ओके, यो बेलामा ज्वाइँ साहबहरूलाई पनि बोलाउने चलन छ कि छैन?
1: दाजु, यता हाम्रो स्याङ्जा जिल्लातिर चाहिँ छोरी ज्वाइँ, होइन, अनि भान्जा भान्जीहरू सबैलाई बोलाउने चलन छ र एकदमै रमाइलो हुन्छ। अब हाम्रो गाउँतिर चाहिँ धेरै जस्तो गाई भन्दा पनि भैँसी पालन गर्छन् दाजु,
0: है,
1: भैँसीको प्योर दुधबाट बनेको खिर चाहिँ खाने चलन छ।
0: हो नि, हजुर। ओके, मिसावट भनेको अलिअलि पानी त होला,
1: अहिले त पानी मिसावट हुन्छ,
0: दुधमा पानी कि पानीमा दुध भन्ने पनि एउटा कथा अर्कै छ है, होइन, के मिसाएको भनेको पानीमा दुध मिसा भनेर के एउटाले
1: एकचोटि त्यो सिरियल पनि आएको थियो नि दाजु, हरिभक्त दाजुहरूको,
0: ल त अब यो मिसावटको कुरा गर्दाखेरि सरकारले चाहिँ चारैतिर नजर दौडाइरहेको छ, हामीलाई खुसी लाग्छ, किनभने आफ्नो जिम्मेवारी हो, होइन,
1: गर्दाखेरि
0: मिसावटी दुधदेखि अन्य पदार्थहरू चाहिँ जनताले चाहिँ सेवन गर्नु नपरोस्, खानु नपरोस् भन्ने धारणाले सबै सक्रिय छन्। हाम्रो अल द बेस्ट भन्नुपर्छ, हामीले पनि साथ सहयोग गर्नुपर्छ बहिनी, होइन,
1: सिर्फ
0: यति मात्रै होइन कि यो भएन त्यो भएन मात्रै होइन कि, वाट हेभ यु गिभन, के दिएको छ त, आफ्नोबाट कन्ट्रिब्युसन के त, होइन, खालि प्रब्लम मात्रै लिएर आउने, सल्युसन चाहिँ नदिने त भएन नि, होइन। एनिवे, अब फेरि हाम्रा सम्पूर्ण श्रोतालाई नमस्कार भन्दै अब ठेगाना दिनुहोस् त बहिनी।
1: हजुर, ठेगाना भन्नुपर्छ, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल, एचक्यूबिजिएन बिएफपिओ 4, इमेल आइडी छ बिएफपिएस गोर्खा @bfps.com, फेसबुक रहेको छ बिएफपिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक। हाम्रा सम्पर्क नम्बर छन् 54280555, 54337364 र 54339330।
0: ठेगाना भयो टेलिफोन नम्बर पाउनुभयो सम्पर्क गर्नुहोला कतिले चाहिँ यो कार्यक्रम कहाँबाट बन्छ कसले बनाउँछ कसको लागि भनेर चाहिँ नयाँ नयाँ श्रोतकलाई कौतूहल होला होइन बहिनी छोट गरे भन्नुहोस् त तपाईँ नै भन्नुहोस् त कसको लागि हो कसले हामी को हौँ भनिदिनुहोस् त
1: पक्कै पनि र विशेष गरी हाम्रो नयाँ श्रोता जस्तै निशा लामा हुनुहुन्छ है उहाँले फोन गरिरहनुहुन्छ अनि फोन गर्ने बित्तिकै यो रेडियो नेपाल हो भनेर सोध्नुहुन्छ के अनि मैले निशाजीलाई सम्झाउँछु मेरै नाम राशिको हुनुहुँदो रहेछ होइन उहाँले आज पनि एउटा मिठो गीत गाउनु भएको छ हामी अन्तमा सुनाउँछौँ मिठा मिठा गीतहरू सुनाउनु हुन्छ र उहाँले के सोच्नु हुँदो रहेछ भन्दाखेरि परदेशीको सन्देश चाहिँ रेडियो नेपालबाट प्रसारण हुने भएकोले रेडियो नेपालकै कार्यक्रम हो कि भन्ने चाहिँ उहाँले सोच्नु भएको रहेछ है त्यसैले अब निशाजी जस्ता हाम्रा श्रोता धेरै श्रोता हुनुहुन्छ जसले अलि बुझ्नु भएको छैन होइन हामी चाहिँ कार्यक्रम परदेशीको सन्देश सञ्चालन गर्छौँ र हामी बिएफबिएस गोर्खा रेडियो ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस हाम्रो रेडियोको नाम हो यो कार्यक्रम प्रोड्युस गर्छौँ र रेडियो नेपालमा पुर्याउने गर्छौँ र
0: ओके तपाईँले त्यो चाहिँ हामीको भन्नुभयो कसको लागि त
1: कसको लागि त हामी चाहिँ ब्रिटिस आर्मीमा कार्यरत हाम्रा दाजुभाइ दिदीबहिनीहरू उहाँहरूको परिवार र रिटायर्ड लाइफमा जो हुनुहुन्छ अहिले आमा बुवाहरू हुनुहुन्छ होइन अहिले पिकेमा बसिराख्नु भएको छ उहाँहरूको साथी भनेको अहिले बिएफबिएस गोर्खा रेडियो हो उहाँहरूको लागि हामी 24 घन्टा 7 दिन 365 दिनै छौँ
0: ओके यो त हाम्रो र हाम्रो श्रोताको बारेमा भनिदिनुभयो इतिहासको कुरा गर्नु पर्दाखेरि हामी 1952 अप्रिल फर्स्टदेखि होइन 1952 इस्वीसम्मदेखि बिएफएस एक्जिस्टेन्समा छ अस्तित्वमा छ सिङ्गापुर हुँदै हङकङ हुँदै हामी ब्रुना युके काठमाडौँमा छौँ र एकदमै ठुलो साथ सहयोग गर्नुहुने रेडियो नेपाललाई हामीले धन्यवाद गर्नुपर्छ धेरै वर्षदेखि करिब 20-25-30 वर्षदेखि नै यो परदेशको सन्देश कार्यक्रम उहाँहरूले हामीलाई बजाउन दिइरहनु भएको छ होइन यो सहकार्य अझ अनन्त कालसम्म जाओस् किनभने चाहे गोर्खाली हौ कि नेपाली हौ होइन नेपाली भाषी हौ देशको कुना काप्चा मात्र होइन धेरै जस्तो ठाउँ र चाहिँ पपुलेसनले सुन्नुहुन्छ नेपालमा र विदेशमा रेडियो नेपाल पनि सुन्नुहुन्छ अनलाइनबाट हाम्रो कार्यक्रम पनि सुन्नुहुन्छ गर्दाखेरि यो सब आम नेपालीको लागि हो गोर्खाली हामी सानो एउटा चाहिँ उसमा छौँ तर हाम्रो निम्ति भने पनि आखिर त हामी नेपाली हौँ त्यसले गर्दाखेरि सबै नेपालीहरू विदेशमा हुनुहुन्छ स्वदेशमा हुनुहुन्छ सहभागिता भइरहेको छ हामी यसमा खुसी छौँ हाम्रो म्यानेजमेन्ट खुसी छ र नेपाल खुसी छ हामीले पुऱ्याएको योगदान यदि योगदान ठान्नुहुन्छ भने अझै तपाईँहरूको पनि के भन्छ सहकार्यको आवश्यकता छ होइन बहिनी ओके आज अलिकति बिएफएस गोर्खा रेडियोको बारेमा जानकारी गराउनु भयो र हाम्रो स्टेसन काठमाडौँमा यहाँ ब्रिटिस क्याम्प जौलखेलमा छ ब्रुनाईमा छ ब्रुनाईमा हामी आउटपुटमा त्यहाँ गोर्खा पल्टन छ त्यहाँ सुनाउँछौँ दुईवटा फ्रिक्वेन्सी छ युकेमा 22 ठाउँमा हाम्रो फ्रिक्वेन्सी अझ बढ्दैछ बहिनी होइन अनि हाम्रो विभिन्न लोकेसनमा भएका बेलायतमा भएका पल्टनहरू परिवारहरूले सुन्नुहुन्छ र पल्टन भएको नजिकका सबै साथीभाइहरूले पनि जो 10-12 किलोमिटरको सेरोफेरमा हुनुहुन्छ उहाँले पनि सुन्नुहुन्छ बहिनी र जर्मनी जिब्राल्टर साइप्रसदेखि फोकलेन्ड टापुसम्म प्रत्यक्ष प्रसारण छ बहिनी यदि कतै हाम्रा पल्टनका साथीहरू डिप्लोय हुनुभयो अब अपरेसनमा जानुभयो एक्सर्साइजमा जानुभयो भने हामीले त्यहाँ पनि सुनाउँछ प्रत्यक्ष र अनलाइनबाट त संसारभरि नै बहिनी यदि भन्दाखेरि अलिकति इन्फर्मेसन पाउनु भयो होला होइन निशा बहिनीले अब के भन्नुहुन्छ यानिकि निशा लामाले विनोद दाई चाहिँ को भन्नुहुन्छ पल्टनको रिटायर भनेर भन्नुहुन्छ है
1: राम्रो मौसम खुन्दुङ दाई हुनुहुन्छ दाजु उहाँ पनि पल्टनकै सदस्य हुनुहुन्छ है उहाँ पूर्वबाट बिलोङ गर्नुहुन्छ र अहिले युकेमा हुनुहुन्छ र अहिले 1-2 हप्ताको लागि चाहिँ 2 हप्ताको लागि भन्नु भएको थियो बुनु म चाहिँ अहिले जर्मनीमा छु भन्दै हुनुहुन्थ्यो दाजु सायद उहाँ सर्भिसबाटै जानुभएको जस्तो लाग्यो
0: चौतारी हो के बहिनी पल्टनमा भएका रिटायर्ड भएका परिवारजन र उहाँका नातागोता गाउँले आफन्तजन जो जहाँ हुनुहुन्छ गाउँदेखि विदेशसम्म अमेरिकाको वासिङटनमा हुनुहुन्छ कि न्युयोर्कमा हुनुहुन्छ कि टोकियोमा हुनुहुन्छ कि सबैको लागि हो होइन गर्दाखेरि यसरी हामीले उहाँहरूलाई एकै ठाउँमा एउटा चौतारीमा ल्याउन सक्छौँ गर्दाखेरि प्लिज टेक पार्ट एन्ड से हेलो टु यु फ्यामिली एन्ड फ्रेन्ड्स होइन त बहिनी ओके आजको यो बसाइमा पहिलो पत्रलाई स्थान दिइहालौँ है त को हुनुहुन्छ बहिनी
1: हामीले अर्ग्यानिक कुरा गरिरहेका छौँ दाजु सो हामी अर्ग्यानिक तरकारी पानी पाउने ठाउँतिर जान्छौँ आज.
0: टिस्टुङ पालुङतिर जस्तो लाग्यो मलाई होइन. ओके, दामनको कुरा मैले सोधेको, कहिले कहिले चाहिँ जवाफ आउँछ बहिनी. थाहा नगरपालिका तीन शिखरकोट पालुङ मकवानपुरबाट आउनुहुने हाम्रा मित्र हुनुहुन्छ राजाराम रायमाजी लेख्नुहुन्छ. आदरणीय विनोद सर हजुर लगायत निशाजी मिनाजी सुजन बालाजी लगायत सबैमा मेरो नमस्कार भन्नुहुन्छ.
1: ओहो राजारामजी नमस्कार छ तपाईँलाई, कार्यक्रममा स्वागत छ. अब टिस्टुङतिर होइन, टिस्टुङ भन्दा पनि पालुङतिर अब जाने भन्दा भन्दै अलिकति समय बितेको छ र उहाँले घुम्न आउनुहोस् भनेर भनिराख्नु भएको छ दाजु. उहाँले
0: अस्ति मैले एउटा रिसोर्टको नाम ल्याएको थिएँ नि, नाम बिर्सिएको थिएँ होइन, ओ मारदेव हो के भने टिस्टुङमा छ है, एकदम राम्रो रहेछ है.
1: हजुर हजुर,
0: त्यो चाहिँ अनलाइन पाइन्छ. एनिवे त्यो त्यस्ता राम्रो ठाउँमा जानु पनि पर्छ किनभने आन्तरिक पर्यटक भए पो त देशको चाहिँ अर्थतन्त्र चलायमा हुन्छ होइन. गर्दाखेरि सबले सबलाई सपोर्ट गर्नुपर्छ. ट्राभल गर्दाखेरि ट्रान्सपोर्टेसनमा भएकाहरूको सपोर्ट हुन्छ. कतै जानुभयो भने त्यहाँको स्थानीय बासिन्दाको खाना खाइन्छ, किनेर घर ल्याइन्छ होइन त बहिनी. गर्दाखेरि यी कुराहरूलाई हामीले ध्यान दिनुपर्छ. लेख्नुहुन्छ, म हजुरको नियमित श्रोता हुँ राजाराम रायमाजी पालुङ शिखरकोटबाट. विनोद सर यता घुम्न आउनुभएको कुरा सुनेको थिएँ तर भेट हुन सकेन, दुःख लागेको छ भन्नुभएको छ बहिनी. मैले दुई तिन तालिका आएको छु त्यहाँ होइन, इन्द्र सरोवर गए. आजकल त बहिनी त्यहाँ एउटा टिकटक एउटा झरना निकै फेमस है टिकटकमा,
1: हो
0: त्यो छेउछाउमा त्यहाँसम्म पुगेको थिएँ तर त्यो झरना टिकटकै झरना चाहिँ जान पाइनँ. कुनै दिन मिल्ला होइन, र अरू अरू ठाउँ चाहिँ बिस्तारै घुम्नु पर्ला भन्नु पर्यो. तपाईँलाई पनि सरप्राइज दिउँला. लेख्नुहुन्छ, मलाई गुलाम अलीको गाजुले ती ठुला ठुला आँखा भन्ने गीत सुन्न मनपर्छ, सुनाइदिनु होला. यो गीत मेरो जीवनसाथी किशोर रायमाझी लभली छोरा राम राजा रायमाझी अनि स्याङ्जाको नरेन्द्र रिमाल, काठमाडौँका हुनुहुन्छ अरुण नदी खत्री, दक्षिणकालीका सुखराम लामा र उहाँको श्रीमती, नवलपुरको ओममणि सापकोटा, चितवनको रामबहादुर खड्का, सुमी लिम्बु, मुना मुखिया, सृजना मुखिया, रेन्द्र बान्त बराई र था सात यानि कि था नगरपालिका साथका सूर्य लामा, अर्चन बाबा थाम, पालुङका चन्द्रबहादुर बमजमलाई र मलाई राजा राम रामाजी भनेर चिन्ने सबैलाई सुनाउन चाहन्छु. हस्तलाई फेरि भेट्ने बाचा गर्दै यसलाई बिदाले भन्नुभएको छ बहिनी. उहाँले
1: आज त छोटो मिठो लेख्नु भएको रहेछ दाजु, मिठो गीत पनि रोज्नु भएको छ. थाहा नगरपालिका तीन पालुङ शिखरकोटका हाम्रा श्रोता राजाराम रायमाझीजीले पठाउनु भएको यो पत्र हामीले पढ्यौँ र एकदमै मिठा मिठा भावना पनि बेला मौकामा कोर्नुहुन्छ. उहाँले चाहिँ घुम्न आउनुहोस् है भनेर हामीलाई जहिले पनि बोलाउनुहुन्छ, त्यसको लागि धन्यवाद छ. अवश्य पनि दाजु त जानुहुन्छ, हामी पनि अवश्य आउँछौँ दाजुको पछि पछि आएर
0: उहाँले आफ्नो छोरालाई पनि सम्झना गर्नुभयो. उहाँको सुपुत्र होइन लभली छोरा राम राजा रायमाझी अमेरिका जानुभएको थियो, अहिले पनि उतै हुनुहुन्छ कि पढाइ सक्यो कि काममा लाग्नुभयो, स्वदेश आउनुभयो, के छ खबर बहिनी?
1: हजुर, उहाँ अहिले अध्ययनको सिलसिलामा युएसएमै हुनुहुन्छ दाजु, अमेरिकामै हुनुहुन्छ.
0: ल त, ठुला ठुला पोस्टमा पुगेको सुन्न पाऊ, राम्रो पढेको सुन्न पाऊ होइन, आइटीको सेक्टरमा भए पनि मेडिकल सेक्टरमा जे गरे पनि नेपालीले राम्रो गरिनु भएको छ, उहाँको छोराले पनि राम्रो गरेको सुन्न पाऊ है बहिनी. हाम्रो आशीर्वाद पनि छ भन्नु पर्यो होइन. अनि यहाँ एकजनाको नाम लिनु भएको छ बहिनी, उहाँले कहाँको नाम लिनु भएको छ भने ठ्याक्कै म त्यहाँ कुनै बेलामा दक्षिणकालीमा थिएँ कि बहिनी, दक्षिणकालीको सुखराम लामाको नाम लिनु भएको छ. दक्षिणकालीको त्रिभुवन आदर्श विद्यालय भन्ने विद्यालयलाई अस्ति हेर्न पाउँदा मनै खटक्कै खायो क्या बहिनी. हामी बोर्डर भएको स्कुल हो के
1: है,
0: हामी बोर्डिङ हुँदाखेरि केटाकेटीमा बसेको स्कुल हो. त्यहाँ त्यतिखेरका राजा त्रिभुवन सरकारबाट त्यो प्रधान भएको स्कुल हो के बहिनी, बनाइदिएको स्कुल हो, आवासीय हो, पहिलो बोर्डिङ स्कुल भन्नुपर्छ. त्यहाँ आँप लिचीदेखि लिएर पुरा खेत के भन्छ फलफुलहरू होइन, अनि हामी केटाकेटीहरू क्या मिठो छ खान्थ्यौँ कि बहिनी. अस्ति हेर्दाखेरि सबै भथा भुमा भएको देख्दाखेरि दुईवटा ठुल्ठुलो चाहिँ एउटा पाइन ट्री भनेर फलको रुख भनेर भनिन्छ त्यो पनि काटेछ के बहिनी. मनै खटक्क भयो, के गरौँ, यस्तै हो, समय परिवर्तन भयो, मान्छेहरू परिवर्तन भए तर स्कुल पनि परिवर्तन भएको सुन्दाखेरि एकदमै दुःख लाग्यो. एनिवे गाडी बढौँ.
1: हजुर हजुर,
0: कुन चाहिँ गीत राख्ने
1: भन्नुहोस् त. गीत प्रस्तुत
0: गरिहालौँ.

0: अत्यन्तै मन पराएको हिट गीत भनेर भन्नुपर्छ, होइन त? गुलाम अलीको यो गीत नै हाम्रो श्रोताले माग्नुभयो र सुन्न पाउनुभयो भन्ने आशा पनि गरौँ, होइन?
1: हजुर हजुर, हाम्रो राजाराम रायमाझीजीले एकदमै मिठो गीत गजल भन्छौँ होइन, गजल रोज्नु भएको छ र सुन्न पनि पाउनुभयो होला, उहाँलाई धेरै धन्यवाद छ।
0: अघि मैले दक्षिण काली फर्मीको कुरा तपाईँ पनि पुग्नु भएको रहेछ नि, होइन?
1: 1997 मेरो साथीसँग हामी गएका थियौँ
0: पिकनिकलाई,
1: पिकनिक भन्दा पनि मेरो साथीको घर फर्पिङ छ है, अहिले पनि छ, ऊ अहिले चाहिँ अस्ट्रियामा छ। त्यो बेला चाहिँ हामी क्लास 7 पढ्थ्यौँ दाजु, अनि क्लास 7 इक्जाम सकेपछि जाऊ मेरो घर भन्नुभयो, अनि उहाँ साथीले भनेपछि चाहिँ हामी 3-4 साथीहरू मिलेर
0: कुन सिजनमा जानुभएको थियो भन्नुहोस्,
1: त्यो नास्पति फलेको
0: थियो
1: मलाई याद आउँछ होइन, नास्पति एकदम धेरै फल्दो रहेछ नि दाजु, त्यो
0: काठमाडौँ भ्यालीमा नास्पति कहीँ फल्छ भने नास्पति फर्पिङकै टप के बहिनी,
1: हजुर हजुर,
0: मकै आदि यति सधैँ छ होइन, नास्पति चाहिँ एकदम फेमस छ, त्यो पनि चारैतिर बगैँचै बगैँचा छ के बहिनी, एउटा दुइटा मात्रै रुख होइन कि, हरेक गाउँलेहरूको घरमा बगैँचा छ, विशेष गरी त्रिभुवन आदर्श विद्यालय त्यो पुरा मोहराजकोमा त झन् धेरै फल्थ्यो कि बहिनी, अनि अब त्यहाँ चाहिँ नारायण थानमा स्विमिङ खेल्थ्यौँ हामी होइन, माछा कस्तो थियो त्यहाँ, अहिले पनि छ बहिनी, बहिनी
1: असला
0: माछा छ, अहिले नयाँ कुरा दिएको चाहिँ डल्ले खोर्सानी पाउँदो रहेछ कि बहिनी, होइन, अस्ति भर्खर मैले अलिअलि किनेर ल्याएँ, आदि आदि बडो राम्रो छ, बाटो राम्रो छ पहिला भन्दा,
1: होइन,
0: एकैछिनमा पुगिन्छ, त्यो चाहिँ अब त्यो त एउटा चाहिँ सहरै जस्तो बनेको छ बहिनी, गर्दाखेरि अहिले चाहिँ एकदमै पहिला पहिला गाउँ घर भन्थ्यो भने अहिले सहर बजार भनेर भन्नुपर्छ, होइन? आज फर्मिङको हामीले कुरा गर्दाखेरि फर्मिङवासीहरूले कतै रेडियो नेपाल सुन्नुहुन्छ भने तपाईँहरूलाई भेट्न होला फेरि, होइन?
1: एकदमै, र हाम्रो श्रोता हुनुहुन्छ नि अमेरिका निवासी मणिराज बस्नेत, उहाँ चाहिँ फर्पिङ निवासी हुनुहुन्छ, उहाँकै बहिनी पढ्नुहुन्छ कि मेरो साथी चाहिँ, अनि उहाँले नि यहाँ हामीलाई जब भेट आउनुभयो, ओ मेरो साथीको दाजु पो पढ्नु हुँदो रहेछ, अब त्यो बोल्दै जाँदाखेरि चाहिँ उहाँले चिन्नु हुँदो रहेछ मेरो साथीलाई, अनि दाजु पढ्नु हुँदो रहेछ है, अनि उहाँको भाइ पनि हुनुहुन्छ, उहाँले चाहिँ फिल्महरू बनाउनुहुन्छ है, कलाकारै हुनुहुन्छ, अनि मेरो साथीको घरमा चाहिँ दाजु त्यो एउटा काठे भन्ने फल्ने कि धेरै,
0: त्यो
1: सानो है, त्यस्तो धेरै फल्थ्यो, अनि हामीले झोला झोला लिएर आएको थियौँ त्यो, अनि नास्पति होइन,
0: अचार हाल्ने काठे ज्यामिर,
1: हजुर,
0: ओके, अब गाउँघरको कुरा गर्दा फर्पिङको बढी चर्चा भयो होइन, के कसले गर्दाखेरि भन्दाखेरि दक्षिण कालीको सुखराम लामाजीले गर्दाखेरि, अब कुनै दिन सुखराम लामाजीले पनि हामीलाई लेख्नुहुन्छ होला, भन्दै अब अर्को पत्रमा जाउँ बहिनी,
1: हजुर, मेरो हातमा छवि थापा दाजुले पत्र लेख्नु भएको छ, उहाँको पत्र मेरो हातमा परेको छ दाजु, उहाँले फोक्सटन केन्ट बेलायतबाट लेख्नु,
0: ओके, बेलायती बाबुले के भन्नुहुन्छ,
1: हजुरको छिमेकी पढ्नुहुन्छ होइन, कुशल रही कुशलताको कामना गर्दछु भनेर सुरुवात गर्नु भएको छ, धन्यवाद छ दिदी र बहिनीहरू, अब नजिकै आउँदै गरेको नारीहरूको महान पर्वको तयारी गर्दै हुनुहुन्छ, नाच्नु हाँस्नु र धेरै लामो वर्षसम्म बाँच्नु यही नै मेरो शुभकामना हजुरहरू प्रति भनेर सबैभन्दा पहिला हामी दिदी बहिनीहरूलाई उहाँले यहाँ संशोधन दिनु भएको छ,
0: तपाईँले नै पहिला धन्यवाद भन्नुहोस्
1: बहिनी, हजुर धन्यवाद छ छवि दाई, हरितालिका तीजको बेलामा चाहिँ पत्र लेख्नुहुन्छ, अरू बेला पनि लेख्नुहुन्छ तर विशेष विशेष यो बेला किन लेख्नुहुन्छ भन्दाखेरि उहाँले हामीलाई चिपेस्ट टिकट काटिदिन्छौँ, तपाईँहरू यिकै आउनुहोस् भन्नुहुन्छ कि बेला मौकामा,
0: हुँदा हुँदा चिपेस्ट टिकट चाहिँ यो कोभिड लागेदेखि चाहिँ झन् डबल ट्रेभल भइसक्यो होइन, र पहिला पहिला म पनि जाँदाखेरि नि भने 500 pound 400 pound जान्थ्यो, अहिले चाहिँ 1200 पुगिसकेको छ क्या बहिनी, होइन, त्यसले गर्दाखेरि अब चिपेस्ट टिकट चाहिँ अब सपनामा मात्र है बहिनी,
1: सपनामा, हजुर हजुर, उहाँले सुरुवातमा शुभकामना दिनुभएको छ, धेरै धन्यवाद छ दाजु, कार्यक्रम
0: बडो राम्रो कुरा गर्नुभयो उहाँले, सबभन्दा पहिला हाँस्नुहोस् नाच्नुहोस् अनि धेरै
1: मेरो परिचय भन्नुपर्दा छवि थापा नेपालको ठेगाना गुल्मी जिल्ला हङ्सरा पम्फुका हो र हाल पनि कर्मभूमि बेलायतको फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु, सम्झना भन्नुपर्दा विशेष मलाई सधैँ सम्झिरहनु हुने मेरो नम्बरी कृष्ण चामलिङ, दाई धनवीर पुन, राजेन्द्र बान्तवराई र उहाँहरूका परिवारजनहरू, त्यसै गरी स्वदेश र विदेशका विभिन्न ठाउँमा बसेर छरिएर बस्नुभएका सबै मेरा आफन्तजनहरूमा साइन अनुसारको ढोक आशीर्वाद माया अनि धेरै धेरै सम्झना छ, छवि दाईले दिदी बहिनीहरूलाई सम्झने क्रममा दाईलाई बिर्सिनु भएछ,
0: होइन हामी त साथी हौ होइन छिमेकी हौ, उहाँले बिर्से पनि म नजिकै छु के उहाँको, होइन, मनमा पनि नजिक छु अनि उहाँको गाउँमा पनि नजिक छु के, गर्दाखेरि नो वरिज, सिर्फ यसो मिल्यो भने वान पाइन्ट फाइन, होइन,
1: त्यही त म त यहाँ हेर्छु है, छैन दाजुको नामै,
0: वान पाइन्ट फाइन होइन, ओके अगाडि बढौँ,
1: हजुर अगाडि उहाँले जीवन साथी सम्झनु भएको छ, जीवन साथी गीता लगायत सबै मेरा परिवारहरूमा मुठभरिको न्यानो माया अनि धेरै धेरै आशीर्वाद छ, अन्य सम्झनामा बेलायतमा रहनुहुने दाईहरू हुनुहुन्छ भक्त राई, यामदास मुलिजा, प्रेमध्वज गुरुङ, मदन लिम्बू जसले संसारको जुनै पनि देशमा गए पनि बीएफएस गोर्खा रेडियो सुनिरहनुहुन्छ, नेपालमा रहनुहुने अरुणदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोष, सुषमा सुस्केरा, जुनिना राई र उहाँहरूका सम्पूर्ण परिवारहरू लगायत मलाई चिन्नुहुने र नचिन्नुहुने सम्पूर्ण परदेशी वा परदेशीको सन्देशलाई माया गरी सुन्नुहुने श्रोतालाई मिठो मिठो सम्झना छ। अन्तमा रेडियो नेपाल, बीएफएस गोर्खा रेडियो काठमाडौँ, ब्रुनाई र बेलायतका सम्पूर्ण रेडियो परिवारहरूप्रति हार्दिक धन्यवाद अनि आभार प्रकट गर्दछु। फेरि फेरि पनि आउने बाचा गर्दै आजलाई बिदा लिन्छु। मिल्छ भने सावनको झरी बनी तिमी आऊ न बुलको गीत सुन्न चाहन्छु। स्वर सम्राट नारायण गोपालले गाउनु भएको यो गीत सुनाउँदै आजको कार्यक्रमबाट म ओझेल पढ्न चाहन्छु। हवस् त, धन्यवाद भन्नुभएको छ छवि थापा दाजुले फोक्सटन केन्द्र बेलायतबाट हामीलाई लेख्नु भएको छ।
0: उहाँले मलाई बिर्सिनु भएको होइन बहिनी, तपाईँलाई बढी ध्यान दिएको के दिदी बहिनीहरू, फेरि यो तिजको बेलामा अलिकति सम्झना गर्नै पर्छ भनेर तपाईँलाई फोकस बढी गरे है बहिनी। हामी दाजुभाइ त हाम्रो कुरा मिलिहाल्छ होइन, त्यसमाथि पल्छने हाम्रो धेरै अनुभव छ। लडाइँमा हामी सँगै बस्छौँ, लडाइँमा सँगै खायौँ होइन, अनि ट्रेनिङमा दैनिकीमा गर्दाखेरि वी क्यान अन्डरस्ट्यान्ड इच अदर, नो प्रब्लम। ल अगाडि बढौँ। उहाँलाई चाहिँ के रे,
1: उहाँलाई हामीले गीत राखिदिएका छौँ, स्वर सम्राट नारायण गोपालले गाउनु भएको सावनको झरी बनी तिमी आउन।
0: वाह, गीत हामी राखिहालौँ आजको बसाइमा।

0: Radio, BFBS Gorkha Radio.
1: हजुर, बिएबिएस गोर्खा रेडियोको यो मध्यभाग भन्नुपर्छ, म आइपुग्यौँ. अब फेरि पनि हाम्रा श्रोतालाई नमस्कार छ, कार्यक्रममा स्वागत छ. सञ्चालक विनोद खड्काको तर्फबाट
2: हजुर, साथमा छु म निशा गुरुङ. यहाँहरू सबै सबैलाई पुनः स्वागत तथा अभिवादन भन्दै कार्यक्रममा फेरि पनि हामी छोटकरीमा ठेगाना दिन चाहन्छौँ. हजुर, ठेगाना यस प्रकार छ श्रोता. कार्यक्रम परदेशीको सन्देश, बिएबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल. हाम्रा सम्पर्क नम्बर छन् 54 28 0 55 54 37 364 54 33 930.
1: ओके, ठेगाना पाउनुभयो भने यसपालि त हाम्रो पुरस्कार दिने पालो त थियो बहिनी. के भएछ त, अगाडि हाम्रो श्रोता नबढेको बहिनी?
2: हजुर, हाम्रो एक दुईजना श्रोताले त प्रश्नको उत्तर पठाउनु भएको थियो दाजु, तर के भयो भन्दाखेरि आइतबार फाइनल भयो अनि सोमबार उहाँहरूले पठाउनु भयो,
1: त्यसले गर्दा क्वालिफाई भएन, डिसक्वालिफाई होइन.
2: हजुर हजुर,
1: गर्दाखेरि यसपालि हाम्रो प्रश्न चाहिँ के थियो, नियरेस्ट एउटा चाहिँ गेस हो, यसपालिको फिफा वर्ल्ड कपको फाइनलमा कुन देश पुग्छ र कति गोल हुन्छ भन्दाखेरि, मैले पनि 2-1 भनेको थिएँ स्पेनलाई, म हारेँ के बहिनी, 1-0 भन्नेले जित्यो होइन त.
2: हो, अरुणजीले पनि आइतबारको बेलुकी चाहिँ के लेख्नु भएरछ, तपाईँले भने जस्तै उत्तर लेख्नु भएरछ है, र उहाँले एकदम साह्रो त्यहाँ भान्ति पुऱ्याएर फेरि के गर्नुभएछ, सोमबारको बिहान ट्याक्कै फेरि
1: 1-0. हाम्रो पुरस्कार त बच्यो
2: बच्यो.
1: अब यसो गर्नु पर्ला, यसपालिको प्रश्न दिउँ त.
2: हुन्छ हजुर.
1: वर्ल्ड कप फिभर त गइसक्यो, तर पनि अब रहल पहल यसो सोध्नु पर्ला है बहिनी
2: होइन.
1: यसपालिको जुन चाहिँ फिफा वर्ल्ड कप 3 देशमा मेक्सिको, युएसए र क्यानाडा सम्पन्न भयो. लास्टमा चाहिँ अन्तिम दिन 19 तारिक आइतबारको दिन भन्नुपर्छ होइन, दुई देश अर्जेन्टिना महारथी र चाहिँ स्पेन बिचको खेलमा 1-0 भएर स्पेनले जित्यो. त्यो आफ्नो ठाउँमा छ, स्पेनलाई धेरैले सपोर्ट पनि गरेका थिए र पछि जुन चाहिँ खेल पछिको विवादले गर्दाखेरि अलिकति कता कता अर्जेन्टिनाको उसमा चाहिँ फेभर त्यति गएको छ, नपाइएको छ बहिनी होइन सपोर्टमा. तर सबैले चाहिँ फी गेम छ, यसपालि मेसीले गरेको जादुमय खेलको प्रशंसा सबैले गरेका छन्. उहाँ चाहिँ अल टाइम ग्रेट फुटबलर पनि भनेका छन् बहिनी. तर आज फुटबलकै विषयमा, तर फुटबलरको विषयमा होइन, खेलाडीको विषयमा होइन, यसपालि चाहिँ थुप्रै पुरस्कार दियो के बहिनी. 2026 फिफा वर्ल्ड कपमा चाहिँ टोटल रेकर्ड पुरस्कार दियो. कति दियो, मिलियनमा भन्नु पर्यो बहिनी. ओके, जम्मा जम्मा एकजना जित्यो होइन, उसले के भन्छ स्पेनले जित्यो, स्पेनले 50 मिलियन पायो युएस डलर है बहिनी. त्यसै गरेर 33 मिलियन रनर्स अपले, यानि कि अर्जेन्टिनाले थर्ड प्लेस पाउने बेलायत भयो होइन, बेलायतले 29 मिलियन पायो. फोर्थ प्लेस फ्रान्स भयो 27 मिलियन. यसै गरेर क्वार्टर फाइनलिस्ट, राउन्ड अफ 16, राउन्ड अफ 32 अनि ग्रुप स्टेजका सबैले पुरस्कार पाएका छन् होइन. टोटल मनी भनिदिनु पर्यो. ओके, त्यसले गर्दाखेरि टोटल मनी कति चाहिँ सबैलाई बाँडियो इन डलर्स, युएस डलर्समा. जसले मिलाउनुहुन्छ त्यति त पैसा दिन सक्दैनौँ हामी होइन. त्यो नजिक नजिक सम्झाउने एउटा चाहिँ केही एउटा पुरस्कार दिउँला है त बहिनी. ओके, भने मतलब टोटल मनी होइन, टोटल पटबाट चाहिँ फर्स्ट सेकेन्ड थर्डदेखिलाई चाहिँ राउन्ड अफ 16 र वान अफ राउन्ड अफ 32 र चाहिँ ग्रुप स्टेजबाट एक्जिट भएका टिमले पनि 9 मिलियन पाउनु भएछ कि बहिनी. ओके, त्यसले गर्दाखेरि त्यति धेरै पैसा उठेछ भनेर भन्नुपर्छ. अर्को ताली चाहिँ कति उठ्यो, फिफालाई चाहिँ कति फाइदा भयो भने पनि एउटा चाहिँ प्रश्न राख्न सकिन्छ नि होइन बहिनी.
2: एकदमै राख्न सकिन्छ,
1: अहिले नै राखिदिउँ. फिफालाई चाहिँ कति, यो चाहिँ मिलाउनै पर्छ भन्ने छैन. फिफाको चाहिँ गोजीमा कति गएछ, एकाउन्टमा ब्याङ्क एकाउन्टमा कति गएछ त्यो पनि खोजेर भन्न सक्नुहुन्छ नि भन्नु होला.
2: तर
1: जम्मा जम्मा पट अफ प्राइजेस, प्राइज पनि कति हो भनेर भन्नु पर्यो
2: है. यो 50 मिलियन डलर भनेको चाहिँ नेपाली कति हुन्छ होला.
1: ओहो, तपाईँले त्यसलाई 130 चाहिँ गुणा गर्नुहोस् त बहिनी, अझ बढ्दा पनि छ होला. त्यो चाहिँ क्यालकुलेटरमै अट्दैन,
2: एरर
1: आउँछ बहिनी. ओके, तर प्राइज मनी इन्डियन रुपिजमा गरिदिउँ त म. ओके तुरुन्तै म एकछिनमा भनिदिउँला हेरिहालो इन्डियन रुपिजमा कति आउँदो रहेछ ओ हो धेरै पो छ त बहिनी अहिले एकछिनपछि हिसाब किताब गर्नुपर्छ है त बहिनी ओके करोडमा च्याम्पियन्समा चाहिँ 51 million 50 चाहिँ एप्रोक्सिमेटली 4,909 करोड हुँदो रहेछ बहिनी करोड भारतीय रुपियाँ है ओके अगाडि बढौँ
2: अब हुन्छ अब हामी आवाजमा रहेको सन्देशतर्फ लाग्छ दाजु मैले चाहिँ कुराकानी गरेको छु कोसँग भन्दाखेरि हाम्रो भाइ हुनुहुन्छ 2025 भर्ती भएर जानुभएको भाइ हुनुहुन्छ 30-44-53-03 राजेन्द्र जबेगु उहाँको जन्मदिन चाहिँ यो 30 जुलाईको दिन बिहिबारको दिन परेको रहेछ त्यसैले हामीले एडभान्समा उहाँलाई ह्याप्पी बर्थडे भन्नको लागि चाहिँ उहाँको बुवा धनबहादुर जबेगु जो 5 थरमा हुनुहुन्छ उहाँलाई हामीले फोन गरेका थियौँ दाजु र हामी दुवैजनाको कुराकानी लामो भयो कि ओहो त्यहाँ त कोदो रोप्नेदेखि लिएर मकै भाँच्नेसम्मको कुराकानी भयो त्यसैले अलिकति लामो भएको छ र भाइलाई पनि बुवाले आशीर्वाद र शुभकामना दिनु भएको छ
1: ओके राम्रो कुरा हो नि
2: हजुर
1: राम्रो कुरा त जति लामो भने के फरक पर्यो होइन
2: हजुर
1: जाँदाखेरि यो लामो तपाईँको कुराकानी कुन ठाउँ भन्नुभयो तपाईँले
2: 5 थर दाजु
1: 5 थर र हामी लाग्ने त
2: लाग्छौँ र 5 थर र यो स्याङ्जाको जुन तपाईँ कुलमा पुग्नु भएको छ नि दाजु
1: कुलमा
2: हजुर यो 5 थर पनि सेम त्यस्तै रहेछ होइन ठाउँ चाहिँ लेक भन्छौँ हामी है यसो कोदो मकै सबै हुँदो रहेछ अनि कोदो रोप्ने कसरी रोप्नुहुन्छ त तपाईँहरूले भन्दाखेरि एकदमै एक्ज्याक्ट त्यो सेम हुँदो रहेछ कि तरिका हजुर कुनै कुनै ठाउँमा फरक हुन्छ दाजु यो रोप्ने
1: तपाईँको तरिका के
2: हाम्रो 13 र 5 थरतिर एउटै हुँदो रहेछ कसरी भन्दाखेरि जस्तै अगाडि बाउसेले खन्दै जान्छ दाजु बारी होइन त्यहाँ फेरि कस्तो हुन्छ नि 2 थरीको हुन्छ कि जस्तै म मकै पनि रोपिरहेको हुन्छ मकै पनि फलिरहेको हुन्छ र अर्को क्रपको रूपमा हामीले चाहिँ कोदोलाई लिन्छौँ होइन अनि बाउसेले खन्दै खन्दै जान्छ अनि रोपारहरूले चाहिँ रोप्दै रोप्दै जान्छन् है अब कसरी जान्छन् भन्दाखेरि रोप्दै अगाडि जान्छन् कि दाजु अनि अगाडि गएपछि त त्यो कोदो कुल्चिन्छ भन्ने हुन्छ नि त होइन तर त्यो कुल्चिए पनि के फरक पर्दैन त्यो आफै उठ्छ कि अनि कस्तो हुन्छ नि यता अर्को पूर्वतिर चाहिँ अर्कै तरिकाले रोप्नु हुँदो रहेछ उहाँहरूको चाहिँ मकै बाली नभइकन उहाँहरूको कोदो बारी मात्रै हुँदो रहेछ है र होल बारीभरि उहाँले जब बाउसेले खन्दै खन्दै गयो उहाँहरूले चाहिँ के गर्नु हुँदो रहेछ अरे पहिला खन्ने अनि रोप्दाखेरि उहाँहरू पछि सर्नु हुँदो रहेछ

0: तर केही हुँदैन रहेछ, पाँच थरमा पनि त्यस्तै गर्नु हुँदो रहेछ।
1: अनि धान रोप्दाखेरि गीत गाइन्छ होइन, कोदो रोप्दा गीत गाइन्छ गाइन्न त?
0: कोदो रोप्दा पनि पश्चिमी भाकाहरू हाम्रो दिदी बहिनीहरू आमा बुवाहरूले चाहिँ गाउनुहुन्छ दाजु।
1: ओके ओके ल त कोदो रोप्नतिर लागौँ त अब। ओके
0: हजुर, कार्यक्रम परदेशीको सन्देशमा आज हामी पाँच थरतर्फ लाग्दैछौँ श्रोता, र पाँच थरमा हुनुहुने हाम्रा दाजु धनबहादुर जबिगु अहिले लाइनमा आउनु भएको छ। उहाँको छोरा 3044503 राजेन्द्र जबिगुको 30 जुलाईको दिन जन्मदिन परेको छ। 30 जुलाई भनेको बिहिबारको दिन, र यो कार्यक्रम प्रसारण होन्जेल भने उहाँको जन्मदिन आउन बाँकी 3-4 दिन बाँकी हुन्छ होइन। उहाँलाई चाहिँ एडभान्समा हामी जन्मदिनको शुभकामना दिनको लागि उहाँको बुवा धनबहादुर दाजुलाई हामीले फोन गरेका छौँ। नमस्ते धन दाई।
2: नमस्कार।
0: सन्चै हुनुहुन्छ? पाँच थरको कुन ठाउँमा हुनुहुन्छ दाई?
2: यो पाँच थरको फालिलो एक वार्ड नम्बर पनि एक हो।
0: ओहो, भनेपछि अहिले पाँच थरमै हुनुहुन्छ। अहिले पाँच थरमा के गर्दै हुनुहुन्छ दाई?
2: पाँच थरमा त अब यस्तै खेतीपातीहरू केहरू गरिन्छ।
0: अहिले खेतबारीमा के रोप्नु भएको छ दाई?
2: खेतबारीमा त अब धान त्यस्तै मकैहरू कोदो
0: हजुर। अब मकै पाक्ने बेला भइसक्यो होला होइन दाजु? हरियो मकै खाइसक्नु भयो कि छैन? अलि ढिलो हुँदो रहेछ तपाईँकोतिर है? लेकमा त कोदो पनि एकदमै खेती हुन्छ होइन दाजु? कोदो रोपिसक्नु भयो? ए, भनेपछि तपाईँहरूकोतिर अलि ढिलो ढिलो हुँदो रहेछ कि क्या हो है? हजुर हजुर, म चाहिँ यता पश्चिम स्याङ्जाको भएको कारणले गर्दाखेरि स्याङ्जातिर भने अहिले कोदो रोपिसकेको अवस्था छ है दाजु? हामी लेकमै छौँ, माथि कोदो रोप्न बाँकी भएकाहरूलाई चाहिँ रोप्दै हुनुहुन्छ, तर म्याक्सिममको सकियो भन्ने कुरा गर्दै हुनुहुन्थ्यो, र मकै पनि पाक्न थालिसके, सुकी पनि सके पनि भन्नुभएको थियो है? हजुर। अब तपाईँहरूकोतिर चाहिँ
2: हजुर
0: हजुर हजुर, कोदो रोप्दाखेरि कम्प्लिटली यो कोदो बारी नै हुन्छ कि मकैको तल तल रोप्नुहुन्छ दाजु?
2: मकैको तल तल,
0: त्यही त हाम्रोतिर पनि त्यस्तै गरिन्छ कि, खोटाङतिर भयो होइन, यतातिर चाहिँ कोदो बारी नै हुँदो रहेछ कि, कोदो नै मात्र रोप्ने है त्यस्तो गर्नुहुँदो रहेछ, मैले चाहिँ युट्युबमा हेरेको थिएँ। अनि दाजु यो कोदो रोप्दाखेरि जस्तै हामी यता स्याङ्जातिर कस्तो गर्छौँ भन्दाखेरि अगाडि अगाडि बाउसीले खन्दै खन्दै जान्छ, अनि कोदो रोपारेहरू चाहिँ पछाडि पछाडि रोप्दै रोप्दै अगाडि अगाडि सर्छन् क्या, तपाईँहरूकोतिर के गर्नुहुन्छ? हजुर,
2: खन्दै जाने अनि अगाडि खन्दै जाने पछाडि रोप्दै आउने।
0: ए ओके ओके, अनि मैले एकजना हाम्रो दाजु हुनुहुन्छ बिएफबिएस स्टोनकिफमा है स्टेसन म्यानेजर योगराज राई दाजु हुनुहुन्छ, अनि दाजु चाहिँ खोटाङको हुनुहुन्छ। दाजु र मेरो चाहिँ एकचोटि चाहिँ यहाँ नेपालमा भेट हुँदाखेरि डिस्कस जस्तै भयो कि है। मैले के भने भन्दाखेरि हाम्रोतिर चाहिँ कोदो रोप्दै हामी अगाडि अगाडि सर्छौँ भने है, अनि उहाँले के भन्नुभयो भने होइन कोदो रोप्दै हामी त पछाडि पछाडि सर्छौँ, अब त्यो कोदोलाई किच्दै गयो भने त कोदो रोपेको के अर्थ भयो र, कोदो त मारिहाल्छ नि भन्ने कुरा गर्नुभयो क्या उहाँले। अनि हामी दुईजना अलिक डिस्कस जस्तै पर्यो, अनि मैले चाहिँ उहाँलाई चाहिँ एउटा हुन्छ नि प्रमाणको स्वरूप युट्युब देखाइदिएँ है दाजु, अनि युट्युबमा चाहिँ पश्चिमको मान्छेहरूले कसरी रोप्छन् त भनेर मकैको तल तल यो चाहिँ अब दुई बाली होस् भन्ने हिसाबले होइन, मकै खाएपछि सकेपछि फेरि अर्को बाली हुन्छ नि त होइन दाजु, अनि अगाडि अगाडि रोपेको देखाइदिएँ मैले भिडियो है, अनि उहाँ छक्क पर्नुभयो, अनि यो कोदो कुल्दै कुल्दै गएपछि यो कोदो मर्दैन त भनेर प्रश्न गर्नुभयो उहाँले है। अब यसबारे तपाईँले के भन्न चाहनुहुन्छ दाजु, मर्छ त कोदो?
2: अगाडि अगाडि रोप्दै जाँदा त अनि पौषेभन्दा अगाडि जाँदा त सबै टेकिन्छ नि त।
0: हो, टेक्दै पनि गइन्छ, त टेक्दै गयो भने कोदो चाहिँ मरिन्छ भनेर चाहिँ उहाँले भन्नुभयो कि, मरिन्छ त दाजु कोदो टेक्दाखेरि?
2: होइन अब उखेलिन्छ नि त।
0: त्यस्तो खासै टेक्दैमा त्यो कोदो मर्ने होइन नि हेर्ने दाजु,
2: कोदो त मर्नु त मर्दैन तर सबै टेकेर लतर पतर हुन्छ,
0: पछि त आफै उठिहाल्छ नि त्यो त होइन दाजु?
2: उठ्नु त उठिहाल्छ तर पनि सबै मारिन्छ।
0: पाँच थर र यता स्याङ्जातिरको रोप्ने चलन चाहिँ एउटै एउटै स्टाइलको रहेछ होइन दाजु?
2: हजुर हजुर, एउटै स्टाइल अघि तपाईँले भन्नुभएको थियो ठ्याक्कै त्यही स्टाइल हो।
0: हजुर हजुर, त्यो मकैको तल तल सिमीहरू बोडीहरू पनि रोपिन्छ नि दाजु, तपाईँ त्यस्तै गर्नुहुन्छ?
2: सिमीहरू त हाल्दै रोपिन्छ यहाँ चाहिँ होइन, बोडी छेउछेउमा रोपिन्छ।
0: ए, हाम्रो चाहिँ थाक्रको लागि त्यो लहरा

0: जान्छ नि त, थाँक्रा हुन्छ नि त त्यो मकैको बोट है, त्यो पनि हुन्छ भनेर चाहिँ बोडीहरू होइन त्यसरी सिमीहरू लगाउने चलन छ कि दाजु उतातिर
1: राखिन्छ।
0: गाउँ नै गएको जस्तो फिल भयो कि, म सानो बेलामा काठमाडौँ आएको दाजु, अनि मेरो मम्मीहरूले रोपेको चाहिँ देखेको, मैले आफैले चाहिँ रोपेको छुइनँ कोदो है, त्यो देखे अनुसारको याद गरेको मैले। अब यो कोदोको बिउ हामीले जसरी हातमा लिन्छ नि दाजु होइन, देब्रे हातमा कोदोको बिउ लिन्छ, अनि दाहिने हातले जुन रोपिन्छ नि त्यो एउटा बिउ लियो, अनि कसरी त्यो माटोभित्र कसरी गाड्नुहुन्छ दाजु तपाईँहरूकोतिर? ओके, मैले पनि त्यस्तै गरेको देखेको थिएँ, जस्तै बुढी औँलाले यसरी लियो एउटा बिउ, अनि त्यसपछि त्यो माटोभित्र यसरी खाँदियो, अनि चोर औँलाले फेरि पुर्ने होइन त दाजु,
1: पुर्ने बढार्दै गयो अनि ठ्याक्कै रोप्दै गयो अनि अलिअलि पुर्दै पुर्दै गयो।
0: त्यो भिजुलाइजेसन मेरो आँखा अगाडि आयो कि त्यो रोपेको जस्तो होइन, एकदमै मलाई पनि गाउँ पुगेकै जस्तो भान भयो। अनि यसपालि हजुरले कि बाउसीको काम गर्नुभयो कि रोपारको काम गर्नुभयो दाजु?
1: म त त्यति रोपारको त गर्दिनँ, कोही कोही बेला बाउसी आफ्नै खेती चाहिँ गरिन्छ।
0: हजुर हजुर, ओके। अनि त्यतातिर यो पर्मा जाने भन्ने चलन हुन्छ नि, खेताला जाने चलन हुन्छ कि हुँदैन दाजु?
1: जति जति अर्मा पर्मा भन्छन्,
0: अब एउटा घरको सक्यो भने फेरि अर्को घरको सुरु होइन, पालै पालो त्यसरी चलन छ। अनि हजुरले चाहिँ यो खेताला जाँदा अनि यो पर्मा जाँदा खाजा चाहिँ के खानुहुन्छ दाजु?
1: यहाँ त जे अब मकै भए मकै, अहिले त अब बजारै चलन हुन्छ, चिउरा चाउचाउ त्यस्तै। अहिले त
0: पहिला त धेरै अर्ग्यानिक खाना खानेकुराहरू हुन्थ्यो नि दाजु?
1: पहिला त अब जस्तै अहिले पनि यहाँ चल्छ आलुहरू, मकै भुटेकोहरू त्यस्तै चल्छ,
0: गुन्द्रुक भटमासहरू पनि हुन्छ होला दाजु है?
1: हुन्छ
0: एकदमै। हजुर, अब गाउँघरको भनेपछि अर्ग्यानिक त कति मिठो हुन्छ होइन?
1: हजुर हजुर,
0: हो नि, मुखमा पानी आइसक्यो त्यो कुरा गर्दा गर्दै। हजुर, अब धन्दाईसँग बोल्न थालेको, खेताला र पर्मको कुरा गर्यौँ, अनि कोदो रोपेको कुरा गर्यौँ होइन, गाउँमै पुगेको जस्तो भान भयो मलाई, र आज हामीले फोन गरेको कारण होइन, अब त्यो कारण पनि बिर्सनु हुँदैन दाजु, र विशेष गरी हाम्रो भाइ हजुरको छोरा हुनुहुन्छ होइन, उहाँको आर्मी नम्बर 30 44 53 03 हो, उहाँको नाम हो राजेन्द्र जबेगु, र उहाँको चाहिँ आउने बिहिबार होइन, बिहिबारको दिनमा चाहिँ यो 30 तारिक उहाँको जन्मदिन परेको छ। भाइलाई के भन्न चाहनुहुन्छ?
1: ऊ त अब नेपालको गोर्खाली भएपछि, नेपालको नाच गोर्खाली यता युकेमा भएपछि उसले त राम्रो गर्नु पर्यो, देशको सेवा गर्नु पर्यो, त्यहाँका पर्यटनको साथीहरूसँग सबैसँग मिलेर जस्तै भए पनि दुःख सुख कष्ट काटेर भने उसले पुरा गर्नुपर्छ तालिमहरू सबै।
0: हजुर हजुर, अब जन्मदिनको अवसरमा विशेष के भन्न चाहनुहुन्छ भाइलाई?
1: विशेष त अब जन्मदिनको लागि हार्दिक शुभकामना दिन्छु, उसलाई दीर्घायु सामान बाँचिरह त्यही भन्न चाहन्छु। अब उहाँको मम्मी पनि तल हुनुहुन्छ अहिले होइन?
0: हजुर, मम्मी चाहिँ काम गर्दै हुनुहुन्छ,
1: तल काम गर्दै हुनुहुन्छ।
0: त्यस मम्मी बुवाको तर्फबाट भाइलाई जन्मदिनको धेरै धेरै शुभकामना अनि आशीर्वाद भन्नुहुन्छ होइन दाजु? ओके, अब जाँदा जाँदै छोरालाई त आशीर्वाद छँदैछ, जन्मदिनको शुभकामना पनि छँदैछ, जन्मदिनको कुनै एउटा गीत राखिदिन्छ हुँदैन? हजुर, अञ्जु पन्त र प्रताप दासले गाउनु भएको छ, निकै मिठो गीत छ जन्मदिनको अवसरमा। हस् धन्यवाद हजुरलाई, हजुरको अब कति धेरै काम थियो होला, काम छोडेर भयो भने हाम्रो फोनको प्रतीक्षामा बस्नुभयो, आफै कल गर्नुभयो, यति लामो कल गर्नुभयो है दाजु, म आफै यहाँबाट कल ब्याक गर्छु दाजु भनेको होइन, होइन म यति ठिक छु भन्नुभयो, अब 15-20 मिनट गइहाल्यो अब त्यहाँ एनटिसी एनसेलको पैसा झ्वाम भयो है दाजु केही छैन, हाम्रो लाउरी भाइको बुवा पो पढ्नु भयो त होइन र हजुर हुन्छ हजुर, अनि दिदीलाई फेरि पनि धन्यवाद छ, नमस्कार छ, अनि तपाईँहरू स्वस्थ भएर बस्नुहोला है दाजु। हस् धन्यवाद, हस् नमस्कार, बाई बाई।
2: नमस्ते, हैव अ ग्रेट डे, बाय बाय।
0: सम्पूर्ण दिवेनीहरुलाई ह्याप्पी श्रावण भन्दै निशा गुरुङ आगा चाहन्छु, नमस्ते, शुभ दिन, बाय बाय।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो सैन्य समुदायमा
1: बिलाइन भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
3: शिक्षा
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: विश्वविद्यालयको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा दोषीमाथि कारवाही हुने बताउनु भएको छ। व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक भएपछि मन्त्रालयमा बोल्दै मन्त्री पोखरेलले घटनासँग सम्बन्धित दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनु भएको छ। गएको शुक्रबार एमबीएस प्रथम सत्रको अर्गनाइजेसनल बिहेभियर विषयको परीक्षा शुरू भएको केही मिनटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यहीबीच एमालेका सचिव महेश बस्नेतले प्रश्नपत्र चुहावटले भारतमा मन्त्रीको राजीनामा आउँदा नेपालमा छानबिन समिति मात्र बनेको टिप्पणी गर्नुभएको छ। सचिव बस्नेतले प्रश्नपत्र चुहावटको विषयमा भारतको ककरोच पार्टी र राजीनामा दिने मन्त्रीबाट सिक्न सकिने सुझाव दिनुभएको छ। कंग्रेस सभापति गगन कुमार थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताउनु भएको छ। नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कंग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आज उहाँले वर्तमान चुनौती सामना गर्न पनि एकता गर्नुपर्ने बताउनु भएको छ। सभापति थापाले पार्टी एकताका लागि दबाव अभियानले यही साउन 16 आयोजना गर्न लागेको राष्ट्रिय भेला समेत स्थगित गर्न आग्रह गर्नुभएको थियो। उहाँले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सहमतिको खाका बनाउन दुईजना सदस्यको नाम मागिएको र 4 सदस्यीय कार्यदल 1-2 दिनभित्रै बन्ने जानकारी गराउनु भएको कागेश्वरी मनोहर नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभएको छ। काठमाडौँको हनुमान ढोका दरबार संग्रहालय पुनर्निर्माण सम्पन्न भएसँगै सबै प्रदर्शनी कक्ष सञ्चालन गरिनु भएको छ। 72 सालको भूकम्पले क्षतिग्रस्त संग्रहालय पुनर्निर्माण गरिएको संग्रहालयका अधिकृत शारदा शिवाकोटीले जानकारी दिनुभएको छ।
4: सङ्ग्रहालय सेटअप गरिसकेका छैनौँ, हामीले पुननिर्माणको काम भर्खर सक्यौँ। अब बिस्तारै क्रमबद्ध तरिकाले हामी सङ्ग्रहालय पुनः स्थापना गर्ने उस योजनामा छौँ। सेप्टेम्बर 27 चाहिँ राजा त्रिभुवनको सङ्ग्रहालय चाहिँ फेरि पुनः सञ्चालनमा ल्याउने हाम्रो कार्य योजना छ र त्यसपछि महेन्द्र वीरेन्द्र र त्यस्तै अरू मल्लकालीन शाहकालीन विविध खालका जात्रा पर्वहरू त्योसँग सम्बन्धित सङ्ग्रहालयहरू खोल्ने हाम्रो कार्यालयको योजना रहिआएको छ।
3: हाल पर्यटकका लागि विभिन्न चोक गर्गहन कक्ष र गद्दी बैठक मात्र खुल्ला गरिएको छ। हनुमान ढोका दरबार संग्रहालय क्षेत्र काठमाडौँ घुम्न आउने पर्यटकको पहिलो रोजाइमा पर्ने गन्तव्य हो। स्विजरल्यान्डबाट आएका पर्यटक याहिल पवन
5: I feel very peaceful. It's a very nice museum. I really like the handcraft parts. You see the towers, the gardens and the history. I think the most important part for me at the museum is the history, and the people are so kind, so respectful, and that's a lot of things that I like.
3: हनुमान ढोकामा गएको वर्ष आन्तरिक र विदेशी गरी 2,92,000 पर्यटकले टिकट काटेरै संग्रहालयको अवलोकन गरेका छन्। डडेलुका कारण फ्रान्समा 6 नगर क्षेत्रबाट थप 55,000 मानिस विस्थापित भएका छन्। स्पेनमा डडेलुको प्रकोपका कारण कतिपय ठाउँमा आपतकाल लगाइएको छ। स्पेनका रक्षा मन्त्री मार्गरिता रोब्लेसले आगलागी प्रतिकारी जनशक्तिको प्रशंसा गर्नुभएको छ।
6: Que las evacuaciones son precisamente para evitar riesgos.
7: The public are behaving in an exemplary manner. Evacuations are precisely to avoid risks. Everyone here, military personnel, the civil guard and the forest fire brigades, everyone is giving their all. So despite the gravity of the situation, we must remain confident and keep our spirits high.
3: आगामी एक दिनमा मनसुन धेरै सक्रिय नहुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय नभए पनि केही ठाउँमा भारी पानी पर्न सक्ने अनुमान गरेको छ। बागमती र गण्डकीको पहाडी तथा हिमाली भागका केही ठाउँमा भारी वर्षाको पूर्वानुमान गरिएको वरिष्ठ मौसमविद मेन कुमार अर्यालले बताउनु भएको छ।
8: बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना चाहिँ छ। अलिकति सचेत चाहिँ हुन पर्यो। बागमती र मनसुन त्यति सक्रिय चाहिँ अबको 24 घन्टामा चाहिँ देखिँदैन।
3: पुरुष भलिबल फ्रेन्चाइज लिग नेपाल भलिबल लिग एनबिएलमा क्लबहरूले प्रति खेलाडी 1,20,000 रुपियाँसम्म तिर्न तयार भएका छन्। केडिया ग्रुपको आयोजनामा पहिलोपटक हुन लागेको लिगको लागि भएको खेलाडी अनुबन्ध कार्यक्रममा कर्णाली शिवराजले, नृपतोष बस्नेत, सञ्जोग चौधरी र सुरत चुनारा, मधेस वरियर्सले सन्तोष महता र धनबहादुर भट्ट छेत्रीलाई 1,20,000 अनुबन्ध गरेका छन्। खफ्तर फाल्कन्सले प्रेम गौतम र सरोज बरदेवा, काठमाडौँ रेड्सले सन्तोष राई, सन्तोष विके र चिरञ्जीवी खड्का, सगरमाथा स्पासर्सले सुभाष कुमार, अन्नपूर्ण स्पाइकर
1: टिम छेत्री।

ऋतुहरूमा तिमी हरियाली बसन्त हौ। अरुण थापाले गाउनु भएको यही मिठो गीत सँगसँगै आजको त्रिवेणी कार्यक्रम शुभारम्भ भइसकेको छ। कार्यक्रम त्रिवेणीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। हामी कार्यक्रमको अवधिभर क्विन्स गर्खा इन्जिनियर्स इन पिक्टा पार्क ब्यारेक्समा भइरहेको क्युजी मेला साथै फ्यामिलीज डेको अवसरमा तयार पारिएको रिपोर्ट तपाईहरूको साथमा राख्दै जानेछु। आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा सांगीतिक विश्राम लिऊ। छेवाङ लामाले गाउनु भएको यो मिठो गीत र यो गीतपछि भने हामी क्युजी मेलाको रिपोर्टहरू तपाईहरूको साथमा राख्दै जानेछौं।

0: श्रोताहरू, म अहिले द क्विन्स गोर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा आइपुगेको छु। शनिबार 18 जुलाईमा क्विन्स गोर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा आयोजना गरिएको क्युजी मेला साथै फ्यामिलीज डेको रमाइलो माहौल छँदैछ र यहाँ विभिन्न इन्टरनल एन्ड एक्सटर्नल स्टलहरू छन् र धेरै मानिसहरूको भिड पनि छ र मेला हो यो प्रोग्रामको थिम नै र मेला भन्न बित्तिकै म्युजिक, फुड्स अनि गेम्स, बिजनेस, रमाइलो यो क्षणमा मैले द क्विन्स गोर्खा इन्जिनियर्सका गोर्खा मेजर खड्क बहादुर गुरुङ साहबलाई भेटेको छु। सबैभन्दा पहिला त यहाँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
1: दिदी नमस्कार हजुर, थ्याङ्क यू सो मच फर योर टाइम।
2: हजुर, आज मौसम पनि एकदमै रमाइलो भइरहेको छ, घमाइलो भइरहेको छ। मौसम पनि त्यति घाम होइन र बादल लागिरहेको छ, पानी पर्ने सङ्केत भने त्यति छैन र यहाँहरूले एभ्री इयर क्विन्स गोर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा यो क्युजिई मेला साथै फ्यामिली डे मनाउने गर्नुहुन्छ। यो मेला साथै फ्यामिली डेको मेन उद्देश्यको बारेमा प्रकाश पारिदिनुहोस् न।
1: हजुर, छोटकरीमा भन्दाखेरि यो रेजिमेन्टल फ्यामिलीज डे हो, हिस्टोरिकल्ली नोन एज। त्यसलाई अलिकति हाइब्रिड र ट्विस्ट ल्याउनलाई हामीले चाहिँ क्युजी मेला पनि थपिएको हो र सिग्निफिकेन्ट एलिमेन्ट चाहिँ त्यहाँबाट आउने हुनाले रेजिमेन्टले जहिले पनि क्युजी मेला चाहिँ अट्याच गरिएको हुन्छ यसमा। र हजुरले ट्र्याक गर्नुभएको छैन, अहिले रेजिमेन्ट हाम्रो हाइब्रिड युके पर्सनलसँग भए पनि मेजोरिटी अहिले चाहिँ क्युजी पर्सनल भएको हुनाले, ओ गोर्खाली भएको हुनाले अहिले हामी प्रोपोर्सनेटली धेरैजना छ। विदिन द रेजिमेन्टमा 16 डिफ्रेन्ट नेसनालिटिज, त्यसैले वान अफ द डाइभर्स युनिट हो। त्यसैले हाम्रो अहिले हजुरले स्ट्यान्डहरूतिर जानुमा चाहिँ वाइड रेन्ज अफ डिफ्रेन्ट कल्चर, देशको खानापिना, वेशभूषा देख्नुहुन्छ। अनि यो दिनको महत्त्व नै हामीले हाम्रो परिवारको लागि फ्यामिलीज डे अनि मेलाको मार्फत हाम्रो डाइभर्सिटी चाहिँ सेलिब्रेट गर्ने। अनि अघि मैले छोटकरीमा टच गरेको थिएँ, युनिटी इन डाइभर्सिटी, अनि डाइभर्सिटी इज आवर स्ट्रेन्थ, त्यो त्यसको फाउन्डेसनलाई जेनेरेट गर्दै अनि यो मेसेज चाहिँ हाम्रो परिवारमा अनि यङ्गर जेनेरेसनमा चाहिँ पुगोस् भनेर अर्गनाइज गरिएको हो। एन्ड एन होल हार्टेडली फ्रम अन बिहाफ अफ द रेजिमेन्ट थ्याङ्क यू फर यर कन्टिन्युस सपोर्ट फ्रम द बिएबिएस। अहिलेको लागि त्यति छ दिदी।
0: गरेर यो हरेक वर्ष एउटै थिम, एउटै प्याटर्न, एउटै स्टाइलमा हुन्छ कि डिफ्रेन्ट इयर केही चेन्जेस पनि गर्नुहुन्छ यहाँहरूले?
1: हामीले हरेक इभेन्टलाई रिभ्यू गरिन्छ, गुड प्र्याक्टिस, गुड स्ट्यान्ड, गुड स्टलहरू चाहिँ कन्टिन्यू गर्छ र वाट इज नेक्स्ट, वाट क्यान वी डु बेटर, त्यो चाहिँ एभ्री इयर चाहिँ थपिँदै आएको हुन्छ। त्यसैले हजुरले चाहिँ स्लाइटली डिफ्रेन्ट देख्नुहुन्छ इन भेरियस वेजमा, त्यो चाहिँ कन्टिन्युस डेभलपमेन्टको कुरा हो। नट नेसेसरली इन्डिभिजुअल मात्रै, अर्गनाइजेसनल्ली, इन्स्टिट्युसनल्ली हामीले केमा इम्प्रुभ गर्न सक्छ भन्ने कुरालाई मध्यनजर राखेर, एट द सेम टाइम हाम्रो अडियन्सलाई हेरेर, हाम्रो यङ्गर जेनेरेसन आउँदैछ, उहाँहरूको डिमान्ड के छ, निड के छ र हामीले के अन्डरस्ट्यान्ड गर्नुपर्छ भन्ने चाहिँ यो एउटा हामीलाई मौका पनि हो।
0: क्युजीको अन्य अपकमिङ इभेन्टहरू अथवा विभिन्न एक्सर्साइजको बारेमा केही हाइलाइट गर्न चाहनुहुन्छ?
1: हजुर, अब अहिले एज वी स्पिक हाम्रो स्क्वाडन प्लस, द्याट इज 130+ इन्डिभिजुअल्स दाजुभाइहरू चाहिँ डिप्लोइड छ। आज लास्ट इयरभन्दा अलिक कमी देख्नुहुन्छ ग्राउन्डमा, त्यति इक्विभेलेन्ट मान्छे बाहिर भएको हुनाले, र अब उहाँहरू आएपछि समरलीमा जानुहुन्छ अनि बाँकी यहाँ भएको युनिटहरू चाहिँ उहाँहरूको ट्रेनिङ र रेडिनेस साइकलमा हुनुहुन्छ। कहीँ कतै केही भइहाल्नु भने उहाँ चाहिँ जानुहुन्छ। हामी लुकिङ फोर टु समर लिभ कम सेप्टेम्बर, स्याटरडे 26 सेप्टेम्बर 2026 विल बी द क्विन्स गोर्खा इन्जिनियर्स 78th बर्थडे। अल्दो हामीले चाहिँ फर्मल मिन्समा थ्रु डिफ्रेन्ट च्यानल्समा चाहिँ मेसेज आउट गरिएको हुन्छ, थ्रु एसोसिएसन पनि, हाम्रो भेटरन्सहरू, परिवारहरू जहाँ जहाँ देशभरि हुनुहुन्छ, ओ नेपालबाट पनि ट्राभल गर्नुहुन्छ कहिलेकाहीँ, उहाँहरूलाई चाहिँ वार्म वेलकम छ। यो इभेन्ट चाहिँ यहाँ इन्भिक्टा पार्क ब्यारेक्समा हुन्छ, शनिबार परेको हुनाले चाहिँ होपफुल्ली सबैलाई चाहिँ त्यो सहुलियत हुन्छ होला। अनि निमन्त्रण यहाँ मार्फत दिन चाहन्छु नेक्स्ट इयरको लागि हजुरलाई। छोटकरीमा भन्दाखेरि चाहिँ हाम्रो अहिलेको नयाँ ट्रेनिङ पार्टी क्याट्रिकमा क्याब्याजिङ हुँदैछ यो 30th, अनि 4th नोभेम्बरमा चाहिँ पास अफ हुँदैछ। उहाँहरू आएपछि क्युजीमा चाहिँ नोन एज 80th ट्रेनिङ पार्टी, अनि उहाँहरू मिल्दै गएर कम्प्युटर इन्जिनियर स्किल सिकेपछि उहाँहरूको एट्रेस्टेसन परेड चाहिँ एप्रिलमा हुँदैछ। हिस्टोरिकली मार्चमा हुन्थ्यो टाइम लाइन पुस भएको हुनाले चाहिँ यसपालि चाहिँ अप्रिलमा हुँदैछ एन्ड वी लुक फोर्ड टु सिइङ सो मेनी आवर रेजिमेन्टल फ्यामिलीज एज वेल एज भेटरन्स त्यो एटेस्टेसन परेडमा. अहिलेको लागि सायद त्यति नै पार्क गर्दा ठिक होला किनभने धेरै अपरेसनल डिप्लोयमेन्टको कुराहरू मैले सेयर गर्न नसक्ने हुनाले मैले छोटकरीमा राखेँ. धन्यवाद दिदी.
0: यहाँ भेरियस स्टलहरू छन्, बाँकी समय इन्जोय गर्नुहोला. थ्याङ्क यू सो मच.
1: हजुर, धेरै धन्यवाद सर.
2: अब यसै क्रममा 36 इन्जिनियर रेजिमेन्ट एन्ड द क्विन्स गर्खा इन्जिनियर्सका कमान्डिङ अफिसर हुनुहुन्छ लेफ्टिनेन्ट कर्नल सिएन पार साहबले दिनुभएको स्पेस सुनौ.
3: So if I may offer three thank yous. Firstly, as GM Sutton said, to 6-7 Gurkha Field Squadron and some of the other people for establishing today, for planning it and executing it in such a fantastic fashion. Lots of work goes on behind the scenes. So for those who can, could you please just join me in a very light round of applause for 6-7 Gurkha Field Squadron, please. Thank you for that. My second thanks goes to those of you who are taking part. Okay, throughout the day, we will have people playing in the band on the stage. We will have people taking part in a talent contest. Some of the children will be performing. There are people selling ice poles and ice creams all around. Thank you to all of you who've got involved, because again, these days don't make themselves. And the final thank you is to absolutely everyone here. There are many more people to turn up today, I have no doubt, and the day will run on late into the evening. For those who have bothered to travel, for those who have taken time to be here, thank you so much indeed. It's very easy to let these things go by without doing things. We're all very busy, so thank you to all of you and those who have travelled, and we have some special friends here today that I'll speak to later. The only other point that I will make is, of course, why we do these things, and GM Saab has already touched on it. We do these things so that we can come together as a family, as a parawar, and be closer together, meet new friends, speak to old friends, and enjoy ourselves. And that makes the Pultan, that makes the regiment a stronger force, a stronger war-fighting force in the future. So there is a very strong meaning behind what we do here today, but ultimately we're here to enjoy ourselves. And before I then hand over finally, I would just end with that. There's lots of good food, there's lots of good drink today. Please enjoy yourselves. Almost all of the stalls around the outside, they're raising money for charity, so okay, dig deep into those pockets, okay? Give healthy to charity. It all comes back to us, the Gurkha Welfare Trust and the wider family. So thank you very much indeed. Have a great day.
2: लेफ्टिनेन्ट कर्नल सिएन पार्ट साहब सिओ साहेब हुनुहुन्छ द क्विन्स गर्खा इन्जिनियर साथै 36 इन्जिनियर रेजिमेन्टबाट. उहाँलाई धेरै धेरै धन्यवाद.

0: SBS गोर्खा रेडियो
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFES गोर्खा रेडियो।

0: क्वीन्स कर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारिक्समा यो क्युजिई मेला साथै फ्यामिली डेको विषयमा द क्वीन्स कर्खा इन्जिनियर्सको वेलफेयर अफिसर हुनुहुन्छ डब्ल्युएटीओ आशिष मल्ल भाइ, हजुरलाई बिएबिएस कर्खा रेडियोमा वेलकम छ।
1: हजुर, थ्याङ्क यू दिदी। हजुर,
0: आजको यो ओभरअल मेला यहाँले कतिको इन्जोय गर्नुभएको छ?
1: मैले चाहिँ निकै इन्जोय गर्दैछु दिदी। अब यहाँ चाहिँ हाम्रो आज चाहिँ क्युजी मेला प्लस रेजिमेन्टल फ्यामिलीज डे भएको भएर हाम्रो चाहिँ सब रेजिमेन्टको चाहिँ नट ओन्ली नेपाली गोर्खाली मात्र नभएर सबै हाम्रो अब फ्यामिलीज अनि सर्भिस पर्सन सबै आएको छ। एकछिनमा धेरै मान्छे आउनेवाला छ, हाम्रो लाइभ ब्यान्ड पनि छ अहिले पछि, होइन, मान्छे आएर जस रमाइलो हुँदैछ एकछिनमा चाहिँ।
0: अघिल्ला वर्षहरूमा पनि यहाँले यो क्युजी मेला एकदमै रमाइलोसँग मनाउनु भयो र अघिल्लो वर्ष र यो वर्षमा केही डिफ्रेन्ट पाउनुभयो?
1: हजुर, हाम्रो अलमोस्ट एउटै हुन्छ के अरे जहिले पनि हाम्रो, तर योपालि चाहिँ अब हाम्रो चाहिँ लास्ट इयर चाहिँ हाम्रो चाहिँ दुईवटा मात्र गोर्खाली स्क्वाडन थियो, दुईवटा चाहिँ हाम्रो चाहिँ युके ट्याप स्क्वाडन थियो, तर यो वर्षदेखि चाहिँ अब हाम्रो चाहिँ तिनवटा गोर्खाली स्क्वाडन र एउटा मात्र युके ट्याप सोल्जर भएर चाहिँ अलिक धेरै चाहिँ हाम्रो गोर्खालीको चाहिँ इन्भल्भमेन्ट हुन्छ भनौँ न अहिले चाहिँ। हजुर,
0: दिदी बहिनीहरू एकदमै धेरै आउनुपर्ने, आज जति आउनुपर्ने आउनु भएको छैन।
1: अब हाम्रो दिदी बहिनीहरू अब बिस्तारै आउँदै हुनुहुन्छ होला होपफुली। हजुर दिदी, हजुर।
0: ओके, दिन एकदमै गर्मी पनि छ, यो गर्मीलाई छलेर उहाँहरू बिस्तारै
1: हजुर हजुर
0: बाँकी समय पनि इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी मच।
1: हजुर दिदी, हुन्छ, थ्याङ्क यू दिदी।
0: र आदरणीय श्रोताहरू, यो क्युजी मेलामा नेपाल र नेपालीलाई जाउनको लागि हाम्रो विशेष गरेर हाम्रै आफ्नो कल्चरल छ, आफ्नै संस्कार र संस्कृतिमा यति धनी छौँ कि हाम्रो पूर्व मेचीदेखि पश्चिम महाकालीको आफ्नै वेशभूषादेखि लिएर हाम्रो रहनसहन रीतिरिवाजका थुप्रै इक्विपमेन्टहरू छँदैछन् र यो सम्बन्धी पनि यहाँ एउटा स्टलमा म आइपुगेको छु। क्वीन्स कर्खा इन्जिनियर्सका हाम्रो एकजना भाइ हुनुहुन्छ। भाइ, यहाँको पुरा नाम के पर्यो?
2: मेरो नाम चाहिँ सदीप सन्तामाङ।
0: ओके भाइ, तपाईँको स्टलमा के के छन् अहिले? मैले यहाँ देखिरहेको छु कि हाम्रो नेपालीहरूले प्रयोग गर्ने रीतिरिवाज अनुसारका सामग्रीहरू छन्, यो क्रमैसँग बताइदिनुहोस् न के के छ ओभरअल।
2: हजुर दिदी, अब हाम्रो नेपालमा चाहिँ विभिन्न वेशभूषाहरू, विभिन्न मान्छेहरू, विभिन्न जातहरू छ, तर हामीले चाहिँ अब सबै त इन्क्लुड गर्न सकेको छैनौँ यहाँ, त्यही पनि अलिअलि सकेसम्म चाहिँ इन्क्लुड गर्न खोजेछौँ। अब हाम्रो मेन भनेको चाहिँ हामीले अब युज गर्ने यो खुकुरीहरू, जुन चाहिँ हाम्रो अब पुर्खौदेखिको अब बाजेहरूदेखि युज गर्दै आएको खुकुरीहरू, जस हाम्रो ब्रिटिस काउन्टर पार्टहरूलाई चाहिँ यसको बारेहरू भन्नको लागि खुकुरीहरू छ हामीसँग डिफ्रेन्ट साइजको, अनि यो विभिन्न थरीको इन्स्ट्रुमेन्टहरू, मादलहरू, यो डम्फोहरू, विभिन्न यो जातको कुराहरू देखाउन खोजेका छौँ, अनि यो अर्नामेन्ट्सहरू भयो, हाम्रो दिदीबहिनीहरूले लाउने अर्नामेन्ट्सहरू, अनि हामीले टिपिकली युज गर्ने जाँतोहरू, गाउँमा कसरी उयो युज गर्ने सामानहरू, प्लस
0: तपाईँले जाँतो युज गर्नुभयो नेपालमा?
2: मैले चाहिँ गरेको छैन दिदी, त गरेको चाहिँ देखेछु दिदी, मैले चाहिँ गरेको छैन। अनि अर्को हाम्रो लास्ट भएको भनेको चाहिँ यो विभिन्न कपडाहरू, शेर्पादेखि लिएर हाम्रो सबै विभिन्न किसिमको कल्चरको ड्रेसहरू चाहिँ यहाँ छ दिदी, त्यति नै हो। अरू चाहिँ लास्टमा चाहिँ अलिकति फुड सेक्सन थियो दिदी, अब त्यो चाहिँ सबैले अलिकति फुड टेस्ट गर्नको लागि राखिदिएको थियौँ, अहिले अलिकति बाँकी छ। हजुर हजुर, प्लस अनि यो नेपालको फ्ल्याग भन्दा पनि नेपालको म्याप, अनि हाम्रो यो एकदमै मेन स्पोर्टहरू जस्तो कि बौद्धहरू, स्वयम्भूहरू, माउन्ट एभरेस्ट, लुम्बिनीहरू अलिकति डिस्क्रिप्सन दिएर अरूहरूलाई जस थाहा होस् भनेर त्यतिको लागि हो दिदी।
0: भाइ, तपाईँको स्टलमा एकदमै धेरै ग्राहकहरू आउनुभएको जस्तो मलाई लाग्यो र बाँकी समय पनि इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी मच।
2: हजुर, हुन्छ, धन्यवाद दिदी तपाईँलाई पनि।
0: थ्याङ्क यू भाइ। बीएबीएस कर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ यो गीतबाट।

0: अहिले प्रस्तुत गीत यहाँहरूले सुन्नु भएको थियो सुनको जन्तर खड्का गर्बुजा मीना गर्बुजा र साथीहरूको सामूहिक स्वरमा रहेको यो गीत पछि भने आउनुहोस् हामी कार्यक्रमलाई अघि बढाउँ
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन् भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ।

0: अहिले प्रस्तुत गीत यहाँहरूले सुनिराख्नु भएको थियो हिन्दी चलचित्र आसिकीबाट अनुराधा पौडवाल र कुमार सानुको युगल स्वरमा मे दुनिया भूला दुंगी तेरी चाहत मे।
1: बीएफबीएस गर्खा रेडियो सुनिराख्नु भएको छ। द क्वीन्स गर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा क्यूजी मेला साथै फ्यामिलीज डेको अवसरमा यहाँ एकदमै रमाइलो भइरहेको छ। ब्याकग्राउण्डमा तपाईँहरूले म्युजिक पनि सुन्दै हुनुहुन्छ र यसै क्रममा क्वीन्स गर्खा इन्जिनियर्सका क्यूजी मेलाको इभेन्ट ओवाइसी हुनुहुन्छ स्टाफ सार्जन भीम लिम्बु भाइ, एकदमै खुसी लाग्यो भाइ। यो क्यूजी मेला हरेक वर्ष एकदमै रमाइलोसँग तपाईँहरूले मनाउनु हुँदो रहेछ, विशेष गरेर फ्यामिली डे साथै क्यूजी मेला, यो प्रोग्रामको सिक्वेन्स अफ इभेन्टको बारेमा बताइदिनुहोस् न।
2: हुन्छ दिदी, पहिला चाहिँ क्यूजी मेला र फ्यामिली डे चाहिँ डिफ्रेन्ट सेपरेटली गर्थ्यो, तर आज चाहिँ अब हामीले दुइटै इभेन्ट चाहिँ एकैछिन एकैदिन एकैचोटि गर्दैछौँ। त्यही भएर चाहिँ यसमा चाहिँ सुरुमा चाहिँ अब यो एन्टरटेन्मेन्ट प्याकेजबाटै सुरु हुन्छ दिदी, अनि हाम्रो आज अर्बिट ब्यान्ड छ, लाइभ ब्यान्ड होइन, अनि उहाँले चाहिँ त्यही अब नेपाली अनि इङ्ग्लिस मिक्स गरेर गाउँदै हुन्छ। अर्बिट ब्यान्डको सुरको पर्फर्मेन्स सकेपछि चाहिँ अब हाम्रो त्यसपछि चाहिँ हाम्रो

0: अकुपाई हुन्छ दिदी।
1: तपाईँहरूको यो बिग फुटबल पिच भन्दा पनि ठुलो छ यो ग्राउन्ड, अहिले कतिवटा स्टलहरू छन् भाइ?
0: दिदी अहिले चाहिँ टोटल चाहिँ नर्मल यो हाम्रो इन्फर्मेसन होइन, अनि यो इन्फर्मेसन अनि अरू एन्टरटेन अरू स्ट्यान्डहरू चाहिँ 22 छ, फुड स्टल्सहरू चाहिँ टोटल 10 छ दिदी।
1: यो 22 स्टल एभ्री इयर सेम प्याटर्नमा सेम स्टाइलमा इन्टरनल अथवा एक्सटर्नल आउटसाइड एसेन्सेसहरू पनि देखिरहेको छु, लास्ट इयर पनि उहाँहरू नै हुनुहुन्थ्यो कि अथवा एभ्री इयर चेन्जेस हुन्छ?
0: लास्ट इयर एक दुईवटा त हुनुहुन्थ्यो, तर एभ्री इयर चाहिँ चेन्जेस चाहिँ हुन्छ दिदी, किनकि सम इयर्स चाहिँ कुनैले भ्याउँछ कुनै एजेन्सिसहरूले चाहिँ भ्याउँदैन, त्यही भएर यो इयर चाहिँ एक दुईवटा चाहिँ जस्तो हाम्रो नयाँ नै छ, जस्तो पिनेकलहरू बुद्ध मोर्गेजहरू हुनुहुन्थ्यो लास्ट इयर, त्यस्तै गरी हजुर दिदी।
1: विशेष गरेर फ्यामिलीज डे हो, दिदी बहिनीहरूको लागि पनि स्पेसल केही छ?
0: दिदी बहिनीहरूको लागि त आज खास यो स्पेसल भन्नाले त्यही हाम्रो आई थिङ्क यो लाइभ म्युजिकै हुन्छ होला, किनकि अब यस्तो यो रिल्याक्स इन्भाइरोमेन्टमा एक अर्का यसो फ्रेन्ड्सहरूसँग यसो कुराकानी गर्ने होइन, अरू त त्यही इन्टरटेन्मेन्टहरू नै हो हाम्रो आजको आई थिङ्क मेन एट्र्याक्सन। यो एजेन्सिसहरू भयो भने चाहिँ अलिकति इन्फर्मेसन यो मेसन फ्यामिली हबहरू होइन विदिन यो हाम्रै क्लोज कम्युनिटीमा चाहिँ के प्रोभाइड छ सर्भिस फ्यामिलीजहरूलाई भनेर त्यस्तो इन्फर्मेसनहरू पनि आई थिङ्क उहाँहरूको लागि बेनिफिट हुन्छ होला दिदी। हजुर,
1: यति धेरै अर्गनाइज गर्न डेफिनेटली गाह्रो त छँदैछ, र कतिको गाह्रो भयो हुन त अब तपाईँहरूको मेन पावर त छँदैछ होइन, जस्ट टास्क मात्रै दिनुपर्छ सजिलो हुन्छ
0: दिदी? होइन गाह्रो त गाह्रै गाह्रै हुन्छ, तर तपाईँले भने जस्तै अब हामीले पनि हाम्रो सेकेन्ड इन्चार्जहरू राखेको हुन्छौँ, अनि त्यसरी नै टास्कहरू चाहिँ अब अगाडि प्लान गरेर डेलिगेट गरेर आई थिङ्क मोस्ट च्यालेन्जिङ चाहिँ त्यही अब इन्फर्मेसन र मान्छेहरूबाट अब त्यही कमब्याक आउने होइन कन्फर्मेसन आउने हो त्योहरू चाहिँ आई थिङ्क च्यालेन्जिङ।
1: भीम भाइ बाकी समय पनि इन्जोय गर्नु होला, थ्याङ्क यू भेरी मच।
0: हजुर थ्याङ्क यू दिदी, तपाईँ पनि इन्जोय गर्नुहोस् दिदी, थ्याङ्क यू।
1: अब यो कुराकानीलाई एकैछिन यहीँ रोकेर हामी साङ्गीतिक विश्राम लिउँ।

कार्यक्रम त्रिवेणीको हामी पहिलो घण्टाको अन्तिम चरणमा छौं र यो पहिलो घण्टालाई समापन गर्नको लागि म तपाईँलाई सुनाउँदैछु गुलाम अलीको स्वरमा गाजलुती ठूला ठूला आँखा, यही गीत हामी सुनौ र समाचारपछि भने कार्यक्रमको दोस्रो घण्टामा अन्य बाँकी रिपोर्ट र मिठा मिठा गीतहरू सुनाउनेछु। प्रतीक्षा साँच्नुहोला।

0: Pelaajan padi.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: दक्षिण सुडानमा क्रियाशील नेपाली सेनाका 24 सैनिक महिला समेत 455 जनाले युएन तकमा पाएका छन्। राष्ट्रसङ्घीय शान्ति सेनाका रूपमा उत्कृष्ट कार्य सम्पादनका लागि नेपाल र थाइल्याण्डका सैनिकलाई मेडल दिएको मिसनले जनाएको छ। पुरस्कृत सैनिकहरूले गएको सेप्टेम्बरमा परिचालन भएता 1600 गतिविधि गरेका छन्। गस्ती, सड़क मर्मत, संरचना निर्माण जस्ता क्षेत्रमा शान्ति सैनिकहरूले योगदान दिएका छन्। दक्षिण सुडानमा नेपाली सेनाका 1066 जना शान्ति सैनिक कार्यरत छन्। थाइल्याण्डका 265 जना कार्यरत छन्। निजामती कर्मचारी सरुवाका लागि अनलाइन आवेदन प्रणाली सुरु गर्दा 1800 बढीले आवेदन दिएका पाइएको छ। मन्त्रालय धाउनुपर्ने, पहुँच खोज्नुपर्ने वा व्यक्तिगत सिफारिसको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रणाली सुरु गरिएको सरकारले बताउँदै आएको छ। मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव विवेक किमेरेका अनुसार आवेदन दिने कर्मचारी मध्ये हालसम्म करिब 200 जनाको सरुवा भइसकेको छ। आवेदन मध्ये 30 जनाका सरुवा स्वीकृत भइसकेको छ भने 173 जनाको स्वीकृति पत्र तयार भइसकेको छ। नयाँ प्रणाली अन्तर्गत कर्मचारीले सरुवाका लागि आवेदन दिँदा 3 कार्यालयको विकल्प उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। खरिदारदेखि सहसचिवसम्मका कर्मचारीले यस प्रणाली मार्फत आवेदन दिएका छन्। निजामती सेवा नियमावली अनुसार कर्मचारीका सरुवा सामान्यतया 2-2 वर्षमा हुने व्यवस्था छ। नयाँ आर्थिक वर्षको पहिलो महिना साउन र दोस्रो महिना भदौभित्र सरुवा गर्ने कानुनी प्रावधान रहेको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बिजुलीको बिल तिर्न बाँकी उद्योगीबाट रकम वसुल्न सरकारले ढिलाइ गरेको भन्दै आलोचना गर्नुभएको छ। देश लोडसेडिङको अँध्यारोमा रहेको बेला डेडिकेटेड र ट्रङ्क लाइनको सुविधा प्रयोग गरी विद्युत उपभोग गरेका उद्योगहरूको प्रिमियम महसुल बकेता असुलीमा सरकार किन मौन छ भन्नुभएको छ। पहिलो किस्ता बुझाइसकेका उद्योगहरूबाट बाँकी किस्ता उठाउन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले पहल नगरेको उहाँको आरोप छ। करिब 2/3 बहुमतको सरकार भएका बेला कानून बमोजिम बकैता उठाउन कसले रोकेको छ भन्दै घिसिङले, अर्कोतिर मासिक 50 युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताबाट बढी शुल्क लिनु विरोधाभासपूर्ण छ भन्नुभएको छ। अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको साझा सञ्जाल एआइएनले ग्रे लिस्टमा परेको अवस्थालाई मौकाको रूपमा लिन सुझाव दिएको छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सुझाव दिइएको हो। कार्यक्रममा एआइएनकी कोषा अध्यक्ष सुजिता माथेमाले वित्तीय सुशासन कायम गर्नु कुनै एक संस्था वा सरकारी निकायको मात्र जिम्मेवारी होइन भन्नुभएको छ। फाइनान्सियल एक्सन टास्क फोर्स एफएटिएफको ग्रे लिस्टमा परेको अवस्थालाई नकारात्मक सन्देशका रूपमा मात्र लिन नहुने उहाँको मत छ।
4: जुन ग्रे लिस्टमा हामी परेका छौँ, धेरैले यसलाई केवल एउटा अन्तर्राष्ट्रिय सूचीको रूपमा मात्रै लिइराखिरहेको अवस्थामा हामी सबैले चाहिँ यसलाई चेतावनी भन्दा पनि अवसरको रूपमा लिनुपर्दछ भन्दछु। हाम्रा प्रणालीहरू अझ प्रभावकारी बनाउने अवसर, हाम्रा कानुन र अभ्यासलाई अझ अन्तर्राष्ट्रिय मापदण्डसँग मिलाउने अवसर र नेपाल एउटा विश्वसनीय, पारदर्शी र जिम्मेवार राष्ट्र हो भन्ने सन्देश विश्व सामु अझ मजबुत रूपमा प्रस्तुत गर्ने अवसर पनि हो। किनभने ग्रे लिस्टिङको प्रभाव कुनै एक क्षेत्रमा मात्रै हुँदैन।
3: उहाँले ग्रे लिस्टिङको प्रभाव विदेशी लगानी, अन्तर्राष्ट्रिय बैङ्किङ कारोबार, रेमिट्यान्स प्रवाह, विकास साझेदारी तथा नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयतासम्म पुग्ने भन्दै सचेत बनाउनु भएको छ। अमेरिकाले आक्रमण रोकेपछि इरानले पनि लडाइँ रोक्ने भएको छ। 13 दिनसम्म हवाई हमला गरेपछि अमेरिकाले तत्कालका लागि आक्रमण रोकिएको जनाएको छ। लगत्तै इरानी अधिकारीहरूले पनि अमेरिका रोकिने भएपछि आफूहरू पनि रोकिने बताएका हुन्। हतियारको भण्डार हलुका हुन थालेकाले आक्रमण रोकिएको भनिएको बारे एक अन्तर्वार्तामा राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ज,
5: A lot of stockpiles were depleted, not only from what we gave Ukraine over the last however many years, 4 or 5 years, and the administration inherited, the secretary, Secretary Hegseth inherited a depleted situation from not only Ukraine, but also the ongoing fight with the Houthis.
3: वर्ल्ड क्रिकेट लिग टू अन्तर्गत नामिबियाको खेल नन्दन यादव बिनै खेलिने भएको छ। नेपाल क्रिकेट संघ क्यानले यादवको तिग्राको चोटका कारण खेल गुमाउने जनाएको छ। नेदरल्याण्ड्सको उट्रेक्टमा हुने खेलमा नेपालले भोलि नामिबियाको सामना गर्दैछ। प्रतियोगितामा नेपाल नेदरल्याण्डसँग छ विकेटले पराजित भइसकेको छ।
0: BFBS Gorkha Radio.

0: हेमन्त राणाले गाउनुभएको मिठो गीत हामीले सुनिरहेका थियौं। अब यो गीत सँगै हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौं। त्रिवेणी कार्यक्रमको दोस्रो घण्टामा पनि क्वीन्स गर्खा इन्जिनियर्सको फ्याबुलस डे साथै क्यूजी मेलाको रिपोर्टहरू राख्दै जानेछु, अनि साथमा मिठा मिठा गीतहरू पनि हुनेछन्। इन्जोय गर्नुहोला। आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाऊ।
1: द क्वीन्स गर्खा इन्जिनियर्सको क्यूजीई मेला प्लस फ्याबुलस डेको अवसरमा हामीले अहिले अर्बिट ब्यान्डबाट एकदमै मिठा मिठा गीतहरू सुन्यौँ, र यस अर्बिट ब्यान्डको ब्यान्ड म्यानेजर हुनुहुन्छ हाम्रो विष्णु मगर भाइ। भाइ, तपाईँलाई बिएबिएस गर्खा रेडियोमा वेलकम छ।
2: धेरै धेरै धन्यवाद दिदी। जोस आएर फेरि म पहिले पनि बोलिरहेको बिएबिएसमा, तर पनि आज हजुरसँग स्पेसियली बोल्नु पाउँदा धेरै खुसी लागेको छ दिदी, धन्यवाद।
1: तपाईँहरूको ब्यान्डको यस्तो मजाको पर्फर्मेन्स है, दर्शकहरू नजिकबाट उहाँहरूले अझ झुम्मिएर सुन्दा तपाईँहरूलाई अझ भिन्दै मजा आउँथ्यो होला, तर विभिन्न स्टलमा अहिले एकदमै व्यस्त हुँदा हुँदै पनि तपाईँहरूको ब्यान्डको यो म्युजिकले एकदमै आकर्षण गरिरहेको थियो। यो अर्बिट ब्यान्ड कहिले स्थापना गर्नुभएको
2: हो? अर्बिट ब्यान्ड चाहिँ दिदी आजभन्दा जे छ वर्ष अगाडि इस्टाब्लिस भएको हो। म अनि स्पेसली त्यतिखेर चाहिँ मेरो मिसेस नै हुनुहुन्थ्यो भोकलिस्ट। सो युकेको लोकल ब्यान्डहरूमा चाहिँ अर्बिट ब्यान्ड चाहिँ फिमेल लिड भोकलिस्ट भनेर चिनिन्थ्यो, तर अहिले अब बेबी भएछ, त्यही भएर हाम्रो सजग भाइ इन हुनुभएको छ हजुर दिदी, त्यही भएर 5-6 वर्ष भयो भनौँ न हजुर।
1: भाइ, तपाईँलाई एकदमै ह्युज कङ्ग्रेचुलेसन। अनि बहिनीको नाम के पर्यो?
2: बुढीको नाम नितु गुरुङ दिदी हजुर।
1: ओके, अहिले चाहिँ तपाईँ क्युजीबाट फेरि केजिएमा प्रवेश गर्नुभएको छ?
2: हजुर दिदी, अब त्यो कहिलेकाहीँ समयले त्यस्तै भन्दो रहेछ, त्यसले गर्दा म 22 वर्ष जस्तै क्युजीमा बसेँ, अब त्यही जागिरको दौरानमा अहिले चाहिँ फेरि केजिए गएको छु, तर इन एन्ड आउट यस्तै बेलामा भेटघाट भइहाल्छ दिदी हजुर।
1: अनि तपाईँको ब्यान्ड मेम्बरमा कतिजना हुनुहुन्छ?
2: हामी चाहिँ टोटल 5 जना छौँ दिदी अहिले चाहिँ हजुर, एउटा ड्रमर, 3 जना गिटारिस्ट अनि एउटा भोकलिस्ट गरेर 5 जना छौँ हजुर।
1: अनि उहाँहरू सबैजना भनौँ न तपाईँको सबै ब्यान्ड मेम्बर्सहरू एउटै युनिटको हुनुहुन्छ कि अथवा गोर्खा ब्रिगेडको विभिन्न युनिटबाट?
2: हामी चाहिँ डिफ्रेन्ट युनिटबाट छौँ दिदी, तर एक्सेप्ट मेरो लिड भोकलिस्ट अहिले सजग भाइ चाहिँ, उहाँ चाहिँ सिभिल हुनुहुन्छ भाइ चाहिँ, मेरो ड्रमर 2RGRबाट छ, अनि 2 जना लिड गिटारिस्ट र रिदम प्लस 2 जनाले लिड पनि खेल्छ, उनीहरू GLRबाट हो, अनि म माइसेल्फ केजिएबाट भइहालेँ, अनि भाइ चाहिँ सिभिल भन्नु पर्यो। सो मिक्सअप एभ्रिथिङ हजुर, मिक्सअप अफ एभ्रिथिङ भन्नु पर्ला दिदी हजुर।
1: पक्कै पनि। अनि हामीले यो फर्स्ट फेजको तपाईँहरूको पर्फर्मेन्स एकदमै इन्जोय गऱ्यौँ, अब सेकेन्ड र थर्ड पनि छ भनेको मैले सुनेको छु, अब त्यसपछि कस्तो कस्तो गीतहरू गाउनुहुन्छ?
2: हजुर दिदी, अब हामीले चाहिँ प्रायः प्रोग्राम गर्दा यस्तो प्रोग्रामहरू गर्दा त्यही प्लान गरेर आउँछ, त्यसले गर्दा अब पछिको लिस्टमा चाहिँ अझ उफ्रिने खालको हजुरहरूलाई होइन, टक्क यहाँनिर चाहिँ खाना साना खाइसकेपछि अलिकति इनर्जी बिल्टअप, अलि हल्का बियर खाएर उफ्रिने खालको गानाहरू छ, त्यसले गरेर आएर हामीसँगै साथ दिनुहोला भनेर भन्न चाहन्छु दिदी हजुर।
1: डेफिनेटली तपाईँले भने जस्तै हामी इन्जोय गर्नेछौँ भाइ, एकदमै खुसी लाग्यो, बाँकी समय पनि इन्जोय गर्नुहोला, धेरै धेरै धन्यवाद
2: हजुर दिदी। हजुरलाई पनि एकदमै धेरै धेरै धन्यवाद आएर यसो हामीलाई बिएफबिएसमा बोल्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अपकमिङ डेजहरूमा पनि तपाईँहरूसँग फेरि यसरी नै कोलाब गर्ने आशा राख्छु दिदी, धन्यवाद हजुरलाई।
1: भाइ, यो त हाम्रो खुसीको कुरा हो, थ्याङ्क यू
2: हजुर। हुन्छ दिदी, हजुरलाई पनि धेरै धेरै धन्यवाद हजुर, थ्याङ्क यू।

0: अर्बिट ब्यान्डको ब्यान्ड म्यानेजरसँग हामीले कुराकानी गरेका थियौँ। अब भने भोकलिस्ट हुनुहुन्छ भाइ, तपाईँको पुरा नाम के पर्यो होला?
1: मेरो नाम सजक मगर।
0: ओके सजक भाइ, तपाईँ कुन गोर्खा युनिटबाट हुनुहुन्छ?
1: म होइन, मेरो हजुरबा म गोर्खा होइन, म सिभिल है हजुर।
0: ओके तपाईँ चाहिँ भान्जा
1: हजुर।
0: सजक तपाईँ कहाँ बस्नुहुन्छ?
1: अहिले हन्सलोमा, लन्डन, वेस्ट लन्डन।
0: अनि तपाईँले यति मिठो गीत गाउनुभयो, तपाईँको आवाज सुनेर रियल सिङ्गरले भन्दा पनि राम्रो गाउनुभयो। गीत गाउन कहिलेदेखि सिक्नु भएको?
1: त्यस्तो राम्रो छैन, म सिक्दैछु स्टिल। म पहिला नेपालमा हुँदाखेरि मेरो म दाइहरूसँग कजन्सहरूसँग बजाउँथेँ, उहाँहरू पनि म्युजिसियन हुन्छ, अनि त्यसरी नै सुरु भएको। यो अहिले पनि म हेजको कलेजमा मैले डिप्लोमा म्युजिकमै गर्दै थिएँ, अहिले सकियो, अहिले अब युनी जान्छु होला म नेक्स्ट इयर म्युजिक पढ्नलाई नै, त्यसरी सिक्दैछु भर्खर म अहिले। हजुर
0: तपाईँ भर्सटाइल सिङ्गर, आज एकदमै विभिन्न किसिमको गीतहरू हामीले सुन्यौँ, तपाईँले अन्य जनरका गीतहरू पनि गाउनुहुन्छ, विशेष गरेर कुन जनरका गीत गाउनुहुन्छ?
1: मैले अहिले यो ब्यान्डमा जोइन गरेपछि चाहिँ मैले नेपाली नै लाइक अलिक प्रायोरिटी गर्छु, किनभने हामी नेप्लिज इभेन्टहरूमै बजाउँछौँ धेरै जस्तो। मलाई अल्टरनेटिभ रक अनि पपहरू पनि चाहिँ सबै खालको मनपर्छ मलाई, क्लासिकल रक त्यस्तो खालको, अनि इङ्ग्लिस सङहरू, अरू प्रड्युसिङहरू सिक्दैछु, म्युजिक प्रड्युसिङहरू। गीत चाहिँ म नेपाली नै गाउँछु धेरै जस्तो। हजुर
0: यसको स्कोप कस्तो देख्नु भएको छ?
1: राम्रै छ, जे छ रमाइलो लाग्छ मलाई बजाउन चाहिँ, अब सबै दाइहरूसँग भेट हुन्छ अनि रमाइलो लाग्छ जे मलाई बजाउन।
0: म्युजिक स्टडी गरिराख्नु भएको छ, म्युजिकमा यहाँको बेसको गीतहरू सिकाउनुहुन्छ होला होइन, विशेष गरेर युनिमा कलेजमा होइन, यो नेपाली गीत सङ्गीतको जुन त्यो रिदम छ मिल्छ?
1: अलिक मिल्दैन, यो चाहिँ मैले ओन स्टडी गरेर लाइक युट्युब सबैतिर गरेर हेरेर सिक्ने हो। यतातिर कलेजमा त त्यही अलिक प्रड्युसिङतिर मात्र त्यस्तो अलिक मिल्दैन भन्नु न, तर मैले चाहिँ यताको पनि मिक्स गरेर लाइक नेप्लिज पनि मिक्स गरेर लाइक आफ्नै केही क्रिएट गर्न खोज्छु आफ्नै ओन टाइपको।
0: भाइ अब तपाईँहरूको यो फर्स्ट फेजको हामीले सुन्यौँ, अब सेकेन्ड फेजमा कस्तो गीत गाउने प्लानमा हुनुहुन्छ?
1: अब बिस्तारै बिस्तारै हाम्रो अलिकति इन्टेन्स जान्छ, लाइक अलिकति रक टाइपको गीतहरू आउँछ बिस्तारै, अब नाच्ने खालको गीतहरू पनि आउँछ। सो एक्साइटेड छु म। हजुर
0: डेफिनेटली तपाईँको जुन अलि रक टाइपको, रक बिट टाइपको होइन, सबै दर्शकहरू जति पनि अहिले मेलामा हुनु ग्राउन्डभरि, उहाँहरू आएर तपाईँहरूको स्टेजमा पक्का झुमिने हुनेछ। थ्याङ्क यू भेरी मच।
1: हुन्छ, धन्यवाद, थ्याङ्क यू।
2: Yes, Gorkha Radio.

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: रेडियो
1: बीएफबीएस गर्खा रेडियो सुनिराख्नु भएको छ। द क्वीन्स गर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा क्यूजी मेला साथै फ्यामिलीज डेको अवसरमा यहाँ एकदमै रमाइलो भइरहेको छ। ब्याकग्राउन्डमा तपाईँहरूले म्युजिक पनि सुन्दै हुनुहुन्छ। क्यूजी मेलाको अवसरमा विशेष अतिथिको रूपमा यहाँ क्यूजी मेलामा वेलकम गरिएको थियो सम्राटज्यूलाई, र सम्राट भन्न बित्तिकै यहाँलाई हामीले धेरै कुरा भनिराख्नु पर्दैन। यहाँहरूले विभिन्न सोसल मिडियामा पनि उहाँलाई देखिराख्नु भएको छ, र अहिले भने युकेमा हामीले भेट्ने मौका पायौँ, र यसै क्रममा बिएफबिएस गर्खा रेडियोमा पनि यहाँलाई वेलकम छ।
2: हस्, थ्याङ्क यू सो मच। म चाहिँ भिडियोमा काम गरिराख्ने मान्छे, र रेडियोमा चाहिँ म कोहीसँग इन्टरेक्ट हुन पाएको थिएन नेपालमा पनि, र यहाँ चाहिँ अब नेपालीहरूले चाहिँ यस्तो रेडियो कार्यक्रम चलाउनु हुँदो रहेछ भन्ने मैले बल्ल थाहा पाएँ। बुढीलाई चाहिँ थाहा रहेछ, मलाई चाहिँ थाहा थिएन, र खुसी लाग्यो। जुन हामी भिडियोमा बोलिरहेको छौँ, तपाईँ बोलेको फ्लुएन्ट सुन्दा झन् कस्तो आहा, रेडियो सुन्दा कति रमाइलो लाग्यो। हजुर,
1: वास्तवमा यो रेडियो चाहिँ हाम्रो बिएबिएस गर्खा रेडियो हो। गर्खा ब्रिगेडका विभिन्न युनिटहरूसँग हामी कुराकानी गर्छौँ, विशेष गरेर साधारण भाषामा भन्नुपर्दा लाउरेहरूको रेडियो भन्दा पनि फरक पर्दैन है। तर यो धेरै पहिलादेखि नै हो, यो ब्रिटिस आर्मीमा यो रेडियो जो तपाईँलाई आज यहाँ भेट्न पाउँदा एकदमै खुसी लाग्यो। र तपाईँको कन्टेन्ट क्रिएटरको रूपमादेखि लिएर अब तपाईँको आफ्नो धेरै कुराहरू सधैँसम्म होइन, त्यो विषयमा हामी डेफिनेटली हाम्रो स्टुडियोमा तपाईँसँग बसेर कुराकानी गर्नेछौँ। तर आजको लागि क्यूजी मेला कस्तो लाग्यो यहाँलाई?
2: क्यूजी मेला, म यसरी युके आएर धेरै ठाउँमा इन्भिटेसन भइराखेको थियो, तर यसरी अफिसियल हामी जुन गोर्खाली भनेर चिन्छौँ नि नेपालबाट, होइन, गोर्खालीहरू ब्रिटिस आर्मीमा जान्छन् भनेको सुनिराखेको देखिराखेको, र स्वयं आज चाहिँ आएर गोर्खाली परिवारहरूसँग यसरी यो ठुलो इभेन्टमा सहभागिता जनाउन पाउँदा चाहिँ एकदम खुसी लागेको छ, र एकदम राम्रो वेलकम पनि गर्नुभयो मामा लगायत सबै टिमले, एकदम खुसी लागेको छ। भर्खर भर्खर सुरु गर्दैछ स्टलहरू भिजिट गर्न, मैले धेरै स्टलहरू देखेँ, र विकेन्डमा चाहिँ अब यो समर लागेपछि धेरै कार्यक्रमहरू जुड्ने रहेछ, र बिस्तारै मैले धेरैजना इन्ट्री भइरहेको देख्दैछु। अहिले पछि अझै धेरैजना आउनुहुन्छ होला, र सहभागिता जनाउनुहुन्छ होला, धेरै फ्यामिलीजहरू भेट्न म एकदम इच्छुक छु। धेरैजनाले मलाई भिडियोमा फलो गरिराख्नु भएको, मैले भेट्न पाइराखेको हुन्थेन, एकदम धेरै युकेबाट मलाई फलो गर्नुहुन्छ, मैले नेपालकै कन्टेन्टहरू बनाइराखेको हुन्छु, क्रिएट गरिराखेको हुन्छु, र धेरै विदेशमा बस्नेहरूले चाहिँ नेपालमा भएको गतिविधिहरू, आफ्नो ठाउँ, खानेकुराहरू एकदम मिस गर्नुहुन्छ, र युकेबाट चाहिँ एकदम मेरो हाइएस्ट भ्युअर अभियसली नेपालबाट हुनुहुन्छ भने सेकेन्ड हाइएस्ट चाहिँ युकेबाट हुनुहुन्छ। सो विदेश बस्नेहरूमध्येबाट चाहिँ युकेबाट एकदमै धेरै भ्युअर्सहरू हुनुहुन्छ, र सबैजनालाई यसरी लाइभ भेट्न पाउँदा उहाँले भन्नुहुन्छ मलाई भेट्दा खुसी लाग्यो भनेर, तर मलाई मनबाट एकदम खुसी लागिरहेको हुन्छ, उहाँलाई भन्दा धेरै खुसी लागेको हुन्छ मलाई चाहिँ।
1: पक्कै पनि हामीले तपाईँलाई युट्युबमा मात्रै हेर्थ्यौँ होइन, अब भने हामी प्रत्यक्ष देख्न पाउँदा हाम्रा जति पनि यहाँ उपस्थित हुनुभएका दाजुभाइ दिदीबहिनीहरू, विशेष गरेर पल्टने भाषामा मामा माइजीहरू, उहाँहरूले तपाईँलाई प्रत्यक्ष देख्न पाउँदा खुसी व्यक्त गर्नुभएको छ होला। र अर्को कुरा, अब जस्तो कि यहाँले अब नेपालको विभिन्न विषयमा कन्टेन्टहरू तयार पार्नुहुन्थ्यो होइन, अब यहाँको युकेको पनि केही बनाउने त डेफिनेटली तपाईँको सोचमा छँदैछ होला, र के बनाउने प्लानमा हुनुहुन्छ?
2: हजुर, अहिले मेरो फर्स्ट भिजिट भएको कारण चाहिँ अहिले नेपालमा मैले डेली भ्लग गरिराख्दा राख्दा 365 दिनै मैले एभ्री डे भ्लग निकालिराखेको, लगभग 2 वर्ष हुन लाग्यो। बिरामी भएको बेला, एकदम इम्पोर्टेन्ट फ्यामिली इभेन्ट भएको बेला मात्रै मिस भएको थियो, नत्र भ्युअर्सहरूले चाहिँ एभ्री डे नै चाहियो भनेर चाहिँ डिमान्डमा आएको हिसाबले चाहिँ मैले एकदम पुस गरिराखेको थिएँ आफैलाई, र युके चाहिँ मेरो लागि अहिले रेस्ट गर्नको लागि एउटा गन्तव्य, आफ्नो यो हलिडे जस्तो भइरहेको छ। तर पनि एज अ कन्टेन्ट क्रिएटर मैले चाहिँ यहाँ के छ त नि पोसिबिलिटिजहरू, नेपाली कम्युनिटीमा भिजेर, जस्तै नेपाली कम्युनिटिजहरूले धेरै कुरा गरिराख्नु भएको छ, अल्डरसर्ट फान्ड्रो लगायत अब नेपाली समाज जहाँ एकदम पपुलर धेरै मेजोरिटी हुनुहुन्छ नि, त्यहाँ धेरै बिजनेसहरू देखेँ, नेपालीहरू विदेश आएर के गरिराख्नु भएको छ, के दुःख पाउनु भएको छ, स्टुडेन्टहरू पनि त हुनुहुन्छ लाउरे समाज बाहेक भन्दा, धेरै कुराहरू देखिरहेको छु, र माइन्डमा छ कन्टेन्टहरू, पछि आएर अवश्य पनि गर्नेछु।
1: हजुर, र विशेष गरेर तपाईँको मिसेस रिनालाई धन्यवाद दिनुहुन्छ होला?
2: अवश्य पनि, उसलाई एभ्री डे नै धन्यवाद दिइराखेको हुन्छु, किन भन्दाखेरि यो कन्टेन्ट क्रिएसनको लागि धेरै ठाउँ ट्राभल गर्नुपर्ने हुन्छ, उसलाई कहिले कहिले घर छोडेर कहिले सँगसँगै कति अप्ठ्यारा गाउँठाउँहरूमा पनि ट्राभल गर्नु परेको हुन्छ उसलाई चाहिँ सधैँ नै सबैभन्दा ठुलो धन्यवाद परिवार र मेरो वाइफ रिनालाई चाहिँ दिइराखेकै हुन्छ
1: अवश्य र हामी कुनै दिन हाम्रो बिएबिएस गोर्खा रेडियोको स्टेसनमा हामी भेट्नेछौँ अहिलेको लागि यो मेलामा क्युजिईको मेलामा भेट्ने मौका मिल्यो यहाँको समयको लागि थ्याङ्क यू भेरी मच
2: अवश्य पनि आजको यो कार्यक्रममा पनि तपाईँको यो रेडियो कार्यक्रममा मलाई चाहिँ सामेल गराउनु भयो एकदम धेरै धन्यवाद औपचारिक रूपमा पछि पनि अझै अफिसियल रूपमा हजुरको रेडियोमा पनि सामेल भएर धेरै विषयमा कुराकानी गर्ने नै छौँ आजलाई मलाई यहाँ इन्भाइट गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद हजुरको दिन पनि शुभ रहोस्
1: बाँकी समय इन्जोय गर्नु होला थ्याङ्क यू
2: हस् थ्याङ्क यू
1: यहाँहरूले सुनिराख्नु भएको थियो कन्टेन्ट क्रिएटर ब्लगर साथै युट्युबर सम्राट थापासँगको कुराकानी र उहाँकी श्रीमती लगायत उहाँलाई स्टेजमा सम्मान गरिएको थियो अहिलेका जेन्जीहरू उहाँलाई नजिकबाट झुम्मिरहेको अथवा जेन्जी मात्रै होइन सबै यहाँ उपस्थित हुनुभएका दर्शक दीर्घामा रहनुभएका सबै मानिसहरूले आजको यस कार्यक्रमका गेस्ट सम्राट थापाजीसँग फोटो खिचिराख्नु भएको थियो र त्यो फोटो खिच्नका लागि उहाँकी श्रीमती रिना थापाले पनि निकै मद्दत गरिराख्नु भएको थियो उहाँहरू दुवैजनालाई हाम्रो धेरै धेरै शुभकामना भन्दै अब कार्यक्रमलाई हामी अघि बढाउँ

0: त्यसै गरी हाम्रो जिएमनी बहिनी हुनुहुन्छ ओम माया गुरुङ, तपाईँलाई बिएबिएस गर्का रेडियोमा वेलकम छ।
1: नमस्ते दिदी, सबैजना नमस्ते, धन्यवाद दिदी।
0: एकदमै खुसी लाग्यो बहिनी, यो क्युजी मेलामा तपाईँहरूको लागि, लेडिजहरूको पनि होइन, यो फ्यामिली बिग डे हो, फ्यामिलीज बिग डे प्लस क्युजी मेला, कतिको इन्जोय गर्नुभएको छ?
1: जस दिदी, इन्जोय गर्दैछौँ, अब अझै इन्जोय गर्ने मौका पाउँछ होला भन्ने आशा छ दिदी।
0: यहाँले एउटा टोकन अफ लभ भनौँ अथवा फ्यामिली वेलफेयर अफिसरलाई यहाँले हस्तान्तरण गर्नुभएको थियो, कति रकम थियो बहिनी?
1: टोटल 400 पाउन्ड दिदी। त्यो चाहिँ दिदी हाम्रो एउटा यहाँ के अरे इन्भिक्टा च्यारिटी एसोसिएसनको लागि, हाम्रो दिदी बहिनीहरूले, क्युजी फ्यामिलीको दिदी बहिनीले, हाम्रो लेडिज भलिबल टिमको बहिनीहरू हुनुहुन्छ उहाँहरू प्लस, अनि फेरि क्युजी दिदी बहिनीहरूले चाहिँ हाम्रो नेपाल कप भएको बेलामा चाहिँ अलिअलि मोमोहरू बेचेर हामीले अलिअलि पैसा जस कलेक्ट गर्ने मौका पाएको थियो। त्यसैमा हामीले चाहिँ अलिअलि चाहिँ आइसिएको पैसाले चाहिँ हाम्रो यहीँकै फ्यामिलीजहरूलाई हेल्प गर्ने हो सक्षम भयौँ दिदी। त्यसले चाहिँ जस हाम्रो यहाँ फ्यामिलीजहरूको लागि केही हेल्प हुन्छ होला भन्ने आशाले चाहिँ हामीले चाहिँ त्यो गरेको दिदी। भलिबल टिम दिदी बहिनीहरू र हाम्रो दिदी बहिनीहरूलाई पनि थ्याङ्क यू भेरी मच भन्न चाहन्छु।
0: अवश्य, तपाईँले भन्नुभयो जस्तै हाम्रै फ्यामिलीजहरूको लागि हो र 400 पाउन्ड भनेको एकदमै बिग अमाउन्ट पनि हो। तपाईँहरूले एकदमै दुःख गर्नुभयो, रमाइलो पनि गर्नुभयो। अब दिदी बहिनीहरूको लागि अपकमिङ इभेन्टहरूको बारेमा केही हाइलाइट गर्न चाहनुहुन्छ?
1: अब मेन त अब हजुरलाई पनि थाहा छँदैछ, अब 30 छिटै नेपालीहरूको दिदी बहिनीको चाड 30 चाहिँ आउँदैछ। पार्टी चाहिँ हाम्रो चाहिँ जस्ट 5 सेप्टेम्बरलाई चाहिँ अहिले गरिरहेको छौँ, किनभने पक्कै 30 बेलामा चाहिँ ट्रेन वर्कर बन्ने रहेछ, अनि त्यसलाई हामीले चाहिँ विचार गरेर, किनभने कति अब हेल्प गर्न पनि जानुहुन्छ नि त, सपोर्टर भाइहरू हुनुहुन्छ, भाइहरूको फ्यामिलीजहरू चाहिँ आउनु पाउनुहुन्न होला भनेर हामीलाई चाहिँ अलि अगाडि गर्ने प्लान गरेको छौँ दिदी। अनि अरू त खासै केही छैन दिदी, नर्मल हाम्रो चाहिँ फेरि एभ्री मन्थ हुँदैन, हाम्रो चाहिँ 2-3 महिनामा कप मिटिङ जस्तो हुन्छ। अनि अस्ति भर्खरै यही महिनामा चाहिँ हामीले चाहिँ पिकनिक टाइपको, आउटडोर टाइपको कफी मिटिङ जस्तो गरेको थियो, दिदी बहिनीहरूको लागि डिफ्रेन्ट टाइपको फ्लेभर दिउँ भनेर। 1 अगस्तमा चाहिँ साँच्चै भाइहरूको यो राइजिङ कप फुटबल हुँदैछ, त्यसमा चाहिँ दिदी बहिनीको चाहिँ भलिबल पनि गराउनुहुन्छ, मैले त्यो चाहिँ बिर्सेछु। जस बहिनीहरू आउन सक्नुहुन्छ।
0: बहिनी एकदमै खुसी लाग्यो, र अहिले यहाँ विभिन्न किसिमको स्टलहरू अनि मानिसहरूको पनि एकदमै भिड भइरहेको छ। आजको यो ओभरअल प्रोग्राम पनि तपाईँले इन्जोय गर्नुहोला, थ्याङ्क यू भेरी मच।
1: तपाईँलाई एकदम धेरै धन्यवाद, 2 शब्द बोल्ने मौका पाउनु दिनुभएको, थ्याङ्क यू दिदी।
0: थ्याङ्क यू बहिनी, बाबाई। क्युजिई मेला प्लस फ्यामिलीज डेको अवसरमा यहाँ विभिन्न किसिमको स्टलहरू रहेको छ, र यसै क्रममा 36 इन्जिनियर रेजिमेन्ट एन्ड द क्विन्स गर्खा इन्जिनियरको एउटा टेन्ट छ। अब क्युजी पिआरआई सपमा म अहिले आइपुगेको छु, यो टेन्टमा हाम्रो डिपिन भाइ हुनुहुन्छ। भाइ, विशेष गरेर तपाईँको स्टलमा के छ?
2: हाम्रो यो पिआरआई स्टलहरूमा चाहिँ अब क्युजीमा चाहिने अब बेसिकली पर्सनल सर्भिस पर्सनलहरूलाई डेली भन्दा नि अब कतै कतै फङ्सनहरूमा जाँदाखेरि चाहिने सामानहरू हुन्छ नि डेली युजमा हुने, अब हजुरले देख्न सक्नुहुन्छ यसमा बोटाईहरू छ है, अब हाम्रो दिदी बहिनीहरूको लागि ब्रुसहरू छ, साडीमा लाउनुलाई क्लिपहरू भनौँ, हजुरहरूले अब कसैलाई गिफ्ट दिन चाहन्छ भने ल्यापल पिनहरू पनि छ।
0: क्युजी पिआरआई सपमा क्युजी छाता पनि देखिरहेको छु, यसको प्राइस कति छ?
2: यसको 36 पाउन्ड छ।
0: जस्ट 36 होइन? दिपिन भाइ थ्याङ्क यू।
2: थ्याङ्क यू दिदी।
0: त्यसै गरी क्युजी मेलामा विभिन्न स्टलहरू छन्, र यसै क्रममा मैले बुद्ध मोगेशलाई पनि देखिरहेको छु। बुद्ध मोगेशबाट हामीसँग किशोर राणा हुनुहुन्छ, बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
3: हजुर नमस्ते, बिएबिएस रेडियो सुनेर बस्नुभएको सम्पूर्ण दर्शकमा म किशोर राणा बुद्ध मोर्गेश तर्फबाट थ्याङ्क यू सो मच।
0: र यो बुद्ध मोर्गेश मैले यहाँ यति बेला देखिरहेको छु, तपाईँहरूको यो इस्टाब्लिस भएको कति लामो भयो?
3: हजुर इस्टाब्लिस भएको चाहिँ अस्ति हामी नोभेम्बरबाट हो हजुर, अब चाहिँ अहिले चाहिँ जस अब 7 महिना 8 महिना जस्तो भइसकेको छ। एक्सपिरियन्स वाइज चाहिँ म झन्डै अब 10 वर्ष भइसक्यो मोगेज इन्डस्ट्रीमा लागेको। हजुर,
0: र 10 वर्ष लामो भयो मोगेजमा लागेको मात्रै, र यति लामो अनुभव यहाँसँग छ होइन? हाउसिङ प्राइसको विषयमा अनि रेन्टल दिने कुराहरू पनि थुप्रै थुप्रै छन्। छोटकरीमा घर किन्ने जुन हाम्रो गोर्खा ब्रिगेडका यङ सोल्जर्सहरू हुनुहुन्छ, उहाँहरूको लागि केही बताइदिनुहोस् न।
3: हजुर, हाम्रो ब्रिगेड अफ गोर्खासमा जति पनि हुनुहुन्छ अहिले गोर्खा सोल्जरको लागि, उहाँलाई एउटा सानो सूचना पनि भन्न चाहन्छु। म चाहिँ अब यो सेप्टेम्बरमा चाहिँ ब्रुनाई जाँदैछु, एउटा सानो प्रेजेन्टेसन नै हुँदैछ त्यो क्याम्पभित्र, त्यही भएर ब्रुनाईबाट सुन्नुभएको छ भने हाम्रो सम्पूर्ण गोर्खा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ नि म बुद्ध मुर्गेशको किशोर राणाको तर्फबाट चाहिँ नि हामीले चाहिँ तपाईँहरूलाई चाहिँ निम्तो भन्न चाहन्छौँ। होपफुली तपाईँहरूलाई चाहिँ सानो मेसेज पनि आउँछ होला। अनि साथसाथै अब अर्को कुरा हजुरले सोध्नुभयो चाहिँ नि कसरी हाम्रो अब गोर्खाजहरूले चाहिँ अब यो प्रपर्टी किन्ने भनेर चाहिँ नि विशेष गरी अहिले हामीले यो पाँच वर्ष छ वर्षमा चाहिँ हाम्रो गोर्खाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ धेरै नै अहिले प्रपर्टीमा लागेको देखिएको छ, जुन चाहिँ एकदम राम्रो पनि हो किनभने उहाँले चाहिँ जस्तै अब फोर्सेस हेल्प टू बाईदेखि ल्याएर उहाँहरू आर्मी क्वार्टरमा बस्नेदेखि ल्याएर उहाँले चाहिँ प्रपर्टी चाहिँ अब युकेको हरेक कुनामा किन्न सक्नुहुन्छ। त्यही कुरा अब हामी अब सिभिल मान्छेहरूलाई चाहिँ उहाँलाई सोध्छ ब्याङ्कले तिमी बस्छ लन्डनमा घर किन्न गएछौ केयरमा एक्जाम्पलको लागि त्यस्तो भने, तर गोर्खाली दाजुभाइहरूले चाहिँ अब युकेमा जता पनि किन्न सक्नुहुन्छ। अब हजुरहरूले चाहिँ अब घर किन्ने अब एउटा दुईवटा तिनवटा चारवटा घर किन्ने प्लान गर्नुभएको छ भने हामी जस्तो नेपाली भाषी होइन उहाँहरूलाई चाहिँ एकचोटि कन्ट्याक्ट गर्नुहोला, अथवा चाहिँ अब हजुरले चाहिँ बुद्ध मुर्गेश सुनिराख्नु भएको छ भने हाम्रो फेसबुकमा इन्स्टाग्राममा पनि गएर चाहिँ हाम्रो बुद्ध मुर्गेशलाई अथवा किशोर राणा भनेर मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ।
0: ओके, यहाँले म ब्रुनाई पनि जाँदैछु भन्नुभयो, अहिले टु आर्जर ब्रुनाईमा छ, कहिले जाँदै हुनुहुन्छ?
3: हजुर, म ब्रुनाई चाहिँ 5 सेप्टेम्बरमा जाँदैछु हजुर, अनि त्यसपछि चाहिँ होपफुली तपाईँहरूलाई चाहिँ सानो क्याम्पभित्र चाहिँ एउटा सानो सूचना पनि आउँछ। तेरो आशा छ ब्रुनाईका सम्पूर्ण हाम्रो गोर्खाली दाजुभाइ दिदीबहिनीहरू परिवारहरूलाई चाहिँ म यो बिएफबिएस गोर्खा रेडियो तर्फबाट नै हजुरलाई चाहिँ सुलो निम्त भन्न चाहन्छु हजुर।
0: अवश्य ब्रुनाईमा हुनुभएको हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरू तपाईँहरूको लागि यो मोर्गेज अनि हाउसिङ अनि अन्य विषयमा पक्कै पनि उहाँको 10 वर्षको लामो अनुभव छ र उहाँले विभिन्न अवार्ड पनि प्राप्त गर्नुभएको छ यही मोर्गेज क्षेत्रमा लागेर। र यहाँले कुन अवार्ड प्राप्त गर्नुभएको?
3: हजुर, मैले चाहिँ 2023मा चाहिँ हाम्रो मोर्गेज प्रोटेक्सन अवार्ड भन्छ, म चाहिँ अवार्ड विनर एडभाइजर पनि हो।
0: तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच।
3: हजुरलाई पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू आन्टी।

बीएफबीएस कर्कारी रेडियोबाट त्रिवेणी कार्यक्रमको दुई घण्टाको अवधिभर हामीले मिठा मिठा गीतहरू सुन्यौं, केही रिपोर्टहरू पनि सुन्यौं। अब भने हामी कार्यक्रमको करिब करिब अन्तिम चरणतिर आइपुगेका छौं। हौस् त, आजको त्रिवेणी कार्यक्रमबाट म रूपा राणा पनि विदा चाहन्छु। नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
3: नेपाली काङ्ग्रेसका सभापति गौतम थापाले बताउनु भएको छ. नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको काँग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग उहाँले वर्तमान चुनौती सामना गर्न पनि एकता गर्नुपर्ने बताउनुभयो. सभापति थापाले पार्टी एकताका लागि दबाव अभियानले यही साउन 16 आयोजना गर्न लागेको राष्ट्रिय भेला समिति स्थगित गर्न आग्रह गर्नुभएको थियो. उहाँले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सहमतिको खाका बनाउन 2 सदस्यको नाम मागिएको र 4 सदस्यीय कार्यदल 1-2 दिनभित्र बन्ने जानकारी गराउनु भएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभयो. सुनसरीको इटहरीमा 2 याकथोम भाषा शिक्षा संस्कृति तथा ज्ञान सम्बन्धी राष्ट्रिय सम्मेलन सकिएको छ. सहकर्मी बबिता राईको रिपोर्ट.
4: सुनसरीको इटहरी स्थित कस्तुरी एकाडेमीमा याकथुङ लिम्बू भाषा शिक्षा संस्कृति तथा ज्ञान सम्बन्धी 2 राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ. काठमाडौँ विश्वविद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गत भाषा शिक्षा विभागको आयोजनामा भएको सम्मेलनमा कोशी प्रदेशका तेह्रथुम ताप्लेजुङ पाँचथर धनकुटा इलाम झापा सुनसरी र मोरङ लगायत जिल्लाबाट विद्यार्थी भाषा तथा सांस्कृतिक अभियन्ता अनुसन्धानकर्ता तथा सरकारवालाको सहभागिता रहेको थियो. काठमाडौँ विश्वविद्यालयमा लिम्बू भाषा विषयमा पोस्ट ग्रेजुएट तह अध्ययनरत विद्यार्थीले गरेका अनुसन्धानमूलक कार्यपत्र सम्मेलनमा प्रस्तुत गरेका थिए. अनलाइन माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थीका यिनै अनुसन्धानमूलक कार्यपत्रका आधारमा मूल्याङ्कन गरिने भाषा शिक्षा विभागका विभागीय प्रमुख टीकाराम पौडेलले बताउनुभयो.
5: उहाँहरूको यो इक्जाम हो. अब यहाँ त धेरै सजेसनहरू किन पाउनु पर्यो. त्यसले गर्दाखेरि हामीले एकचोटि चाहिँ हामी पूर्वमा गर्ने भनेर त्यो परिकल्पना गरेको. अनि हामी के गर्ने त भन्दाखेरि एउटा सानो कोठामा गएर गर्नु भन्दाखेरि त यो समुदायलाई पनि बोलाउँ, स्टेक होल्डर्सलाई पनि बोलाउँ, त्यसको विज्ञहरूलाई पनि बोलाउँ, अनि उहाँहरूलाई पनि हामीले हजुरलाई विद्यार्थीले के गर्दैरहेछन् हामीले तपाईँहरूले पठाएको विद्यार्थीले हामीले कस्ता पानी हामीले भन्नु पर्यो नि त.
4: सम्मेलनका किनोट स्पिकर तथा कोलम्बिया विश्वविद्यालयका एसोसिएट प्रोफेसर एवं काठमाडौँ विश्वविद्यालयका भिजिटिङ प्रोफेसर डाक्टर प्रेम फ्याकले याकथुङ भाषा शिक्षा संस्कार र संस्कृतिको पुस्तान्तरणका लागि यो सम्मेलन प्रभावकारी अभ्यास भएको बताउनुभयो.
6: सबै प्रस्तुति चाहिँ हाम्रो अहिले आफै सिकेर रित्व जुन समूहगत प्रस्तुतिहरू थियो, भाषामा प्रस्तुति थियो, होइन, संस्कृतिमा प्रस्तुति थियो, ज्ञान प्रणालीमा प्रस्तुति थियो, शिक्षण विधिमा प्रस्तुति थियो, त्यो सबै कुरा चाहिँ उहाँहरूले आफै खोजेर कोर्स गर्नु भएको छ.
4: सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने काठमाडौँ विश्वविद्यालयमा लिम्बू भाषा विषयमा पोस्ट ग्रेजुएट तहमा अध्ययनरत पास्टर केनिसा लोवाले सम्मेलनले आफू जस्ता विद्यार्थीलाई थप अध्ययन अनुसन्धान र भाषा संरक्षणमा सक्रिय हुन प्रेरणा मिलेको बताउनुभयो.
7: यो 2 जुन सम्मेलन भइराखेको अवस्थामा चाहिँ एकदमै मलाई चाहिँ गौरव लाग्यो क्या, किनकि हामीमा पनि यति धेरै हाम्रो लिम्बू भाषाप्रति चाहिँ एकदम धेरै माया रहेछ.
3: अब खबर फटाफट.
8: मधेसमा प्रहरीले लागू औषध विरूद्ध विशेष अभियान शुरू गरेपछि सेवनकर्ता र कारोबारीहरू धमाधम पक्राउ. 3 3,000 जना समातिए. बितेको आर्थिक वर्ष 2082-83 मात्र 871 जना पक्राउ. 630 लागू औषध सम्बन्धी मुद्दा दर्ता. यात्रीलाई बासी खाना खुवाउने दाङ देउखुरी क्षेत्रका होटललाई 25,000 जरिवाना. अनुगमनका क्रममा बासी खाना खुवाएको, कृत्रिम रंग प्रयोग गरेको र भान्सामै नालीमा फोहोर पानी जमेको भेटियो. सातामा 2 सार्वजनिक विदा भएसँगै वर्षायाममा पनि चितवनमा पर्यटकको चहल पहल. आन्तरिक तथा विदेशी पर्यटक बढेपछि पर्यटन व्यवसायी उत्साहित. डिभिजन वन कार्यालय बाँकीद्वारा गत आर्थिक वर्ष 2082-83 76 कोब्रा सहित 200 वन्यजन्तुको उद्धार. उद्धार गरिएका वन्यजन्तुलाई उपचारपछि विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनस्थापना गरियो. बागलुङ नगरपालिका 1 निर्णय घाटमा आफन्तको सम्झनामा 108 तुलसीको मोठ निर्माण. सुनसान हुने निर्णय घाट अहिले नयाँ धार्मिक गन्तव्य बन्यो. र इलामको माई जोगमाई गाउँपालिकाको थुम्के रानी क्षेत्रमा समुद्री सतहदेखि 2,500 मिटर उचाइमा दुर्लभ हिमाली कालो भालु भेटियो.
3: वर्ल्ड क्रिकेट लुक टू अन्तर्गत नामिबियाको खेल नन्दन यादव बिनै खेलिने भएको छ। नेपाल क्रिकेट संज्ञानले यादवले तिग्राको चोटका कारण खेल गुमाउने जनाएको छ। नेदरल्यान्ड्सको उट्रेक्टमा हुने खेलमा नेपालले नामिबियाको सामना गर्दैछ। प्रतियोगितामा नेपाल नेदरल्यान्डसँग 6 विकेटले पराजित भइसकेको छ। नेपाल पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो। यो जितमा नेदरल्यान्ड्स 34 अङ्क सहित अङ्क तालिकामा तेस्रो स्थानमा छ। नेपाल 24 अङ्क सहित 5 औं स्थानमा छ। नामिबिया

0: कथा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसु
1: शायद यही नै हो जिन्दगी शायद यही नै हो जिन्दगी
0: यात्रा जिन्दगीको बीएफबीएस गोर्खा रेडियोमा

बालापनमा छ नि तपाईँले हजुरबा हजुरआमासँग अथवा आफ्ना दिदी दाईहरूसँग अथवा आफ्नो आमा बुवासँग कसै न कसैसँग कथा सुन्नुभयो होला, कसै न कसैले तपाईँलाई कथा सुनाए होलान्। त्यो बालापनमा यस्ता मिठा मिठा कथाहरू सुन्नलाई हाम्रो कान सदैव लालाहित हुन्थ्यो, मेरो त हुन्थ्यो, एकदमै हुन्थ्यो, मलाई लाग्छ तपाईँको पनि हुन्थ्यो। यस्ता कथाहरू सुन्दै हामी हुर्किएका हौँ, यस्ता कथाहरू सुन्दै सबैजना हुर्किन्छन् कि, बालापनमा सबैलाई यस्ता कथाहरू मनपर्छ अनि यस्ता कथा सुन्दै सुन्दै हामी हुर्किएका हौँ। तर अहिले पनि ठुलो हुँदाखेरि पनि कुनै रोचक कथा भयो भने हामी उमेर जुनसुकै भए पनि सुन्ने गर्दछौँ। कथा भनेपछि एउटा एकदम रोचक मनपर्ने विषय हुन पुग्दछ र हाम्रो यात्रा जिन्दगीको पनि एउटा जीवनको यात्रा, जीवनको भोगाई यहाँ हामी प्रस्तुत गर्ने गर्दछौँ। तर आज म यात्रा जिन्दगीकोमा एउटा एकदमै रमाइलो जादु जस्तै एउटा दन्ते कथा तपाईँलाई सुनाउँछु, जुन मैले धेरै अगाडि सुनेको हुँ तर मलाई एकदम राम्रो लाग्यो कि यो कथा, त्यही भएर मैले तपाईँलाई सुनाउन खोजेको हो। र यो दन्ते कथा अत्यन्तै रोचक रमाइलो दन्ते कथा छ, त्यसैले म तपाईँका लागि आज त्यो दन्ते कथा प्रस्तुत गर्दछु यात्रा जिन्दगीकोमा। सबैभन्दा पहिला आउनुहोस् यात्रा जिन्दगीको लागि सुरु गरौँ। थुप्रै थुप्रै माया, थुप्रै थुप्रै अभिवादन तपाईँको नाममा समर्पित गर्दै यो गीत तपाईँको लागि राख्छु यात्रा जिन्दगीकोमा।

यति बेला तपाईँले यात्रा जिन्दगीको सुनिरहनु भएको छ। आज मैले एउटा दन्ते कथा लिएर तपाईँलाई भेट्न आएकी छु र सधैँ जीवनको कथा सुन्नुभन्दा कहिलेकाहीँ यस्तो रोचक कथाहरू सुन्दा पनि मजा आउँछ होइन। कुरा खासमा के हुन्छ भन्दाखेरि चाहिँ एका देशमा एक राजा हुन्छन् होइन, असाध्यै ज्ञानी गुणी, आफ्नो देशमा राम्रो होस्, समृद्धि होस्, प्रजाहरू खुसी हुन्, सबैका पीर मर्काहरू हटुन्, सबै खुसीले बाँचुन् भन्ने सोच भएका राजाले राज्य गर्दथे। र उनी जब विवाह योग्य भए उनको एक अर्को देशको राजकुमारीसँग विवाह भयो। उनको विवाह भएको 4-5 वर्ष बितिसक्यो तर उनको सन्तान भएन। उनीहरूले कति पूजा पाठ धर्म कर्म गरे तर पनि सन्तान उनीहरूको जन्मिएन। त्यसपछि राजा र रानी दुवैको सल्लाहले चाहिँ राजाले फेरि अर्को विवाह गरे। ती रानीलाई विवाह गरेको पनि 2-4 वर्ष बित्यो तर पनि सन्तान भएन। तेस्रो विवाह गर भनेर भने जेठी रानी र माइली रानीले। त्यसपछि घरमा साइली रानी आइपुगिन्। त्यसपछि पनि सन्तान जन्मेन। उनीहरूले यज्ञ गरे होइन, जति दान धर्म सबै कुरा गरे तर पनि तेस्रो रानीबाट पनि सन्तान जन्मेन। त्यसपछि उनीहरूले चौथो रानीलाई भित्र्याउने निर्णय गरे र चौथो रानी पनि राज्यमा भित्रिन्। सबै रानीहरू 101 राम्रा राम्रा होइन, अनि एक पछि अर्कोलाई भित्र्याउँदा पनि उनीहरूबाट सन्तान नभएपछि राजा पनि दिक्क भए र ती रानीहरू पनि दिक्क भए। यस्तो गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरि ती राजाले 6 रानीहरू विवाह गरे र 6 रानीबाट सन्तान भएन। त्यसपछि राजाले सोचे, मेरो भागमा सन्तान सुख रहेनछ, अब म अरू विवाह गर्दिन र अब छैन रहेछ। उनले चित्त बुझाए र रानीहरूले पनि सन्तान नभएपछि आफू पनि खुब दिदी बहिनी जस्तै गरेर मिलेर बस्न थाले। राजाले कानुन बमोजिम न्याय गर्थे, उनी राजकाजमा व्यस्त भए। तर उनले के गर्थे भने आफ्नो राज्यमा भएका सबै प्रजाहरूका लागि चाहिँ खुब ध्यान दिन्थे। आफ्नो प्रजाहरू चाहिँ दुखी नहुन् भन्ने उनको मनसाय थियो। यसरी राजाले राजकाज गर्दै थिए। अब त्यसपछि के भयो होला म तपाईँलाई बताउँछु। यो गीतपछि सुन्दै गर्नुहोला यात्रा जिन्दगीको BFBS

हजुर, यसरी ती राजाले छौटी रानी विवाह गरे तर सन्तान भएन। एक दिन चाहिँ के भयो भन्दाखेरि चाहिँ राजालाई अलिकति विरक्त लागेछ। अब आफू पछि राजकाज कसले चलाउने, कसलाई सन्तान बनाउने, यो राजकाजको अभिभार कसलाई लगाउने, उनी सोचमग्न भएछन् र उनलाई चाहिँ राज्यबाट अलिकति टाढा जङ्गलतिर जान मन लागेछ। जङ्गलतिर गएर सोच विचार पुर्याउनु पर्यो भनेर सहरको कोलाहलबाट उनी जङ्गल पसेछन्। जङ्गल पस्दै जाँदाखेरि त कहाँ पुगे उनी, होइन, उनी अलिकति बाटो भुलेर घना जङ्गलतिर पुगेपछि त अब कहाँबाट निस्किने पत्तै पाउन सकेनन्। अब उनी पनि भोक र प्यासले चुर भए, मुख प्याक प्याक सुकिसक्यो, उनको घोडाको पनि अवस्था त्यस्तो भइसक्यो। त्यसपछि उनीहरूले अलिकति पर गएपछि एउटा सानो तलाउ देखे। त्यो तलाउ देखेपछि राजाले घोडासँग कुरा गर्दै उनी पोखरीको छेउमा पुगे। पोखरी देखेपछि उनलाई अलिकति तास आयो, ओहो पोखरी रहेछ, पानी खान पाइन्छ, पानी खाएपछि बाँचिन्छ। उनी हतनपत घोडालाई त्यहाँ राखेर आफू छिटो छिटो पोखरीतिर दौडिए। तर जसै पोखरीतिर पुगेका थिए, एक युवती त्यहाँ नुहाइरहेकी थिइन्। उनले उनलाई गाली गरिन्, तिमीलाई लाज लाग्दैन एक युवती नुहाइरहेको ठाउँमा तिमी पुरुष यहाँ आउने? राजा एकछिन अकमक्क परे, छक्क पनि परे। यत्रो घना जङ्गलमा उनी नै बाटो भुलेर बाटो हराएर जङ्गलमा भौतारिरहेका छन्, अब यी युवती नुहाइरहेकी छिन् यस्तो घना जङ्गलमा, त्यो पनि सानो पोखरीमा, अनि फेरि सुन्दरी, यति राम्री अद्वितीय सुन्दरी उनी। राजाको मनमा एकैचोटि सयौँ प्रश्न आयो, तर उनले केही सोध्न सकेनन् र उनले भने, माफ गर्नुहोला, म त पानी खान नपाएर ओठमुख सुकिसकेको छ, अनि म त मरुला जस्तो भएको भएर म त पानी खान आएको हुँ, तपाईँको पछि लागेर आएको होइन, र यस्तो घना जङ्गलमा कोही मान्छे छैन, कुनै गाउँ नै छैन, तपाईँ यहाँ कसरी नुहाइरहनु भएको छ? त्यसमाथि पनि मैले तपाईँलाई देखेको भए म आउँदिन थिएँ। राजाले आफ्नो सफाई पनि दिएर प्रश्न पनि सोधे। त्यसपछि युवतीले भनिन्, म ऊ परको एउटा पारीको गाउँमा मेरो आमासँग बस्छु र यहाँ कोही पनि आउँदैनन्, त्यही भएर म प्राय यहाँ आएर नुहाउने गर्छु। उनले भनिन्, त्यसो भए त एकदमै राम्रो भयो, यहाँ पानी छ, म पानी खाएर बाँच्न सक्छु, मलाई असाध्यै भोक लागेको छ, त्यही भएर अब खानेकुरा त केही छैन, पानी खाएर मात्र भए पनि म बाँच्छु, ती राजाले भने। त्यसपछि ती युवतीले उनलाई पानी पनि पिउन दिइन् र खानेकुरा पनि खान दिइन्। त्यसपछि उनीहरू कुरा गर्न थाले, र तिमीले मलाई पानी पिउन पनि दियौ, खानेकुरा खान पनि दियौ, अब भोलि भेटौँला, म तिमीलाई भेट्न भोलि आउँछु यसै ठाउँमा, भनेर ती राजाले आफ्नो परिचय लुकाएर उनी बिदा भए।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS, BFPS. Gorkha Radio.

0: र तिम्रो पनि अनि मेरो पनि
1: केही आँसु केही हाँसु
0: शायद यही नै हो जिन्दगी शायद यही नै हो जिन्दगी
1: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ र आज मैले तपाईँका लागि दन्ते कथा प्रस्तुत गरिरहेको छु। अब अगाडि के हुन्छ त आउनुहोस् अगाडि यो कथालाई लैजान्छु। जबदेखि ती युवतीलाई देखेका थिए राजाको मन अलिकति चञ्चल हुन थाल्यो। यति राम्रै युवती अनि यति हँसिली यति विनम्रताले भरिएकी बारम्बार राजा ती युवतीलाई सम्झिन थाले। उनको मनबाट उनको मानसपटलबाट ती युवतीको तस्विर उत्रिँदै उत्रिएन। उनलाई लाग्यो यो के अचम्म भइरहेको छ, म किन बारम्बार उनलाई सम्झिरहेको छु। त्यसपछि राजाले मन्त्रीसँग सल्लाह गरे। राजाले यसरी मन्त्रीसँग सल्लाह गरे, उनले भने म हिजो जङ्गल जाँदाखेरि त्यहाँ पानी पिउनको लागि कुवामा पुगेको थिएँ। उनी नुहाइरहेकी रहेछिन्, म त्यहाँ पानी खान जाँदा उनीसँग भेट भयो। जबदेखि उनलाई देखेँ तबदेखि मेरो मनबाट उनी हट्दै हट्दिनन्। उनको मात्रै हाँसिरहेको मुस्कुराइरहेको तस्विर आँखा अगाडि आउँछ, म के गरौँ। मन्त्रीसँग यसरी राजाले सल्लाह गरेपछि उनका ती मन्त्रीले के भने भन्दा, तपाईँलाई उनीसँग प्रेम भएछ, अब यसरी लुकी छुपी बस्नुभन्दा तपाईँले विवाह गरेर लिएर आउनुहोस्, आफ्नी रानीहरूसँग कुरा गर्नुहोस् र सातौँ रानी विवाह गरेर भेट्याउनुहोस्। त्यसपछि जब उनी विवाहका लागि कुरा गर्नलाई उनको गाउँमा पुगे अनि राजाले भने, बाबा यहाँ एउटा घरमा चाहिँ एक युवती बस्छिन् उनकी आमासँग, उनीसँग म विवाह गर्न आएको हुँ, मेरो सन्तान भएन, मेरी छवटी रानीहरू छन् र यिनी चाहिँ मलाई अत्यन्तै मन परेको हुनाले म यिनीसँग विवाह गरेर बस्न चाहन्छु, यिनलाई कान्छी रानी बनाउन चाहन्छु भनेर ती राजाले ती गाउँका एक वृद्धलाई भने। त्यसपछि सबैजना खुसी भए, ओहो हाम्रो गाउँको चेली चाहिँ अब रानी बन्नी भइन् भनेर। तर तिनकी आमा चाहिँ दुई चार दिन अगाडि बितिन् अनि त्यसपछि उनी चाहिँ अब आफ्नो कोही भएन भनेर यो गाउँ छोडेर गइन्। धेरै बेर भएको छैन गएको, अलिकति तल पुगेकी होलिन्, तपाईँले खोज्न सक्नुहुन्छ। ती वृद्धले त्यसो भनेपछि अनि राजा चाहिँ घोडामा चढेर ती युवतीलाई खोज्न निस्किए। युवती अलि तलसम्म पुगेकी थिइन्, उनले देखिन् तिनै व्यक्ति जसलाई उनले पानी खुवाएकी थिइन्। उनी नहुने बेलामा उनलाई गाली पनि गरेकी थिइन्, उनले चिनिहालिन्। उनलाई रोके र भने, तिमी गाउँमै हिँड। उनले भनिन्, मेरी आमा बितिन्, म एक्लै छु, अब मेरो कोही छैन, म त्यो गाउँमा पनि बस्न सक्दिनँ, म आफ्नो अब कामको खोजीमा हिँडेको भनेर उनले भनिन्। ल तिमी फर्क न, अनि तिमीसँग एउटा कुरा गर्नु छ भनेर ती राजाले चाहिँ ती युवतीलाई फर्काएर गाउँमा लिएर आउँछन्। जब गाउँमा तिनीहरू आइपुग्दछन्, गाउँलेहरूले पुरै विवाहको तयारी गरिसकेका हुन्छन् र उनले गाउँका सबै मानिसहरूलाई साक्षी राखेर ती युवतीलाई भन्छन्, म तिमीसँग विवाह गर्न चाहन्छु, के तिमी मसँग विवाह गर्न चाहन्छौ भनेर सोद्धाखेरि युवती अकमक्क परिन्, आँखाबाट आँसु झार्न थालिन्। अनि गाउँका व्यक्तिहरूले उनलाई भने, विवाह गर, तिमी भाग्यमानी रहेछौ, तिमी रानी बन्ने भयौ, यी हाम्रा देशका राजा हुन् भनेपछि बल्ल ती युवतीले ती राजालाई चिनिन्। नत्र उनलाई आफ्नो देशको राजाको बारेमा पनि थाहा रहेनछ र उनको त्यहाँ गाउँलेहरूले सबैले मिलेर तयारी गरेर विवाह गरिदिए र राजाले उनलाई आफ्नो सातौँ रानी कान्छी रानी बनाएर घोडामाथि चढाएर आफ्नो राजमहलमा भित्र्याए।

अब छजना रानीहरू राजाले नयाँ श्रीमती लिएर आए भन्दाखेरि चाहिँ उनीहरूलाई अलिकति पिर पर्यो। हामी छँदै थियौँ, आखिरमा महाराजले एक सौता हामीलाई थपे भन्ने किसिमको उनीहरूको भयो। राजाले सबै आफ्नो छवटै रानीलाई बोलाउन पठाए। कान्छी रानीसँग राजा आफ्नो कक्षमा बसिरहेका थिए। सबै पहिलाका रानीहरू छैजना रानीहरू भित्र पसेपछि राजाले भने, जेठी रानीलाई देखाउँदै भने, यी मेरी सबैभन्दा पहिलेको रानी हुन् क्रमशः भनेर उनले छजना रानीहरूसँग उनको परिचय गराए। त्यसपछि उनले चाहिँ सबैलाई एक एक गरी भेटिन् र सबैलाई आभार प्रकट गरिन्। मेरो तपाईँहरू सबै दिदी हुनुहुन्छ, मलाई सबै सिकाउनुहोला, आफ्नो कान्छी बहिनी जसो गरी माया गर्नुहोला, म तपाईँहरूलाई आफ्नै दिदी समान मान्नेछु भनेर उनले विनम्रताका साथ हात जोडेर सबैलाई भेटिन्। उनीहरूले पनि चिप्लो घसेर ठिक्क पारे, अँ हामी एकदम खुसी छौँ तिमी आएको हुनाले यताउता सबै भने। तर उनीहरू छजना एक मुख लागेर एकदम मिल्ने गर्थे। यिनी विवाह गरेर लिएर आएपछि उनीहरूलाई एक त मन परिरहेको थिएन, त्यसपछि अब मन नपरे नि राजाले लिएर आइहाले, यस्तै चलिरहेको थियो। तर ती रानीहरूलाई चाहिँ यी कान्छी रानी देखेर एकदम जलन हुन थाल्यो। किन भन्दा राजा कान्छी रानीसँग अलिअलि बगैँचामा हेडडुल गर्थे, प्राय रानी कान्छी रानीसँग उनी आफ्नो समय बिताउँथे। यो देखेर चाहिँ उनीहरूलाई एकदमै ईर्ष्या लाग्न थाल्यो। अब कान्छी रानीसँग मात्रै राजा बस्न थाले, हामीलाई त बिर्सिए भनेर उनीहरूलाई चाहिँ एकदम भित्रभित्र जलन भइरहेको थियो। यत्तिकै भयो, समय बित्दै गयो, लगभग विवाह गरेको एक वर्ष बित्यो। त्यसपछि कान्छी रानीले एक दिन राजालाई भनिन्, बधाई छ महाराज, तपाईँ पिता हुने हुनुभयो र म माता हुने भए। यो खबर जसै राजाले सुने उनलाई त विश्वासै लागेन, किनकि छ छवटी रानी उनले भित्र्याए, यत्रा वर्ष बित्यो, कतैबाट शुभ समाचार सुन्न पाएका थिएनन्, कोही पनि उनीहरू गर्भवती भएका थिएनन्, कसैले पनि सन्तान सुख दिइरहेका थिएनन्। तर अब यिनले म गर्भवती भएँ भन्दाखेरि त राजाको त खुसीको ठेक्कानै भएन। सबै राज्यभरि नै सन्देश फैलियो, कान्छी महारानी चाहिँ गर्भवती भइन्, अब चाहिँ हाम्रो देशको भावी राजा आउने भए, कान्छी रानी चाहिँ गर्भवती भइन्। सबै कहाँ यो खबर पुग्न थाल्यो, एक कान दुई कान मैदान, र यही खबर छवटी रानीहरूले पनि पाए। अब उनीहरूलाई यति जलन भयो, यति जलन भयो, अब राजाले हामीलाई माया गर्दैनन्, राजाले अब कान्छी श्रीमतीबाट सन्तान जन्मेपछि राजकाज सबै उनको हातमा जाने भयो, अब हामीलाई हेला हुने भयो, अब केही न केही उपाय गर्नुपर्छ भनेपछि यी छजना रानी मिलेर चाहिँ अब षड्यन्त्र गर्न थाले। अब कस्तो षड्यन्त्र गर्न थाले, के हुने भयो म तपाईँलाई बताउँछु यो गीतपछि।

ती छजना रानी मध्ये सबैभन्दा जेठी रानीले चाहिँ उनलाई खानामा अलिअलि खराबी हुने चिज दिन थालिन्, तर त्यसले पनि उनलाई केही पनि असर गरेन। यत्तिकैमा यी राजाको चाहिँ आफ्नो सिमानामा अर्को देशको राजाले कब्जा गर्न लागे भनेपछि अब लडाईँमा जानुपर्ने भयो राजा। त्यसपछि जेठी रानी र अरू रानीहरूलाई राजाले बोलाए र उनको कान्छी रानीको बारेमा रेखदेख गर्नु, सन्तानलाई राम्रोसँग जन्माउनु भनेर चाहिँ सबै एकदम राम्रोसँग रेखदेख गर्नु भनेर चाहिँ यी राजाले आफ्नै जेठी रानी र अरू रानीहरूलाई जिम्मा दिएर मन्त्रीलाई पनि राज्यको राम्रो हेरचाह गर्नु अनि कान्छी रानीको पनि विशेष ख्याल राख्नु भनेर उनले राजकाज सबै राम्रोसँग सञ्चालन गर्नु भनेर मन्त्रीलाई पनि जिम्मा दिएर उनी लडाइँमा गए। जसै राजा गए रानीहरू एकदमै खुसी भए, अब किनकि यो सन्तान अब संसारमा जन्मे पनि हामी केही न केही उपाय गर्ने, यसले चाहिँ सन्तानको सुख पाउनु भएन, यसको सन्तान राजा बन्नु भएन, यसले चाहिँ अब पुरै राजकाज चाहिँ यसको हातमा आउनु भएन भनेर तिनीहरूले सल्लाह गरे। जब राजा गए, राजा गएपछि मन्त्रीले भन्थे, महारानी तपाईँ काम नगर्नुहोस्, आराम गरेर बस्नुहोस्, आराम गर्नुपर्छ, तपाईँले धेरै धपडी नगर्नुहोस् भन्थे। तर जसै मन्त्रीले त्यसो भनेर बाहिर निस्किन्थे, ती सौतेनी रानीहरूले चाहिँ छजना रानीहरूले चाहिँ उनलाई घरको नोकर जस्तै दासी जस्तै काम अराउँथे र उनीहरूले चिप्लो घसेर भन्थे, जति धेरै काम गर्छौ, जति धेरै तिमी मेहनत गर्छौ, तिमीलाई सुत्केरी हुँदा त्यति नै सजिलो हुन्छ भनेर उनीहरूले भन्थे। अनि यिनलाई चाहिँ दुविधा भयो, अब मन्त्रीले चाहिँ आराम गर्नु भन्छन्, अब अरू रानीहरूले चाहिँ काम गर भन्छन्, के गर्नु भनेर बिचरा सोझो मनले उनीहरूसँग उनले सोधिन्। त्यसपछि उनीहरूले भने, हामी त नारी हौ, हामीलाई थाहा छ महिलाको समस्या के हुन्छ, ती पुरुषलाई के थाहा महिलालाई के हुन्छ भनेर, उनलाई यस विषयमा ज्ञानै छैन, तिमी हाम्रो कुरा मान, हामी तिम्रो भलाइ चाहन्छौँ, तिमीले चाहिँ काम गर्नुपर्छ दिनदिनै। यसरी उनलाई चाहिँ घरको सबै काम गर्न लगाउँथे, दासी बनाउँथे। अनि यसरी काम गर्दै गर्दै महिनौ महिना बित्यो, उनको सुत्केरी हुने दिन पनि आयो र उनले चाहिँ जेठी रानीलाई भनिन्, मलाई एकदमै गाह्रो भइरहेको छ, मलाई एकदम पीडा भइरहेको छ, वैद्यबालाई बोलाइदिनुहोस् अथवा मलाई सहयोग गरिदिनुहोस् भनेर तिनले भनिन्। ती कान्छी रानीले भन्दाखेरि ती जेठी रानीले भनिन्, तिमी भित्तालाई समातेर अडेस लगाएर बस, म छिट्टो तिमीलाई सहयोग गर्न मान्छे पठाउँछु भनेर उनले भनिन् र उनी कोठाबाट बाहिर निस्किन् र बाहिर उनीहरूले ढोका लगाइदिए। अब त्यसपछि के भयो होला म तपाईँलाई बताउँछु, यो गीतपछि सुन्दै गर्नुहोला यात्रा जिन्दगीको।

0: रेडियो। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि,
2: केही आँसु केही हाँसु,
3: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
2: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

त्यसपछि जो सुडिनी हुन्छ नि उनलाई सुत्केरी गराउने जुन महिला थिइन् उनलाई चाहिँ ती जेठी रानीहरूले चाहिँ पैसा दिएर यो कोठामा नजाऊ तिमी बाहिर जाऊ भनेर भित्र पठाउँदै पठाएनन् र यो कोठामा कसैलाई पनि नपठाउनु भनेर उनीहरूले चाहिँ आज्ञा गरे। पैसा पाएपछि ती सुत्केरी गराउन आएकी नारी पनि भित्र गएनन् र उनी चाहिँ कान्छी रानी चाहिँ एकदमै पीडा भएर पीडा प्रसवले गरेर चाहिँ उनी छटपटी रहिन्। अन्तत उनीहरूले के सोचेका रहेछन् भने यिनलाई औषधि पनि नदिने, खाना पनि नदिने, सन्तान पनि अब यिनी उभिएर बसेकी छिन् भित्तामा अडेस लगाएर, अनि यिनले उभिएर सन्तान जन्माइन् भने चाहिँ उभिएको ठाउँबाट बच्चा खस्छ अनि बच्चा मर्छ, यिनको बच्चाले राज गर्न पाउँदैन भनेर चाहिँ यिनीहरूले सोचे। त्यो दिन त्यो रात यिनीहरू त्यो कोठामा कोही पनि गएनन्। उनी पीडाले छटपटिन थालिन् अनि अन्तत उनले बच्चा जन्माइन् र एकजना मात्रै होइन सातजना बच्चाहरू तिनले जन्माइन्। जन्माएपछि उनी बेहोस भइन्। बेहोस भइसकेपछि यिनीहरू सबै त्यो कोठामा आए, सात सातवटा बच्चा देखेर छक्क परे अनि जेठी रानीले फेरि त्यही सुत्केरी गराउन आएकी नारीलाई बोलाएर त्यो बच्चाहरूलाई चाहिँ एउटा टोकरीमा हालेर चाहिँ घना जङ्गलमा लगेर फ्याँकिदिनु, त्यहाँ गाडिदिनु अनि तिमी फर्केर आउनु र यो कुरा कानो कान कसैलाई थाहा हुनुहुँदैन भनेर ती रानीहरूले चाहिँ ती सुत्केरी गराउन आएकी नारीलाई चाहिँ भनेर पैसा दिएर त्यो बच्चा दिएर पठाइन्। उनले पनि त्यसै गरिन्, घना जङ्गलमा पुगिन् अनि त्यहाँनिर उनले अब कहाँनिर फ्याँकौँ कहाँनिर गाडौँ भनेर हेर्दै थिइन् अनि टोकरीलाई चाहिँ भुइँमा राखिन्। भुइँमा राखेर यताउता हेर्दै थिइन् कहाँनिर गाडौँ भनेर, त्यति नै बेर हुरी बतास आयो अनि जब हुरी बतास अलिकति साम्य भयो हेर्छिन् टोकरी पनि छैन बच्चा

अनि रानीलाई कस्तो छ, के भयो, बच्चा के जन्म्यो भनेर हेर्दाखेरि चाहिँ जुन छजना रानीहरू मिलेर उनीहरूले भने यो त ढोङ्गी रहेछ, यो त फटाइ रहेछ, जे हामीले सोचेको त्यो त होइन रहेछ, यो गर्भवती भएकै रहेनछ, यसले चाहिँ इँटा ढुङ्गाहरू मात्रै जन्म दिएकी छिन्, ल हेर्नुहोस् यहाँ भनेर उनको कोठामा इँटा ढुङ्गाहरू थुपारिराखेको थियो, त्यो देखाइदिए, बेसकना गाली पनि गरे, यस्तो यो यस्तो ऊ भनेको नमान्ने, यसले हामीलाई छलकपट गरेको रहेछ भनेर उनीहरूले भन्दा चाहिँ राजाले पत्याए र रा उनलाई रानीबाट दासी बनाइदिए र रा उनी

यसरी समय बित्दै बित्दै गयो होइन, अनि 5-6 वर्ष बितेपछि चाहिँ गाउँका मानिसहरू चाहिँ राजाको दरबारमा भेला भए र उनीहरूले भने, महाराज त्यहाँ चाहिँ 6 बाँसको रुख छ घना जङ्गलभित्र र एउटा चाहिँ फुल छ, त्यो फुल त्यो बाँसहरू चाहिँ एक आपसमा बोल्छन्, कोही फुल टिप्न गयो भने फुलको बोट चाहिँ एकदमै अग्लो भएर कसैले टिप्नै नसक्ने हुन्छ, अनि तिनीहरू चाहिँ मान्छे जस्तै बोल्छन्, महाराज के अचम्म हुन थालेको यो भनेपछि राजालाई सबैले बताए, राजाले मन्त्रीलाई हो कि होइन बुझ्न पठाए, मन्त्रीले हो भनेर आएपछि अनि राजा पनि फेरि त्यहाँ राजा रानीहरू सबैजना त्यो दासीलाई पनि लिएर गए। त्यसपछि जेठी रानीले त्यो फुल टिप्न खोजिन्, त्यो फुल टिप्न सकिनन्, त्यसले तिमीले चाहिँ हामीलाई यस्तो गरेको, मेरो आमालाई दुःख दिएको, अनि सुत्केरी हुने बेलामा पनि तिमीले सहयोग नगरेको भनेर रिसाइन्। अनि त्यसपछि सबैजना एकपछि अर्को अर्कोपछि अर्को जाँदै जाँदै जाँदै जाँदाखेरि कसैले पनि त्यो फुल टिप्न पनि सकेनन् र त्यो फुलले चाहिँ मान्छे जस्तै गरी कुरा गरेको सुनेपछि अब उनीहरूलाई लाग्यो अब हाम्रो पोल खोल्न लाग्यो। त्यसपछि उनीहरू डराइरहेका थिए। त्यत्तिकैमा अनि मन्त्रीले भने, कान्छी रानीलाई पनि एकचोटि मौका दिने हो कि भनेर राजासँग अनुरोध गरे। राजाले चाहिँ उनलाई त्यति मन पराइरहेका थिएनन्, झुटो कुरा बोली इँटा ढुङ्गालाई जन्म दिई मलाई ढाँटेर गर्भवती भई भन्ने कुरा झुटो बोलेको भन्ने सुनाइएको थियो, त्यही भएर उनी चाहिँ कान्छी रानीसँग रिसाएका थिए। त्यसैले रानीको सट्टा उनलाई दासी बनाएका थिए र उनले ल ठिकै छन् त एकचोटि हेरौँ न त उनको पनि भनेर त्यहाँ उनलाई पनि अगाडि ल्याइयो। जब उनले त्यो फुललाई छोइन् त्यसपछि फुल उनको जिउभरि झर्यो, फुल एकदमै फुलले पूजा गर्यो, उनलाई चरण स्पर्श गरेको जस्तो गरेर फुल झर झर झरेर फुललाई छुन साथै ती रानीलाई चाहिँ आफ्नो सन्तानलाई छोए जस्तो भयो। उनीहरू एकअर्कालाई अङ्कमाल गरेर रुन थाले। त्यसपछि त्यो

फुल चाहिँ सानी छोरी रहेछन् उनको। अनि उनले चाहिँ आफ्ना वरिपरि भएका बाँस दाईहरूलाई चाहिँ खबर गरिछिन्, आमा बुवा यहाँ आउनुभएको छ, अब हामी के गर्ने भनेर। तिनले भनेपछि सबैजना खुसी भए, सबैले निहुरेर आफ्नो आमालाई ढोगे, अनि कसरी ऊ गर्न सकिन्छ त, अब तिमीहरूलाई म कसरी मानिसको स्वरूपमा ल्याउन सक्छु त भनेर ती आमाले सोद्धाखेरि उनीहरूले बताए, हामी सबैको पातलाई टिपेर इन्द्र भगवान् र अप्सराहरूको प्रार्थना गर्नुहोस्, उहाँहरूले चाहिँ हामीलाई मान्छे बनाइदिन सक्नुहुन्छ। उहाँहरू खुसी हुनुभयो भनेपछि सबैको पातहरू टिपेर स्तुति गर्न थालिन् इन्द्र भगवान्को र अप्सराहरूको। त्यसपछि इन्द्र भगवान एकदम खुसी भएर त्यहाँ आएर सबै बच्चाहरूलाई चाहिँ साँच्चीकै मानिस बनाइदिए, बाँस र फुलको बोटबाट मानिस बनाइदिए। सबै भान्टाङ भुन्टुङ यति राम्रा राम्रा बच्चाहरू त्यहाँबाट रुखबाट चाहिँ साँच्चीकै बच्चा बने। उनीहरूले चाहिँ सबै कुरा सम्झिरहेका रहेछन्, सबै कुरा बताइदिए। अनि ती छैजना रानीहरूले जसले चाहिँ यत्रो षड्यन्त्र गरेर दुःख दिएको भनेपछि उनीहरूलाई चाहिँ मृत्युदण्ड भन्दाखेरि कान्छी रानीले चाहिँ के भनिन् भन्दा, आज खुसीको दिन छ, मेरा सन्तानहरू मैले पाएको छु, जीवित छन्, सबै राम्रो छ, यस्तो खुसीको दिनमा कसैको मृत्यु किन, त्यसकारणले उनीहरूलाई मृत्युदण्ड नदियोस् भनेर रानीले बिन्ती गरिन्। त्यसपछि राजाले उनीहरूलाई आजीवन कैद भनेर चाहिँ उनीहरूलाई जेलमा हालियो। सातजना सन्तानका साथमा कान्छी रानी र राजाले चाहिँ जीवनलाई अगाडि बढाए, अत्यन्तै सुखका साथमा जीवन यापन गर्न थाले। यो थियो एउटा दन्ते कथा, खुब रमाइलो लाग्यो मलाई, अनि मैले आज तपाईँलाई दन्ते कथा नै सुनाउँछु भनेर यो कथा सुनाएको हुँ। अब अर्को साता कसै अरूको जीवनको कथा तपाईँका लागि अवश्य लिएर आउने नै छु। आजको लागि चाहिँ यो कथालाई यतितिर बिट मार्नुपर्छ। जीवन वरदान हो, ईश्वरको आशीर्वाद, यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँच्छौँ। हवस् त।

0: સાથે લાઈવ ભરી ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો હો ગોઠા રેડિયો હો સન્ય સમુદાય માં લાઈવ ભરી ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ
1: પ્લે બીએફબીએસ ગોઠા રેડિયો नारायणी अस्पताल वीरगंजमा चिकित्सकमाथि भएको आक्रमण र तोडफोडको विरोधमा भएको आन्दोलनका कारण आकस्मिक सेवा समेत प्रभावित भएको छ। वीरगंजबाट शंकर आचार्य।
2: हिजो शनिबार वीरगंज महानगरपालिका वडा नम्बर 25 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न डाक्टर प्रमोद राममाथि कुटपिट गरेका थिए। गम्भीर घाइते डाक्टर राम हाल आइसियुमा उपचाररत छन्। घटनापछि अस्पताल प्रशासन, पीडित पक्ष र प्रहरी प्रशासन बीच बसेको बैठकले घटनाको छानबिन गर्न 6 सदस्यीय समिति गठन गर्नुका साथै आकस्मिक कक्षमा कार्यरत 5 जना चिकित्सक तथा स्वास्थ्य कर्मीलाई 1 साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। यही निर्णयको विरोध गर्दै नेपाल चिकित्सक संघ नारायणी शाखाले माग पूरा नभएसम्म आकस्मिक सेवा समेत बहिष्कार गरी सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। संघले अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिमाथि मुलुकी अपराध संहिता 2074 र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2079 बमोजिम तत्काल मुद्दा दर्ता गरी कडा कारवाही गर्न माग गरेको छ। त्यस्तै निलम्बन गरिएका 5 जना चिकित्सक तथा स्वास्थ्य कर्मीको निलम्बन तत्काल फिर्ता लिन छानबिन समिति खारेज गर्न तथा चिकित्सकमाथि हुने अनधिकृत हस्तक्षेप र दबाव अन्त्य गर्न पनि संघले माग गरेको छ।
1: चितवनको बाटुली पोखरी र कुमाल तालमा 455 जलचर प्रजातिका चराको गुण गणना गरिएको छ।
3: बाटुली पोखरीमा 440 र कुमाल तालमा 15 गुण भेटिएका छन्। नेपाल पञ्चविद संघ बागमती प्रदेशका संयोजक वासु बिनारीका अनुसार डाटर, श्वेतकण्ठ गरुड र घुङ्गीफोर गरुडका गुण भेटिएको छ। उहाँका अनुसार बाटुली पोखरीमा पानीको सतहभन्दा 3 मिटर माथिदेखि 30 मिटर माथिसम्म गुण फेला परेको हो। भरतपुर महानगरपालिका 13 बाटुली पोखरीमा गुण गणनाका लागि बर्ड एजुकेशन सोसाइटी, नेपाल पञ्चविद संघ र नेचर गाइड एसोसिएसनका 42 परिचालन गरिएको थियो। पोखरी गरुड प्रजातिको महत्वपूर्ण प्रजनन स्थलका रूपमा पुष्टि गरिएको उहाँले बताउनु भएको छ। बाटुली पोखरी बरण्डा भार जैविक मार्ग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा अन्तर्राष्ट्रिय महत्वको 20,000 तथा आसपासका ताल पर्दछन्। घुङ्गीफोर बसेर कोरल्ने समयमा एकै स्थानमा जम्मा भएर सामूहिक रूपमा बच्चा कोरलेर हुर्काउने गर्छन्। नेपालमा 902 प्रजातिका चरा पाइने गरेकामा चितवनमा 667 प्रजाति रहेको तथ्याङ्क छ।
1: दुग्ध विकास संस्थान डीडीसीले काठमाडौँ उपत्यकामा 30 बिक्री केन्द्र सञ्चालन गर्ने भएको छ। यही साउनभित्र बुढालगण्ठ, वनस्थली, कलंकी लगायतका ठाउँमा उत्पादन बेचिने डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेले जानकारी दिनुभयो। डीडीसीले वसन्तपुर डबलीमा नयाँ सजावट सहितको आउटलेट सञ्चालनमा ल्याएको छ। डीडीसीले साधारण र गाईको दूध, दही, मही, पनीर, घिउ, आइसक्रिम, रसवरी, फ्रेश दूध लगायत दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ। डीडीसीले आफ्ना उत्पादनलाई अनलाइन माध्यमबाट पनि बिक्री गर्ने योजना अघि सारेको छ। केही समय अघि मन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत डीडीसीका उत्पादन प्रवर्धन गर्ने सन्देश दिनुभएको थियो। अमेरिकाले आक्रमण रोकेपछि इरानले पनि लडाई रोक्ने भएको छ। 13 दिनसम्म हवाई हमला गरेपछि अमेरिकाले तत्कालका लागि आक्रमण रोकिएको जनाएको थियो। हतियारको भण्डार हलुका हुन थालेकाले आक्रमण रोकिएको भनिएको बारे एक अन्तर्वार्तामा राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइकल पाल्स।
4: A lot of stockpiles were depleted not only from what we gave Ukraine over the last however many years, 4 or 5 years, and the administration inherited, the secretary, Secretary Hegseth inherited a depleted situation from not only Ukraine, but also the ongoing fight with the Houthis under the Biden administration and a depleted military under the Biden administration. So they have decided, one, they're going to new types of munitions, verified this every which way, has everything that it needs to conduct this campaign as effectively as it needs to be.
1: कावा भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय पुरुष टीम लगातार चौथो खेलमा पराजित भएको छ। पाकिस्तानमा भइरहेको प्रतियोगिता अन्तर्गत नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भएको छ। यो हारपछि नेपाल सेमी फाइनल पुग्नबाट वञ्चित भएको छ। नेपालले यसअघि कजाकस्तान र श्रीलंकासँग 3-2 तथा पाकिस्तानसँग 3-0 हार भेट्यो। चार खेल चार हार, अब नेपालका लागि बाँकी खेल प्रतिष्ठा।
0: BSBS Gurkha Radio.

पारिञ्च सत्ता जवखात खातो सिद्धिञ्च शोभा अनिफूल बाटो पारिञ्च सत्ता जब खण्ड खण्डो रहन्छ कि राष्ट्र त्यहाँ अखण्ड पारिञ्च सत्ता जब खण्ड खण्डो रहन्छ कि राष्ट्र त्यहाँ अखण्ड थुतिन्छ पत्ता जब खात खातो सिद्धिन्छ शोभा अनि फूल बाटो विशाल नेपाल म रचु रचु कहाँ छ मृत्युञ्जयलाई मृत्यु विच्छिन्न विच्छिन्न हुने प्रवृत्ति सन्न भाइ म त एक रति विशाल नेपाल म रचु रचु कहाँ छ मृत्युञ्जयलाई मृत्यु। नमस्कार, हामी बीएफबीएस रेडियोबाट बोलिरहेका छौँ। म कार्यक्रम प्रस्तुता प्राध्यापक डाक्टर नवराज कट्टेल। यो हो कार्यक्रम दोभान। हामी यस कार्यक्रममा नेपाली साहित्यका विभिन्न पक्षमा कुरा गर्छौँ, कविता गीत गजल सुन्छौँ र सम्भव भएसम्म कवि कवयित्रीहरूकै स्वर पनि प्रस्तुत गर्दछौँ। आज हामीले मूलत दुईजना प्रतिभाको बारेमा चर्चा गर्नेछौँ, धरणीधर कोइराला र सिद्धिचरण श्रेष्ठको बारेमा कुराकानी गर्नेछौँ र समय रहेमा हामी माधव प्रसाद घिमिरेका पनि एकाध कविता प्रस्तुत गर्नेछौँ।

श्रोता अब आउनुहोस् कार्यक्रम सुरु गरौँ। धरणीधर कोइराला एउटा क्रान्तिकारी कविका रूपमा चिनिन्छन्। उनले खासै धेरै कविताहरू लेखेनन्। जब दुईटा कविता सङ्ग्रह उनका प्रकाशित छन्, नैवेद्य कविता सङ्ग्रह 1977 र स्पन्दन कविता सङ्ग्रह 2004। ती धरणीधर प्रसाद कोइराला विषम 1949 सालमा हालको जनकपुर अञ्चलको सिन्धुली जिल्लाको दुम्जा गाउँमा जन्मिएका थिए र यिनको देहावसान 2036 साल माघ महिनामा काठमाडौँमा नै भएको थियो। उनले शिक्षामा चाहिँ बिए बिटी उत्तीर्ण गरेको पाइन्छ। उनीले आफ्नो प्रारम्भिक शिक्षा दार्जिलिङ आफ्नै घरमा लिए भने पछि केही समय दार्जिलिङतिर पनि बिताएको भन्ने पाइन्छ र उनी परिष्कारवादी धाराका कविका रूपमा चिनिन्छन्। र पछि उनको शिक्षा बनारसमा भएको थियो र उनी विशेषतः भारतीय नेपाली समाज दार्जिलिङलाई बनाएका थिए उनले आफ्नो कार्यक्षेत्र। उनी युवा उमेरदेखि नै नेपाली नेपालका विषयमा ज्यादै चिन्ता लिने कवि हुन्। नेपालमा जागरण आओस्, नेपालीहरूमा जागरण आओस्, नेपाल एउटा स्वतन्त्र मुलुकको रूपमा, प्रजातान्त्रिक मुलुकको रूपमा अगाडि बढ्न सकोस्, उन्नति र प्रगति होस् भन्ने उनको चाहना उनका कविताहरूमा हामी तत्कालै रूपमा देख्न सक्दछौँ। युवा उमेरदेखि नै नेपाल र भारतका विभिन्न भूभागमा बस्ने नेपालीहरूका यिन अवस्थासँग परिचित धरणीधरले सुरुदेखि नै आफ्नो कविताका माध्यमबाट जागरणको शङ्का घोष गरेको हामी पाउँछौँ। त्यो जागरण, उठ जाग अगाडि बढ, संसार धेरै अगाडि बढिसक्यो, संसार धेरै काँचुली फेरिसक्यो, नेपालीहरू लमतन्न भएर नसुत, उन्नति र प्रगतिका अनेक चरणहरू हिँड्नु छ, हिम श्रृङ्खला पार गर्नु छ, त्यसो भएर उठ जाग उन्नति विषय लाग भन्ने जागरण नै उनका हरेक कवितामा कतै न कतै अनुसित भएको हामी पाउन सक्दछौँ। र नेपालीहरू मध्ययुगीन निद्रामा निदाइरहेको अवस्थामा राज्य व्यवस्थाले पनि नेपालीहरू निदाइरहन् र हामीले चाहिँ राज्यको हालीमुहाली गर्न पाइरहौँ भन्ने यस्तो किसिमको विषम परिस्थिति थियो। र अलिकति केही जागरणका कुरा गर्ने, परिवर्तनका कुरा गर्ने, प्रजातन्त्रका कुरा गर्ने त कुनै किसिमको वातावरण देशभित्र थिएन। राणा शाहीले देशलाई एउटा बन्दीगृह जस्तै बनाइरहेको अवस्था थियो। न त्यहाँ वाक स्वतन्त्रताको कुरा थियो, न त्यहाँ प्रकाशन स्वतन्त्रताको कुरा थियो, न त्यहाँ कुनै सङ्घ सङ्गठन गर्ने स्वतन्त्रताको कुरा थियो, केही कुरा थिएन। खेती किसानी गरेर आफ्नो जीवन यिन किन धान्ने बाहेक अरू कुनै किसिमको नयाँ वातावरण त्यो राणा शासी शासनकालीन समयमा थिएन। त्यसो भएको हुनाले उनले चाहिँ नेपालीहरूलाई बिउजाउने, जगाउने र हिँडाउने एउटा प्रयत्न चाहिँ गरेका हुन्। उनले चाहिँ साहित्यिक परिवर्तन गर्नु थियो, भाषिक परिवर्तन गर्नु थियो, सामाजिक सुधार गर्नु थियो। त्यसो भएको हुना उन यस्तै विषयवस्तुहरूलाई, प्रजातन्त्रको विषयलाई, साहित्यको सुधारको विषयलाई, समाज सुधारको विषयलाई, राजनीतिक सुधार र क्रान्तिको विषयलाई नै धरणीधर कोइरालाले कविताको आफ्नो विषय बनाएको हामी पाउँदछौँ। उनको कवित्वमा नैतिक र आध्यात्मिक चेतना प्रवाह गरेको पाइन्छ, किनभने उनले गीता जस्तो उत्कृष्ट दार्शनिक ग्रन्थको राम्रो अध्ययन गरेका थिए र पौरस्त्य दर्शनका अनेक ग्रन्थहरूको अध्ययन उनले गरेका थिए र गीता दर्शनको उनले नेपालीमा अनुवाद गरेर प्रकाशित पनि गराएका थिए। त्यसो भएको हुनाले उनमा पौरस्त्य दर्शनमध्ये वेदान्त दर्शनको राम्रो प्रभाव रहेको हामी पाउन सक्छौँ। त्यसो भएको हुना त्यो उनको कवितामा पनि त्यो सामाजिक सुधारको चेत सँगसँगै एउटा हाम्रो चाहिँ धार्मिक आध्यात्मिक चेतनाको प्रवाह पनि भएको हामी पाउँछौँ।
र उनी शिक्षाको प्रचार होस् भन्ने चाहन्थे, उनी चाहिँ कुव्यसनको नियन्त्रण होस् भन्ने चाहन्थे, र उनी नेपालको नवनिर्माण होस्, नेपालको भौतिक रूपमा नवनिर्माण होस्, साहित्यिक रूपमा नवनिर्माण होस् र शैक्षिक रूपमा नेपालको नवनिर्माण होस् भनेर यस्तो कामना गर्दथे। यस्ता यिनै विषयवस्तुहरूलाई धरेन्द्रधर कोइरालाले आफ्नो साहित्यको विषय बनाएको हामी पाउन सक्छौँ।

त उनको कविताहरू मध्ये एउटा ज्यादै प्रसिद्ध कविता साहित्य सुधा रहेको छ र त्यसबाट एउटा दुईटा श्लोक भनौँ अनि त्यसपछि फेरि उनको विषयमा केही चर्चा गरौँला। त उनी लेख्छन्, अति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्नु कसो गरी हो, गरेका व्यसुधा रस पान रे गर मानव जीवन सार्थक रे, न त झाँक्री न वैद्य न ज्योतिषीले उपचार गरिकन शान्ति दिने, मन रोग निरोग गराइदिने बुझका व्यसुधा रस औषधि हो। यसो कविता उनले लेखेको हामी पाउँछौँ। उनको चाहिँ कविताका बारेमा भन्नुपर्दा उनी वर्णमात्रिक छन्दमा कविता लेख्न मन पराउँछन्, अर्थात् उनी एक किसिमको छन्दवादी कविका रूपमा उनलाई हामी चिन्न सक्दछौँ। उनका सबै जसो रचनामा कुनै न कुनै छन्दको स्वाद हामी प्राप्त गर्न सक्दछौँ र उनका कविता रचनामा एउटा सहजता, सरलता र स्वाभाविकपन हामी प्राप्त गर्न सक्दछौँ। त उनीले छन्दको निर्वाह भए पनि शब्द सय्या र शिल्पसज्जाबाट उनको कवित्व खारिन सकेको छैन भन्ने पनि समीक्षकहरूको टिप्पणी छ। तैपनि उनका कविताहरू त्यति दुर्बल भने छैनन्। उनी कविताको परिष्कार परिमार्जन भन्दा भाव र विचार उद्घोष गर्न चाहन्छन्, परिवर्तनको त लहर ल्याउन चाहन्छन्। त्यसो भएको हुन उनले वैचारिक सङ्घर्षलाई, वैचारिक तीव्र प्रवाहलाई जोड दिएका छन्। त्यसर उनी कविताको परिमार्जन र परिष्कारतिर न भाव घनत्व र विचारको सशक्त प्रक्षेपणतिर उनको दृष्टि चाहिँ केन्द्रित भएको हामी पाउन सक्दछौँ। त्यसो भएको हुनाले होला उनका कवित्व त्यति नखारिएका पनि होलान्, त भावनाको तीव्रताभन्दा उदात्त विचारको प्रवक्ता कवि हुन् भनेर हामी धरणीधर कोइरालालाई भन्न सक्दछौँ। भावको रम्यता र शैली शिल्प वा सौन्दर्यको संयोजनद्वारा प्राप्त हुने उच्च परिष्कृत कवित्व उनले प्राप्त गर्न सकेका छैन भन्ने समीक्षा पनि पाइन्छ। तैपनि उनका कविता नेपाली समाजलाई जगाउने, उठाउने, हिँडाउने र रङ्गीन जागृतिका गीतका रूपमा मेचीदेखि महाकालीसम्म नयाँ जागरणको उद्घोष गर्ने भावबिन्दुमा केन्द्रित रहेका छन्। यही हिसाबले नै क्रान्तिकारी चेतको हिसाबले, नेपालीहरूलाई जगाउने हिसाबले, नेपालीलाई उठाउने, हिँडाउने र नयाँ नेपाल सृजना गर्ने हिसाबले उनका कविताहरू ज्यादै महत्त्वपूर्ण छन् र उनले छन्दका अनुशासनहरूलाई राम्रैसँग पालना गरेको जस्तो हामी प्राप्त गर्न सक्दछौँ।

0: BFBS Gorkha Radio。
1: तो पहिलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निःशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS गोर्खा रेडियो गोर्खा रेडियो
2: यो साहित्य सुधा कवितामा अहिले मैले दुईटा श्लोक प्रस्तुत गरेँ त यो नैवेद्य कविता संग्रहमा संकलित छ र यो चाहिँ 1977 सालतिर छापिसकेको थियो भनेपछि त्यो युग जुन बेलामा यहाँ प्रकाशनको चाहिँ सामान्य अवस्था मात्रै थियो नेपालमा सबैले सहज रूपमा चाहिँ छाप्न पनि कहाँ पाउँथे र स्वयं बालकृष्ण समलाई आफ्नो नाटक छाप्ने अनुमति लिनलाई 1 वर्षभन्दा बढी समय लागेको थियो त उसले आफ्नो चाहिँ पहिलो नाटक छाप्नको लागि अनुमति लिँदा लामो टाइम लागेको हुने झन्डै वर्ष दिन लागेको हुनाले त्यो 85 छापिसकिने नाटक गएर 86 सालमा मात्रै छाप्न सम्भव भएको थियो भनेर उनले आफ्नो जीवनीमा उल्लेख गरेका छन् भने त्यो बेलामा 77 सालमै 78, 79, 80, 85, 86 होइन 77 सालमै उनको चाहिँ नैवेद्य कविता सङ्ग्रह छापिसकेको थियो भनेपछि त एउटा महत्त्वपूर्ण कुरा हामीले मान्नुपर्दछ त उनी आफ्नो कवितामा अगाडि भन्छन् सबकल मचना शिशु काउँछ यो मनमोद विनोद भराउँछ यो दुःख दुर्दुर पारी हटाउँछ यो मन फुरफुर पारी नचाउँछ यो झगडा टकरा छिनाउँछ यो सबनी चरा उच भुलाउँछ यो अति उत्तम ज्ञान दिलाउँछ यो मणि तुल्य छ यो नलिने पशु हो महाझैँ छ मिठो बह पार्छ पिठो तह लाउँछ यो मनलाई छिठो पढी भाइ सबै अब काव्य मिठो मनमा जे गरौँ निज वृत्ति ढिठो यस्ता कविताहरू धरेन्द्र कोइरालाले लेखेका छन् र यो कविता वास्तवमा चाहिँ तोटक छन्दमा लेखिएको छ र यो अन्त्यानुप्रास युक्त कविता को रचना यहाँ भएको छ र कविले वास्तवमा मानव जीवनलाई सुन्दर र सार्थक बनाउनको निम्ति सबैलाई साहित्य चाहिँ पढ्नुपर्छ साहित्य नपढिकन त जीवनको मूल्यबोध गर्न सकिँदैन साहित्यले चाहिँ मानिसलाई आह्लादित पनि गर्छ ज्ञान पनि दिन्छ र मनका चाहिँ नि कल्मसहरू पनि समाप्त गरिदिन्छ र यो दुःखहरूलाई पनि हटाइदिन्छ भनेर यसरी उनले यो कविताका माध्यमबाट साहित्यको जागरणको उद्घोष गरेका छन् त उनको कवितामा एकतिर शैक्षिक जागरणको उद्घोष पाइन्छ भने अरूतिर साहित्यिक जागरणको अरूको राजनैतिक जागरणको उद्घोष उनका कविताहरूले गरेका छन् त्यसर्थ साहित्य र सुधाका बीचमा रूपक अलङ्कारको प्रयोग गरिएको छ यो साहित्य सुधा मान्छेका मनका रोगहरूको उपचार गर्ने औषधि हो र यसरी मानव मनका सम्पूर्ण क्लेश कल्मश र पीडा दूर गरी मानव मनलाई आनन्दित परिष्कृत र उदात्त पार्न सक्छ भन्ने कुरा कविले विभिन्न किसिमका बिम्ब र प्रतीकहरू प्रयोग गरेर उल्लेख गरेका चाहिँ छन् र उनी अगाडि भन्छन् मनलाई नमाझे हुँदैन हरे मनलाई नमाझे हुँदैन हरे मन स्वच्छ नभई सुख छैन भरे यहाँ अलिकति दार्शनिक कुरा पनि पर्न गएको छ किन भन्दाखेरि मन एव मनुष्याणम कारणम जन्ममोक्ष हो भन्ने हाम्रो चाहिँ वेदान्त दर्शनको उद्घोष रहेको छ मन चाहिँ स्वच्छ नभइकन मनका वृत्तिहरूलाई चाहिँ समाप्त नगरिकन मुक्तिको ढोका खुल्दैन भन्ने पाइन्छ। यता योग सूत्रमा पनि योगश्चित्त वृत्ति निरोधः, त्यो चित्त वृत्तिको निरोध नै योग हो। चित्त वृत्तिको योगबाट नै के हुन्छ, तदा द्रष्टु स्वरूपी अवस्थानम्, अर्को सूत्र आउँछ। चित्त वृत्ति निरोध भएपछि नै द्रष्टाले दृश्यलाई अर्थात् चाहिँमा ईश्वर तत्त्वलाई चाहिँ भेट्न सक्छ। तदा द्रष्टु स्वरूपी अवस्थानम्, होइन, द्रष्टाको स्वरूपको अवस्थामा चाहिँ रहन सक्छ भन्या हुनाले त यहाँ उनले मनलाई चाहिँ माझ्नु पर्दछ, मनलाई स्वच्छ बनाउनु पर्छ। मन चाहिँ स्वच्छ नभइकन हाम्रो मृत्युको समयमा पनि मुक्तिको समयमा पनि हामीलाई चाहिँ सुख छैन। त्यो मन स्वच्छ सुन्दर परिष्कृत हुनुपर्छ र मनका वृत्तिहरू चित्तका वृत्तिहरू निषेधित हुनुपर्छ र चाहिँ एकदमै कल्मस रहित मन भएपछि अनि अर्को स्टेपमा गएर अर्को चरणमा गएर मानिस मुक्ति चाहिँ प्राप्त गर्न सक्छ अथवा चाहिँ त्यो अध्यात्म साधनाको नयाँ चाहिँ अध्यायमा प्रवेश गर्न सक्छ। त्यसो भएर उनले यो मनलाई ज्यादै महत्त्व दिएका छन् भनेर भन्छन्। मनलाई नमाझी हुँदैन हरे, मन स्वच्छ नभई सुख छैन भरे, मन शूल निवारण कारण यो गुण काव्य शरी अरू के छ मिठो। त्यो मनमा अनेक किसिमका शूलहरू छन्। मनले नै मानिसलाई दुष्ट पनि बनाउँछ, मनले नै मानिसलाई सुखी पनि बनाउँछ, मनले नै मानिसलाई आह्लादित पनि बनाउँछ। त्यसो भएको हुनाले मनको शूल, मनको चाहिँ यसले दुइटै अर्थ आउँछ। मनलाई चाहिँ मनमा गढेको शूललाई निको पार्न पनि यो काव्य रस आवश्यक छ। मन नै शूल भएर अरूलाई चाहिँ विद्वेष गर्ने, अरूलाई चाहिँ दुःख दिने, अरूलाई चाहिँ भेद हाल्ने, यस्तो किसिमको वृत्ति पनि त हुन्छ आखिरी मानिसमा। सबै सज्जन त कहाँ हुन्छन्, हो त्यस्तो चाहिँ मनलाई नै शूल बनाएर अन्यत्र चाहिँ प्रहार गर्ने व्यक्तिहरू छन्, त्यस्तो चाहिँ मनलाई नै शूल बनाएको अवस्था जो छ त्यसलाई पनि समाप्त गर्नुपर्छ भन्ने पनि यसो कता कता भाव चाहिँ निस्किन सक्छ। मन शूल निवारण कारण यो गुण काव्य शरी अरू के छ मिठो, यस्तो चाहिँ कविता लेखेका छन् नारायण कोइरालाले। अगाडि लेख्छन्, पड पूर्व र पश्चिम उत्तरका अरू दक्षिणका कविका कविता, कविका कृति वा कविता सरी सरिता बिचहे लिनु पर्छ लहै अब त। उनले चाहिँ के यसमा भनेका छन् भने हामीले एउटै मात्रै साहित्य पढेर पुग्दैन, हामीलाई त पूर्वको साहित्य पनि जान्न आवश्यक छ, पश्चिमको साहित्य पनि जान्न आवश्यक छ, उत्तरको साहित्य पनि जान्न आवश्यक छ, दक्षिणको साहित्य पनि जान्न आवश्यक छ।

0: रेडियो
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
3: विश्व साहित्य भण्डारमा अनगिन्ती किसिमका खजानाहरू छन्। ती खजानाहरूलाई हामीले चाहिँ टिप्नुपर्छ, ग्रहण गर्नुपर्छ, प्रयोग गर्नुपर्छ, त्यसबाट हामी चाहिँ ज्ञानी बन्नुपर्छ, त्यसको आस्वाद हामीले लिनुपर्छ। ती चाहिँ विश्व साहित्यको खजाना अध्ययन गरेर हामीले हाम्रो साहित्यको चाहिँ खजानाको भण्डारलाई पनि भर्दै जानुपर्छ, नयाँ नयाँ चाहिँ रचनाहरू रच्दै अगाडि बढ्नुपर्छ। हाम्रो साहित्यलाई, नेपाली साहित्यमा ठुलो भण्डार चाहिँ भर्नुपर्छ भन्ने यो पनि कविको आशय छ। हामी एकल काटे भएर बस्नु हुँदैन। हामी नेपाली साहित्यको मात्रै साहित्य पढेर तीभित्र मात्रै रुमल लिनु हुँदैन। हामीले संसारभरिका चाहिँ राम्रा राम्रा साहित्यिक कृतिहरूलाई हामीले नेपाली साहित्यमा ल्याउनुपर्छ र नेपाली साहित्यलाई धनी बनाउनुपर्छ। नेपाली साहित्यका राम्रा राम्रा कृतिहरूलाई हामीले अन्यत्र अरू भाषाका कृतिहरूमा चाहिँ हामीले अनुवाद गरेर पठाउनुपर्छ। त्यसो भएपछि हाम्रा कुराहरूलाई पनि संसारले बुझ्न पाउँछ, हाम्रो कुरालाई, नेपाली साहित्य, नेपाली कवि, नेपाली भावनालाई पनि संसारले बुझ्न पाउँछ, पढ्न पाउँछ। संसारको भावनालाई पनि हामीले चाहिँ उत्तर, दक्षिण, पूर्व, पश्चिमका कविताहरू, साहित्यहरू पढ्यौँ भनेदेखि संसारभरको मनलाई, संसारभरको मस्तिष्कलाई, संसारभरको भावनालाई नेपाली मनहरूले पनि, नेपाली कविहरूले पनि पढ्न पाउँछन् र नयाँ इतिहास रच्न सक्छन् भन्ने उनको चाहिँ यस्तो आशय देखिन्छ। त्यसैले उनी भन्छन्, पढ पूर्व र पश्चिम उत्तरका अरू दक्षिणका कविका कविता, कविका कृति वा कविता सरिता बिचहे लिनु पर्छ है अवता। अति निर्मल ज्योति विकास गरी परिमा मातृ भण्डार प्रकाश गरी, अति निर्मल ज्योति विकास गरी भरि मातृ भण्डार प्रकाश गरी, मनका शुभ भाव अनेक थरी छरे जाति सुधार गरौँ नडरी। त कविले अघिल्लो श्लोकमा चाहिँ साहित्य सुधारको, साहित्यको विविधताको चाहिँ चर्चा गरेका छन् भने, त यहाँ यो श्लोकमा चाहिँ जाति सुधार गरौँ नडरी, यहाँ चाहिँ क्रान्ति चेत छ, सामाजिक परिवर्तनको कुरा छ, र चाहिँ नडरिकन चाहिँ यो जातिको सुधार गरौँ, नेपाली जातिको सुधार गरौँ, नेपाली जातिलाई अगाडि लैजाउँ, नेपाली जाति अगाडि बढाउँ भन्ने यसमा चाहिँ साहित्यको मात्र कुरो छैन, यहाँ सामाजिक परिवर्तनको पनि कुरो गरेका छन् र राजनैतिक परिवर्तनको पनि यहाँ कुरा कविले गरेका छन्। त्यसो भएर उनीहरूले मनका शुभ भाव अनेक थरी छरी जाति सुधार गरौँ नडरी, किन भन्दाखेरि राणा शासनको समय चलिरहेको बेला थियो, राणाहरूको समयमा भित्तको पनि कान हुन्छ, त्यसरी तौली तौलीकन बोल्नुपर्छ है भन्ने यो कुरा चाहिँ छरिएको थियो। त्यसो भएको हुनाले नडराइकन हामीले चाहिँ हाम्रो जातिको सुधारको मार्गमा अगाडि बढ्नुपर्छ, हामी डराउनु हुँदैन, हामीले चाहिँ अनेक किसिमका प्रयत्नहरू गरेर हाम्रो जातिको, हाम्रो देशको, हाम्रो समाजको सुधार गर्नुपर्छ, अगाडि बढ्नुपर्छ, अगाडि हिँड्नुपर्छ र हामीले चाहिँ नयाँ नयाँ अध्यायमा, नयाँ नयाँ उचाइमा हाम्रो यात्रालाई

छैनौँ, जीवनलाई नयाँ उचाइमा लान सकेनौँ भनेदेखि हाम्रो कुनै पनि जीवनको केही पनि अर्थ रहँदैन, त्यो चाहिँ निरर्थक चाहिँ हुन्छ।

त्यसो भएको हुनाले हामीले चाहिँ यो साहित्यको त चाहिँ अवश्यम्भावी सेवा गर्नुपर्दछ, साहित्यको चाहिँ अध्ययन गर्नुपर्दछ। यो साहित्यको अध्ययन नगरिकन हाम्रो दिमाग चङ्ख पनि हुँदैन, हामी चाहिँ सशक्त पनि बन्दैनौँ। त्यो साहित्यले हामीलाई चाहिँ चौतर्फी हेर्ने नयाँ दृष्टिकोण दिन्छ, नयाँ भावना दिन्छ, नयाँ विचार दिन्छ। त्यसो भएर यो साहित्य चाहिँ सुधा जस्तै भाइ, अमृत जस्तै हो, हामीलाई अमर बनाउँछ। काव्य पढेर पनि हामी अमर बन्छौँ, काव्य लेखेर पनि हामी अमर बन्छौँ, काव्यको प्रचार प्रसार गरेर त्यसका माध्यमबाट समाज परिवर्तन, राष्ट्र परिवर्तन, देश परिवर्तन अध्यायमा हामी अगाडि बढ्न सक्छौँ भन्ने यस्तो चाहिँ पवित्र भावनाका साथ त चाहिँ धरणीधर कोइरालाले आफ्नो यो साहित्य सुधा कवितामा बिजोड भावलाई त यो तोट

छन्दका माध्यमबाट व्यक्त गरेको हामी पाउँदछौँ। त श्रोताहरू, अब हामीले आज कवि धरेणधर कोइरालाको बारेमा चर्चा गऱ्यौँ, त यो चर्चासँगै अब हामी आजको यो साहित्यिक कार्यक्रमबाट चाहिँ बिदा लिने बेला भइसकेको छ। म यहाँहरू सबैलाई हार्दिक नमन गर्दछु र आजको यो साहित्यिक कार्यक्रमबाट म यहीँ विश्राम लिन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।

0: अनलाइन
1: अनलाइन एप्स
0: तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने
1: यो
0: बीएफपीएस
1: गोर्खा रेडियो हो।

0: pe line buddy on air atma अनुसन्धान अनुसार डाक्टर शर्माले गोतामेलाई मोबाइल ब्याङ्किङ मार्फत दुईपटक गरी 50,000 रुपियाँ पठाएकी थिइन्। प्रहरीका अनुसार गोतामेले किशोरीलाई 30,000 रुपियाँको प्रलोभन देखाएर डिम्ब दान गराएकी थिइन्। पीड़ितले डाक्टर शर्मा विरुद्ध प्रत्यक्ष संलग्नताको जाहेरी दिएकी भए पनि उहाँ हाल विदेशमा रहेकाले पक्राउ पर्नु भएको छैन। डिम्ब झिकिएपछि स्वास्थ्यमा समस्या देखिएपछि घटना सार्वजनिक भएको हो। यसअघि पनि डाक्टर शर्मामाथि लिङ्ग पहिचान गरी गर्भपतन गराएको आरोपमा नेपाल मेडिकल काउन्सिलले कार्यवाही गरेको थियो। यो घटनाले नेपालमा अवैध डिम्ब व्यापारको समस्या फेरि उजागर गरेको छ। सरकारले हालै आईभीएफ सेवाका लागि नयाँ मापदण्ड लागू गर्दै डिम्बदानको उमेर, संख्या, स्वास्थ्य परीक्षण र सुसूचित मंजूरी अनिवार्य गरेको छ। ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा 1,290 सवारी साधनका चालकलाई कार्यवाही गरेको छ। बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने 96, राइड सेयरिङमा 50, रातो बत्तीमा 51 चालकलाई कार्यवाही गरेको छ। यसै गरी तीव्र गतिमा 143, हर्न निषेधमा 56, लेन क्रसमा 21, अवस्था ठिक नभएको 43, एकतर्फीमा 25, अन्यमा 724 चालकलाई कार्यवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बिजुलीको बिल तिर्न बाँकी उद्योगीबाट रकम असुल्न सरकारले ढिलाइ गरेको भन्दै आलोचना गर्नुभएको छ। देश लोडसेडिङको अँध्यारोमा रहेका बेला डेडिकेटेड र ट्रङ्क लाइनको सुविधा प्रयोग गरी विद्युत उपभोग गरेका उद्योगहरूको प्रिमियम महसुल बक्यौता असुलीमा सरकार किन मौन छ भन्नुभएको छ। पहिलो किस्ता बुझाइसकेका उद्योगहरूबाट बाँकी किस्ता उठाउन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले पहल नगरेको उहाँको आरोप छ। करिब दुई तिहाई बहुमतको सरकार भएका बेला कानून बमोजिम बक्यौता उठाउन कसले रोकेको छ भन्दै घिसिङले अर्कोतिर मासिक 50 युनिट भन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताबाट बढी शुल्क लिनु विरोधाभासपूर्ण छ भन्नुभएको छ। बर्लिनको समलिङ्गी परेडमा गाड़ी ठोकिएको घटना इस्लामिक आतंकवादसँग सम्बन्धित रहेको जर्मनीका आन्तरिक मामिला मन्त्रीले बताएका छन्। एक महिलाको मृत्यु भएको घटनामा 16 घाइते भएका छन्। आक्रमणकारी 21 वर्षीय लेबननी मूलका जर्मन नागरिक विगतमा पनि आपराधिक पृष्ठभूमिका भएको रेकर्ड भेटिएको छ। आक्रमण हुने समय एरिक मुलर बर्लिनको मुख्य रेल सञ्जाल भएको ठाउँतिर जाँदै हुनुहुन्थ्यो।
1: We saw a big crowd of people come towards us, and at first we didn't know what they happened, and then we saw many faces, sad faces, crying faces.
0: अब खबर फटाफट
2: मधेसमा प्रहरीले लागू औषध
3: It's 3 minutes past 10.

0: best of British for the British forces overseas.
1: CFBS Radio 2.
2: वन्यजन्तुको आक्रमणबाट स्थानीय बासिन्दा र बालीनाली जोगाउन बर्दिया राष्ट्रिय निकुञ्ज आसपास 55 किलोमिटर भन्दा बढी क्षेत्रमा तार जाली र छेकबार निर्माण गरिएको छ। यसले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
3: डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहले 40,485 मिटर, बर्दिया राष्ट्रिय निकुञ्जले 4,000 मिटर, बाँसकरी नगरपालिकाले 4,600 मिटर, ठाकुरबाबा नगरपालिकाले 3,547 मिटर, मधुबन नगरपालिकाले 1,717 मिटर र गेरुवा गाउँपालिकाले 700 मिटर क्षेत्रमा तारजाली र छेकबार निर्माण गरेका छन्। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव बहादुर केसी।
4: अहिले बाघ र चितुवाबाट जुन पशुधन क्षति हुन्छ यसको लागि त अत्यन्त प्रभावकारी छ, साथै रातमा अब अन्य वन्यजन्तुहरूले खेतीबाली नोक्सान गर्नको लागि पनि यसले धेरै रोक्ने काम गर्दछ।
3: गएको आर्थिक वर्षमा 14 किलोमिटर तारजाली निर्माण गरिएको थियो। पछिल्लो दुई आर्थिक वर्षमा मात्र करिब 69 किलोमिटर तारजाली र छेकबार निर्माण गरिएको छ। तारजाली निर्माण पछि स्थानीयले राहतको महसुस गरेका छन्। सुन्नु थारू।
5: पशु चौपाइ त घर पिछै कति लगेछ कति लगेछ त्यो ठेगानै थिएन, अब तारबार लगाइसकेपछि पहिला भन्दा बहुत राम्रो भएको छ।
3: पछिल्ला वर्षमा चितुवा बाघ र हात्तीको आक्रमणबाट मानव पशुधन तथा बाली नालीमा ठूलो क्षति बढ्दै गएपछि संरक्षण निकायहरूले तारजाली र छेकबारका संरचना बनाइरहेका हुन्। यसका कारण वन्यजन्तु र मानव बीचको द्वन्द समेत कम हुने अपेक्षा गरिएको जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र बहादुर थापाको भनाइ छ।
6: वन्यजन्तु र मानव द्वन्दको आक्रमणलाई रोकथाम गर्न निमित्त लगाएका हौ। अब यो लगाएपछि जनताहरूलाई जनावरहरूबाट चाहिँ प्रत्यक्ष क्षति नहोस्, उपभोक्ता अथवा मानवहरूलाई धेरै किसिमको फाइदा हुने गर्छन्।
3: तारजालीले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण मात्र होइन वन्यजन्तुको संरक्षण पनि टेवा पुगेको छ।
2: नेपाल रेड क्रस सोसाइटी बागलुङले देश विदेशबाट सहयोग जुटाएर बागलुङमै सेतो रगत उत्पादन गर्न थालेको छ। संगम घरती मगरको रिपोर्ट।
7: होल ब्लडबाट सेतो रगत छुट्याउन आवश्यक मेसिन, त्यसका लागि अन्य पूर्वाधार तयार गर्न विभिन्न देशमा पुगेका बागलुङहरूले सहयोग गरेको रेड क्रस बागलुङका मन्त्री भवानी कनेलले बताउनु भयो।
8: नेदरल्यान्डबाट आगो अलिक पहिला होइन एम्बुलेन्सदेखि लिएर सबै उपकरणहरूका लागि 37 लाख सामानै दिएका हुन्। उनीहरू आफै संलग्न भएर काम गरेका हुन्। बेल्जियमको साथीहरूले एउटा फ्रिज दिएका छन् त्यो रगत राख्नको लागि। पहिला हामीले त्यसैले मात्रै काम गरेका थियौँ। रोटरी क्लबले दिएको छ एउटा सामग्री। बागलुङ समाज जापानले चाहिँ हामीलाई 13 लाख रुपियाँ पैसा दिएको छ। अहिले 2 लाख रुपियाँ चाहिँ झलैरी हस्पिटलले। बागलुङ समाज अमेरिकाले अहिले चाहिँ 14,05,000 आर्थिक खर्च।
7: रक्त संचार केन्द्र सञ्चालनका लागि यहाँका स्थानीय तह र गण्डकी प्रदेश सरकारले पनि सहयोग गरेको रेड क्रस जिल्ला सभापति जगन्नाथ आचार्य बताउनुहुन्छ।
9: 15 लाख जतिको चाहिँ प्रदेशले चाहिँ सामग्री नै किनेर दियो। 13-14 लाख जति चाहिँ विभिन्न पालिकाहरूले दिएर भयो। 2 वर्ष अगाडि चाहिँ 23 लाखको मेसिन प्रदेशले किनेर दिएको थियो।
7: आइतबार मात्रै बागलुङ सेवा समाज अमेरिकाबाट प्राप्त 14,05,000 रुपियाँले खरिद गरेको जेनेरेटर र रक्तदानका लागि आवश्यक कुर्चीहरू हस्तान्तरण गरेको छ। सहयोगको सही सदुपयोग भए जुटाउनका लागि गाह्रो नहुने बागलुङ सेवा समाज अमेरिकाका महासचिव देवलाल शर्माले बताउनु भयो।
10: एक हिसाबले भन्ने छाक कटाएर पनि जोडिन चाहनुहुन्छ। त्यसरी जोडिएको रकम सही सदुपयोग होस् भन्ने खालको जाने सबैको जाने चाहना आउँछ। र हामी कहाँ एउटा चाहिँ समस्या छ, यो बागलुङको समस्या होइन, आम नेपालमै त्यसरी उठेको त्यसरी जोडिएको रकम कहिलेकाहीँ चाहिँ पारदर्शितामा चाहिँ सबै संलग्न नहुने, कहिलेकाहीँ हस्तान्तरण गरिएको चिजहरू चाहिँ सही तरिकाले चाहिँ कार्यान्वयन नहुने, लामोसँग जुन हिसाबले जानुपर्ने तोल्नु हुने, त्यो हुँदा त्यो कन्फ्युजन छ। नत्र भने एक खालको प्रोजेक्ट परियोजनालाई अगाडि बढाउनुको लागि कुनै गाह्रो अवस्था होइन।
7: रक्त सञ्चार केन्द्रले सेतो रगत उत्पादन गरेर दिन थालेपछि धौलागिरी प्रादेशिक अस्पतालको सेवा प्रभावमा समेत सहजता भएको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर किरण तिवारीको भनाइ छ।
11: सर्वदंशको बिरामीहरूलाई पनि पोखरा पठाउनु पर्थ्यो, त्यो पनि हामीलाई धेरै सहयोग भयो। मेन गरी अपरेसन गर्दाखेरि धेरै मान्छेहरूले चाहिँ यो रगत पातलो गर्ने औषधि खानु पर्ने हुन्छ के, त्यसले गर्दाखेरि चाहिँ उहाँहरूको कहिले कहिले त्यो रगत धेरै पातलियो भने त अपरेसन रोकिन्छ। त्यसले गर्दाखेरि अपरेसन गर्न पनि सहज भएको छ हामीलाई यो सेतो रगतले चाहिँ। यसको व्यवस्थाले गर्दा हामीलाई सघन कक्षमा भनेको आइसियु हाम्रो एनआइसियु नवजात शिशुहरूमा त हामीले प्रयोग गरिसकेका छौँ अहिलेसम्म। अपरेसन गर्ने ठाउँ र सर्पदंश यो चारवटा क्षेत्रमा हाम्रो अलिक बढी प्रयोग हुने र हामी एकदमै तयारी अवस्थामा बस्नुपर्ने भएको हिसाबले यसले हाम्रो पोखरा जानुपर्ने जुन बाध्यता थियो नि त्यो पनि हटेको छ।
2: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको हमला अरू नचर्काउने निष्कर्षमा पुग्नु भएको खबर छ। आक्रमणका कारण प्याट्रियट प्रतिरक्षा क्षेपास्त्रको घट्दो संख्यालाई अधिकारीहरूले चिन्ता जनाएका कारण ट्रम्प सो निष्कर्षमा पुग्नु भएको भनिएको छ। बीबीसीका विश्व मामला संवाददाता सेबास्टियन उसरले थप व्याख्या गर्नुभएको छ।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, कार्यक्रम आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा। विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम हो यो। श्रोताहरू, एक घण्टासम्म रहनेछौँ तपाईँ हामीसँगै भनौँ। र आजको नारीमा, आजको हाम्रो विशेष नारी, आजको हाम्रो विशेष पाहुना पनि आइपुग्नु भएको छ स्टुडियोमा। र उहाँसँगको हाम्रो एक घण्टाको भन्नाले लगभग एक घण्टाको बसाइ रहनेछ श्रोताहरू। र आजको नारीमा आज हामीसँग स्पिरिचुअल हिलर लीला रिजाल हुनुहुन्छ श्रोताहरू। उहाँ रेकी ग्रान्ड मास्टर हुनुहुन्छ र हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ, महागुरु क्वान्टम हिलर हुनुहुन्छ, साउन्ड थेरापिस्ट हुनुहुन्छ र पास्ट लाइफ थेरापिस्ट पनि हुनुहुन्छ र उहाँ ट्यारोट कार्ड रिडर पनि हुनुहुन्छ। आज हामी यी सबै विषयहरूमा चाहिँ भनौँ न यी विषयहरू वरिपरि नै बसेर कुराकानी गर्नेछौँ उहाँसँग। र आज हाम्रो सौभाग्य हो, आज हामीसँग स्पिरिचुअल हिलर लीला रिजालजी हुनुहुन्छ। सबै कुराहरूको भरसक हामी जानकारी लिनेछौँ आज श्रोताहरू। र उहाँ एउटा समाजसेवी हुनुहुन्छ, यी सबै कार्यहरूबाट उहाँले विशेष गरेर समाजमा एउटा ठुलो सेवा गरिराख्नु भएको छ भनौँ। र आउनुहोस् अब हामी अबेर नगरौँ, हाम्रो हिलर लीला रिजाललाई स्वागत गरिहालौँ। नमस्ते लीलाजी।
1: नमस्ते म्याम। पहिले पनि हजुरले बोलाउनु भएको छ यो स्टुडियोमा, त म पहिले पनि आइसकेको छु। थ्याङ्क यू सो मच। सेकेन्ड टाइम पनि हजुरले बोलाइदिएर दर्शकहरूको माझमा मेरो स्वरहरू, मेरो सबै कुराहरू राख्न पाएकोमा हजुरलाई थ्याङ्क यू सो मच।
0: हजुर, हामी पनि तपाईँलाई दोस्रो चोटि यो स्टुडियोमा पाउँदाखेरि साह्रै नै खुसी छौँ होइन। र यस्ता कुराहरूको ज्ञान हामी सबैलाई जरुरी छ भनौँ होइन।
1: हजुर।
0: र तपाईँ एउटा स्पिरिचुअल हिलर हुनुहुन्छ, रेकी ग्रान्ड मास्टर हुनुहुन्छ, थुप्रै थुप्रै कामहरू गर्नुहुन्छ, हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ होइन। यो विशेष गरी यो क्षेत्रमा चाहिँ तपाईँ कति वर्षदेखि हुनुहुन्छ साँच्ची?
1: म यो क्षेत्रमा टोटली अब लागि नै परेको चाहिँ अब 7 इयर्स लागिसक्यो। योभन्दा अगाडि चाहिँ म यत्तिकै आफूले आफ्नै घरको बच्चाहरूलाई, मेरो फ्यामिली परिवारलाई, अरू अरूलाई चाहिँ गर्थे, आफूलाई पनि गर्थे। तर अब जसरी मेरो अफिस खोलेर म जब गर्न स्टार्ट गरेँ, त्यो चाहिँ अब छ्याक्क हजुरको चाहिँ 6 इयर कम्प्लिट भएर 7 लाग्दैछ।
0: जे होस्, 6-7 वर्षको तपाईँको यात्रा भएछ यो क्षेत्रमा होइन।
1: हजुर।
0: अनि सुरुमा चाहिँ यो स्पिरिचुअल हिलिङमा होइन कसरी आउनुभयो? एउटा संयोग भयो कि यसमा इच्छा थियो कि एउटा होइन यसपछि कुनै स्टोरी केही छ?
1: यसमा चाहिँ एकदमै राम्रो स्टोरी नै छ भन्नु पर्यो हजुर। जहाँ जाँदा पनि, जे गर्दा पनि, जुन काम गर्दा पनि सक्सेस नहुने, अनि जसो गर्दा पनि आफ्नो मनमा चाहिँ सेटिस्फाई चाहिँ कहिले पनि नहुने, यही कुरामा अरू मान्छे चाहिँ खुसी हुन सक्ने, तर त्यही कुरामा म चाहिँ खुसी हुनै नसक्ने, भनेपछि पक्कै पनि मेरो डेस्टिनी चाहिँ अलगै छ भन्ने मलाई चाहिँ फिल चाहिँ हुन्थ्यो। अनि मनैदेखि मलाई चाहिँ मान्छेहरूलाई चाहिँ कसो गर्दा चाहिँ हिल गर्न सक्छु, यो व्यक्तिलाई वास्तवमा के चाहिएको छ भने जस्तो मलाई फिल हुन्थ्यो। र मान्छेको पछाडिको जुन दुःख हुन्छ नि, छोपेर सबै आएको हुन्छौँ, हामी पनि छोप्छौँ, मान्छेहरूले बाहिर सबैले देखाउने एउटा चेहरा हुन्छ, भित्रको अर्कै हुन्छ। मान्छेको भित्रको जुन एकदमै उनीहरूलाई पीडा भएको, दुःख भएको, कष्ट भएको चाहिँ म परैबाट कसरी फिल गरिसक्थेँ कि ओहो, यसलाई चाहिँ मायाको जरुरी रहेछ, यसलाई किन फ्यामिलीले एक्लो बनाएछन्, यसलाई किन कसैले केयर नगरेको, यसलाई अलिकति माया दियो भने यसलाई यस्तो हुन्छ, यसलाई चाहिँ यसको प्रब्लम छ, यसलाई पैसाको प्रब्लम, धेरै कुराहरू चाहिँ मैले मान्छेलाई भेटेर एकछिन कुरा गर्दै बुझिसक्थेँ कि उसको भित्रको भाव चाहिँ। त्यो भएर मलाई त्यो भयो, फेरि हजुरको सबै कुरासँग चाहिँ मलाई एकदमै अट्याच के, लाइक जङ्गल भयो, वन भयो, रुख बिरुवा, सबै हजुरको नेचर, प्रकृति, हामीले पालेका जनावरहरू, सबै के बाहिर कुकुरहरू, बाटोमा कसैले अब गाडीले किच्याइदिएको छ, बाइकले किचेको छ, या उसलाई यसै पनि लुतो आएको छ, घाउ भएको छ, खटिरा भएको छ, लन्ठाङ लन्ठाङ दौडिरहेको छ, म त्यस्तो देख्दाखेरि बसेर यसलाई हिल गरिदिन पाएदेखि, यसलाई बिचरा अलिकति राम्रो, सबैप्रति चाहिँ मलाई चाहिँ एकदमै करुणा भाव आउने, कसै कसैको पनि दुःख चाहिँ देख्न नसक्ने. अब यो म यता साइडमा लागेर कुनै पनि बिजनेस व्यापार गरेर मेरो लाइफलाई अगाडि बढाउनु भन्दा म चाहिँ किन समाजसेवा नगर्ने, एउटा कुनै कुरालाई म चाहिँ लिएर अगाडि बढेर मान्छेलाई हिल गर्न थालेँ भने म सबै कुराहरू गर्न सक्छु भन्ने एउटा मलाई पहिलेदेखि नै एउटा ट्रस्ट थियो, बिलिभ थियो. अनि यस्तै यस्तै घटनामा चाहिँ एकजना कस्तो भने पढे लेखेको हुनुहुन्थ्यो, उहाँ चाहिँ डक्टरै हो, डेन्टिस्ट. अनि मेरो हस्बेन्डको साथी हुनुहुन्थ्यो, उहाँलाई चाहिँ हामीले एउटा मिठाई सपमा भेट्यौँ. भेटिसकेपछि उहाँलाई देखेँ, उहाँले यस्तो यस्तो उडेका कुराहरू गर्नुभयो. अनि मेरो हस्बेन्डलाई सोधेँ, अनि मेरो हस्बेन्डले चाहिँ त्यस्तो यो चाहिँ अलिकति उडेको जस्तो दिमाग भइसकेको छ, यो चाहिँ अलिक बकवास कुराहरू गर्छ, यस्तो त्यस्तो धेरै तिमी नबोल भन्नुभयो. तर मेरो हस्बेन्डले भने पनि ओहो तिमीलाई यो कुरा बुझिरहेको छैनौ, म उसको फिलिङ्स बुझाएको छु, म यस्तै मान्छेलाई चाहिँ टार्गेट गरिरहेको छु, यस्तै टाइपको व्यक्तिलाई चाहिँ मलाई निको बनाउन मन छ, यस्तो व्यक्तिको चाहिँ मनको भावनाहरू बुझ्न मन छ, यसलाई केही न केही भएर नै लाइफमा यस्तो टाइपको यसको चाहिँ बिहेभियर भइरहेछ, यसलाई चाहिँ यस्तो प्रब्लम आइरहेछ, यो चाहिँ बिमारी जस्तो मान्छेहरूले देखिरहेछन्, अलिकति यसलाई चाहिँ मेन्टली डिस्टर्ब छ, यो के कारणले हो. म चाहिँ अब गहिराईमा गएर एकछिन उसँग बोल्न खोजेँ. 10 मिनट जस्तो बोल्ने क्रममा उसले धेरै कुराहरू हुने नहुने, लाइक हुन्छ नि हजुरको माइन्डले चाहिँ एउटा कुरा सोचिरहेछ, भनिरहेछ अर्को, त्यो एउटा अब हजुरलाई कसरी भन्ने, एउटा लाइक सपनामा बोलिरहे जस्तो टाइपको के, मेरो हिजो ठुलो बुवाको डेथ भयो, म सडनली अनि गाडीले हानिदियो, आजभोलि यस्तो छ, मेरो यस्तो भइरहेछ, म यो म त्यो, अब उसले त्यो चाहिने भन्दा नि नचाहिने बकवासहरू. अनि मेरो हस्बेन्डले तिमी उसको कुरा नसुन, अब उसले चाहिँ मुखले एउटा कुरा भनिरहेको थियो, म उसको कुरा त्यो सुन्नुभन्दा नि पछाडि बियोन्ड सिन चाहिँ म चाहिँ उसलाई हेरिरहेको थिएँ कि, उसको सबै प्रब्लमहरू चाहिँ म देखि नै रहेको थिएँ कि, उसलाई के भइरहेको थियो भने त्यहाँनिर कसैले चाहिँ पास्टमा मेबी हुनसक्छ 10 इयर्स 15 इयर्स या त चाइल्डहुड ट्रमा पनि हुनसक्छ, उसलाई चाहिँ एकदमै केयर नगरेको, कसैले उसलाई चाहिँ बिट्रेल धोकाहरू दिएको, माया धेरै उसले खोज्दा खोज्दै माया चाहिँ उसले नपाएको, इमोसनली चाहिँ ऊ एकदमै टुटेको, उसलाई चाहिँ मान्छेहरूले इमोसनली ब्रेक गरेको मैले चाहिँ उसको भित्रको भावना बुझेँ. बुझिसकेपछि ओहो यो मान्छे मेरो लाइफमा आयो भनेर मैले यसलाई हिल गरेँ भने म यसलाई हिल गर्न सक्छु भन्ने चाहिँ मैले त्यसलाई देखेर एकदमै फिल भयो. म अनि फर्केर आएँ, आएपछि ओहो हुँदैन मलाई त यो रेकी यस्तो मलाई अलिअलि पहिले नै आउँथ्यो, म मान्छेहरूलाई यसो टच गरेर अलिकति हिल गरिदिन सक्ने, मसँग मान्छेहरू बस्यो भने मेरो कुराहरू मेरो औरामा आएर मान्छेहरूलाई राम्रो फिल भयो, कस्तो टेन्सन ल्याएको थिएँ तिमीसँग आएपछि कस्तो हल्का फिल भयो, यस्तो चाहिँ मसँग सबैले पहिलेदेखि नै भन्थ्यो. झन् त्यो पछि मलाई यति धेरै यतैतिर मात्रै मेरो चाहिँ माइन्डले चाहिँ डोर्याउन थाल्यो. त्यसपछि म रेकीको फर्स्ट डिग्री लिन गएँ, त्यो पछि मलाई कहिले सकिन्छ र सेकेन्ड डिग्री लिउँ जस्तो भयो. त्यसपछि मैले सेकेन्ड डिग्री मास्टर डिग्री गर्दै गर्दै म अर्को पनि म केही सिक्छु भने थेरापी हजुरको यो सिङ्गिङ बलबाट पनि धेरै कुराहरू बिमारीहरू ठिक गर्न सक्छ, यसले चाहिँ हजुरको चाहिँ कसैलाई कानहरू कराउने, कसैको चाहिँ क्राउन चक्रहरू बन्द भएको छ, टाउकोहरू दुखिराख्ने, झम्माउने, चक्कर आउने, यस्तो यस्तो प्रब्लम छ भने नि ठिक हुन्छ, हजुरको सबै चक्राजहरू ब्लकेज छ भने पनि ठिक हुन्छ. अब यो साउन्ड थेरापी धेरैभन्दा धेरै राम्रो छ, यो किन नसिकौँ, यसबाट पनि धेरै कुराहरू चाहिँ लाभ उठाउन सकिन्छ भने फेरि म त्यो सिक्न गएँ. त्यो पछि फेरि आजकल त हजुरको यो हिप्नोसिस धेरै नै ट्रेन्डमा आएको छ, मार्केटमा धेरैले सिकेका छन् होइन. अब यसको चाहिँ के रहेछ त बेनिफिट चाहिँ भनेर यसो हेर्दाखेरि चाहिँ यसको पछाडि मैले के देखेँ भन्नुहुन्छ भने मान्छेहरूलाई एउटै कुराले चाहिँ बार बार माइन्डमा एउटै कुरा आइराख्ने, एउटै ख्याल आइराख्ने, पास्टको कुरा घरिघरि चाहिँ ओभर थिङ्किङ हुने, त्यही ट्रिगर गरिराख्ने, अब त्यसलाई चाहिँ हामीले चाहिँ हिप्नोसिसको माध्यमबाट चाहिँ उसको चाहिँ हटाइदिन सक्छौँ के, उसलाई डिपमा लगेर, डिप स्लिपमा लगेर, उसलाई चाहिँ जिरो थट्समा लगेर, जिरो माइन्डमा लगेर, भन्छ नि नो माइन्ड जिरो माइन्डमा लगेर उसलाई चाहिँ पुरै सबै पुरानो पास्टको कुराहरू चाहिँ पुरै हामीले डिलिट गरेर उडाइदिएर फेरि उसलाई चाहिँ नयाँ कुराहरू राखिदियो भने उसले त्यो कुरा फेरि बार बार सम्झिँदैन. अब यो हिप्नोटाइजले एक थोकमा त होइन धेरै कुराहरू गर्न सक्छ, जस्तै पास्ट लाइफमा हजुरले लिएर जान सक्नुहुन्छ, मान्छेलाई डिप स्लिपतिर लान सक्नुहुन्छ, मान्छेहरूलाई हिल गर्न सक्नुहुन्छ. फेरि म यतातिर लागेँ, फेरि मैले हिप्नोसिस पनि गर्दै गएँ. अब यस्तै यस्तै क्रममा अझ अब मलाई चाहिँ अलिकति मान्छेहरू देख्दाखेरि चाहिँ यसको एनर्जी यस्तो छ, यो व्यक्ति यस्तो हो, यसको भित्रको मनोभाव यस्तो छ भन्ने कुरा चाहिँ सबै म चाहिँ बुझ्ने, तर पनि म चाहिँ फेस रिडर पनि अलिकति जान्दथे, पाम रिडिङ पनि म हल्का गर्ने हो, पाम रिडर पनि हो, फेस रिडर हो, तर त्योभन्दा पनि अझै बेटर केही जाने भने मान्छेहरूलाई यो पनि मैले दिन सक्छु, यो नि पस्किन सक्छु, एउटा प्रब्लम ल्याएको धेरैवटा प्रब्लमहरू चाहिँ एकैचोटि उसले चाहिँ मसँगै आएर सेयर गर्न सक्छ, मैले सबै कुराहरू चाहिँ एकै ठाउँबाट चाहिँ उसलाई सिकाइदिन सक्छु, किन नसिक्नु वाइ नट भनेर फेरि म ट्यारट पनि सिक्न गएँ। ट्यारट कार्डबाट चाहिँ हजुरको पास्ट प्रेजेन्ट फ्युचर हुँदै पास्ट लाइफ पनि हेर्न सकिन्छ, सँगसँगै हजुरको बच्चा फ्यामिली परिवार म्यारिज हजुरको अब बिजनेस एजुकेसन सबै कुरा हेल्थ वेल्थ सबै कुराहरू चाहिँ यो ट्यारटबाट चाहिँ देखिन्छ। त्यो भएर यो पनि म हजुरको सिक्न गएँ, गर्दै गर्दै अब मैले यो सबै कुराहरू चाहिँ लिएर गर्न स्टार्ट गरेको चाहिँ 3 इयर्स पुरा भयो। अहिले चाहिँ धेरै राम्रो भइरहेको छ, मसँग आउनु भएको धेरै म्यामहरूको चाहिँ हस्बेन्डहरूले छोडेर अर्को केटीसँग जानुभयो, म्याम के गर्ने भन्नुहुन्छ, फेरि पनि मैले तपाईँहरू आउनुहोस् उहाँहरूको म हिल गरिदिन्छु भन्छु, फोटोबाट पनि मैले हिल गरिदिन्छु, एनर्जी पास औरा क्लिन मान्छेको नाम र एड्रेस दियो भने मैले त्यो मान्छेको एउटा फोटोबाट पनि गरेर अर्को केटीसँग गएको व्यक्ति पनि फेरि फर्केर आफ्नै वाइफसँग आएको पनि धेरैवटा मैले रिजल्ट पाएको छु होइन। हजुरहरूलाई त्यस्तो कसैलाई पनि प्रब्लमहरू छ भने मलाई सम्झिन सक्नुहुन्छ, एक त एउटै ठाउँमा सबै कुरा गरिदिने भयो, अर्को कुरा मेरो एकदमै चार्ज पनि रिजनेबल छ, किनभने मान्छेहरू सबैसँग पैसा छ भन्ने छैन, कतिलाई प्रब्लम भएको हुन्छ तर धेरै ठाउँमा चाहिँ पैसा नभएको गरिबै छ भने पनि लुटेर एकदमै निचारेर पैसा लिइरहेको पनि सुनिएको छ होइन। अब हिलिङ गर्न गएको मान्छेलाई 25,000, 50,000, 60,000 भनेर धेरै हो, म एक हप्ता 10 दिनको जम्मा 5,000, 7,000 हेरेर अझ हजुरको धेरै नै गाह्रो छ भने 3,000, 4,000 मान्छेहरूलाई सेवा गरिदिइरहेको छु होइन। छ भने ठिक छ, उहाँहरूसँग छ भने आफै म्याम पर्दैन हजुर किन घटाउनुहुन्छ हामी दिन सक्छौँ भन्नुहुन्छ होइन, तर छैन भने त त्यो व्यक्तिलाई त मैले अभियसली सितै पनि गरिदिन्छु होइन। त्यो भएर मैले चाहिँ जे गरिरहेछु म आइएम भेरी भेरी सेटिस्फाई है अहिलेको मेरो यो कामबाट, र मेरोमा आउनुहुने व्यक्तिहरू म 100 त भन्न सक्दिनँ, कति पर्सेन्टलाई त मन पनि पर्दैन होला सायद मेबी, तर 1% छोडेर 99% अहिलेसम्म मसँग आउनुभएको सबै ठोकिनु भएको एकदमै खुसी हुनुहुन्छ, उहाँहरूको लाइफ मसँग आएर धेरै चेन्ज भएको छ भन्नुपर्छ हजुर, यो पनि भगवान्को कृपा हो, म त के सक्छु र होइन हजुर हामी सेम हो। हजुर
0: हजुर श्रोताहरू, यो आफ्नो आफ्नो डेस्टिनी हो, हामी सबैको सेवाको लागि उहाँको जन्म भएको छ भनौँ न होइन, किनभने उहाँ एउटा स्पिरिचुअल हिलर हुनुहुन्छ, अनि यति धेरै तपाईँले कोर्सहरू गर्नुभयो, अघि भन्नुभयो रेकी ग्रान्ड मास्टर तपाईँले कम्प्लिट गर्नुभएको छ, हिप्नोटिजम पनि कम्प्लिट गर्नुभएको छ होइन, ट्यारो कार्ड रिडिङहरू भयो होइन, पास्ट लाइफ थेरापिस्टहरू भयो, यो कोर्सहरू चाहिँ कहाँ गर्नुभएको?
1: अब धेरै चाहिँ मैले नेपालमा पनि गरेको छु, तर यो जुन चाहिँ महागुरु चाहिँ हजुरको क्वान्टमवाला चाहिँ मैले इन्डोनेसियाको गुरुसँग गरेँ, ग्रान्ड मास्टर चाहिँ मैले इन्डियामा गरेँ, र ट्यारोट चाहिँ मैले नेपालमा चाहिँ बेसिक गरेर अरू हजुरको चाहिँ इन्डियनहरूसँगै सिकेको हो, अनलाइनबाट सिकेँ त्यो चाहिँ।
0: हजुर हजुर, अनि यो महागुरु क्वान्टम हिलर भने चाहिँ के हो?
1: अब यसमा चाहिँ कस्तो भने धेरै कुराहरू चाहिँ हामीले बुझ्न सक्छौँ म्याम, हामी वरिपरिको वातावरणलाई कस्तो छ भनेर हेर्न सक्छौँ, हामीसँग भएको कुराहरू चाहिँ एकदम सिम्पल कुरा पनि धेरै नै ठुलो हुनसक्छ हामीले नबुझ्या हुन्छ। अब जस्तै एउटा हजुरको अगाडि गइराख्नु भएको छ, एउटा हजुरले स्टोन भेट्नुभयो, त्यो स्टोन हजुरले यस्तो समाएर नर्मल सम्झिनु भएको छ, तर त्यही स्टोनभित्र नै के हजुरले चाहिँ पाउन सक्नुहुन्छ क्या। अब एउटा स्टोनकै कुरा गर्दाखेरि मेरो गुरुले भन्नुहुन्थ्यो, उहाँलाई पनि एकदमै दुःख भएको थियो अरे, अनि त्यसपछि उहाँले एउटा स्टोन लिएर आउनुभएछ, र उहाँले चाहिँ यो चाहिँ मेरो बिक्रीमा छ भनेर यतिकै $3,000 चाहिँ प्राइज राखेर राख्नुभएछ अरे। त्यसपछि अमेरिकाबाट उहाँलाई चाहिँ सोध्यो अरे, यो तिम्रो $3,000 भनेको यो जुन स्टोन छ त्यो चाहिँ म लिन चाहन्छु भनेर, अनि 3,000 त्यसले किन्यो, त्यसपछि त्यही स्टोन चाहिँ हजुरको 50,000 त्यसले चाहिँ सेल गरेछ अरे, फेरि अर्कोले त्यसलाई 1,00,000 गर्यो अरे, गर्दै गर्दै हजुरको चाहिँ बढ्दै बढ्दै गइरहेको थियो अरे। भनेपछि हामीसँग वरिपरि भएको वातावरणमा भएका सामानहरू, चिजबिजहरू, रुखहरू, बिरुवाहरू हरेकको चाहिँ एकदमै बहुमूल्य छन्, तर हामीलाई केही पनि थाहा छैन क्या। यस्तो कुराहरू चाहिँ हजुरले बुझ्नुहुन्छ, कुन प्लान्ट कस्तो छ, कुन प्लान्टले हजुरलाई पोजिटिभ भाइब्स दिन्छ, कुन प्लान्ट नेगेटिभ छ, कुन प्लान्टको के युज गर्न सक्नुहुन्छ, कुन स्टोन के हुन्छ, कहाँ कस्तो वातावरणमा चाहिँ कसरी गर्ने, कसरी हजुरले आफ्नो वातावरणलाई चेन्ज गर्न सक्नुहुन्छ, धेरै गइरहेका कुराहरू, सँगसँगै हजुरको आफ्नो औराले अरू पनि व्यक्तिहरू बनाउन सक्नुहुन्छ, जुन चाहिँ हजुरले कल्पना पनि गर्नुभएको छैन होइन। आफ्नै औराबाट दुईजना तिनजनासम्म मै जस्तो एनर्जीको व्यक्ति मिलाएर उसलाई केही कामहरू गर्न दिन सक्नुहुन्छ। अब जस्तै पृथ्वी जस्तै हजुरको चाहिँ प्यारालाल दुनियाँ छ, प्यारालाल वर्ल्डमा चाहिँ हजुर र म जस्ता धेरै व्यक्तिहरू हरेक वर्ल्डमा चाहिँ छन्। अब तिनीहरूसँग हामी कन्ट्याक्ट कसरी गर्न सक्छौँ, यो एकदमै भित्रको कुरा, धेरै गहिरो कुराहरू चाहिँ यसमा आउँछ। अब यो कुरा चाहिँ हजुरको चाहिँ अब नर्मल व्यक्तिहरूलाई त अलिक साइको जस्तो पनि लाग्छ होइन। तर हजुर अब अलिकति कोही कोही व्यक्ति चाहिँ अलिकति साइकिक पावरको पनि हुन्छ। म चाहिँ बच्चादेखि नै अलिकति साइकिक पनि थिएँ, अनि त्यो साइकिक व्यक्तिलाई यस्तो कुराहरू सिक्दा मजा पनि लाग्ने, ए मैले चाहिँ एउटा काल्पनिक संसार बनाउँथे तर साँच्चीकै यस्तो पनि रहेछ है भने जस्तो अलिकति अब आफूलाई चाहिँ अझै मलाई चाहिँ मोटिभेसन भयो जस्तो, अलिकति मलाई चाहिँ यसमा चाहिँ केही न केही आत्मबल बढे जस्तो होइन, त्यस्तो फिल भयो। त्यस्तो कुराहरू आउँछ हजुर। यो चाहिँ यता भन्दा नि यता हाम्रो चाहिँ जुन हजुरको ज्योतिषी गुरु, अब हाम्रो भनौँ न पुराण, यताका कुराहरू भन्दा नि त्यो चाहिँ अलिकति डिफ्रेन्ट टाइपको भन्नु पर्यो हजुर।
0: जे होस् थुप्रै तरिकाले भनौँ न तपाईँले हिल गर्नुपर्छ मान्छेहरूलाई होइन, तरिका बेग्लै रहेछ तपाईँको, साउन्ड थेरापिस्ट के थेरापिस्ट
1: भन्दा चाहिँ स्टोनबाट चाहिँ हजुरलाई हिल गर्यो भने धेरै राम्रो। अब अहिले त हजुरको स्टोनबाट हिल हुन्छ, वाटरबाट हिल हुन्छ, वाटर थेरापिस्ट भन्छ होइन, वाटरबाट पनि हिल गर्न सकिन्छ, स्टोनबाट हिल गर्न सकिन्छ, हजुरहरूलाई चाहिँ नेचरबाट हिल गर्न सकिन्छ, धेरै कुराहरू छन् कि, एउटा मात्रै होइन। सँगसँगै म चाहिँ चक्र साधनाहरू पनि गराइदिन्छु होइन, मान्छेहरूको चक्र डिसब्यालेन्स छ भने धेरै कुराहरू चाहिँ प्रब्लम हुन्छ, लाइफमा प्रब्लम आउँछ, चक्र ब्यालेन्स भएपछि पनि मान्छेलाई धेरै कुराहरू चाहिँ सहज हुन्छ, त्योहरू पनि मैले गराइदिन्छु।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: अब तपाईँ बोल्दै गर्दा मैले के सम्झेँ भने, पहिला प्राचीन युगमा होइन डक्टरहरू नहुँदाखेरि ऋषि मुनिहरूको यही त होला नि तरिका जस्तो लाग्यो क्या मलाई होइन। त्यति बेला डक्टरहरू थिएन, अब भनौँ न जडीबुटी भनौँ, यस्तै थेरापीहरू भनौँ होइन, वाटर थेरापी, नेचर थेरापी भनौँ होइन, रेकी थेरापी भनौँ होइन, त्यति बेलाको यस्तै थियो होला भनेर तपाईँ बोल्दै गर्दा मैले कल्पना म यता गर्दैछु। अनि अब यति धेरै काम गर्दै हुनुहुन्छ श्रोताहरू, उहाँ एउटा भनौँ न अघि भनिहाल्नु भयो म धेरै महँगो पनि छुइनँ भनेर, नत्र भने अरू धेरै महँगाहरू स्पिरिचुअल हिलरहरू हुनुहुन्छ भन्ने सुनिन्छ होइन। अर्को कुरा, उहाँलाई मैले अस्ति लगभग 2 वर्ष बादमा मैले कल गरेँ, एकैपल्टमा उठाउनु भयो, म्याम गरेर चिच्याउनु भयो है, मजा लाग्यो मलाई, अरे यस्तो फेमस भएर पनि, यस्तो स्पिरिचुअल हिलर भएर पनि एकैपल्टमा फोन उठाउनु भयो भनेर, नत्र हतपत्त उठ्दैन नि होइन।
1: मैले अहिले पनि मेरो धेरै क्लाइन्टहरूले त्यही भन्नुहुन्छ, हजुर कति छिटो दिनुहुँदो रहेछ रिप्लाई, कस्तो खुसी लाग्यो हो, अरूलाई त कति दिनसम्म वेट गर्नुपर्छ भन्नुहुन्छ, मलाई त कसैलाई वेट गराउनै मन लाग्दैन।
0: त्यही त मलाई अचम्म लाग्यो, चिच्याउनु भयो म्याम गरेर तपाईँ होइन, अनि अरे फोन नम्बर पनि रहेछ मेरो भनेर, नत्र त
4: अरूसँग गर्दाखेरि हतपत विचाराहरू हुन्छ, सेसनमा हुन्छ है, म सेसनमा थिएँ भन्नुहुन्छ, भरे भरे के थियो होला हजुरको भनेर म्यासेज आउँछ है, तर तपाईँले एकैपल्ट म उठाउनु भयो त्यसको लागि थ्याङ्क यू सो मच होइन। सेवा यसैबाट बुझिन्छ क्या, सेवा गर्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ होइन। र अब अहिलेको भनौँ न लीलाजी, अहिलेको मान्छेहरू कति साह्रो दुखी, कति धेरै समस्यामा होइन, मन्दिरमा गए त्यत्तिकै भिड, यता ज्योतिषीकोमा गए त्यत्तिकै भिड होइन हुन्छ, हस्पिटलतिर पनि त्यत्तिकै भिड हुन्छ, रोगले भनौँ अनि मेन्टल्ली डिस्टर्ब त्यस्तै होइन, तपाईँहरू जस्तोकोमा आउनुहुन्छ त्यत्तिकै। कस्तो लाग्छ तपाईँलाई अब यसरी हिल, मान्छेलाई हिल गर्दा गर्दा चाहिँ अहिलेको समयमा
1: यस्तो, एक्चुअलमा यस्तो म्याम, हामीले पनि यस्तो कुरा बुझेको थिएनौँ। अब धेरै मान्छेहरूलाई यो कुरा को बिचरा जानकारी नै छैन। वास्तवमा कस्तो भने हजुरको औराबाट नै नेगेटिभ छिर्ने हो, हजुरको औरा एउटा चाहिँ मजबुत भयो भने नेगेटिभिटीहरूले हजुरलाई चाहिँ छुँदैन, मेन नेगेटिभ एनर्जीले नै गरेर हजुरलाई पीडा प्रब्लम आउने हो, हजुरको बन्न बन्न लागेको कामहरू बिग्रिने, घरमा हस्बेन्ड वाइफको झगडा हुने, बच्चाहरूले आमा बाउले भनेको नमान्ने, प्यारेन्ट्सहरूले भनेको नमान्ने, घरमा अब लडाईँ झगडा जहिले पनि कल कलेज डाङराङ डोनु सबै प्रब्लम चाहिँ हजुरको नेगेटिभ एनर्जीले हो। अब एनर्जी भनेको हजुरको चारैतिर नेगेटिभ नै छ, पोजिटिभ पनि छ, तर अहिले चाहिँ हजुरको वातावरणमा यति धेरै हेप्पी डार्क एनर्जी छ कि यसलाई चाहिँ हामीले चाहिँ कसरी बियर गर्ने। अब सबै तपाईँको खानपानदेखि लिएर मान्छेहरूको सोच विचारदेखि लिएर सबै कुरा चाहिँ नेगेटिभै नेगेटिभ भयो। परिवारमा एउटा व्यक्ति राम्रो पोजिटिभ छ भने धेरै मान्छेहरूको सोच विचारहरू छिटो राम्रो गरौँ, छिटो माथि जाउँ, छिटो कमाऊ, यसलाई तल पारेर भए पनि आफू माथि जाउँ, मान्छेको सोच विचारै अहिले यस्तो भइसक्यो। त्यो भएर चाहिँ हजुरको राम्रो वातावरण खासै कसैकोमा हुँदैन। अब यस्तो टाइममा हजुरले अरूलाई मैले बनाउन सक्छु भनेर पछि लाग्नुभन्दा नि आफूलाई चाहिँ म बनाउन सक्छु, केही मैले चाहिँ आफूलाई गर्न सक्छु भनेर हजुरले सोच्नुभयो भने चाहिँ मेरो हिसाबले मैले हजुरलाई सिकाउँदा चाहिँ पहिले चाहिँ हजुरले आफ्नो औरालाई एकदम स्ट्रङ गर्नुहोस्। धेरै बार बार अर्काकोमा जाने, धेरै मान्छेहरूसँग चाहिँ उठबस गर्ने, ज्यादा हजुरको अरूको कुराहरू चाहिँ सुन्ने होइन, अर्काको कुरा पनि नसुन्ने, धेरै नचाहिने कुराहरू नहेर्ने, नचाहिने कुराहरू नबोल्ने, यसरी चाहिँ हजुरलाई अलिकति आफू अलिकति चाहिँ हजुरलाई आफूलाई नै टाइम दिन स्टार्ट गर्नुभयो भने के अलिकति चाहिँ मान्छेहरूबाट चाहिँ अलिकति टाढा राखेर आफूलाई टाइम दिन स्टार्ट गर्नुभयो अनि त्यसपछि आफ्नो औरालाई बलियो बनाउनलाई हजुरले हरेक दिन चाहिँ नुहाउँदाखेरि कि कहिले नुन राखेर थोरै नुन राखेर हजुरले आफ्नो बडीलाई मजाले पहिले वास गर्ने, त्यसपछि सावर लिने, कहिले हजुरले चाहिँ थोरै खाने हाम्रो कफी राखेर गर्न सक्नुहुन्छ, कहिले सिनामन पाउडर भनेर दालचिनीको धुलो, कहिले हजुरले काँचो दुध राखेर गर्न सक्नुहुन्छ, कहिले दही राखेर गर्न सक्नुहुन्छ, कहिले कालो तिल राखेर हरेक दिन हजुरले चेन्ज गर्न सक्नुहुन्छ। हजुरको औरा यसै पनि 24 आवर त यति धेरै मजबुत हुन्छ होइन, नेगेटिभिटीहरू कहीँ हजुरको औराबाट चाहिँ छिरिरहेछ, हजुरलाई हार्म गर्दैछ भने पनि हजुरको चाहिँ त्यो टोटली जान्छ के, त्यो 24 घन्टासम्म हजुर फ्रेस हुनु नै धेरै ठुलो कुरा हो। अर्को 24 घन्टा फेरि हजुरले त्यसरी नै गर्न सक्नुहुन्छ। घरमा हजुरले चाहिँ बिहान कपुर, एउटा दुइटा ल्वाङ, सुकमेल हजुरले यसरी नै दालचिनीको स्टिकहरू या त दालचिनी त्यो हजुरले चाहिँ तेजपत्ता अनि त्यसपछि छ भने हजुरले तोरी या त सर्स्युँ यसरी सबै राखेर बालेर चाहिँ धुनी लगाइदिनु भयो, घरतिर घुमाइदिनु भयो भने पुरै नेगेटिभ एनर्जीहरू चाहिँ निस्किएर जान्छ। बिहान बिहान त्यसरी घरलाई क्लिन्जिङ गर्न सक्नुहुन्छ, आफैलाई पनि एकदमै हेप्पी फिल भयो भने 2-3 मरिच 2-3 ल्वाङ राखेर यसरी आफ्नो शिरमा घुमाएर त्यसलाई चाहिँ कपुरको सहायताले बाहिर लगेर बालिदिनु भयो हुन्छ। घरलाई कहिले काहीँ क्लिन चाहिँ हजुरले चाहिँ नुनले गर्ने, कहिले बेसारले गर्ने, कहिले गङ्गाजलले गर्ने गर्नुभयो भने नि हुन्छ। धेरै कुराहरू छन् होइन, यस्ता यस्ता हजुरले अप्नाउनु भयो भने अनि हजुरले चाहिँ हेर्ने के हेरिराख्नु भएको छ दैनिक, हजुरले कस्तो कस्तो टिभीमा कस्तो कस्तो हजुरले चाहिँ मोबाइलमा हेर्नुहुन्छ, कस्तो प्रोग्रामहरू हेर्नुहुन्छ, यसमा थोरै चेन्जेसहरू ल्याइदिनु पर्यो कि हजुरले, पोजिटिभ कुरा हेर्नु पर्यो, पोजिटिभै हजुरले चाहिँ सुन्नु पर्यो, बुझ्नु पर्यो, सिक्नु पर्यो। सबै कुरा धेरै कुराहरू छन्, जस्तै हजुरलाई सानो टिप्स भन्दाखेरि पुरानो कपडाहरू हामीले राख्छौँ क्या, पहिलेको मान्छेहरूले त अझ कहिले कहिलेको पनि राख्छ, त्यसरी हजुरले घरमा राख्नु भएन, सुजहरू पनि पछि लाउँछु, मस्लिम भएर यो लुगा लाउँछु, म अलिकति मोटो हुँदा यो लाउँछु, मलाई यो एकदमै मनपर्छ, यसरी हामीले धेरै कुराहरू पुरानो कुराहरू राख्छौँ दराजभरि, त्यसले पनि नेगेटिभ एनर्जीहरू धेरै ल्याएको हुन्छ। सामानहरू पनि चाहिने नचाहिने हामीले धेरै राखेका हुन्छौँ, त्यो सानो सानो थिङमा पनि हजुरको नेगेटिभ एनर्जी आएर बसेको हुन्छ। त्यो भएर घरलाई नै चिटिक्क सफा राख्ने, नचाहिने कुराहरू सबै फालिदिने, पुरानो कुराहरूलाई फालिदिने, पुरानो लुगाहरूलाई हटाइदिने, बरु ब्रान्डेड नखोज्ने, अलि सिम्पल सस्तो नै होस् बरु, होइन दुई चारवटा चाहिँ नयाँ लुगाहरू लिएर नयाँ नयाँ लुगाहरू लाउने, अलिक सफा हुने आफूलाई चाहिँ, अलिकति हजुरले ग्रुमिङ गर्ने, अब नुहाई धुवाई गर्ने, सफा हुने, यस्तरी हजुरले आफूलाई चाहिँ अगाडि बढाउँदै जानुभयो भने, औराहरू चाहिँ हजुरको मजबुत हुँदै गयो भने हजुरको के हुन्छ भन्दा चारैतिर चाहिँ पोजिटिभै पोजिटिभ चाहिँ हजुरले चाहिँ एनर्जीलाई तान्न थाल्नुहुन्छ है। अब हजुरको औराले पोजिटिभ कुराहरूलाई मात्रै खोज्न थाल्छ, हेर्नुहोस् है, भाइब्रेसनै पोजिटिभ भयो हजुरले, अनि त्यस्तै त्यस्तै फलो गर्दै गर्दै गर्दै हजुरको चाहिँ सबकन्सियस माइन्डमा पोजिटिभ, हजुरको ब्रह्माण्डमा नि पोजिटिभ, सबै कुरा पोजिटिभ हुँदै गएपछि हजुरको लाइफ पुरै 360 degree चाहिँ चेन्ज हुन्छ। मान्छेले कल्पनै गर्न सक्दैन यो व्यक्ति 1 year अगाडि यस्तो थियो, 1 year पछाडि कसरी यस्तो भयो, अचम्म लाग्छ मान्छेलाई देख्दाखेरि, होइन। तर उसले त्यो सानो सानो थिङ एकैचोटि हजुरले बिग कुराहरू गर्नु पर्दैन कि, सानो सानो बस्ने ठाउँ सफा, सुत्ने ठाउँ सफा, नचाहिने कुराहरू राख्नु भएन, पुरानो पुरानो कुराहरू, मैलो लुगाहरू आज लायो भोलि नधोए त्यत्तिकै, बरु यसो वास गर्ने सुकाइदिने पानीले मात्रै भए पनि, होइन, धेरै कुराहरू चाहिँ हजुरले ख्याल गर्नुपर्ने हुन्छ। अब यसरी गर्न थाल्नु भने चाहिँ नेगेटिभिटीहरूले चाहिँ हजुरलाई त्यति छिटो हार्म गर्दैन, अनि हजुरको मुड एकदम स्विङ भइरहेको छ भने चाहिँ त्यो स्टेबल हुन थाल्छ। हजुरलाई नचाहिने कुराहरू गर्नै मन लाग्दैन, नचाहिने कुरा सुन्नै मन लाग्दैन, नचाहिने कुराहरू हेर्नै मन लाग्दैन, अब हजुर एकदमै प्योर हुँदै जानुहुन्छ। प्योर हुनासाथ औरा हजुरको क्लिन हुँदै प्योर हुन थाल्यो, हजुरको औरा चाहिँ एकदमै ब्राइट मजबुत हुन थालेपछि त हजुरले त अट्र्याक्टै सबै पोजिटिभ गर्नुहुने भयो। त्यो भएर हजुरहरूले पनि यस्तो सानो सानो टिप्सबाट नै स्टार्ट गर्दै ठुल्ठुलो कुराहरू गर्न पाउनुहुन्छ, ठुलो कुराहरू ग्राब गर्न सक्नुहुन्छ। त्यो भएर मेरो हजुरहरूले टिकटकमा गएर भिडियो पनि हेर्न सक्नुहुन्छ, धेरै कुराहरू मैले सिकाइदिएको छु, त्यसलाई नै फलो गर्न सक्नुहुन्छ। थ्याङ्क यू।
4: हजुर श्रोताहरू, उहाँ टिकटकमा हुनुहुन्छ हिलर लीला, होइन तपाईँको टिकटकको नाम हिलर लीला नामले उहाँ हुनुहुन्छ। त्यहाँ धेरै कुराहरू उहाँले राख्नु भएको छ सबैलाई राम्रो होस् भनेर। जे होस् अब यो खेल चाहिँ एनर्जीकै रहेछ श्रोताहरू, नेगेटिभ एनर्जी र पोजिटिभ एनर्जी जुन चाहिँ हामी ऊर्जा भन्छौँ, होइन, खेल चाहिँ त्यसैको रहेछ। आफ्नो ऊर्जालाई, आफ्नो औरालाई चाहिँ भनौँ क्लेन्ज गर्ने बेला बेलामा हुनुपर्ने रहेछ, यस्तो कुराहरू पनि सिक्ने पर्ने सिक्नुपर्ने रहेछ हामीले। जे होस् आफू वरिपरि जति आफूले पोजिटिभ एनर्जी बनाउन सक्यो त्यति नै आफूलाई पनि राम्रो हुने, अनि परिवारमा पनि राम्रो हुने, होइन। अहिलेको समस्याहरू चाहिँ मेरो यो क्वेसन थियो नि, होइन, किन चाहिँ अहिले यस्तो हुन्छ धेरै जस्तो मान्छेहरू पीडित भन्ने, होइन, त्यसमा चाहिँ यहाँ विशेष गरेर यो औरा, हाम्रो औरालाई क्लिन राख्नुपर्छ भन्ने कुराहरू आयो, पोजिटिभ एनर्जी क्रिएट गर्न सक्नुपर्छ भन्ने कुराहरू आयो श्रोता र हिलर लीला भनेर उहाँ हुनुहुन्छ टिकटकमा र फेसबुकमा, उहाँसँग जोडिनु होला। अनि अब अहिले पास्ट लाइफ थेरापिस्ट भन्नुभएको छ तपाईँले, पास्ट लाइफ थेरापिस्टको पनि तपाईँले यो सबै तपाईँ सबै कुरामा भनौँ न, होइन, स्पिरिचुअल हिलर, रेकी ग्रान्ड मास्टर, हिप्नोटिजम ग्रान्ड मास्टर, महागुरु, क्वान्टम हिलर, साउन्ड थेरापिस्ट, पास्ट लाइफ थेरापिस्ट, यो सबै तपाईँ सर्टिफाइड हुनुहुन्छ है, सबै कुरा सबैको सर्टिफिकेट छ भने अनि भ्याउनु पनि भ्याउने भएको है। अब यो पास्ट लाइफ थेरापिस्ट, अब आजकल त धेरै मान्छेहरू पास्ट लाइफमा जाने चलन छ, होइन, पास्ट लाइफ हेर्ने छ। मलाई कसैले सोध्यो भने चाहिँ अहिलेको लाइफमा त कस्तो यहाँ सही नसक्नु छटपटी भएर चाहिँ के पास्ट लाइफ जानु भन्छु म चाहिँ मान्छेहरूलाई, होइन, यो किन जान्छ मान्छेहरू पास्ट लाइफमा अहिले
1: यस्तो। म्याम अब सबैलाई हजुरले भने जस्तै छटपटी छ, पीडा छ, होइन, कतिलाई चाहिँ मेरो मैले के चाहिँ गरे रहेछु, मेरो कर्म के चाहिँ रहेछ र मलाई यति दुःख भएको भन्ने सोचेर पनि उनीहरूलाई पास्ट लाइफ हेर्न मनपर्छ. कतिलाई चाहिँ पास्ट लाइफबाटै उनीहरू चाहिँ अलिकति ध्यान साधना योगहरू गरेर आएको हुन्छ. उनीहरूलाई दैविक कुराहरू चाहिँ उनीहरूलाई धेरै नै आइरहेको हुन्छ कि, लाइक हुन्छ नि मलाई यो गर्न सक्छु, मलाई चाहिँ भगवान्ले दर्शन दिनुहुन्छ, म चाहिँ सपनामा मन्दिरहरू गइरहेको हुन्छु, म सपनामा यस्तो हुन्छु त्यस्तो हुन्छु, भोलि हुन लागेको कुरा आजै जस्तो चाहिँ मलाई सिक्स सेन्सले भनिदिन्छ, मलाई थाहा हुन्छ यो हुन्छ त्यो हुन्छ सबै कुराहरू चाहिँ हामीलाई, तर म को हुँ भन्ने चाहिँ मलाई थाहा छैन, मलाई धेरै बुझ्न मन छ. त्यति मात्रै होइन, मेरो फ्यामिलीले मलाई एक्लै बनायो, मेरो हस्बेन्डले मलाई छोडिदियो, मेरो बच्चाहरूले पनि मेरा कुरा सुनेनन्, मेरो सबैतिर चाहिँ यस्तो यस्तो छ लाइफ, किन यति साह्रो दुखी भएको, म के रहेछ कसो रहेछ, मान्छेलाई यी सबै कुराहरू बुझ्न मनपर्छ. पास्ट लाइफ वास्तवमा एक्चुअलमा भन्यो भने पास्ट लाइफ चाहिँ हजुर आफै जान सक्नुहुन्छ. ध्यान साधना मेडिटेसन गर्दै जानुभयो भने हजुर एकदमै शान्त चित्त भएर यति डिपमा पुगेपछि हजुरले पास्ट लाइफ देख्न थाल्नुहुन्छ. त्यो अलिकति ढिला प्रोसेस भयो किनभने सबैलाई ध्यान गर्न मन लाग् नलाग्ला, सबै साधनातिर नजाला सबैलाई. अब यो अहिले चाहिँ हजुरको हिप्नोटाइज गरेर या त हजुरलाई चाहिँ सबकन्सियससम्म लिएर गएर हजुर को सब कन्सियसमा पुऱ्याएर चाहिँ हजुरलाई आकाशिक रेकर्डबाट चाहिँ हजुर पास्ट लाइफमा को हुनु रहेछ, के गर्नु हुँदो रहेछ, कहाँ जन्मिनु भएको रहेछ, कुन जातिको हुनुहुँदो रहेछ, कुन धर्म मान्नु हुँदो रहेछ हामीले हेर्न सक्छौँ. यो हेर्नुको मेन उद्देश्य चाहिँ के हो भन्दाखेरि सबैलाई त यो कुराले बेनिफिट होला भन्ने पनि छैन, तर कति कुराले चाहिँ बेनिफिट पनि छ. जस्तै कुनै व्यक्तिलाई डायबिटिज भएको छ भने पास्ट लाइफमा गएर हेर्दाखेरि उसको चाहिँ पेट सम्बन्धी केही न केही समस्याहरू, या त उसलाई एक्सिडेन्ट भएको, या त उसको प्यान्क्रियाज नै उसको चाहिँ ड्यामेज भएको, या त केही समथिङ देखिन्छ. त्यो प्यान्क्रियाजै ड्यामेज भएको छ भने त्यो चाहिँ हजुरको डिजिज अहिलेसम्म पनि यो लाइफमा नै आउँछ र उसलाई चाहिँ सुगरको पेसेन्ट भएर उसलाई चाहिँ सताइरहेको हुन्छ. हामीले पास्टमा गएर हेरेपछि उसको त्यो कुनै पनि त्यस्तो डिजिजहरू थियो, या त पास्ट लाइफमा पेन्क्रियाजमा केही प्रब्लम थियो, ऊ चाहिँ कहीँ एक्सिडेन्ट भएको थियो, उसको चाहिँ सबै त्यो पास्ट लाइफमा पेन्क्रियाज चाहिँ एकदमै फुटेर छताछुल्ल भएको थियो, र यही अहिले पनि क्यारियन उसले लिएर आयो, आएर चाहिँ ऊ चाहिँ अहिले सुगरको पेसेन्ट भएको छ भने उसले त्यो सबै देखेपछि त्यहाँ पुगेर फेरि हिल गर्यो भने ऊ त्यो हजुरको ट्रमाबाट निस्किन्छ. त्यस्तै ट्रमा अरूको पनि हुन्छन् है, हेर्नुहोस् है त, कसैले पास्ट लाइफमा माथि हाइटबाट ठेलेर झारिदिएर चाहिँ उसको त्यो डेथ भएको हुन्छ, कसैको आगोले पोलेर जलेर, या त आफैले पनि त्यसरी केही गरेर, या त एक्सिडेन्टली त्यसरी मरेको हुनसक्छ, कसैलाई एकदमै गाह्रो मरण के कहीँ एक्सिडेन्ट भएर बल्ल बल्ल छटपटाएर धेरै मान्छेहरूलाई आगोदेखि डराउने, पानीदेखि डराउने, हाइटदेखि डराउने, हरेक हुँदै हुँदै यस्तै फ्यामिली परिवार मेरो नगइदिए हुन्थ्यो, फ्यामिली परिवारले मलाई चाहिँ नछोडोस्, म सँगै हुन पाए हुन्थ्यो, किन मलाई सबैले छोड्छन्, किन एक्लो बनाउँछन्, किन म एक्लै हुने, त्यस्तो टाइपको हुन्छ. किनभने उसको पास्ट लाइफमा उसले केही न केही गरेछ, फ्यामिलीहरू त्यो पास्ट लाइफमा पनि उसको चाहिँ लस्ट भएको छ, ऊ एक्लै परेको छ, त्यो भएर यो लाइफमा नि उसलाई चाहिँ फ्यामिली परिवार साथीभाइ चाहिन्छ. हेर्नुहोस् है, अब मैले हेरेको केसमा दुई चारवटा कस्तो आयो भने एउटा मान्छे एकदमै फ्यामिली फ्यामिली फ्यामिली फ्यामिली भन्ने, अहिले त उसको 100 फ्यामिली मेम्बरै हजुरको 100 जति छ. हेर्नुहोस् है त, मामा घर, काका घर, ठुलो बुवा, सानो बुवा, आफ्नो दाई भाउजू, आफ्नो सबै परिवार गरेर त्यसरी उसको रहेछ. पास्ट लाइफमा उसले के भनेको रहेछ भने अन्तिममा मर्ने बेलामा चाहिँ मलाई चाहिँ फ्यामिली चाहियो, किनभने ऊ चाहिँ एउटा बिचमा समुद्रमा गएर हराएछ र एउटा बिचमा घरि यता घरि उता गर्दै गर्दै त्यसरी उसको प्राण गएको देख्यो. अब त्यहाँ पनि हजुरको 20 ऊ हराएको अनि फ्यामिलीसँग चाहिँ झगडा गरेर त्यसरी निस्केको, अब उसको चाहिँ त्यस्तो त्यस्तो हिस्ट्री चाहिँ देख्यो. त्यसले अन्तिममा चाहिँ म चाहिँ फ्यामिलीसँग चाहिँ यसरी पाऊँ, यसरी यो जन्म जस्तो चाहिँ मेरो चाहिँ अर्को लाइफ भयो भने नहोस् उसले कल्पना गरेको थियो मनमा मात्रै, अहिले आएर त्यसरी सबै फ्यामिलीहरू पाए. त्यस्तै हामीले धेरै कुराहरू कल्पना गरेको, हामीले अन्तिम टाइममा सोचेको कुराहरू चाहिँ हामीले यो लाइफमा पाउँछौँ. त्यहाँ गएर हजुरलाई हेरेपछि धेरै कुराहरू चाहिँ बेनिफिट हुन्छ है त. त्यो भएर हजुरहरूले त्यति मात्रै होइन, एउटा साधारण व्यक्ति, एउटा सिम्पल हजुरको किसान खेती गर्ने, किसान खेती मात्रै गर्थ्यो, त्यो 50 एजमा त्यसको डेथ भयो, र अहिले यो जन्ममा त्यो भर्खर 25 इयर्सको छ भने ऊ पास्ट लाइफमा गयो भने किसान खेती गर्ने व्यक्तिले कति कति ज्ञानहरू चाहिँ आर्जन गर्यो होला भन्नुहोस् न पचासको एजमा. धेरै कुराहरू उसले सिक्यो नि, त्यो सिकेको सबै कुरा चाहिँ के हुन्छ यो 25 एजको मान्छेलाई आयो. अब प्लस गर्दाखेरि त उसले त धेरै नलेज पायो नि त 25 इयर्सको मान्छेको, उता प्लस 50 वर्षको अनुभव एक्सपिरियन्सले त उता 75 जस्तो एजको सबै ज्ञानहरू आयो नि. त्यस्तै हजुरको गुरुहरू लेभलका मान्छे हुन्छ, उनले चाहिँ पास लाइफमा के चाहिँ हजुरको चाहिँ दीक्षाहरू लिएको, कति चाहिँ हजुरको चाहिँ तन्त्र साधनाहरू गरेको, कति चाहिँ उसले योग ध्यानहरू तपस्याहरू मेडिटेसनहरू हरेक कुराहरू मन्त्रहरू सबै कुरा चाहिँ स्वाच्चै यो लाइफमा थाहा हुन्छ र उसलाई प्लस हुन्छ त्यसले. त्यस्तै त्यस्तै धेरै कुराहरू छन्, कसैलाई अब हजुरको ज्ञानहरू लिन, कसैलाई चाहिँ मेरो लाइफमा के कस्तो थियो भनेर बुझ्न त मन लाग्छ, तर त्यसबाट हजुरले धेरै कुरा लर्न पनि गर्नुहुन्छ. यस्तैमा एउटा चाहिँ मन्दिरमा बस्ने रहेछ एकजना लेडिज, उसको चाहिँ एकदमै दुःखद कहानी फेरि, अनि त्यसलाई चाहिँ अरू मान्छेहरूले चाहिँ एकदमै युज गरेको, उसलाई चाहिँ एकदमै अब्युज गरेको, उसलाई चाहिँ हुन्छ नि तिन चारजना मान्छेहरूले चाहिँ रेपहरू गरेको हरेक कुराहरू, त्यो चाहिँ उसले पास लाइफको देख्यो र धेरै स्याड भयो. अब यस्तो पनि हुन्छ, यहाँ धेरै कुराहरू हुन्छ हजुर. अब यो हजुरहरूलाई इन्ट्रेस्ट लाग्छ भने, कसैलाई अब मलाई एकदमै हेर्न मन छ भन्छ भने, मेरो हिसाबले चाहिँ हेर्नुभएको राम्रै हो, बुझ्नुभएको राम्रै हो.
4: हजुर भनेपछि पास्ट लाइफ हेऱ्यो भने अलिकति बेनिफिट पनि रहेछ, त्यताको ज्ञानहरू ल्याउन पनि सकिने रहेछ, होइन त? अनि त्यही त अहिले धेरै चलन छ, यस्तै अचम्म अचम्मको कुराहरू हुन्छ है श्रोताहरू. तपाईँहरू पनि पास्ट लाइफ हेर्न चाहनुहुन्छ भने मलाई चाहिँ डर लाग्छ होइन. मलाई चाहिँ अहिले चाहिँ लीलाजी कस्तो भएको छ भने, तपाईँहरू जस्तो मान्छेहरूको धेरै सङ्गत गरेँ मैले, होइन, मैले सन्तहरूको सङ्गत पनि गरेँ, होइन, सन्तहरूको सङ्गत गर्नु भन्छ नि होइन. मैले सानैदेखि हाम्रो घरमा आउनुहुन्थ्यो सन्त, साधु सन्तहरू धेरै बास बस्नु आउने. अहिलेसम्म पनि म तानिन्छु सन्तहरूको बोली, तपाईँहरू जस्तोको बोलीले तानिन्छु, अनि मलाई जिज्ञासा हुन्छ के सोध्नु मन लाग्छ, के सोध्नु मन लाग्छ तपाईँहरू जस्तोको
1: पनि पास लाइफमा.
4: त्यही त, के सन्तहरूको सङ्गतले भनौँ, तपाईँहरू जस्तो पर्सनालिटीहरू भनौँ को सङ्गतले मलाई अहिले चाहिँ कस्तो हुन्छ भने, आहा साँच्चै नै त्यो शरीर मात्रै पो जान्छ, यो आत्मा त अर्कोमा पो जाने रहेछ त. अहिले चाहिँ मलाई मैले छर्लङ्ग भएको छ भनौँ, यो शरीर मात्रै जाने रहेछ, यो यहाँसम्म चाहिँ म पुगेको छु है.
1: अब यो चाहिँ धेरै नै राम्रो कुरा हो, यति पुग्नु नै धेरै नै राम्रो कुरा हो हजुरलाई. तर कस्तो भने, मेन चाहिँ हामीले पाएको त अब यो आत्मालाई राख्नलाई नै यो शरीर पाएको हो म्याम,
4: होइन,
1: आत्मा बस्नेलाई यो शरीर पाएको हो. यो शरीर त मिट्टीको शरीर त हो के भनेर, मेन चाहिँ हजुरको चाहिँ आत्मा भनेको चाहिँ अब हाम्रो चाहिँ स्कुल आएको छौँ क्या, हामी अहिले विद्यालयमा छौँ, हामी सबैजना सिकिरहेछौँ क्या, यो आत्माले नै सिक्नलाई आएको हो नि त. अहिले हामी विद्यालयमा छौँ, सबैजना सिकिरहेछौँ. यो सिक्ने क्रममा कोही अलि बेसी सिक्छ, कोही अलि कम सिक्छ, कसले धेरै नै सिक्छ. स्टुडेन्टमा पनि हजुरको कोही फर्स्ट सेकेन्ड थर्ड कोही लास्ट हुन्छ, यस्तै हो क्या.
4: हजुर हजुर हजुर. अनि यो साउन्ड थेरापिस्ट सिङ्गिङ बोल हुन्छ होइन, सिङ्गिङ बोल त काठमाडौँमा प्रशस्तै पाइन्छ है, विदेशीहरूले धेरै लानुहुन्छ. यो चाहिँ विशेष गरेर यो साउन्ड थेरापिस्टकै लागि मात्रै हो, साउन्ड थेरापीकै लागि मात्रै
1: यो साउन्ड थेरापी सँगसँगै यसले चाहिँ अरू पनि गर्छ म्याम. अब जस्तै हजुरलाई चाहिँ बडीहरू पेन भएको छ भने त्यो साउन्ड हिलिङ बललाई लिएर चाहिँ बजाउँदै बजाउँदै बडीहरूलाई हजुरको चाहिँ चारैतिर चाहिँ मसाज जस्तो गरिदिन सकिन्छ. हजुरको हेड एकदमै दुखिरहेछ भने हेडमा राखेर पनि बजाइदिइराख्यो भने हजुरलाई हेड एकदम हल्का हुन्छ. हजुरको अब खुट्टाहरू दुख्छ, बडीहरू त्यस्तै हुन्छ भने भाइब्रेट गर्नलाई उभाएर हजुरलाई ट्याङ ट्याङ साइडबाट चारैतिरबाट बजाउन मिल्छ. सँगसँगै हजुरलाई सुताएर यो थेरापी पनि बिस्तारी गऱ्यो भने हजुर एकदमै डिपमा जानुहुन्छ, हजुरलाई एकदमै रिल्याक्स हुन्छ. कति मान्छे त एस्ट्रल ट्राभल पनि गर्छ, धेरै नै राम्रो हो के, बुझ्नु पनि यति धेरै डिपमा जान्छ, यसले धेरै रिल्याक्सेसन दिन्छ. अब यो चाहिँ गर्नुभएको राम्रो. हिलिङ भनेको त एउटा मात्रै होइन, धेरै कुराहरू छन् होइन. अब हजुरलाई कुनै सुनेर आनन्द आउनेछ, कोही बोलेर सुनाउँदाखेरि मजा लाग्छ, हा हजुरले कति राम्रो कुरा त्यहाँ हिल हुन्छ. हिलिङ भनेको यस्तो हो, कहिले हातले यसरी टच गरेर हिल गर्दाखेरि आनन्द आएर आउँछ, धेरै कुराहरू छन्.
4: त्यही त, अनि अब विशेष गरेर यो श्रोताहरू साउन्ड थेरापिस्ट तपाईँहरूले नेपाल आउँदाखेरि काठमाडौँमा बौद्धतिर देख्नुहुन्छ होला बोल सिङ्गिङ बोल बेच्दै गरेको होइन यसको पनि ठुलो काम रहेछ हाम्रो लाइफमा भनौँ र धेरै विदेशीहरूले किनेर लान्छ तपाईँहरू पनि यसो आउँदाखेरि चाहिँ हाम्रो लीलाजीसँग कन्ट्याक्ट गरेर यो साउन्ड थेरापीको चाहिँ अलिकति बेसिक नलेज लिएर जानुभयो भने त्यो सिङ्गिङ बोल पनि लिएर जानुभयो भने तपाईँहरूलाई घरमा परिवारमा काम लाग्छ अनि अर्को कुरा मैले देखेको यो ट्यारोट कार्ड रिडिङ यो पनि तपाईँले अलिकति बेसिक नलेज लिएर जानुभयो भने तपाईँहरूको परिवारलाई सबैको लागि हेर्नलाई राम्रो हुन्छ अब पास्ट लाइफतिर त नजाउँ होइन
1: जानु भए पनि हुन्छ हो त्यो चाहिँ हजुरको गुरु लेभलमै गएको व्यक्ति त अब ध्यानबाट नि जान्छ अब नर्मल व्यक्तिलाई डर लाग्छ एकदमै फियर छ फोबियाहरू छ भने के रहेछ त किन यस्तो भइरहेछ भनेर बुझ्न जान सकिन्छ त्यस्तो कन्डिसनमा चाहिँ त्यहाँ पुगेर आफ्नो फियर फोबिया यो कारण रहेछ भनेर थाहा भएपछि हजुरलाई डर भनेको लाग्दैन जस्तै पानीमा हजुरको मृत्यु भएको थियो फेरि पास्ट लाइफमा गएर त्यो सिनहरू हजुरले देखेपछि त्यहीँ नै हजुरको चाहिँ पुरै हामीलाई डिस्ट्रोय गरिदिन्छ त्यहीँ नै खतम गरिदिन्छ त्यो हजुरको ट्रमालाई अब फेरि हजुरलाई त्यो ट्रमाले दुःख दिँदैन त्यो
4: पास्ट लाइफको ट्रमाले
3: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो केही छैन कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ The NHS Cervical Screening Program सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन् तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस् यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ
4: त्यही त प्रारब्ध भन्छौँ हामी श्रोताहरू पूर्वजन्मको कमाइ भन्छौँ होइन भन्दै अहिले अब हिँडिरहेको छौँ भनौँ न होइन लीलाजी
1: हजुर
4: अब जे होस् जे हुँदैछ अब ठिकै छ भन्दै हामी हिँड्छौँ पूर्वजन्मको कमाइ प्रारब्ध मेरो प्रारब्ध भन्दै हुन्छौँ प्रारब्धलाई पनि अलिकति सच्याउन चाहिँ मिल्ने रहेछ भन्ने कुरा बुझियो यो पास्ट लाइफ थेरापीबाट चाहिँ भन्ने कुरा बुझ्यो होइन अलिकति सच्याउनु मिल्ने रहेछ अलिकति क्लेन्ज गर्नु मिल्ने रहेछ क्लेन्जिङ गर्नु मिल्ने रहेछ भन्ने कुरा हरू चाहिँ बुझ्यो यो अब स्पिरिचुअल हिलिङ भनेको त अब यही त हो नि सबै होइन रेकी भयो अब रेकी पनि त तपाईँको यो हातबाट अलिक हात टाढै राखेर यो सबै यसमा सबै मलाई लाग्छ साइन्टिफिक रिजन
1: म्याम अब जस्तै कस्मिक एनर्जी त हामी सबैले क्यारी गरेका छौँ अहिले हजुर म बोलिरहेको छु यो बोली निक्लेर हामी यति बोल्नु पनि होइन यति बोल्नु पनि हजुरको चाहिँ के हो त भन्दाखेरि कस्मिक एनर्जी नै हो हजुर म यहाँ बोलिराख्दाखेरि हाम्रो बडीमा सबै खानेकुराहरू अघि खाएको पचिरहेछ होइन एनर्जी सबैतिर दौडिरहेछ काम सबै गरिरहेछ यो सबै कस्मिक एनर्जी तर त्योभन्दा पनि अझै बेसी बढाएर गर्नलाई चाहिँ हामीले ध्यान प्रार्थना मेडिटेसन गरेर तानेर हामीले चाहिँ आफ्नो हातमा राखेर कुनै पनि सेम्बलहरू बनाएर अरूलाई चाहिँ हामीले टच गरेर दिन सक्छौँ यत्तिकै पनि हजुरलाई हावाबाट पनि यसरी पठाउन सक्नुहुन्छ वायुबाट नै पठाउन सक्नुहुन्छ सेम्बलहरू नै पठाउन सक्नुहुन्छ
4: अब एनर्जी पठाउनुहुन्छ नि तपाईँहरू होइन यो विशेष गरेर आफ्नो क्लाइन्टहरूलाई आफ्नो रोगीहरूलाई एनर्जी पठाउनुहुन्छ त्यो चाहिँ ध्यान बसेर पठाउनुहुन्छ होला होइन
1: त्यो चाहिँ नर्मली पनि हामीले प्रेयर प्रार्थना गरेर तान्छौँ तानिसकेपछि हामीले चाहिँ अनि पठाइदिन्छौँ हाम्रो हातमा आएको हुन्छ पछि फेरि हामीले प्रेयर गरेर पठा फर्काइदिनुपर्छ त्यो एनर्जीलाई राखिराख्न चाहिँ मिल्दैन
4: हजुर अब पहिला अब केही नहुँदाखेरि भनौँ न प्राचीन युगमै जाउँ फेरि होइन टेलिप्याथी अब यो दिमाग कनेक्ट गरेर बात गर्ने होइन कुरा गर्ने सङ्केत गर्ने टेलिप्याथी हुन्थ्यो अरे भन्छ अहिले पनि कता कता चाहिँ हुन्छ नि फेरि मैले तिमीलाई सम्झेको म त्यति तिम्रो कला हौ भनेर त्यो पनि त टेलिप्याथी नै हो होइन
1: बढाउनु पर्छ म्याम अब त्यो बेला चाहिँ उनीहरू एउटा ऋषिमुनिको टाइममा धेरै हाईली उनीहरू चाहिँ
4: हाई लेभलको
1: अरू डाइमेन्सनसम्म नै कनेक्ट हुन्थ्यो हामी चाहिँ अहिले यतिमै छौँ कि त्यही भएर
4: त्यही त
1: त्यति नसक्या हो
4: हामीलाई चाहिँ अलिकति झसङ्ग सम्झेको बेला म कल आयो भने आहा टेलिप्याथी
1: अनि हायर डाइमेन्सनसम्म चाहिँ पुग्यो भने चाहिँ हामी पनि सक्छौँ.
4: हजुर हजुर, त्यही त है, नसक्ने कुरा केही छैन. यो सबै श्रोताहरू, यो सबै प्राचीन समयको भनौँ ऋषि मुनिहरूले गरेको सबै यो अहिलेको जो उहाँहरूले गर्दै हुनुहुन्छ, जुन तरिकाले उहाँले सेवा गर्दै हुनुहुन्छ, त्यो सबै मैले चाहिँ त्यसरी बुझेको छु लीलाजी. होइन, तपाईँ बोल्दै गर्दाखेरि म कल्पना पनि गर्दैछु, म कल्पना गर्नु छिट्टो छु नि.
1: अब सानो चाहिँ मलाई श्रोताहरूलाई भनिदिनु मन लाग्ने कुरा चाहिँ धेरै कुराहरू चाहिँ आफूले बोकेर हिँड्नुभन्दा पनि हजुर चाहिँ कनेक्ट चाहिँ युनिभर्स र डिभाइनसँग चाहिँ जहिले नै हुनुहोस्, अनि युनिभर्सलाई चाहिँ आफ्ना सबै प्रब्लमहरू सेयर गरिदिने गर्नुहोस् र सानसानो कुरामा चाहिँ ग्रेटिट्युड पनि दिनुहोस् है. ग्रेटिट्युडकै कुरा गर्दा एउटा मान्छेले यस्तो ग्रेटिट्युड गर्थ्यो अरे, ऊ कहाँबाट कहाँ धन सम्पत्ति फ्यामिली परिवार सबै उसको चाहिँ एकदमै मौलाउँदै गयो, एकदमै राम्रो भयो. अर्को व्यक्ति चाहिँ खालि आफैलाई कोचिरहेको अरे कि मेरो चाहिँ यस्तो थोत्रे लुगा, मेरो चाहिँ घर पनि थोत्रे, मेरो चाहिँ फ्यामिली पनि राम्रो छैन, मसँग चाहिँ पैसा पनि छैन, अब यहाँनिर के भयो भनेर भन्नुहुन्छ नि. बिचमा एउटा गुरु हुनुहुन्थ्यो अरे, गुरुलाई चाहिँ एकजना मान्छेले के भनेछ अरे भन्नुहुन्छ भने, यो धनी मान्छेलाई चाहिँ तपाईँले भगवान ध्यान मेडिटेसन गर्दा भगवान्लाई भेट्नुभयो भने यो धनी भएको व्यक्तिलाई चाहिँ पैसा कम दे, यो जो गरिब छ यसलाई चाहिँ टन्न दे भनेर भनिदिनुहोस् है भनेर चाहिँ उसलाई चाहिँ भनेछ अरे. र अनि उसले ओके भन्यो, तर भगवान आउनुभयो आएपछि किन फलानु व्यक्तिलाई चाहिँ हजुरले पटक्कै दिनुहुन्न र त्यो दुखीको दुखी छ प्रभु, र यो चाहिँ झनभन्दा झन मौलाको मौला छ. अब भगवान्ले भन्नुभयो अरे म जे दिन्छु उसले थ्याङ्क यू भन्छ, सानो कुराको लागि नै उसले ग्रेटिच्युड दिन्छ मलाई.

0: हरेक कुरामा भन्दै जानुस्, अनि चेन्ज हुन्छ लाइफ। खाना पाए नि थ्याङ्क यू, लाउन पाए नि थ्याङ्क यू, एकछिन रमाइलो गर्न पाए नि थ्याङ्क यू, सबै कुराको लागि थ्याङ्क यू, ग्रेटिट्युड चाहिँ दिनुहोस्।
1: हजुर हजुर, थ्याङ्क यू गड फर द वर्ड सो स्विट, थ्याङ्क यू गड फर द फुड वी इट भनेर, थ्याङ्क यू गड फर एभ्रिथिङ गरेर नानीहरूको प्रार्थना पो याद आयो मलाई। हजुर होस्, अब हामी आजको नारीलाई भिट मार्ने बेला भयो, तर तपाईँको कुरा त जति सुन्यो तपाईँ आँखा चाहिँ गरेर बोल्नुहुन्छ है, सुनिरहँ जस्तो के गर्नु, अब छेउमा आएर घरैमा आएर सुन्नु पर्ला कुरा चाहिँ होइन। हजुर होस्, हामीले सबै कुराहरू चाहिँ राख्यौँ होइन लीलाजी, प्राय प्राय जे होस् श्रोताहरू, जे होस् हिलिङको जरुरी महसुस भयो भने तपाईँहरू नेपाल आएको बेलामा हाम्रो हिलर लीलासँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। टिकटकमा उहाँ हिलर लीला गरेर हुनुहुन्छ, उहाँलाई फलो गर्नुहोला। फेसबुकमा पनि हुनुहुन्छ हिलर लीला, उहाँलाई फलो गर्नुहोला, यसो रिक्वेस्ट पठाउनुहोला। हुन त तपाईँहरूको त भरी हुन्छ है, तर फलो गर्नुहोला, म्यासेज गर्नुहोला, म्यासेज पनि हेर्नु भ्याएन भने मलाई भन्नुहोला म उहाँसम्म पुर्याइदिन्छु। जे होस्, स्पिरिचुअल हिलर हुनुहुन्छ, रेकी ग्रान्ड मास्टर हुनुहुन्छ र हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ, महागुरु क्वान्टम हिलर हुनुहुन्छ, साउन्ड थेरापिस्ट हुनुहुन्छ, पास्ट लाइफ थेरापिस्ट हुनुहुन्छ र ट्यारोट कार्ड रिडर हुनुहुन्छ उहाँ। श्रोताहरू अहिले धेरै मान्छेहरू ट्यारोट कार्ड रिडरकोमा जान्छ, विशेष गरेर यो तासको जोखाना चाहिँ एकदम करेक्ट हुन्छ भन्छ है।
0: हजुर, एकदमै एकदमै, किनभने यो चाहिँ डिभाइनसँगै कनेक्ट हुन्छ, युनिभर्ससँग डाइरेक्ट कनेक्ट हुन्छ। सर
1: कस्तो, हामी तास खे तास नखेल्नु है भन्छौँ होइन, अब हेर्नु खोज तासको कुरा आयो है, पहिला पहिला न्युमरोलोजीको मात्रै चाहिँ हामीले जोखाना करेक्ट हुन्छ अरे भनेर सुन्थ्यौँ, अहिले त ट्यारोट कार्ड भनौँ तास तासै हो होइन, तास रिडिङको बाट पनि हुने रहेछ। र तपाईँहरू कोर्सहरू गर्नु चाहनुहुन्छ भने आएर उहाँलाई सम्पर्क गर्नुहोला, बेसिक कोर्स गरेर बेसिक नलेज लिएर चाहिँ आफ्नो परिवारको लागि तपाईँले हेरचाह गर्न सक्नुहुन्छ भन्दै, अब हामी के गर्नु लीलाजी, समय थोरै थोरै छ है, अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्नुहुन्छ जाँदा जाँदै?
0: त्यही हो, अहिले सबैलाई दुःख लाग्छ, धेरै मान्छेहरू दुखी छन्, पैसा भएर दुखी छन्, फ्यामिली सम्बन्ध राम्रो नभएर दुखी छन्, कोही अरू नै कुराले दुखी छन्, के कुराको दुःख छ, के कुराको, सबै जे दुःख भए पनि हजुरले एउटै बाटो छ, भगवान् युनिभर्स डिभाइन जसलाई मान्नुहुन्छ हजुरले सबै कुराहरूलाई सरेन्डर गरिदिनुहोस्। एकदमै धेरै प्रब्लम भएको बेलामा हजुरको हातबाट सिचुएसन हजुरले अब थाम्न नसक्ने स्थितिमा, हजुरको बिजनेस पनि राम्रो भइरहेको छैन, हजुरको फ्यामिली परिवारसँग राम्रो छैन, हजुरलाई आफ्नो कस्तो भने हेल्थ पनि एकदमै बिग्रिरहेको छ, चारैतिर डामाडोल स्थिति छ भने हजुरले बसेर एकछिन प्रेयर प्रार्थना गरेर प्रभु आजको दिनसम्म मैले मेरो जिन्दगीको डोर चाहिँ समाउँदै लिएर अगाडि हिँडेको थिएँ, यो डोरीलाई आज हजुरलाई मैले सबै सुम्पेको छु, जे गर्नु छ अगाडि हजुर हजुरले गरिदिनुहोस्, म हजुरले जुन मार्ग भन्नुहुन्छ त्यहीमा हिँड्छु भनेर सरेन्डर मोडमा, सरेन्डर भावमा भएर सरेन्डर गरेको दिनदेखि हजुरको जिन्दगी पुरै चेन्ज हुन्छ, म यति नै भन्दै आज बिदा माग्छु। थ्याङ्क यू सो मच म्याम, हजुरलाई हजुरले बोलाएर यति कुरा राखिदिनु भएकोमा, र सबै श्रोताहरूलाई नि थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू।
1: हजुर लीलाजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, फेरि फेरि पनि तपाईँसँग भेट गर्ने नै छु म, थ्याङ्क यू सो मच। हजुर श्रोता, र हाम्रो लीलाजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीलाई भेट मार्ने बेला भइसकेको छ, म सुसन बालालाई आज्ञा दिनुहोस्, नमस्ते, बाई।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio. Sanya Samudai ma.
0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
3: नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग उहाँले वर्तमान चुनौती सामना गर्न पनि एकता गर्नुपर्ने बताउनुभयो। सभापति थापाले पार्टी एकताका लागि दबाव अभियानले यही साउन 16 आयोजना गर्न लागेको राष्ट्रिय भेला समिति स्थगित गर्न आग्रह गर्नुभएको थियो। उहाँले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सहमतिको खाका बनाउन 2 सदस्यको नाम मागिएको र 4 सदस्यीय कार्यदल 1-2 दिनभित्र बन्ने जानकारी गराउनु भएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभयो। सुनसरीको इटहरीमा 2 याकथोम भाषा शिक्षा संस्कृति तथा ज्ञान सम्बन्धी राष्ट्रिय सम्मेलन सकिएको छ। सहकर्मी बबिता राईको रिपोर्ट।
4: सुनसरीको इटहरी स्थित कस्तुरी एकाडेमीमा याकथुङ लिम्बू भाषा शिक्षा संस्कृति तथा ज्ञान सम्बन्धी 2 राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। काठमाडौँ विश्वविद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गत भाषा शिक्षा विभागको आयोजनामा भएको सम्मेलनमा कोशी प्रदेशका तेह्रथुम, ताप्लेजुङ, पाँचथर, धनकुटा, इलाम, झापा, सुनसरी र मोरङ लगायत जिल्लाबाट विद्यार्थी, भाषा तथा सांस्कृतिक अभियन्ता, अनुसन्धानकर्ता तथा सरकारवालाको सहभागिता रहेको थियो। काठमाडौँ विश्वविद्यालयमा लिम्बू भाषा विषयमा पोस्ट ग्रेजुएट तह अध्ययनरत विद्यार्थीले गरेका अनुसन्धानमूलक कार्यपत्र सम्मेलनमा प्रस्तुत गरेका थिए। अनलाइन माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थीका यिनै अनुसन्धानमूलक कार्यपत्रका आधारमा मूल्याङ्कन गरिने भाषा शिक्षा विभागका विभागीय प्रमुख टीकाराम पौडेलले बताउनुभयो।
5: उहाँहरूको यो इक्जाम हो, अब यहाँ त धेरै सजेसनहरू दिनु पाउनु भयो, त्यसले गर्दाखेरि हामीले एकचोटि चाहिँ हामी पूर्वमा गर्ने भनेर त्यो परिकल्पना गरेको, अनि हामी के गर्ने त भन्दाखेरि एउटा सानो कोठामा गएर गर्नु भन्दाखेरि त यो समुदायलाई पनि बोलाउँ, स्टेक होल्डर्सलाई पनि बोलाउँ, त्यसको विज्ञहरूलाई बोलाउँ, अनि उहाँहरूलाई पनि हामीले हजुरलाई विद्यार्थीले के गर्दैरहेछन्, हामीले तपाईँहरूले पठाएको विद्यार्थीले हामीले कस्ता पानी भनेर हामीले भन्नु पर्यो नि त।
4: सम्मेलनका किनोट स्पिकर तथा कोलम्बिया विश्वविद्यालयका एसोसिएट प्रोफेसर एवं काठमाडौँ विश्वविद्यालयका भिजिटिङ प्रोफेसर डाक्टर प्रेम फ्याकले याकथुङ भाषा शिक्षा संस्कार र संस्कृतिको पुस्तान्तरणका लागि यो सम्मेलन प्रभावकारी अभ्यास भएको बताउनुभयो।
6: सबै प्रस्तुति चाहिँ हाम्रो अहिले आफै सिकेर जुन समूहगत प्रस्तुतिहरू थियो, भाषामा प्रस्तुति थियो, होइन, संस्कृतिमा प्रस्तुति थियो, ज्ञान प्रणालीमा प्रस्तुति थियो, शिक्षण विधिमा प्रस्तुति थियो, त्यो सबै कुरा चाहिँ उहाँहरूले आफै खोजेर कोर्स गर्नुभएको छ।
4: सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने काठमाडौँ विश्वविद्यालयमा लिम्बू भाषा विषयमा पोस्ट ग्रेजुएट तहमा अध्ययनरत पास्थर केनिसा लोवाले सम्मेलनले आफू जस्ता विद्यार्थीलाई थप अध्ययन अनुसन्धान र भाषा संरक्षणमा सक्रिय हुन प्रेरणा मिलेको बताउनुभयो।
7: यो 2 जुन सम्मेलन भइराखेको अवस्थामा चाहिँ एकदमै मलाई चाहिँ गौरव लाग्यो क्या, किनकि हामीमा पनि यति धेरै हाम्रो भाइमो भाषाप्रति चाहिँ एकदम धेरै माया रहेछ।
3: अब खबर फटाफट।
8: मधेसमा प्रहरीले लागू औषध विरूद्ध विशेष अभियान शुरू गरेपछि सेवनकर्ता र कारोबारीहरू धमाधम पक्राउ। 3 3,000 जना समातिए। बितेको आर्थिक वर्ष 2082-83 मात्र 871 जना पक्राउ। 630 लागू औषध सम्बन्धी मुद्दा दर्ता। यात्रीलाई बासी खाना खुवाउने दाङ देउखुरी क्षेत्रका होटललाई 25,000 जरिवाना। अनुगमनका क्रममा बासी खाना खुवाएको, कृत्रिम रङ प्रयोग गरेको र भान्सामै नालीमा फोहोर पानी जमेको भेटियो। सातामा 2 सार्वजनिक बिदा भएसँगै वर्षायाममा पनि चितवनमा पर्यटकको चहल पहल। आन्तरिक तथा विदेशी पर्यटक बढेपछि पर्यटन व्यवसायी उत्साहित। डिभिजन वन कार्यालय बाँकेद्वारा गत आर्थिक वर्ष 2082-83 76 कोब्रा सहित 200 वन्यजन्तुको उद्धार। उद्धार गरिएका वन्यजन्तुलाई उपचारपछि विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनस्थापना गरियो। बागलुङ नगरपालिका 1 निर्णय घाटमा आफन्तको सम्झनामा 108 तुलसीको मोठ निर्माण। सुनसान हुने निर्णय घाट अहिले नयाँ धार्मिक गन्तव्य बन्यो। र इलामको माई जोगमाई गाउँपालिकाको थुम्के रानी क्षेत्रमा समुद्री सतहदेखि 2,500 मिटर उचाइमा दुर्लभ हिमाली कालो भालु भेटियो।
3: वर्ल्ड क्रिकेट लुक टू अन्तर्गत नामिबियाको खेल नन्दन यादव बिनै खेलिने भएको छ। नेपाल क्रिकेट संज्ञानले यादवले तिग्राको चोटका कारण खेल गुमाउने जनाएको छ। नेदरल्यान्ड्सको उट्रेक्टमा हुने खेलमा नेपालले नामिबियाको सामना गर्दैछ। प्रतियोगितामा नेपाल नेदरल्यान्ड्ससँग 6 विकेटले पराजित भइसकेको छ। नेपाल पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो। यो जितमा नेदरल्यान्ड्स 34 अङ्कसहित अङ्क तालिकामा तेस्रो स्थानमा छ। नेपाल 24 अङ्कसहित 5औं स्थानमा छ। नामिबिया भने नेपालभन्दा पछाडि छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

counting down to the next big fat beat. BFBS Beats.

0: Police in Germany say they've shot and killed a man suspected of carrying out what the authorities have called a likely Islamist terrorist attack near the Berlin Pride Festival last night. A van
1: चिकित्सक अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। नारायणी अस्पताल वीरगंजमा चिकित्सकमाथि भएको आक्रमण र तोडफोडको विरोधमा भएको आन्दोलनका कारण आकस्मिक सेवा समेत प्रभावित भएको छ। वीरगंजबाट शंकर आचार्य।
2: हिजो शनिबार वीरगंज महानगरपालिका वडा नम्बर 25 का 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न डाक्टर प्रमोद राममाथि कुटपिट गरेका थिए। गम्भीर घाइते डाक्टर राम हाल आइसियुमा उपचाररत छन्। घटनापछि अस्पताल प्रशासन, पीडित पक्ष र प्रहरी प्रशासन बीच बसेको बैठकले घटनाको छानबिन गर्न 6 सदस्यीय समिति गठन गर्नुका साथै आकस्मिक कक्षमा कार्यरत 5 जना चिकित्सक तथा स्वास्थ्य कर्मीलाई 1 साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। यही निर्णयको विरोध गर्दै नेपाल चिकित्सक संघ नारायणी शाखाले माग पूरा नभएसम्म आकस्मिक सेवा समेत बहिष्कार गरी सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। संघले अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिमाथि मुलुकी अपराध संहिता 2074 र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2079 बमोजिम तत्काल मुद्दा दर्ता गरी कडा कारवाही गर्न माग गरेको छ। त्यस्तै निलम्बन गरिएका 5 जना चिकित्सक तथा स्वास्थ्यकर्मीको निलम्बन तत्काल फिर्ता लिन छानबिन समिति खारेज गर्न तथा चिकित्सकमाथि हुने अनधिकृत हस्तक्षेप र दबाब अन्त्य गर्न पनि संघले माग गरेको छ।
1: चितवनको बाटुली पोखरी र कुमाल तालमा 455 जलचर प्रजातिका चराको गुण गणना गरिएको छ।
3: बाटुली पोखरीमा 440 र कुमाल तालमा 15 गुण भेटिएका छन्। नेपाल पञ्चविद संघ बागमती प्रदेशका संयोजक वासु बिनारीका अनुसार डाटर, श्वेतकण्ठ गरुड र घुङ्गीफोर गरुडका गुण भेटिएको छ। उहाँका अनुसार पाटुली पोखरीमा पानीको सतहभन्दा 3 मिटर माथिदेखि 30 मिटर माथिसम्म गुण फेला परेको हो। भरतपुर महानगरपालिका 13 बाटुली पोखरीमा गुण गणनाका लागि बर्ड एजुकेसन सोसाइटी, नेपाल पञ्चविद संघ र नेचर गाइड एसोसिएसनका 42 जना परिचालन गरिएको थियो। पोखरी गरुड प्रजातिको महत्वपूर्ण प्रजनन स्थलका रूपमा पुष्टि गरिएको उहाँले बताउनु भएको छ। बाटुली पोखरी बरण्डाभार जैविक मार्ग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा अन्तर्राष्ट्रिय महत्वको 20 हजारी तथा आसपासका ताल पर्दछन्। घुङ्गीफोर बसेर कोरल्ने समयमा एकै स्थानमा जम्मा भएर सामूहिक रूपमा बच्चा कोरलेर हुर्काउने गर्छन्। नेपालमा 902 प्रजातिका चरा पाइने गरेकामा चितवनमा 667 प्रजाति रहेको तथ्याङ्क छ।
1: दुग्ध विकास संस्था डिडिसीले काठमाडौँ उपत्यकामा 30 बिक्री केन्द्र सञ्चालन गर्ने भएको छ। यही साउनभित्र बुढालकण्ठ, वनस्थली, कलङ्की लगायतका ठाउँमा उत्पादन बेचिने डिडिसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेले जानकारी दिनुभयो। डिडिसीले बसन्तपुर डबलीमा नयाँ सजावट सहितको आउटलेट सञ्चालनमा ल्याएको छ। डिडिसीले साधारण र गाईको दूध, दही, मही, पनिर, घिउ, आइसक्रिम, रसबरी, फ्रेस दूध लगायत दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ। डिडिसीले आफ्ना उत्पादनलाई अनलाइन माध्यमबाट पनि बिक्री गर्ने योजना अघि सारेको छ। केही समय अघि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत डिडिसीका उत्पादन प्रवर्धन गर्ने सन्देश दिनुभएको थियो। अमेरिकाले आक्रमण रोकेपछि इरानले पनि लडाई रोक्ने भएको छ। 13 दिनसम्म हवाई हमला गरेपछि अमेरिकाले तत्कालका लागि आक्रमण रोकिएको जनाएको थियो। हतियारको भण्डार हलुका हुन थालेकाले आक्रमण रोकिएको भनिएको बारे एक अन्तर्वार्तामा राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइकल वाल्स
4: A lot of stockpiles were depleted not only from what we gave Ukraine over the last however many years, 4 or 5 years, and the administration inherited, the secretary, Secretary Hegseth inherited a depleted situation from not only Ukraine, but also the ongoing fight with the Houthis under the Biden administration and a depleted military under the Biden administration. So they have decided, one, they're going to new types of munitions, verified this every which way, has everything that it needs to conduct this campaign as effectively as it needs to be.
1: काभा भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय पुरुष टीम लगातार 4 खेलमा पराजित भएको छ। पाकिस्तानमा भइरहेको प्रतियोगिता अन्तर्गत नेपाल बांगलादेशसँग 3-2 सेटमा पराजित भएको छ। यो हारपछि नेपाल सेमी फाइनल पुग्नबाट वञ्चित भएको छ। नेपालले यसअघि काजाखस्तान र श्रीलङ्कासँग 3-2, 3-2 तथा पाकिस्तानसँग 3-0 हार बेहोरेको थियो। चार खेल चार हार, अब नेपालका लागि बाँकी खेल प्रतिष्ठाका लागि हुनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: ललितपुरमा 17 वर्षीय किशोरीको डिम्ब अवैध रूपमा झिकिएको प्रकरणमा बीएनबी अस्पतालकी आईबीएफ विशेषज्ञ डाक्टर नूतन शर्मा पक्राउ परेकी राधिका गोतामेबीच आर्थिक कारोबार भएको प्रमाण भेटिएको प्रहरीले जनाएको छ। अनुसन्धान अनुसार डाक्टर शर्माले गोतामेलाई मोबाइल ब्याङ्किङ मार्फत दुईपटक गरी 50,000 रुपियाँ पठाएकी थिइन्। प्रहरीका अनुसार गोतामेले किशोरीलाई 30,000 रुपियाँको प्रलोभन देखाएर डिम्बदान गराएकी थिइन्। पीड़ितले डाक्टर शर्मा विरूद्ध प्रत्यक्ष संलग्नताको जाहेरी दिएकी भए पनि उहाँ हाल विदेशमा रहेकाले पक्राउ पर्नु भएको छैन। डिम्ब झिकिएपछि स्वास्थ्यमा समस्या देखिएपछि घटना सार्वजनिक भएको हो। यसअघि पनि डाक्टर शर्मामाथि लिङ्ग पहिचान गरी गर्भपतन गराएको आरोपमा नेपाल मेडिकल काउन्सिलले कार्यवाही गरेको थियो। यो घटनाले नेपालमा अवैध डिम्ब व्यापारको समस्या फेरि उजागर गरेको छ। सरकारले हालै आईबीएफ सेवाका लागि नयाँ मापदण्ड लागू गर्दै डिम्बदानको उमेर, संख्या, स्वास्थ्य परीक्षण र सुसूचित मंजूरी अनिवार्य गरेको छ। ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा 1,290 सवारी साधनका चालकलाई कार्यवाही गरेको छ। बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने 96, राइड सेयरिङमा 50, रातो बत्तीमा 51 चालकलाई कार्यवाही गरेको छ। यसै गरी तीव्र गतिमा 143, हर्न निषेधमा 56, लेन क्रसमा 21, अवस्था ठिक नभएको 43, एकतर्फीमा 25, अन्यमा 724 चालकलाई कार्यवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बिजुलीको बिल तिर्न बाँकी उद्योगीबाट रकम असुल्न सरकारले ढिलाइ गरेको भन्दै आलोचना गर्नुभएको छ। देश लोड सेडिङको अध्ययारोमा रहेका बेला डेडिकेटेड र ट्रङ्क लाइनको सुविधा प्रयोग गरी विद्युत उपभोग गरेका उद्योगहरूको प्रिमियम महसुल बक्यौता असुलीमा सरकार किन मौन छ भन्नुभएको छ। पहिलो किस्ता बुझाइसकेका उद्योगहरूबाट बाँकी किस्ता उठाउन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले पहल नगरेको उहाँको आरोप छ। करिब 2/3 बहुमतको सरकार भएका बेला कानून बमोजिम बक्यौता उठाउन कसले रोकेको छ भन्दै घिसिङले अर्कोतिर मासिक 50 युनिट भन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताबाट बढी शुल्क लिनु विरोधाभासपूर्ण छ भन्नुभएको छ। बर्लिनको समलिङ्गी परेडमा गाडी ठोकिएको घटना इस्लामिक आतंकवादसँग सम्बन्धित रहेको जर्मनीका आन्तरिक मामिला मन्त्रीले बताएका छन्। एक महिलाको मृत्यु भएको घटनामा 16 घाइते भएका छन्। आक्रमणकारी 21 वर्षीय लेबननी मूलका जर्मन नागरिक विगतमा पनि आपराधिक पृष्ठभूमिका भएको रेकर्ड भेटिएको छ। आक्रमण हुने समय एरिक मुलर बर्लिनको मुख्य रेल सञ्जाल भएको ठाउँतिर जाँदै हुनुहुन्थ्यो।
1: We saw a big crowd of people come towards us, and at first we didn't know what they happened, and then we saw many faces, sad faces, crying faces.
0: अब खबर फटाफट।
2: मधेसमा प्रहरीले लागू औषध विरूद्ध विशेष अभियान शुरू गरेपछि सेवनकर्ता र कारोबारीहरू धमाधम पक्राउ। 3 वर्षमा 3,000 समातिए। बितेको आर्थिक वर्ष 2082/83 मात्र 871 पक्राउ। 630 लागू औषध सम्बन्धी मुद्दा दर्ता। यात्रीलाई बासी खाना खुवाउने दाङ देउखुरी क्षेत्रका होटललाई 25,000 जरिवाना। अनुगमनका क्रममा बासी खाना खुवाएको, कृत्रिम रंग प्रयोग गरेको र भान्सामै नालीमा फोहोर पानी जमेको भेटियो। सातामा 2 दिन सार्वजनिक विदा भएसँगै वर्षायाममा पनि चितवनमा पर्यटकको चहल पहल। आन्तरिक तथा विदेशी पर्यटक बढेपछि पर्यटन व्यवसाय उत्साहित। डिभिजन वन कार्यालय बाँकेद्वारा गत आर्थिक वर्ष 2082/83 76 कोब्रासहित 200 वन्यजन्तुको उद्धार। उद्धार गरिएका वन्यजन्तुलाई उपचारपछि विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनस्थापना गरियो। बागलुङ नगरपालिका 1 निर्णय घाटमा आफन्तको सम्झनामा 108 तुलसीको मोठ निर्माण। सुनसान हुने निर्णय घाट अहिले नयाँ धार्मिक गन्तव्य बन्यो। र इलामको माई जोगमाई गाउँपालिकाको थुम्के रानी क्षेत्रमा समुद्री सतहदेखि 2,500 मिटर उचाइमा दुर्लभ हिमाली कालो भालु भेटियो।
0: अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको साझा सञ्जाल एआईएनले ग्रेलिस्टमा परेको अवस्थालाई मौकाको रूपमा लिन सुझाव दिएको छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सुझाव दिइएको हो। कार्यक्रममा एआईएनकी कोषाध्यक्ष सुजिता माथेमाले वित्तीय सुशासन कायम गर्नु कुनै एक संस्था वा सरकारी निकायको मात्रै जिम्मेवारी होइन भन्नुभएको छ। फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको ग्रे लिस्टमा परेको अवस्थालाई नकारात्मक सन्देशका रूपमा मात्र लिन नहुने उहाँको मत छ। तर उहाँले ग्रे लिस्टिङको प्रभाव विदेशी लगानी, अन्तर्राष्ट्रिय ब्याङ्किङ कारोबार, रेमिट्यान्स प्रवाह, विकास साझेदारी तथा नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयतासम्म पुग्ने भन्दै सचेत बनाउनु भएको छ।

नमस्ते, बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भएको छु म लाल शाही। मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन। आज सोमबार 27 जुलाई 2026 साल तदनुसार साउन 11 गते 2083 विक्रम सम्बत। हजुर, सोमबारको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो र अबको 3 घण्टा म तपाईँको साथमा रहनेछु। मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ। गत हप्ता विशेष गरी शुक्रबारको दिन विशेष दिन थियो प्राइज गिभिङ च्याम्पियन कम्पनी कम्पिटिसनको, र हप्ताभरि सबै पार्टिसिपेन्टहरूले एकदमै दुःख गर्नुभएको थियो। 20 देखि सुरु भएको हो, 20 तारिकदेखि, र 24 तारिक बिहान सिओज सरप्राइज अनि त्यसपछि दिउँसो प्राइज गिभिङ कार्यक्रम राखिएको थियो। र मैले पनि त्यो इभेन्टलाई कभर गर्ने मौका पाएको थिएँ। र यसपालिको च्याम्पियन कम्पनी 2RGRका लागि डी कम्पनी भएको छ। यहाँहरूले फेसबुकमा बिएफएस गोर्खा रेडियोको फेसबुकमा देखिसक्नु भएको होला, त्यस सम्बन्धी एउटा भिडियो अपलोड गरिएको छ। र च्याम्पियन कम्पनी 2RGRमा डी कम्पनी यस वर्ष, र यसभन्दा अगाडि डी कम्पनी च्याम्पियन कम्पनी नभएको केही समय भएको थियो, र यसपल्ट भने डी कम्पनीले अरू कम्पनीलाई पछि पार्दै यस वर्षको च्याम्पियन कम्पनी बन्न सफल भएको छ। डी कम्पनी 2RGRलाई हार्दिक बधाई। र अबदेखि अब अर्को वर्षमा झन् बार त एकदमै हाई सेट भएको छ, र अर्को वर्ष उहाँहरूले च्याम्पियन कम्पनीको इज्जत धान्नको लागि अझै कोसिस गर्नुपर्ने भयो। र जो जति सहभागी हुनुहुन्थ्यो उहाँहरू सबैलाई हाम्रो बधाई छ, किनभने एकदमै दुःख गर्नुभएको थियो। तर जित हार भन्ने कुरो ठुलो कुरो होइन, पार्टिसिपेसन सबैभन्दा ठुलो कुरा हो। अमूल शेरचनले गाउनुभएको गीत मेरो देश, हजुर देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट आजको कार्यक्रमको उठान हामीले गरिसकेका छौँ। र अब आजको थॉट फर द डे, यो प्रेरक भनाई जिग जिगलरको हो। उहाँ भन्नुहुन्छ, योर एटिच्युड नट योर एप्टिच्युड विल डिटर्मिन योर अल्टिच्युड। तपाईँको क्षमताले होइन, तपाईँको मनोवृत्तिले नै तपाईँको उचाइ निर्धारण गर्दछ। तपाईँको एटिच्युड राम्रो हुनु पर्यो, तपाईँको क्षमता एकदमै बढी से बढी किन नहोस्, तर तपाईँको एटिच्युड ठिक छैन भने त्यसले तपाईँको उचाइ घटाइहाल्छ। त्यसर्थ एटिच्युड सुधार गर्नुपर्छ हामीले। टुडे इन हिस्ट्री, सन 1866 साल 27 जुलाईको कुरा हो। फर्स्ट ट्रान्स अटलान्टिक टेलिग्राफ केबल कम्स अशोर एट हार्ट्स कन्टेन्ट न्युफनल्यान्ड आफ्टर बिइङ लेड आउट 1686 माइल्स बाई इजम्बार्ड किङडम ब्रुनेल्स ग्रेट इस्टर्न स्टिमसिप। 1866 सालमा अटलान्टिक ओसनमा एक ठाउँदेखि अर्को ठाउँमा केबल, टेलिग्राफ केबल सारिएको थियो। त्यति बेला कति गाह्रो भयो होला टेलिग्राफ केबल, ट्रान्स अटलान्टिक केबल याद गर्नुहोला। त्यति पुरानो समयको कुरा हो र त्यति लामो दूरी, त्यही माथि पनि अटलान्टिक ओसनमा कसरी गरियो होला, अहिले सुन्दाखेरि अचम्म लाग्छ। 1866 सालमा त्यस्तो गरिएको रहेछ। फेमस बर्थडे, आजको दिन सन् 1993 सालमा जन्मेका हुन् जोर्डन स्पीथ, अमेरिकन गोल्फर, कुनै समय वर्ल्ड नम्बर 1 पनि भएका थिए। उनले युएस मास्टर्स, युएस ओपन 2015, ब्रिटिस ओपन 2017 जितेका छन् उनको खेल जीवनमा।
र उनको जन्म टेक्सस राज्यको डालस सहरमा भएको थियो युएसएमा सन् 1993 साल 27 जुलाईमा। अब हेल्थ टिप्स, हार्ट हेल्थका केही टिप्स म सेयर गर्न चाहे। रिड्युस सल्ट कन्सम्सन, यो अत्यन्तै जरुरी छ, विशेष गरी अलि पाको उमेर हुँदै गएकाहरूका लागि झनै जरुरी छ। हामी दिनभरि एक वयस्कका लागि हाम्रो एक हिसाबले झर्रो शब्दमा भनौँ पाउडर जम्मा 6 ग्राम मात्रै हो र सल्ट इन्टेक घटाउनु उचित हुन्छ। अनि लिमिट अल्कोहल कन्सम्सन भन्नै परेन, हुनसक्छ भने अब नखाएकै राम्रो छन्। अनि डेली एक्सर्साइज गर्न पर्यो, हेल्थी फुड रोज्न पर्यो, अनि यदि धुम्रपान गर्नुहुन्छ भने त्यो छोड्न पर्यो, अनि मेन्टेन अ हेल्थी वेट, यी सबै कुरो गर्दै जानुभयो र एक्सर्साइज गर्नुभयो भने त्यसै पनि तपाईँको वेट मेन्टेन हुन्छ, हेल्थी वेट। त्यही भएर यी सबै कुरा तपाईँको मुटुको स्वास्थ्यका लागि अत्यन्तै जरुरी छ, तपाईँले पालना गर्नुपर्ने हुन्छ। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 25 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम, दिन धुमिएको छ, बिहान पख हल्का पानी पनि परेको थियो र आज अधिकतम तापक्रम 29 डिग्री सेल्सियस यहाँ, र मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ। दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ यहाँ। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया काठमाडौँमा लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, हल्का वर्षा हुने सङ्केत छ काठमाडौँमा आज। अब लागौँ युकेतिर, लन्डनको तापक्रम अहिले 18 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था लन्डनमा सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, दिनभरि जसो नै घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सुनौ नित्य शिवा र प्रह्लाद तिमिल सिन्हाको मन पर्यो।

मन पर्यो नित्य शिवा अनि प्रहलाद तिमेल सिन्हालाई सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। नानीहरूको स्कुल बिदा भएपछि अब बिस्तारै सबैको बिदा सुरु हुन्छ र अहिले टुकर लाइन्स बिस्तारै सुनसान बन्न थालेको हो कि भन्ने अनुभूति हुन थालिसकेको छ। तपाईँहरू हुन त अझै बिदा पक्का सुरु भएको छैन होला। तपाईँहरू जहाँ जहाँ जानुहुन्छ आफ्नो बिदा एकदमै रमाइलो साथमा मनाउनुहुनेछ। तर आफ्नो सुरक्षा, आफ्नो परिवारको सुरक्षा, आफ्नो डकुमेन्ट्स र आफ्नो सामानको सुरक्षामा ध्यान दिनुहोला, किनभने बिदाको समयमा नहुने नहुने घटनाहरू घट्ने गर्दछन् र हामी जहिले पनि घरबाट बाहिर निस्कन्छौँ भने बिदामा एकदमै चङ्खो हुन जरुरी छ र सावधानी अप्नाउनु होला र सुरक्षित तौरले एकदमै रमाइलो बिदा मानेर आउनुहोला। हामी तपाईँहरूको सेवामा यहाँ अनवरत खटिरहनेछौँ। नाफीको एउटा जरुरी सूचना छ ब्रिटिस फोर्सेस बनाईवासीका लागि र गत 24 तारिकदेखि सुरु भएको रहेछ। यो के भने प्याटियो बारमा नाफीको ट्रेडिङ अबदेखि बन्द भयो प्याटियो बारमा, किनभने अहिलेसम्म नाफीको एउटा स्टाफले त्यहाँ नाफीको सामानहरू बेचेर त्यहाँ म्यान गरिरहन्थ्यो नाफीको स्टाफले प्याटियो बारमा, त्यो अबदेखि नहुने भएको छ। र हुन त स्टाफको कमीले पनि हुनसक्छ र त्यहाँको बिक्री वितरण कतिको भएको थियो त्यसले पनि निर्क्यौल गर्ने गर्दछ, तर अबदेखि ठुला ठुला फङ्सनहरूमा यदि अभाइलेबल भएको खण्डमा नाफीले त्यसमा सपोर्ट गर्नेछ, अन्यथा प्याटियो बारमा अब नाफीको स्टाफ हुने छैन अथवा नाफीले त्यहाँ सामानहरू बेच्ने छैन अबदेखि। र 27 तारिकदेखि खास खासमा आजदेखि भनौँ हेडक्वार्टर ब्रिटिस फोर्सेस ब्रुनाईलाई प्याटियो बार नाफीले ह्यान्ड ओभर गर्नेछ आजदेखि, र बिएफई कम्युनिटीको हुनेछ त्यो, नाफीको हुने छैन। र नाफीले केही समय यता त्यहाँ पसल चलाउँदै आएको थियो, त्यो भने अब नहुने भएको छ।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हिमाल पहाड तराई कोही छैन पराई हाम्रो नेपालमा माथि माथि लेकैमा सुरज पण्डित र बेनिसा पौडेललाई सुन्दै हुनुहुन्थ्यो. प्रभातकालीन आवाज कार्यक्रममा अबको केही क्षणमा म सुनाउनेछु आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर. तर एक किसिमपछि त्यसभन्दा अगाडि स्वीकार्नुहोस् छेवाङ लामा र निहारिका काङबा लिम्बुलाई मनमा बस्न देऊ.

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

बाँधी मायाले शीतल पुनको गीत हामीले सुनिरहेका थियौँ यतिखेर। प्रभातकालीन आवाज कार्यक्रमको हामी पहिलो घण्टामा छौँ। ब्रुनाईको समय अहिले बिहानको 8 बज्नको लागि 13 मिनट बाँकी रहेको छ। अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिद दर 154.21 रुपियाँ, बिक्री दर 154.81 रुपियाँ। युरो एकको खरिद दर 175.31 रुपियाँ, बिक्री दर 175.69 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.46 रुपियाँ, बिक्री दर 206.26 रुपियाँ। स्विस फ्रांक एकको खरिद दर 188.49 रुपियाँ, बिक्री दर 189.22 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 107.65 रुपियाँ, बिक्री दर 108.07 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 109.41 रुपियाँ, बिक्री दर 109.83 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 119.48 रुपियाँ, बिक्री दर 119.95 रुपियाँ। जापानिज येन 10 को खरिद दर 9.41 रुपियाँ, बिक्री दर 9.45 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 22.77 रुपियाँ, बिक्री दर 22.86 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 41.08 रुपियाँ, बिक्री दर 41.24 रुपियाँ। कटारी रियाल एकको खरिद दर 42.32 रुपियाँ, बिक्री दर 42.48 रुपियाँ। थाई भाट एकको खरिद दर 4.58 रुपियाँ, बिक्री दर 4.59 रुपियाँ। युएई डिरहाम एकको खरिद दर 41.99 रुपियाँ, बिक्री दर 42.15 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिद दर 37.69 रुपियाँ, बिक्री दर 37.84 रुपियाँ। साउथ कोरियन वान 100 को खरिद दर 10.57 रुपियाँ, बिक्री दर 10.61 रुपियाँ। स्विडिस क्रोनर एकको खरिद दर 15.88 रुपियाँ, बिक्री दर 15.94 रुपियाँ। डाइनिस क्रोनर एकको खरिद दर 23.46 रुपियाँ, बिक्री दर 23.55 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.66 रुपियाँ, बिक्री दर 19.74 रुपियाँ। कुवैती डिनार एकको खरिद दर 501.01 रुपियाँ, बिक्री दर 502.96 रुपियाँ। बारेन डिनार एकको खरिद दर 408.99 रुपियाँ, बिक्री दर 410.58 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिद दर 400.53 रुपियाँ, बिक्री दर 402.09 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौ निप्पन लामा र अस्मिक खवासको आँखाले। इन्जोय।

निपन लामा, रश्मि खवास को आँखाले। हामी प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुगेका छौँ र ब्रुनाईको समय यतिखेर बिहानको 8 बजेको लागि 5 मिनट बाँकी रहेको छ। अब कार्यक्रमको यो पहिलो घण्टालाई समापन गर्दैछु केहर सिंह लिम्बूको एउटा गीतबाट, आऊ न भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि 8 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ। दोस्रो घण्टामा म राशिफल सुनाउनेछु अनि दोस्रो घण्टाको आजको डेली सप्लिमेन्ट हुनेछ स्पोर्ट्स राउन्ड अप। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् केहर सिंह लिम्बूको यो गीत आउन।

0: Belayan Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bandhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio
3: बाली नाली जोगाउन बर्दिया राष्ट्रिय निकुञ्ज आसपास 55 किलोमिटर भन्दा बढी क्षेत्रमा तार जाली र छेकबार निर्माण गरिएको छ। यसले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
4: डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहले 40,485 मिटर, बर्दिया राष्ट्रिय निकुञ्जले 4,000 मिटर, बाँसगरी नगरपालिकाले 4,600 मिटर, ठाकुरबाबा नगरपालिकाले 3,547 मिटर, मधुबन नगरपालिकाले 1,717 मिटर र गेरुवा गाउँपालिकाले 700 मिटर क्षेत्रमा तारजाली र छेकबार निर्माण गरेका छन्। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव बहादुर केसी।
5: अहिले बाघ र चितुवाबाट जुन पशुधन क्षति हुन्छ यसको लागि त अत्यन्त प्रभावकारी छ। साथै अन्य वन्यजन्तुहरूले खेतीबाली नोक्सान गर्नको लागि पनि यसले धेरै रोक्ने काम गर्दछ।
4: गएको आर्थिक वर्षमा 14 किलोमिटर तारजाली निर्माण गरिएको थियो। पछिल्लो दुई आर्थिक वर्षमा मात्र करिब 69 किलोमिटर तारजाली र छेकबार निर्माण गरिएको छ। तारजाली निर्माणपछि स्थानीयले राहतको महसुस गरेका छन्। सुन्नु थारू।
6: पशु चौपाइ त घर पिछै कति लगेछ कति लगेछ त्यो ठेगानै थिएन। अब तारबार लगाइसकेपछि पहिला भन्दा बहुत राम्रो भएको छ।
4: पछिल्ला वर्षमा चितुवा बाघ र हात्तीको आक्रमणबाट मानव पशुधन तथा बाली नालीमा ठूलो क्षति बढ्दै गएपछि संरक्षण निकायहरूले तारजाली र छेकबारका संरचना बनाइरहेका हुन्। यसका कारण वन्यजन्तु र मानव बीचको द्वन्द समेत कम हुने अपेक्षा गरिएको जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र बहादुर थापाको भनाइ छ।
7: वन्यजन्तु र मानव द्वन्दको आक्रमणलाई रोकथाम गर्न निमित्त लगाएका हौ। अब यो लगाएपछि जनताहरूलाई जनावरहरूबाट चाहिँ प्रत्यक्ष क्षति नहोस्, उपभोक्ता अथवा मानवहरूलाई धेरै किसिमको फाइदा हुने गर्छन्।
4: तारजालीले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण मात्र होइन वन्यजन्तुको संरक्षणमा पनि टेवा पुगेको छ।
3: नेपाल रेड क्रस सोसाइटी बागलुङले देश विदेशबाट सहयोग जुटाएर बागलुङमै सेतो रगत उत्पादन गर्न थालेको छ। संगम घरती मगरको रिपोर्ट।
8: होल ब्लडबाट सेतो रगत छुट्याउन आवश्यक मेसिन, त्यसका लागि अन्य पूर्वाधार तयार गर्न विभिन्न देशमा पुगेका बागलुङहरूले सहयोग गरेको रेड क्रस बागलुङका मन्त्री भवानी कनेलले बताउनु भयो।
9: नेदरल्यान्डबाट आगो अलिक पहिला होइन एम्बुलेन्सदेखि लिएर सबै उपकरणहरूका लागि 37 लाख सामानै दिएका हुन्। उनीहरू आफै संलग्न भएर काम गरेका हुन्। बेल्जियमको साथीहरूले एउटा फ्रिज दिएका छन् त्यो रगत राख्नको लागि। पहिला हामीले त्यसरी मात्रै काम गरेका थियौँ। रोटरी क्लबले दिएको छ एउटा सामग्री। बागलुङ समाज जापानले चाहिँ हामीलाई 13 लाख रुपियाँ पैसा दिएको छ। अहिले 2 लाख
8: रक्त संचार केन्द्र सञ्चालनका लागि यहाँका स्थानीय तह र गण्डकी प्रदेश सरकारले पनि सहयोग गरेको रेड क्रस जिल्ला सभापति जगन्नाथ आचार्य बताउनुहुन्छ।
10: 15 लाख जतिको चाहिँ परदेशले चाहिँ सामग्री नै किनेर दियो। 13-14 लाख जति चाहिँ विभिन्न पालिकाहरूले दिएर भयो। 2 वर्ष अगाडि चाहिँ 23 लाखको मेसिन परदेशले किनेर दिएको थियो।
8: आइतबार मात्रै बागलुङ सेवा समाज अमेरिकाबाट प्राप्त 14,05,000 रुपियाँले खरिद गरेको जेनेरेटर र रक्तदानका लागि आवश्यक कुर्चीहरू हस्तान्तरण गरेको छ। सहयोगको सही सदुपयोग भए जुटाउनका लागि गाह्रो नहुने बागलुङ सेवा समाज अमेरिकाका महासचिव देवलाल शर्माले बताउनु भयो।
11: एक हिसाबले भन्ने थाक कटाएर पनि जोडिन चाहनुहुन्छ। त्यसरी जोडिएको रकम सही सदुपयोग होस् भन्ने खालको सबैको चाहना हुन्छ र हामी